श्रद्धेय श्रोतावृन्द, मत्स्य नारायण मन्दिर र सल्हेस फुलबारीका सम्बन्धमा अघि सारिएका यी शब्द र जानकारीका लहर आजलाई यति नै। सुन्ने श्रोतामा साधुवाद भन्दै समावेश गीत संगीतका श्रोतामा आभार व्यक्त गर्दछौं। अवस्था यस प्रस्तुतिबाट प्राविधिक मित्र र म प्रस्तोता नारायण भण्डारी विदा माग्दछौ। नमस्कार। प्रकृतिकै काखमा हुन्छ देशको शीतल छाया।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902222।
2: रोड टुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिममा बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरो
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848826001।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
13: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
15: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
16: इन्डोस्कोपी सेवा
15: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
0: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्ट

0: स्वास्थ्य डाक्टर द्वारा दिइने सेवाहरू,
1: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
0: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
1: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
0: पाठेघरमा मासु पलाउने,
1: निसन्तान महिलाको चेक जाँच,
0: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
0: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-5940410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
4: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: अन्य सेवाहरू,
2: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
3: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-5161-694, सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
6: होइन भाइला, लखर लखर
7: कहाँ कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेस्तेले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578-45226।
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
9: उपचार हुने रोगहरू
10: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
9: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
10: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
9: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
10: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
9: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
10: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपिसोक दाङ, सम्पर्क फोन नम्बर 98686-61694। विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा

0: थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोरा हिजान। सम्पर्क फोन नम्बर 0825 90 829। सम्पर्क मोबाइल नम्बर 97 4 92 64 643 र 98 5 78 53 825।
0: भर्ना सम्बन्धी सूचना।
2: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहिदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
0: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
3: सम्पर्क फोन नम्बर 0825 63 133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 286।
4: सीता के भयो तिमीलाई, गुम्सेर बसी छौ
5: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
4: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98 4 78 23 572।
1: अब हाम्रै घोराहिदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार। अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू:
0: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
7: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिनद्वारा आरसीटी गर्ने,
7: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
7: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
7: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
0: सम्पर्क मोबाइल नम्बर 98 2 28 77 794, 98 2 28 77 794।
8: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
9: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
10: यस टाइम चेक का प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
11: काया कैरन का साथमा
10: किसान पाइप प्रोडक्ट प्रणाली,
11: राष्ट्रको शान किसान,
10: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
12: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
13: बाढीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण, घरबार विहीन कतिपयको जंगलमा बास।
12: भोटे कोशीको बाढीमा अझै 5,000 सम्पर्क विहीन, 2 दिनमा 4 जनाको जीवितै उद्धार। रोसवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै।
13: नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने नोक्सानी कोषबाट आपतकालीन सहायता माग्यो, झण्डै 3 अर्ब रूपियाँसम्म सहायता प्राप्त हुन सक्ने अपेक्षा।
12: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ़दो, इरानसँगको आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले जोखिम बढ़ाएको भनाई।
13: र एनबीएलमा सगार माथाको लगातार दोस्रो जित, एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै।
14: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
15: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा संचालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
14: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
15: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
14: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
15: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2161-596-617
14: मोबाइल 98550-6678 98550-6679 98511-62594 98510-5424

0: चाड़ पर्व में यूरो पेंट प्रस्तुत करद रंगीन घर बरसिं उपहार रु 50,000 को यूरो पेंट को खरीद में पाँन लकी ड्र कूपन पाँनो इन्वर्टर एसी एक टन डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाँन एक जोड़ी को लगी बाली टूर यूरो पेंट घर मात्र होइन रंगाउन होस् सपना पनि
1: थोरै बचत धेरै कायदा बीमाका छन् फाइदै फाइदा बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
2: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
3: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ
2: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
4: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 056-494-333 493-555
5: काया कैरनमा अब खबरको सिलसिला भोटे कोशी त्रिशुली करिडोरमा बाढ़ीको पानी घट्दै गए पनि यसअघि त्यसले निम्त्याएको संकट घटेको छैन सड़क र पुल बगेका छन् पहिरोले बाटो थुनेको छ गाउँहरू बीचको सम्पर्क टुटेको छ यस्तो अवस्थामा गर्भवती र सुत्केरीका लागि सामान्य स्वास्थ्य सेवा समेत कठिन बनेको छ अरू विस्थापितको आवश्यकता भन्दा उनीहरूका आवश्यकता केही फरक हुन्छन् बच्चालाई स्तनपान गराउन सुरक्षित र निजी आमाका लागि पर्याप्त र समयमै खाना शिशुका लागि उपयुक्त पोषण अनि प्रसूतिको अवस्था जटिल भए तत्काल अस्पताल पुग्ने सहजता आवश्यक पर्छ संयुक्त राष्ट्र संघीय जनसंख्या कोष यूएनएफपीएले रसुवा नुवाकोट र धादिङका बाढ़ी प्रभावित 15 पालिकामा झण्डै 4,430 गर्भवती महिला रहेको अनुमान गरेको छ यी तीन जिल्ला गएको भदौ 10 विनाशकारी बाढ़ीबाट सबैभन्दा प्रभावित क्षेत्र हुन् यो संख्या घर घर पुगेर गरिएको गणना भने होइन झण्डै 3,10,000 प्रभावित जनसंख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान हो यही अनुमान अनुसार आउँदो एक महिनामा झण्डै 492 शिशु जन्मिन सक्ने र झण्डै 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने यूएनएफपीएको आकलन छ सबै विस्थापितलाई एउटै आवश्यकताको आधारमा हेरिँदा सुत्केरी गर्भवती अपाङ्गता भएका लगायत मानिस प्रभावित हुन सक्ने चिन्ता मानवीय सहायता क्षेत्रमा काम गरिरहेकाहरूलाई छ समस्या खान र बस्ने ठाउँमा मात्र सीमित छैन बाढ़ीपछि स्वास्थ्य संस्थासँग पुग्ने बाटो पनि धेरै महिलाका लागि जोखिमपूर्ण बनेको छ यस क्षेत्रको प्रमुख जिल्ला अस्पताल त्रिशुलीको प्रसूति विभागले गम्भीर संकटका बीच सेवा उपलब्ध गराइरहेको छ विभागकी प्रमुख बसन्ती पञ्चका अनुसार बाढ़ी आएता अस्पतालमा 9 प्रसूति भइसकेका छन् बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ यसैबीच हिजो र अस्ति गरी दुई दिनमा 4 जीवितै उद्धार भएको छ नुवाकोटको विदुर दस बेत्रावतीकी 64 वर्षीय चण्डिका श्रेष्ठको परिवारले काठमाडौँको सानो भर्याङमा उहाँको काजक्रिया थालिसकेको थियो भोटेकोशी बाढ़ीले गाउँ नै बगाउँदा उहाँसहित परिवारका 5 सम्पर्कविहीन थिए यतिका दिनसम्म फेला नपरेपछि जीवित नभएको ठानेर कुशको शव बनाएर अन्तिम संस्कार गरिएको थियो तर सामाजिक सञ्जालमा हिजो एकाएक बेत्रावतीबाट एक महिलाको उद्धार भएको भन्दै तस्विरसहित सार्वजनिक भएपछि परिवार र आफन्तमा खुशीको सीमा रहेन बेत्रावतीबाट बगेको त्यो घरमा रहेका परिवारका अझै 4 सम्पर्कविहीन छन्
6: नेपाली सेनाले हिजो नै रसुवाको माथिल्लो तिर्सुली एकको जलविद्युत आयोजनाको सुरुङको 225 मिटर भित्रबाट एकजना चिनिया नागरिकलाई समेत जीवितै उद्धार गरेको छ। चिनिया उद्धार टोली समेतको सहयोगमा लुहाइतो नामक चिनिया नागरिकको उद्धार भएको हो। उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको छ। नेपाली सेनाको उद्धार टोलीले अस्ति शुक्रबार तिर्सुली 3A दुईजनाको उद्धार गरेको थियो। उद्धार गरिएकामा माथिल्लो तिर्सुली 3A कर्मचारी संजय शाह र हाइड्रो पावर अटोमेशन प्रोजेक्टका सुपरभाइजर कवीर महर्जन रहनु भएको छ।
7: यसैबीच भोटेकोशी नदीमा आएको बाढ़ीले घरबारविहीन बनाएपछि धादिङको गजिर गाउँपालिका 5 गलौदीका बाढ़ी पीड़ित अहिले जंगलमा त्रिपाल टाँगेर बस्न बाध्य छन्। घर फर्कन सक्ने अवस्था छैन। सुरक्षित वैकल्पिक आश्रय स्थल पनि पर्याप्त छैन। त्यसमाथि राहत वितरणका लागि संकलन गरिएको तथ्याङ्कमै फरक देखिएपछि प्रभावितको समस्या थप जटिल बनेको छ। गएको भदौ 10 गते आएको बाढ़ीले गलौदीका अधिकांश घर डुबानमा परेपछि गलौदीमाथिको वन सब डिभिजनल क्षेत्रको जंगलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर बनाइएको हो। प्रभावितका अनुसार होल्डिङ सेन्टरमा 42 परिवारका कम्तीमा 200 जना बसिरहेका छन्। गलौदीका 74 घर बस्न नसक्ने अवस्थामा पुगेका छन्। होल्डिङ सेन्टर बाहेक अन्य प्रभावित परिवार आफन्त तथा नातेदारको घरमा आश्रय लिएर बसिरहेका छन्। होल्डिङ सेन्टरमा प्राथमिक खाद्यान्न तथा अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको भए पनि प्रभावितका समस्या खाद्यान्नमा मात्र सीमित छैनन्। खानेपानी, स्वास्थ्य सेवा, कपड़ा, भाँडाकुँडा र झूलको अभाव छ। होल्डिङ सेन्टरमा 4 अपाङ्गता भएका व्यक्ति, कम्तीमा 30 बालबालिका र 70 वर्षभन्दा माथिका 2 ज्येष्ठ नागरिक महिला छन्। जंगलमा बस्नुपर्दा उनीहरूलाई थप कठिनाई भइरहेको छ। बाढ़ीपछि जंगलमा बास अन्नपूर्ण पोस्टमा खबर छ।
6: रसुवाको भोटेकोशी नदीमा भदौ 10 गति आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन रहेका छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि रसुवा सुरक्षा निकायले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। अहिलेसम्म 1,331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको यो अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको छ। 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र धादिङमा 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनको काम अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ।
7: गोर्खाका टुकनाथ अधिकारी हरेक दिन एउटै प्रश्न दोहोर्याइरहनुहुन्छ। रसुवागढ़ी जलविद्युत आयोजनामा फँसेकाहरूको खोजी प्रक्रिया कहिले पूरा हुन्छ? भुटेकोशी बाढ़ीपछि सम्पर्कविहीन भएका दाजु सन्तोष अधिकारी त्यही थुनिएको उहाँको अनुमान छ। बाढ़ी गएको 11 दिन बितिसक्दा पनि सन्तोष सहित 93 कर्मचारी र श्रमिकको अवस्था अज्ञात छ। 111 मेगावाटको आयोजनामा सन्तोष प्लान्ट म्यानेजर हुनुहुन्थ्यो। उहाँले त्यहाँ काम गरेको 6 भइसकेको छ। उद्धार निकै ढिलाइ भइसक्यो। कम्पनीले हारगुहार गरिरहेका भए पनि त्यो पूरा हुन सकेको छैन। भोटेकोशी बाढ़ीपछि परियोजनामा कार्यरत 93 श्रमिक सम्पर्कविहीन छन्, जसमा रसुवागढ़ी हाइड्रो पावर कम्पनीका 51, एम शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35, सीड डब्ल्यू चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनका 4 र भानास कन्स्ट्रक्सनका 3 रहेका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले आयोजनाको सुरुङ र भूमिगत विद्युतगृहभित्रै खोजी कार्य भइरहेको बताउनुभयो। रसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै कान्तिपुरमा खबर छ।
6: काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत सिक्कादेखि मोबाइलको स्क्रीनसम्म आइपुगेको पैसाको इतिहास सहित खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: भर्ना खुल्यो।
9: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
9: फोन नम्बर 01 56709 24 56709 25।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर 9 देखि 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण, घरबार विहीन कतिपयको जंगलमा बास, भोटेकोशीको बाढ़ीमा अझै 5,000 सम्पर्कविहीन, 2 दिनमा 4 जनाको जीवितै उद्धार, रोसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवार को प्रतीक्षा लम्बिँदै लगायतका खबर प्रस्तुत गर्यौं।
6: अब बाँकी प्रसंग।
2: गाठका कुरा।
6: गाठका कुरा। हिजोआज सामान किन्न बजार जाँदा खल्तीमा पैसा बोक्न पर्दैन, मोबाइल बैंकिङबाटै सजिलै पैसा तिर्न सकिन्छ। यस्तो सुविधा आएको केही वर्ष मात्रै भएको छ। धेरै पहिले सिक्काको जमाना मात्रै थियो भने पछि नोटको चलन आयो। सिक्का हुँदै मोबाइलको स्क्रीनसम्म पैसा कसरी आइपुग्यो त? उज्यालोको युट्युब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको तेस्रो भागमा पैसाको इतिहास खोतल्दै हुनुहुन्छ साथी मिलन तिमिल सेना।
7: खल्ती छाम्नुहोस् त, कति पैसा छ? अब मोबाइल बैंकिङ खोल्नुहोस्, पक्कै पनि खल्तीमा भन्दा मोबाइलमा धेरै पैसा होला। हिजो आज नोट र सिक्का बोक्नु पर्दैन, मोबाइलमै अटाएको छ नोट र सिक्का पनि। अब कल्पना गर्नुहोस्, आजको 10,000 रुपियाँ सिक्कामा सीमित हुन्थ्यो र त्यो बोकेर हिँड्नु पर्थ्यो भने। आजभन्दा करिब 2,500 वर्ष अघि अहिलेको टर्की आसपासको लिबियाबाट भएको सिक्काको शुरूआत। ती सिक्कालाई प्राचीन ग्रीसले परिमार्जित गरेर कलात्मक बनायो। सिक्कामा राजा, देवदेवी, जनावर र विभिन्न कलाकृति अंकित भए, तर तिनको आकार समान थिएन। कुनै साना थिए, कुनै ठूला, कुनै चेप्टा, कुनै बाक्ला। त्यसै ताक चीनमा पनि धातुका चारपाटे र गोला सिक्का चलन चल्तीमा आए। बीचमा पुवाल भएका चिनिया सिक्कालाई डोरीमा उनेर बोकिन्थ्यो। पैसा कमाउन अहिले भन्दा धेरै श्रम गर्नुपर्थ्यो। जसो तसो कमाइहालेमा बोकेर हिँड्न पनि औधी डर थियो। बाटोमा लुटपाट हुने खतरा त पछिसम्मै थियो। सिक्का माल र काल साबित भएपछि कागजी पैसाको विकास भयो चीनमा। अक्षर कागज र कागजी नोटको आविष्कार गरेर चीनले मानव सभ्यतालाई एक कदम अघि बढाउन मद्दत गर्यो। कागजको पैसालाई राज्यले मान्यता दिएपछि नोट प्रति मानिसको विश्वास बढ्यो। अब नेपालतिर फर्कौं। झण्डै 1600 वर्ष अघि लिच्छवी कालमा श्रीमानङ्क लगायतका सिक्का चलनमा आए। पछि तामा, चाँदी र सुनका विभिन्न सिक्का प्रयोग भए। मल्लकालमा नेपाल तिब्बत व्यापार बढ्यो। नेपाली सिक्का तिब्बतसम्म पुगे। भारतसँगको व्यापार बढ्दै जाँदा नेपालमा भारतीय रूपियाँ छ्याप छ्याप्ती भयो। नेहरू र बारू नेपालमा सराबरी चले। नेपाली सिक्का कुद्न र काट्न करिब 100 वर्ष अघि काठमाडौँको सुन्दारामा टक्सार स्थापना भयो। विक्रम सम्वत 2002 सदरमुलुकी खानाबाट नेपाली नोट निष्कासन भयो। युरोपमा संसारकै पहिलो बैंक स्थापना भएको 500 वर्षपछि नेपालमा नेपाल बैंक र त्यसको 20 वर्षपछि 2013 सालमा नेपाल राष्ट्र बैंक स्थापना भयो। नेपाली नोट र मुद्रा व्यवस्थापन अझ व्यवस्थित हुँदै गयो। बैंकमा पैसा राख्न थालेको 50 वर्षपछि बल्ल शुरू भयो मोबाइल बैंकिङ। एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेट हुँदै अहिले पैसाको कारोबार फण्ड ट्रान्सफर मार्फत हुन थालेको छ। अर्को खातामा पैसा पठाउने, आफ्नो खातामा जम्मा गर्ने, सामान किन्ने र बिल तिर्ने सबै मोबाइलबाट। अहिले मोबाइल निकाल्नुहोस्, क्यूआर स्क्यान गर्नुहोस्, बिल तिर्नुहोस् र तिरेको रसिद लिएर सामान बोक्नुहोस्। हिजो पैसा बोक्नु र गर्नु पर्थ्यो, आज क्यूआर स्क्यान गरेर तिर्न मिल्छ र नबोकी र नदेखी भनेकै ठाउँमा पुग्छ। पैसा हराएको होइन, पैसाले आफ्नो रूप मात्रै फेरिरहेको छ। अब अन्त्यमा, अहिले मोबाइलको स्क्रिनमा देखिएको पैसाको अंक साँच्चै पैसा हो कि पैसा भएको प्रमाण मात्रै? आज हामी स्क्रिनमा देखिने अंकलाई पैसा मानिरहेका छौ। पैसा आखिर वस्तु हो कि विश्वास? यही प्रश्नबाट शुरू हुन्छ गाँठका कुराको अर्को भाग। पैसा आखिर के हो? पैसाले वास्तवमा के काम गर्छ र हामी पैसालाई मूल्यवान किन ठान्छौ? गाँठको कुराको अर्को भागमा यसको जवाब खोज्नेछौ।
5: गाँठका कुराको यो श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। भोटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढ़ीपछि नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने हानि नोक्सानी अर्थात लस एण्ड ड्यामेज कोषबाट आपतकालीन वित्तीय सहायता मागेको छ। तर नेपालले कति रकम पाउने र कहिले पाउने भन्ने अझै टुंगो लागेको छैन। झण्डै 3 अर्ब रूपियाँसम्मको सहायता प्राप्त हुन सक्ने नेपालको अपेक्षा छ। अधिकारीहरूका अनुसार कोषको ऱ्यापिड रेस्पोन्स सुविधा अन्तर्गत माग गरिएको सहायता नेपालले पेश गर्ने क्षतिको प्रमाण तथा विवरण र कोषको बोर्ड बैठकबाट हुने निर्णयका आधारमा निर्धारण हुनेछ। गएको भदौमा हिमताल फुटेर लेन्दे खोला हुँदै भोटेकोशी त्रिशुली नदीमा आएको आकस्मिक बाढ़ीले ठूलो मानवीय पूर्वाधार तथा आर्थिक क्षति पुर्याएपछि नेपालले तत्काल राहत तथा पुनर्स्थापनाका लागि कोष गुहारेको छ। अर्थमन्त्री डाक्टर सोनी वाग्ले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त रूपमा कोषका सह अध्यक्षहरूलाई पत्र पठाउँदै बाढ़ीबाट भएको क्षतिको तत्काल सामना गर्न आपतकालीन वित्तीय सहायता आवश्यक रहेको जनाउनु भएको छ। तर अहिलेसम्म कोषबाट पत्रको औपचारिक जवाब भने प्राप्त भइसकेको छैन। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले असोज 9 संयुक्त राष्ट्रसंघीय महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा अस्ति शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको मिति तय भएको हो। जलवायु परिवर्तनबाट प्रभावितका लागि हानि नोक्सानी कोष नेपालले माग्यो आपतकालीन सहायता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
9: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
8: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
9: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
10: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
11: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
12: सम्पर्क मोबाइल नम्बर 9822964264।
13: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
12: खुसीको खबर खुसीको खबर खुसीको खबर।
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
14: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
15: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध। शल्यक्रियाहरू
15: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
14: बालबालिकाको न्यूरो सर्जरी,
15: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
14: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
15: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
14: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
6: अब बाँकी खबर। लामो समयदेखिको राजनीतिक र नीतिगत अस्थिरताले थला परेको अर्थतन्त्रमा विस्तारै सुधारका झिनो संकेत देखिने थालेका बेला फेरि भोटेकोशी बाढ़ीले तहस नहस बनाएको छ। पर्यटन व्यवसायका अनुसार समस्या पर्यटक कहाँ जाने भन्नेमा मात्र छैन, समस्या उनीहरूले के देखिरहेका छन् भन्नेमा पनि छ। उत्तरी नेपालमा बाढ़ीले बगेका सड़क, भत्किएका पुल, अलपत्र परेका मानिस र नदीबाट निकालिएका शवका तस्विर रसुवाको सीमाभन्दा धेरै परसम्म पुगेका छन्। त्यसले सम्भावित पर्यटक विपदले पूरै नेपाललाई प्रभावित बनाएको धारणा विकास गरिरहेको व्यवसायीहरू बताउँछन्। यही धारणा नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय मौसमलाई प्रभावित गर्ने जोखिममा पुगेको उनीहरूको तर्क छ। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका अधिकांश आकाश खुला हुन्छन् र पैदल यात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी तीन महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको झण्डै 40% हिस्सा हुने गरेको छ। यस्तो अवस्थामा 26 अगस्तमा आएको विपदको समय पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। लगातारका धक्कापछि उद्योगले यस पटक राम्रो पुनरागमन गर्ने अपेक्षा व्यवसायीको थियो। अब सरकार त्यो लहरलाई व्यापक पर्यटन संकटमा परिणत हुन नदिन प्रयासरत छ। सामाजिक सञ्जाल मार्फत पर्यटन मन्त्री खड्गराज पौडेलले विदेशी पर्यटकलाई सन्देश दिन थाल्नु भएको छ, नेपाल अहिले पनि खुल्ला छ भनेर। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले काठमाडौँमा कूटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदारलाई विपद भौगोलिक रूपमा सीमित क्षेत्रमा भएको बताउनु भएको छ। देशभरका विमानस्थल सामान्य रूपमा सञ्चालन भइरहेको उहाँले बताउनुभयो। काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, जनकपुर त्यसै गरी अन्नपूर्ण र सगरमाथा क्षेत्र तथा बर्दिया पर्यटकका लागि खुला रहेको उहाँको भनाई छ। पर्यटनको मुख्य सिजनमै बुकिङ रद्द हुन थालेपछि सरकारले भन्यो नेपाल खुल्ला छ। कान्तिपुर दैनिकमा खबर छ।
5: अब विदेशको खबर। अमेरिका, बेलायत, फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाव थप बढ़ाउने तयारी गरेका छन्। चार देशले राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएको बोर्ड अफ गवर्नर समक्ष इरानले आणविक अपसार सम्बन्धी आफ्ना कानूनी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पठाउने प्रस्ताव अघि बढ़ाउने तयारी गरेका हुन्। प्रस्ताव अहिले वार्ताको चरणमा रहेको र आईएईए बोर्ड समक्ष औपचारिक रूपमा प्रस्तुत भइ नसकेको एएफ ले जनाएको छ। प्रस्तावमा आईईएका महानिर्देशक राफेल ग्रोसीलाई यसअघि पारित गरिएका सम्बन्धित प्रस्तावहरू आईईएका सबै सदस्य राष्ट्रसंघ, संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद र महासभासम्म पुर्याउन आग्रह गरिएको छ। प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीको कूटनैतिक समाधान खोज्नुपर्नेमा समेत जोड़ दिइएको छ।
6: अब के खेल खबर। नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्यासर्स लीग खप्तड फाल्कन सुदूरपश्चिमलाई सोझो सेटमा पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वरको दशरथ रंगशाला कवर्ड हलमा हिज बेलुकी भएको खेलमा सगरमाथाले खप्तड फाल्कन्सलाई 3-2 को सेट 3-0 को सेट में हरायो। लगातार दुई खेल में जीत हाथ पारे सगरमाथा 6 अंक सहित शीर्ष स्थान में छ। सगरमाथा उद्घाटन खेलमें मधेश वारियर्स 3-1 ले हराएको थियो। हिजो भएको अर्को खेल में काठमाडौं रेड्स ले मधेश वारियर्स 3-2 को सेट में हराएर विजय शुरूआत गरेको छ। एनबीएल में आज पनि दुई खेल हुँदैछन्। पहिलो खेल अन्नपूर्ण स्पाइकर किंग्स र काठमाडौं रेड्स बीच दिउँसो 4 बजे शुरू हुनेछ भने कर्णाली चिपराज र खप्तड फाल्कन्स बीच बेलुकी 7 बजे दोस्रो खेल हुनेछ। यस्तै मलेसियामा चलिरहेको एसीसी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबसँग खेल्दैछ। समूह ए अन्तर्गतको यो खेल क्वालालम्पुरमा रहेको बायोमास ओभलमा नेपाली समय अनुसार बिहान 7:15 बजे शुरू हुनेछ। नेपालले यसअघि प्रतियोगितामा लगातार 2 खेल जितेको छ।
5: अब केही खबर संक्षेपमा। गएको भदौ 10 गते रसुवाको भोटेको सीमा आएको बाढ़ीले पहाड़का बस्ती मात्रै बगाएन, तराईका कैयौं घरका खुशी पनि खोस्यो। रोजगारी र कामको सिलसिलामा रसुवा पुगेका महोत्तरी सहित मधेसका 168 जना बाढ़ीपछि सम्पर्कविहीन छन्। पहाड़मा बाढ़ीको भेल थामिए पनि बेपत्ता भएका मधेसका नागरिकको परिवारमा चिन्ताको भेल अझै रोकिएको छैन। पहाड़मा जल प्रलय, मधेसमा आँसुको भेल शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
6: मिनी गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्य तथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशको पहाड़ी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै देशका हिमाली भेगका केही ठाउँ तथा पहाड़ी भेगका धेरै ठाउँमा मेघगर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। थुनेको पानी र सुनेका कुरामा विश्वास नगर।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: बाढ़ीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण, घरबारविहीन कतिपयको जंगलमा बास।
5: भोटेकोशीको बाढ़ीमा अझै 5,000 सम्पर्कविहीन, 2 दिनमा 4 जनाको जीवितै उद्धार। र सुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै।
6: नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने नोक्सानी कोषबाट आपतकालीन सहायता माग्यो, झण्डै 3 अर्ब रूपियाँसम्म सहायता प्राप्त हुन सक्ने अपेक्षा।
5: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ़्दो, इरानसँगको आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले जोखिम बढ़ाएको भनाई।
6: र एनभीएलमा सगरमाथाको लगातार दोस्रो जित। एसीसी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै।
5: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको पुरानो कार्टुन सरकारको नेतृत्व गर्नेले दिने निरन्तरका निर्देशनसँग कार्टुन सम्बन्धित छ। यहाँ निर्देशनका पत्रै पत्र छन्। टेबलमा बसेका एकजनाले कलम समाएका छन् तर कागज सकिएको छ। अनि उनी अर्का कर्मचारीलाई बोलाउँदै भन्दैछन्, कोही छ त्यहाँ? एक टुक्रा कागज ल्याइदियो न, यहाँ अर्को निर्देशन फुरियो। आजको काया कैरन सकिएको छ।
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
17: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
18: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र ₹50 मा।
19: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घोराही दाङ। फोन नम्बर 082-5161-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
21: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट:
0: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492964643 र 98578553825।
22: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
23: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
22: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
24: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
25: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
26: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-6-98-78-18-617 र 98-78-35-643।
27: गजब ऑफर आयो। कसरी बेकरी र बी एन्ड फुड ट्रकको फेसबुक पेज फलो लाइक शेयर गर्नुहोस्। 50,000 कार्टुन पुरस्कार जित्नुहोस्। लो गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कसरी बेकरी र बी एन्ड फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्।
28: संचालक नरेश कुमार श्रेष्ठ।
29: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
30: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
29: सर्भिस चार्जमा 50% छुट।
30: इन्जिन आयलमा 15% छुट।
29: टायर किन्दा 10% छुट।
30: पार्क पुर्जामा 15% छुट।
29: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
30: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
29: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
31: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
29: सम्पर्क ओम बाबा अटो प्राली बिपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-63-919। सम्पर्क मोबाइल नम्बर 98-013-48-761 98-686-37-244 र 98-229-16-768।
32: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी सुशीला ओलीसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलासुलीमा रहेको रेडियो बंगलासुली र गढ़वामा रहेको रेडियो साझा आवाज तथा बबई गाउँपालिकाको हापुरेमा रहेको रेडियो हापुरे 89.4 मेगाहर्जबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङ जिल्ला उद्योग वाणिज्य संघको 21 साधारण सभा तथा 18 अधिवेशन सम्पन्न। निजी क्षेत्रको संरक्षण र सहजीकरण बिना देशको आर्थिक समृद्धि सम्भव नहुने प्रमुख अतिथि खनालको भनाई।
0: नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा वृहत रक्तदान कार्यक्रम सम्पन्न। अम्बिकेश्वरी क्याम्पसका नव आगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण तथा स्वागत।
1: र मुनाल बच्च तथा ऋण सहकारी संस्थाको 17 साधारण सभा सम्पन्न।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: अर्थात् गोर्खा पब्लिक हस्पिटल प्रणाली को राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोनमा टिप्नु 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट हुने प्रकाशित हुने कुनै पनि पत्रिकाहरू प्रकाशित भएका छैनन्। विभिन्न संचार अनलाइन टेस्टहरूबाट समाचारहरू प्रसारण गर्नेछौ। शुरूमा उद्योग वाणिज्य संघको साधारण सभाको प्रसंग।
2: दाङ जिल्ला उद्योग वाणिज्य संघको 21 साधारण सभा तथा 18 अधिवेशन सम्पन्न भएको छ। संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले निजी क्षेत्रको संरक्षण र सहजीकरण बिना देशको आर्थिक समृद्धि सम्भव नहुने बताउनु भएको छ। दाङलाई लुम्बिनी प्रदेशको आर्थिक तथा व्यापारिक हबका रूपमा विकास गर्न र स्थानीय उद्योगीका समस्या हल गर्नतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै नीतिगत तहबाट निरन्तर आफू क्रियाशील रहने बताउनुभयो। कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री प्रचण्ड विक्रम न्यौपानी, नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्र, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मा, प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष माधव प्रसाद शर्मा, मधुसूदन वैद्य, चन्द्रराज पन्त लगायतले बोल्नु भएको थियो। कार्यक्रममा अध्यक्ष वसन्त जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महासचिव महेन्द्र बुढाथुकले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष जगत प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यस अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथुकेले गर्नुभएको थियो।
1: उता देउखुरी उद्योग वाणिज्य संघको भाद्र 27 गते हुने निर्वाचनका लागि हिजो भदौ 20 गते तोकिएको समयभित्र एकजनाको मात्रै अध्यक्षमा उम्मेद्वारी परेको छ। ईश्वर प्रकाश श्रेष्ठको मात्रै अध्यक्षमा उम्मेद्वारी परेको निर्वाचन संयोजक शिव ओलीले जानकारी दिनुभएको छ। त्यसै गरेर वरिष्ठ उपाध्यक्षमा केशव घिमिरे र शारदा सुवेदीको उम्मेद्वारी परेको छ भने महिला उपाध्यक्षमा मेनका केसीको उम्मेद्वारी परेको छ। त्यसै गरेर उद्योग उपाध्यक्षमा दिल्लीराज खनालको उम्मेद्वारी परेको छ। विष्णु प्रसाद पौडेलले वाणिज्य उपाध्यक्षमा आवेदन दिनुभएको छ भने महासचिवमा दुईजनाले उम्मेद्वारी दिनुभएको छ। नवाफ अली र सुदीप पाण्डेको महासचिवमा उम्मेद्वारी परेको छ। त्यस्तै गरेर अल्जल अलीको कोषाध्यक्षमा उम्मेद्वारी परेको छ भने सचिवमा बुद्धिराम भूषाल र भीष्मराज गैरेले उम्मेद्वारी दर्ता गराउनु भएको छ। सर्वसम्मत भएका पदहरूमा निर्वाचित घोषणा गर्ने र अन्य केही पदहरूमा मिलाउने प्रक्रिया जारी नै रहेको निर्वाचन संयोजक ओलीले जानकारी दिनुभएको छ। संचार डेस्कबाट खबर लिएका छौं।
2: नेपाल राष्ट्रिय शिक्षक संगठन संघीय निर्वाचन क्षेत्र नम्बर 2 दाङको आयोजना तथा किसान फिक्स चिम्नी इट्टा उद्योग गोराही 9 खैराको समायोजनमा विरत रक्तदान कार्यक्रम हिजो गोराही 14 स्थित संगठनको आफ्नै सभाहालमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन संघीय निर्वाचन क्षेत्र नम्बर 2 दाङका अध्यक्ष लालमणि खड्काको अध्यक्षता तथा संगठन जिल्ला समितिका अध्यक्ष मीनराज शर्मा पण्डितको प्रमुख आतिथ्यता तथा वर्तमान जिल्ला अध्यक्ष दामोदर बस्नेत र संगठनका इतिहासका लेखक पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा संचालित विरत रक्तदान कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल राष्ट्रिय शिक्षक संगठनले यस्ता खालका रचनात्मक कार्यक्रमको आयोजना गर्नु आफैमा गौरवपूर्ण कार्य भएको बताउनुभयो। साथै रक्तदान जीवनदान समेत भएकाले सबैजनाले आफूले रक्तदान गर्ने र आफ्नो परिवारलाई समेत रक्तदान गर्नमा उत्प्रेरित गर्नुपर्ने कुरामा जोड़ दिनुभयो। रक्तदानको महत्व नबुझेका कारणले बिरामीलाई रगतको अभाव हुन गएको भन्दै यसको महत्व बुझाउनका लागि पनि नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा यस्ता खालका रचनात्मक कार्यक्रम सञ्चालनमा निरन्तरता दिइनुपर्ने बताएका थिए। रक्तदानको महत्व र कार्यक्रमको सफलताको कामना गर्नेहरूमा प्रमुख अतिथि मीनराज शर्मा, विशिष्ट अतिथि द्वय दामोदर बस्नेत र पद्मप्रसाद शर्मा, नेकपा एमालेका जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी, नेपाल राष्ट्रिय शिक्षक संगठन संगठन तुलसीपुर नगर समितिका अध्यक्ष होमराज डांगी, नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य एवं दाङ जिल्ला इन्चार्ज बलबहादुर खड्का, ब्लड बैंक दाङका संयोजक दिलीप न्यूपानी, नेपाल रेडक्रस सोसाइटी दाङ जिल्लाका मन्त्री प्रकाश श्रीबन्द लगायतले भनाइराख्नु भएको थियो। 50 बढ़ी शिक्षकहरूले रक्तदान गरेको कार्यक्रमको सहजीकरण संघीय निर्वाचन क्षेत्र नम्बर 2 का सचिव गिरिराज भण्डारीले गर्नुभएको थियो।
1: भोटेपछि बाढ़ीले रसुवा नुवाकोटका हजारौं आफन्त बगायो, बेघर बनायो, तर कतिपय परिवारको वियोग यतिमा टुंगिएको छैन। उनीहरू हराउँदा आफन्त मानिस त परको कुरा, अन्तिम संस्कार गर्ने समेत मानिस बचेका छैनन्। त्यस्तै मध्येका एक उदाहरण हुन् नमता श्रेष्ठ र उनको परिवार। बुढा नीलकण्ठ आधारभूत विद्यालय की नर्स थिए नम्रता, उनी 10 भदौको बाढ़ीले ममताको परिवारलाई नै बगायो। पति सासू ससुरा दुई सन्तान ममता बाढ़ीमा परिन्। पति महेश घाइते थिए, तर अस्पतालमा उपचारकै क्रममा महेशको पनि निधन भयो। अहिले काज क्रिया गर्ने मान्छेसम्म उनीहरूको परिवारमा बचेको छैन। ममता नीलकण्ठ नीलकण्ठमा 4 वर्षदेखि कार्यरत थिइन्। विद्यालयका प्रधान अध्यापक माधव लामिछानेका अनुसार ममता बालिकासँग छिट्टै घोलमिल हुन्थिन्। कक्षा खाली हुने बित्तिकै उनी विद्यार्थी कहाँ पुग्थिन्, कहिले सरुवा रोगबारे सम्झाउथिन्, कहिले हात धुने र सरसफाई गर्ने तरिका सिकाउथिन्। अहिले उनीहरूको परिवारमा खोजी गरिदिने र काज क्रिया गरिदिने कुनै पनि मान्छे बचेका छैनन्। नेपाल चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण रसुवामा ठूलो धनजनको क्षति भएको छ। लेन्दे खोला हुँदै गएको बाढ़ीका कारण हालसम्म जिल्लामा 1313 जनाको जीवितै उद्धार गरिएको छ भने 3071 जना रसुवाबाट मात्रै सम्पर्कविहीन भएका छन्। सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दुर्व प्रसाद अधिकारीका अनुसार बाढ़ी र पहिरोको चपेटामा परेका 1227 नेपाली र 86 विदेशी पर्यटकको सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा सफल उद्धार गरिएको छ। बाढ़ीका कारण अलपत्र परेका तथा गोसाईकुण्ड क्षेत्रमा रोकिएका 145 तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टर र नुवाकोट काठमाण्डौतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ। जिल्लामा रसुवा जिल्लामा मात्रै 3071 जना अझै सम्पर्कविहीन। अनलाइन खबरबाट यो खबर लिएका छौं।
2: कोराही उपमहानगरपालिका चौध झिंगौरा स्थित अम्बिकेश्वरी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई अभिमुखीकरण तथा स्वागत गरिएको छ। क्याम्पसको शैक्षिक कार्यक्रम विषय बीआईटीएम र विषय सीएसआईटीमा शैक्षिक सत्र 2083 प्रथम सेमिस्टरमा भर्ना भएका विद्यार्थीहरूलाई हिजो घोराहीमा रहेको तामा रेस्टुरेन्टमा एक कार्यक्रमका बीच अभिमुखीकरण तथा स्वागत गरिएको हो। क्याम्पसका कलेज प्रमुख चन्द्र प्रकाश खनालको अध्यक्षता एवं इन्टरनेशनल मोटिभेटर स्पिकर डाक्टर भोलानाथ योगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख अतिथि योगीले विद्यार्थीले शिक्षालाई सम्मानको रूपमा लिनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थी जीवनमा शिक्षा महत्वपूर्ण रहेको उल्लेख गर्दै सफल र सक्षम बन्नका लागि हरेक विद्यार्थीले शिक्षालाई सम्मानको रूपमा लिनुपर्ने बताउनुभयो। क्याम्पस प्रमुख चन्द्र प्रकाश खनालले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै अम्बिकेश्वरी क्याम्पसले आफ्नो स्थापना कालदेखि गुणस्तरीय शिक्षासँगै प्राक्टिकल सिपलाई प्राथमिकता दिँदै आइरहेको बताउनुभयो। जिल्ला प्रहरी कार्यालय दाङका इन्स्पेक्टर एके बहादुर नेपालीले कानून र साइबर सेक्युरिटीको बारेमा जानकारी दिँदै विद्यार्थी जीवनमा पैसाको अभाव हुने र त्यही पैसाको प्रलोभनमा केही गलत कार्य गरेमा कानूनमा फस्न सकिने बताउनु भएको थियो। कोराहे बनाऊ अभियानका संयोजक सबिन प्रियासनले यस अम्बिकेश्वरी क्याम्पसले जिल्लामै आईटी क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। उहाँले यो कलेजले पढ़ाईसँगै सामाजिक कार्यमा अग्रसर रहेको कुरामा जोड़ दिनुभयो। कार्यक्रममा क्याम्पसका अध्यक्ष निमबहादुर केसे, क्याम्पसका प्राध्यापक नवराज बसेल, प्राध्यापक नरेन्द्र बन्जाडी लगायतले नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत गर्दै अम्बिकेश्वरी क्याम्पसमा हिजोदेखि प्राविधिक शिक्षाको शुरूआत भएको बताउनुभयो। क्याम्पसका प्राध्यापक सागर भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन क्याम्पसका डाइरेक्टर बसन्त प्रसाद रिजालले गर्नुभएको थियो।
1: भोटेकोशी त्रिशुलीमा विनाशकारी बाढ़ी आएको 11 दिन शनिबार 4 तले घरको 4 तलाबाट एक महिलाको जीवितै उद्धार गरियो। नुवाकोटको विदुर नगरपालिका दश बेत्रावतीको यो घटनापछि बाढ़ीले बगाएर ल्याएको ढुंगा माटो बालुवा र गेग्रान मुनि पुरिएका घरभित्र पनि केही मान्छे जीवितै हुन सक्छन् भन्ने आशा बढ़ाएको छ। सँगसँगै बाढ़ीले थुपारेको लेदोयुक्त माटोको सतह मुनि दबिएका संरचनामा खोजी कार्यलाई उच्च प्राथमिकता साथ अघि बढ़ाउनु पर्ने खाँचो टड्कारो देखिएको छ। बाढ़ी गएको यतिका दिनसम्म जमीन मुनि पुरिएका घरभित्र कोही बाँचेका होलान् भन्ने आशा लगभग असम्भव जस्तै देखिएको थियो। त्यही भएर उद्धारको प्राथमिकता र चासो जलविद्युत आयोजनाका सुरुङभित्र थुनिएका श्रमिक कर्मचारीहरूमा केन्द्रित गरिएको थियो। शनिबारको घटनाले बाढ़ीपछिको खोजी र उद्धार अभियानमा अप्रत्याशित बनेर आयो। सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेत्राबेत्रीमा आनन्द श्रेष्ठकी श्रीमती चण्डिका श्रेष्ठलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले जीवितै उद्धार गरेको हो। उद्धारपछि उनीहरूलाई हेलिकप्टर लगिएको छ। जीवितै उद्धारको आशा अझै बाँकी। संचार डेस्कबाट खबर लिएका छौं।
2: सशस्त्र प्रहरी बल नेपालले कर्तव्य पालनका सिलसिलामा भोटेको सेवाड़ीमा परि ज्यान गुमाएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरीले मृतकका आश्रित परिवारलाई तत्काल 15 लाख र सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा निजको हकवाला आश्रित परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि 2079 बमोजिम 5 लाख तथा सशस्त्र प्रहरी बल नेपाल विपद प्रकोप राहत कोष सञ्चालन सम्बन्धी मापदण्ड 2081 बमोजिम 5 लाख रूपियाँ समेत गरी कुल 25 लाख रकम तत्काल उपलब्ध गराउने निर्णय गरेको हो। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृत कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाइक पर्ने नेपाल एपीएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभएको छ। अनलाइन संस्करणमा खबर छ।
1: शुक्रबारदेखि मनाउन शुरू गरिएको अष्टमकी पर्व शनिबार बिहान पूजापाठमा प्रयोग गरिएका सामग्री खोलामा विसर्जन गरी अष्टमकी लाई थारू समुदायले विदाई गरेका छन्। हरेक वर्ष कृष्ण जन्माष्टमीका दिन दिनभर व्रत बसेर मटावाका घरमा श्रीकृष्णको जीवनी सहितका लोकचित्र तथा भित्तचित्र बनाउने, सोही चित्रमा टीका लगाएर पूजा गर्ने र अष्टमीका गीत गाउँदै थारू समुदायले यो पर्व मनाउँदै आएका छन्। अष्टमीका दिन थारू महिलाहरू परम्परागत मौलिक पहिरनमा सजिएर साँझपख थालीमा चामल, घुस्राको फूल, ज्यामिरे र दियो बालेर मटावाको घरमा भेला हुने र सामूहिक रूपमा अष्टमकी मनाउने गरेको घोराई उपमहानगरपालिका सत्र गुलरियाकी शर्मिला चौधरीले बताउनुभयो। उहाँका अनुसार यस वर्ष पनि मटावाका घरमा बैठकको कोठामा उत्तरतर्फको भित्तामा बनाइएको अष्टमकी चित्रमा पूजा गर्दै महिलाहरूले सामूहिक रूपमा अष्टमकी गीत गाएर मनाएका छन्। अष्टमकी पर्वको विदाई गोर्खापत्र अनलाइनबाट खबर लिएका छौं।
2: दाङमा नेपाल भारत सीमा जोडेको 83 किलोमिटर क्षेत्र छ। हिउँदको समयमा केही नाकाहरूमा सड़क र यातायात सुविधा भए पनि वर्षातको समयमा सहज सड़क नहुँदा नाका क्षेत्रका नागरिकहरूलाई लम्हे कोराहे आउन पनि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता छ। संघ प्रदेशको आँखा नपर्ने र स्थानीय तहको बजेटले विकास र पूर्वाधार निर्माण बजेटले नपुग्ने भएपछि औषधि उपचारदेखि शुद्ध पिउने पानीसम्मका आधारभूत सुविधाहरू पनि नाकावासी सहज रूपमा पाउन सकेका छैनन्। एक रिपोर्ट।
3: म अहिले यो नेपाल भारत सिमानाको 10 गजा क्षेत्रमा छु। दाङ जिल्लाको राजपुर गाउँपालिका वडान नम्बर 6 खाङ्रा नाका हो यो। दाङ सदरमुकाम घोराहीदेखि 65 किलोमिटर पूर्व दक्षिणमा पर्ने यो

0: खोला खोला हिँड्यो गर्नु बाटो पहिरो खसिहाल्छ अनि बारी पहिरो आउँछ त्यो बोगाई लग्ला पनि डर भयो अनि तलबाट जान्छन् घुमेर जानुपर्छ कोइलावास भएर जान्छौँ कतिखेर कहिले चार लास्टै बिमारी भयौँ भयो त अनि उहाँ जानुपर्छ कि नेपाल नेपालगञ्ज कि कलपुर कि भने यता लमैतिर त्यतितिर हो सर हाम्रो चाहिँ भने राति तिन बजीतिर हिँड्यौँ भने भाले त तिन बजीतिर बास होइन तिन बजीतिर हिँड्यौँ भने चाहिँ एक बजीतिर गइपुग्छौँ अमिलले।
1: खाङ्रा नाकामा 50 बढी घर धुरीले पानी पिउनका लागि एउटा मात्रै सार्वजनिक इनार छ। गर्मी लागेपछि भएको एउटा इनार पनि सुक्छ। खोला खोस्रिएर पानीको गर्जो टार्नुपर्ने बाध्यता छ। सीमा क्षेत्रमा अझै बिजुली बत्ती पुगेको छैन। भारतीय नागरिकले बाल्ने झिलिमिली बत्ती हेरेर लोभिने खाङ्रा नाकामा सरकारले हालै एउटा बोर्डर आउटपोस्ट बीओपी स्थापना गरेको छ। केही समय अघिदेखि बर्थिङ सेन्टर सञ्चालनमा छ तर सुविधायुक्त छैन। नाकाबाट पालिका केन्द्र जोड्ने सड़क जीर्ण भएकाले 12 महिना चल्दैन।
2: हामीलाई नाकावासी यता हामीलाई भूगोलले पनि ठगेको है र दोस्रो कुरामा हामीलाई सम्पूर्ण राजनीतिक दलहरूले पनि ठगेको। 18 किलोमिटर छ सर यो बाटो, यहाँबाट जङ्ग्रह पुग्न जङ्ग्रह चोकबाट यहाँ खाङ्रा नाका झर्नलाई 18 किलोमिटर छ। अब त्यो 18 किलोमिटर हामी भारी बोकेर भएको अन्नलाई उहाँ लगेर पिसाएर ल्याउन सकिँदैन। त्यसकारण शासन नेपालको राशन इन्डियाको, कुनै चिज किन्न जानु पर्यो भने अब इन्डिया भन्दा हामी भर पर्ने नेपालमा छँदै छैन, हेर्नुहोस् हाम्रा सम्भावना छैन।
1: विगतको तुलनामा थोरै सहज भए जस्तो देखिए पनि यहाँ पहाड फोडेर सड़क लैजानु पर्ने छ। खानेपानी र बिजुलीका लागि पनि ठूलो धनराशि लाग्ने देखिन्छ। स्थानीय तहको बजेटले सम्भव नभएको भन्दै प्रदेश तथा संघको आश गरेर स्थानीय सरकार बसेको छ।
3: संघ र प्रदेश सरकारले आउनु भएको छ, एक दुईजना मन्त्रीहरू आउनु भएको छ तर बजेट अहिलेसम्म विनियोजन गर्नुभएको छैन। तर अहिलेसम्म संघ र प्रदेशले अलिकति पनि पैसा हाल्ने के भन्छ त त्यही हाम्रो लागत बराबरको साझेदारी कार्यक्रममा पनि हालिदिनु भएको हुन्छ होइन। तर उहाँहरूले नै यो नाका क्षेत्र विकट हो, यो नाका क्षेत्रका व्यवासीहरू भनेको हाम्रो हिजोको दिनमा सीमा रक्षा गरेर बस्नुभएको, आजको दिन पनि हेर्नुहुन्छ भने इन्डियाबाट मान्छेहरू न रोकतोक यहाँ आउनुहुन्छ। उहाँहरूले के भन्छ त आज यहाँ बोर्डरमा नाकावासी नभइदिएको भए साँच्चै भन्दा भन्नुहुन्छ भने हाम्रो बोर्डर यहाँनिर हुन्थ्यो कि कहाँनिर हुन्थ्यो हामीले पनि त्यो कल्पना गर्न सक्दैनौँ। त्यसले गर्दाखेरि अब संघ र प्रदेशले स्पेसियली यो इन्डियासँग जोडेको बोर्डर भएको कारणले उहाँहरूको अझ दृष्टिकोण बढी जानुपर्छ जस्तो मलाई लाग्छ।
1: 83 किलोमिटर भारतसँग सीमा रहेको दाङको गढवा र राजपुर गाउँपालिकामा गरी 26 नाका छन्। न्यून आय भएका नाकावासीलाई यहाँको उब्जनीले वर्षभरि खान पुग्दैन। वन जंगल क्षेत्र बढ़ी रहेको राजपुर गाउँपालिका नाकावासी भारतको बलरामपुर जिल्लासँग जोड़िएका विभिन्न सीमा नाकाबाट भारत आउजाउ गर्ने र आफ्ना आधारभूत आवश्यकता पूरा गर्ने गरेका छन्। 2 दशक अगाडिको अवस्थालाई हेर्ने हो भने केही सुधार भए पनि अहिले नाकावासीले आधारभूत आवश्यकताहरू खानेपानी, टेलिफोन, स्वास्थ्य र शिक्षा जस्ता कुराहरू अझै उपभोग गर्न पाएका छैनन्। यसका लागि तीनै तहका सरकारहरूले पहल कदमी गर्नु जरूरी छ।
4: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
5: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
4: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
6: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
4: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
6: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
4: र मुखको स्वास्थ्यको सुधार।
7: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-63-218।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
13: इन्डोस्कोपी सेवा,
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर

0: दृष्टि लामी छाने द्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
2: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
3: अब अन्य खबर प्रसंग, मुनाल बच्चा तथा ऋण सहकारी संस्था लिमिटेड गोराहेको 17 साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गिरिराज शर्माको अध्यक्षता तथा सहकारी रोजगार प्रवर्धन शाखा गोराही उपमहानगरपालिका शाखा अधिकृत प्रेम केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न विधामा सम्मान गरिएको छ। संस्थाले ज्येष्ठ नागरिकतर्फ 84 वर्षीय हरिकला देवी अधिकारी तथा 89 वर्षीय वासुदेव पोखरेललाई सम्मान गरेको छ। त्यसै गरी कक्षा 12 उत्कृष्ट हुने छात्र छात्रालाई छात्राहरूमा स्वस्तिका शर्मा र उत्सव पोखरेललाई सम्मान गरिएको छ। तोकिएको विधामा उत्कृष्ट पद्मा श्रेष्ठ र गीता पोखरेललाई सम्मान गरिएको छ। त्यस्तै असल कारोबार गर्ने 4 जना सदस्यहरूलाई सम्मान गरिएको छ भने असल ऋण कारोबार गर्ने 6 जनालाई सम्मान गरिएको थियो। संस्थाका उपाध्यक्ष नरबहादुर बुढाथोकीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण दीपक शर्माले गर्नुभएको थियो।
4: तुलसीपुर साथ झुमरीमा रहेको हाम्रो पहुँच बहुउद्देश्य सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूलाई आधारभूत सहकारी शिक्षा तालिम प्रदान गरेको छ। शनिबार आयोजित तालिम संस्थाको तालिम सूचना तथा अध्ययन उपसमितिका संयोजक कृष्ण प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। शेयर सदस्यहरूलाई सहकारीको उद्देश्य, सिद्धान्त, सदस्यको भूमिका र संस्थाका गतिविधिका बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो। तालिममा संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले प्रमुख प्रशिक्षकका रूपमा सहकारीका आधारभूत विषयमा प्रशिक्षण दिनुभएको थियो। अनलाइन खबरबाट यो खबर लिएका छौं। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिजेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिग्राम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षेत्री
3: अनि म सुशीला ओली पनि विदा हुन्छौ।
4: नमस्कार।
0: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: हिराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरीदेखि उपचार गर्ने,
5: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
1: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
7: हजारौं दिनमा हिजो दुईजनाको सकुशल उद्धार गरिएको छ। नुवाकोटको विदुर नगरपालिका 10 बेत्राबातीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। बाढीबाट प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि हिलोमा गाडिएको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सुमन विक नेतृत्वको टोलीले उहाँको उद्धार गरेको हो। थप उपचारका लागि श्रेष्ठलाई काठमाडौँ स्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको छ। त्यसैगरी माथिल्लो त्रिशुली एक जलविद्युत आयोजनाबाट हिजै एकजना चिनिया नागरिकको पनि जीवितै उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको डिजास्टर टोलीले हिजो दिउँसो आयोजनाको अडिट चार टनेलबाट चिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जानकारी दिएको छ। उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशुली स्थित मैथिली ब्यारेकमा लगिएको थियो। त्यसअघि शुक्रबार त्रिशुली एक जलविद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवितै उद्धार गरिएको थियो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1340 जनाको शव फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ। जसमध्ये रसुवामा 163 जना, नुवाकोटमा 193 जना, दादिङमा 67 जना, चितवनमा 362 जना, गोर्खामा 74 जना, तनहुमा 38, नवलपरासी पूर्वमा 222 र नवलपरासी पश्चिममा 219 जना गरी 1340 जनाको शव फेला परेको जानकारी दिइएको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1030 भन्दा बढ़ीको शव व्यवस्थापन माटो मुनि सुरक्षित गरी राखिएको नेपाल प्रहरीले जानकारी दिएको छ। भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। यसै क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11,05,56,926 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वाणिज्य बैंकमा 8,06,25,15,518 र हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढ़ी प्रभावित क्षेत्रका आमा बुवालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनु भएको छ। हिजो सामाजिक सञ्जाल मार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले बाढ़ीका क्रममा कतिपय आमा बुवाले आफ्नो ज्यानको समेत प्रवाह नगरी काँपिरहेका हातले नाति नातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनु परेको उल्लेख गर्दै उहाँले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नु परेको उल्लेख गर्नुभएको छ। बाढ़ीबाट प्रभावित ज्येष्ठ नागरिकको पीड़ा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले जीवनको कठिन मोड़मा उनीहरूलाई कहिल्यै अलपत्र नछोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। पीड़ामा रहेका मानिसको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड़ दिँदै प्रधानमन्त्री शाहले यस्तो संवेदनशील घड़ीमा पीड़ितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीड़ा दिन खोज्ने प्रति सरकार निर्मम हुने चेतावनी पनि दिनुभएको छ। भोटेकोशी नदीमा आएको बाढ़ीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणको नमूना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ। यसअघि नमूना दिन पीड़ित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाडौँ पुग्नुपर्ने बाध्यता रहेकोमा बाढ़ी प्रभावित क्षेत्रका पीड़ित परिवारलाई सहज बनाउन विदुरमा नमूना संकलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार बाढ़ीमा परेर फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमूना लिएर परीक्षण पश्चात पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीको बहावपछि नुवाकोटको 4 स्थानका बस्ती उच्च जोखिममा परेका छन्। त्रिशुली नदीको बहाव परिवर्तनसहित पटक पटक आएको बाढ़ीले जग्गा कटान गर्न थालेपछि ती बस्ती जोखिममा परेका हुन्। पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका 4 दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढ़ी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार 100 भन्दा बढ़ी घरधुरी बसोबास गर्दै आएको दर्शनटारसहित आसपासका बस्ती नेपालमा आएको विनाशकारी बाढ़ीपछि जारी खोज र उद्धार प्रयासमा सहयोग बढ़ाउन अमेरिकी सांसदहरूले विदेश मन्त्री मार्को रुबियोलाई पत्र लेखेका छन्। अमेरिकी संचार माध्यमहरूका अनुसार डेमोक्रेटिक र रिपब्लिकन पार्टीका 27 जना सांसदले नेपाललाई सहायता बढ़ाउन र आफ्ना बेपत्ता 75 नागरिकको खोजी तथा अवस्थाबारे उनीहरूको परिवार तथा संसदलाई जानकारी दिन माग गरेका छन्। भारत र चीन बेलायत दक्षिण कोरिया लगायत मुलुकले नेपाललाई ठूलो सहायता गरिरहेको सन्दर्भमा अमेरिकाले पनि खुला दिलले सहयोग गर्नुपर्ने उनीहरूको माग छ। विदेश मन्त्रीलाई पठाएको पत्रमा उनीहरूले बाढ़ीबाट प्रभावित समुदायमा विपद सहायता प्रतिक्रिया टोली खटाउन पनि आग्रह गरेका छन्। बाढ़ीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्न थर्मल र इन्फ्रारेड ड्रोन लगायतका सामग्री प्रयोग गर्न विदेश विभागले अन्तर एजेन्सी र निजी क्षेत्रसँग समन्वय गर्न अनुरोध गरेका छन्। उनीहरूले विदेश मन्त्रालयलाई नेपाल र चीनका विपद अधिकारीहरूका साथै अन्तर्राष्ट्रिय संस्थाहरूसँग खोज क्षेत्रहरूमा पूर्ण कभरेज र पहुँच सुनिश्चित गर्न संलग्न हुन आग्रह गरेका छन्। यसैबीच अमेरिकी विदेश मन्त्रालयले नेपाललाई $36 लाख भन्दा बढ़ीको मानवीय सहायता प्रदान गरिसकेको जनाएको त्यहाँका संचार माध्यमहरूले उल्लेख गरेका छन्। सशस्त्र प्रहरी बल नेपालले भोटेकोशी बाढ़ीमा पनि मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र उनीहरूका सन्ततिलाई पाएक पर्ने नेपाल एपीएफ स्कूलमा कक्षा 10 सम्मको अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीन भएका व्यक्ति र फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डीएनए नमूना संकलन शुरू गरेको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
8: भोटेकोशी बाढ़ीका कारण सम्पर्कविहीन भएका व्यक्ति तथा फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डीएनए नमूना संकलन शुरू गरेको छ। प्रदेशका 9 वटै जिल्ला प्रहरी कार्यालय मार्फत सम्पर्कविहीन भएका व्यक्तिको पहिचानका लागि आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन थालिएको हो। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल तथा जिल्ला अस्पतालमा नमूना संकलन भइरहेको र अहिलेसम्म 5 महिला र 9 पुरूष गरी 14 जनाको नमूना संकलन गरिएको प्रहरीले जनाएको छ। डीएनए परीक्षण गर्न नमूना संकलनका लागि परिचय खुल्ने कागजात लिएर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदम बहादुर विष्ट सम्पर्कविहीन भएका व्यक्ति तथा हेला परेका शवको पहिचानका लागि 9 वटै जिल्लामा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन भएको बताउनुहुन्छ।
9: कैलालीमा 6 जनाको डीएनए आफन्तबाट कलेक्सन भएको छ भने कञ्चनपुरमा पनि 6 जना कलेक्सन भएको छ। त्यसै गरी 2 जना डडेलधुराबाट प्राप्त भएको छ।
8: भोटेकोशी नदीमा आएको बाढ़ीका कारण सुदूरपश्चिम प्रदेशका 209 जना सम्पर्कविहीन भएकोमा अहिलेसम्म 59 जना परिवारको सम्पर्कमा आएको र अझै 150 जना सम्पर्कविहीन रहेको एसएसपी विष्टको भनाई छ।
9: सुदूरपश्चिम प्रदेशबाट 209 जना सम्पर्कविहीन भएकोमा अब अहिलेसम्म 59 जना चाहिँ सम्पर्कमा आउनु भएको छ, 150 जना अहिलेसम्म चाहिँ सम्पर्कमा आउनु भएको छैन, मिसिङ हुनुहुन्छ।
8: बाढ़ीका कारण कैलालीका 64, कञ्चनपुरका 36, डडेलधुराका 16, बैतडीका 8, बाजुराका 16, दार्चुल्लाका 4, बझाङ, डोटी र अछामका 2-2 जना सम्पर्कविहीन अवस्थामा रहेका छन्। प्रहरीका अनुसार सम्पर्कविहीन हुनेहरूमा केही सुरक्षाकर्मी, कर्मचारी र अधिकांश कामदार रहेका छन्। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
7: बाँकी समाचार। कास्कीको माछापुछ्रे गाउँपालिका 1 सादल स्थित निर्माणाधीन सुपर सिटी जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा हिजो पहिरो खस्दा गम्भीर घाइते भएका 2 कामदारको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाखरीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको कोपिलासगढ़ी गाउँपालिका 1 का 27 वर्षीय किसान राई रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। बाजुराको बिरी खोलामा भीषण बाढ़ी आउँदा 23 परिवार विस्थापित भएका छन्। अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुका मार्तडी स्थित बढ़ीमालिका नगरपालिका 6 र 8 को सीमामा पर्ने बिरी खोलामा ठूलो बाढ़ी आएको स्थानीय लालसिंह साउदले जानकारी दिनुभयो। कालीगण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका 1 टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ। वर्षासँगै मुस्ताङको कालीगण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको जोखिममा परेको हो। बैतडीको झुलाघाट नाकामा रहेको नेपाल भारत ऐतिहासिक झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ। 150 वर्ष अगाडि इस्ट इण्डिया कम्पनी सरकारले निर्माण गरेको झोलुङ्गे पुल जीर्णोद्धार हुन नसक्दा जीर्ण अवस्थामा पुगेको हो। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
10: पुलको नेपालतर्फको भागमा रहेका काठका पाता कुहिँदै गएका छन् भने फलामका रड तथा लकहरूमा खिया लाग्दै गएको छ। पुलको नियमित मर्मत सम्भार नहुँदा यसको अवस्था थप कमजोर बन्दै गएको स्थानीय व्यवसायीहरू बताउँछन्।
11: मेरो नाम धनबहादुर बोहरा हो। जुनै अवस्थामा छ भन्नु पर्यो, अब त्यो गेसिया लागेकै छ, ताक्ताहरू पनि लगभग भित्रबाट गुण लागे छन्। तत्काल मर्मत गर्नै पर्ने देखिन्छ, त्यो अब दीर्घकालीन हुँदैन, अब त्यो काम चलाउ मात्र भएको छ।
12: गेसिङ भाचिन चाहिँ हल्का हल्का तिन चार ठाउँमा नट बोल्ट
10: झुलाघाटमा रहेको एकमात्र झुलुङ्गे पुलको तत्काल मर्मत सम्भार गर्नुपर्ने उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष हेमानन्द भट्टको माग छ। साथै दीर्घकालीन समाधानका लागि मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने उहाँको भनाइ छ।
13: एकदम नयाँ सरकार बन्दैछ, तपाईँमा अब सबै पहल गरिदिए हुन्थ्यो र अहिले अब त्यो खालि हिटटङ्गा मात्रै हुने हो। सबै पुलको द्वारा अब जो पहाडी जिल्लामा पड्डे जो प्रभाव छ तपाईँको बारेमा अवगत हिसाबले मोटरेबल पुल जोडिदिने एकदम आर्थिक एकदम निकै हुन्थ्यो पहाडी जिल्ला।
10: यता बैतडीका प्रमुख जिल्ला अधिकारी मीना अर्यालको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले जीर्ण बन्दै गएको झोलुङ्गे पुलको निरीक्षण गरेको छ। पुलको अवस्था तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेकाले मर्मतका लागि माथिल्लो निकायमा पहल भइरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो।
14: जी सरले कुरा गरे थिए, अलिकति के छ भनेको अहिले चाहिँ हामीले गर्ने भन्नुभयो सबलाई एकदम जीर्ण छ हजुर, होइन यो तुरन्तै बनाउनु पर्ने छ, कुन दिन एक्सिडेन्ट हुन्छ भने चाहिँ काठहरू भित्रभित्र अब कुहिरहेछ के त्यो
10: जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको तत्काल मर्मत सँगै दुई देश बीचको व्यापारिक तथा आवत जावतको प्रमुख नाका झुलाघाटमा मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने स्थानीयको माग छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
7: अब अन्तर्राष्ट्रिय समाचार। रूसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मस्कोमा वार्ता गरेपछि अमेरिकी वार्ताकारहरू युक्रेनको राजधानी कीव जाने तयारीमा जुटेका छन्। अमेरिकाले रूस युक्रेन युद्ध अन्त्य गर्ने प्रयासलाई पुनः तीव्र बनाएको हो। अमेरिकी विशेष दूत स्टिभ बिटकफ र जारेड कुस्नरले हिजो क्रेमलिनमा पुटिनसँग करिब 3 घण्टा वार्ता गर्नुभएको थियो। वार्तामा अमेरिकी प्रतिनिधिहरूले युद्ध अन्त्यका लागि सम्भावित समाधानका विभिन्न विकल्प प्रस्तुत गर्नुभएको थियो। पुटिनसँगको संवादपछि अमेरिकी टोलीले युक्रेनमा पनि वार्ता गर्ने तयारी थालेको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी वार्ता टोली आफ्नो देश आइरहेको जानकारी दिनुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसपटकको वार्ता सफल हुनेमा आफू आशावादी रहेको बताउनु भएको छ। यमनका साउदी अरब समर्थित सरकारी सेना र हुथी विद्रोहीहरू बीच भएको लड़ाईमा 60 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। झडपमा परिमृत्यु हुनेमा सर्वसाधारणसहित सेना र हुथी लड़ाकु रहेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा समाचार प्राप्त भएको छ। सन् 2022 जुलाईमा भएको युद्ध विराम भंग भएपछि रेड सीको प्रवेशद्वारको नियन्त्रणका लागि यमनको दक्षिणी पश्चिममा यो झडप भएको हो। अमेरिकामा यस वर्ष दादुरा रोगका संक्रमितको संख्या 3,000 नाघेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बिहिबारसम्म देशभर 3,134 जनामा दादुरा पुष्टि भएको छ। अब आर्थिक समाचार।
15: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
16: भदौ 10 गते आएको भुटेकोशी बाढ़ीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शनिबार बाढ़ीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो जनाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बाढ़ीबाट 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र 1,500 निजी घरमा क्षति पुगेको जानकारी दिनुभयो। बाढ़ीले जिल्लामा 41 किलोमिटर सड़क, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 झलुङ्गे पुल बगाएको छ। बाढ़ीबाट भुटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका आठवटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढ़ीले 111 मेगावाटको रसुवा, 120 मेगावाटको भुटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानी मार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्ने बताउनु भएको छ। शनिबार धनगढ़ीमा आयोजित निजी क्षेत्र र प्रदेश सरकार बीच बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले औद्योगिक क्षेत्रको विकास र रोजगार सृजनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले प्रदेशको रातो किताब रकम वितरण गर्ने पुलिन्दा मात्र नबनाई प्रदेशको समृद्धि, प्रदेशको आवश्यकता, सम्भावना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी ल्याउने प्रयास गर्ने उल्लेख गर्नुभयो। मुख्यमन्त्री भट्टले निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीतिगत सहजीकरण गर्दै लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क भाँसिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन नेपाल आयल निगमले उपत्यका बाहिर बोटलिङ गरी सिलिण्डर ल्याउन उद्योगहरूलाई अनुमति दिएसँगै उद्योगहरूले ग्यास ल्याउन थालेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष तथा नेपाल ग्यासका संचालक गोकुल भण्डारीले आफ्नो उद्योगका सिलिण्डरहरू चितवनमा रहेको नेपाल ग्यास गण्डकीमा बोटलिङ गर्ने काम भइरहेको जानकारी दिनुभयो। नेपाल ग्यासले उपत्यकामा दैनिक 11,000 सिलिण्डर बिक्री गर्दै आएको छ। संचालक भण्डारीका अनुसार केही दिन भित्रमा नै 8-10,000 सिलिण्डर दैनिक काठमाडौँ ल्याउने गरी तयारी भएको जानकारी दिनुभयो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सामान्य अवस्थामा काठमाडौँमा दैनिक 40,000 सिलिण्डर आवश्यक पर्ने गरेकोमा अहिलेको अवस्थामा 1,00,000 जति सिलिण्डर खपत हुने अवस्था आएको बताउनुभयो। आफूले संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकोले केही दिनमा नै समस्याको समाधान हुने उहाँले उल्लेख गर्नुभयो।
17: कस्तो राम्रो जुत्ता लगाएको
18: मेड इन दङ्गाली हो नि त
17: हाम्रो त भइहाल्छ नि तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
18: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
17: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
18: एकपटक दङ्गालीबाट किनेर हेर न
17: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
19: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
18: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
20: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
21: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
18: प्रोप्राइटर सोमराज रैदास
22: सम्पर्क फोन नम्बर 0825367775
18: सम्पर्क नम्बर 98478-26873
23: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
24: मम्मी दाँत दुख्यो मम्मी मेरो दाँत बाङ्गो आयो साथीहरू सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
25: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
26: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
24: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
26: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
27: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
28: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
29: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
26: सम्पर्क फोन नम्बर 0825902222
24: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बीआर डेन्टलको सहकार्यमा जारी सन्देश
0: मह सेवन दीर्घ जीवन। दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
5: सम्पर्क मोबाइल नम्बर 9857218640 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
6: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
4: खुशीको खबर।
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847। भर्ना सम्बन्धी सूचना।
9: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
4: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
8: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 9847-80-92-83 र 97-625-26-286।
4: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
22: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
4: उपलब्ध। शल्यक्रियाहरू
22: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
4: बालबालिकाको न्युरो सर्जरी,
22: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
4: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
22: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
4: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
30: सीता, के भयो तिमीलाई? गुम्सेर बसेछौ
31: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
30: के कुरा गर्छ निनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
31: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ
7: फेसबुक फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
7: शिशु क्लिनिक फर्टिलिटी हितचोक खोराहिदाङ सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847423572
11: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
12: हाम्रा सेवाहरू
11: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती दम निमोनिया खोकी छेरो
11: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
12: मधुमेह सुगर मृगौला रोग पिसाब
11: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
11: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
12: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
11: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
11: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
11: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
12: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
11: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
12: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
10: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 9847826001
14: कसरी बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् लौ गोजीबाट मोबाइल झिक्की हाल्नुहोस् त अनि कसरी बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
15: सञ्चालक नरेश कुमार श्रेष्ठ

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जोड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
2: उपचार हुने रोगहरू
1: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
2: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
1: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
2: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
1: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
2: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
1: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
3: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: अस्ति भर्खर त औषधि गरेको बिसको उन्मिष भएको होइन
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
1: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
8: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
7: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
7: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
8: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98-5-78-34-910
7: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
9: होइन भाइला लखर लखर कहाँ हिँडिस
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
9: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यही बाटो गएको राम्रो पैसा कमाइरहेछले
7: ल ल काका गइहाले म
8: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
7: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
8: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ
4: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ
8: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-5-78-45-226
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
10: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
11: फोन नम्बर 082-5-62-601 98-5-78-35-990 98-5-78-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
12: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
13: प्लस 2 वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा

0: ज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
1: हाम्रा विशेषताहरू:
0: उत्कृष्ट शैक्षिक वातावरण,
1: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
0: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
0: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
3: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
4: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
3: सर्भिस चार्जमा 50% छुट,
4: इन्जिन आयलमा 15% छुट,
3: टायर किन्दा 10% छुट,
4: पार्ट पुर्जामा 15% छुट,
3: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
5: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
3: सुनेर होइन हेरेर पत्याउँ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्यून हो कि होइन छुट्याउँ।
6: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
3: सम्पर्क ओम बाबा अटो प्राली, बीपी चोक, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-563-919, सम्पर्क मोबाइल नम्बर 98-013-48-761, 98-686-37-244 र 98-229-16-768।
7: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 8 बजेको छ।

राज्यको मध्य पश्चिम खबरमा सुशीला ओलीको नमस्कार। रसुवाको भटेकोशी नदीमा भदौ 10 गते बुधबार आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्क विहीन रहेका छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। अहिलेसम्म 1331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क छ। फेला परेका शव मध्ये रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोर्खामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 तथा चितवनमा 360 रहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवा जिल्ला प्रशासनिक कार्यालयबाट प्राप्त 1967 जना, नुवाकोटबाट 2340 जना, 589 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना रहेका छन्। सम्पर्कविहीनको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाइएको प्राधिकरणले बताएको छ। बाढ़ी प्रभावित क्षेत्रमा सञ्चालन गरिएको अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको छ। 98 शवको शनाखत भई आफन्तलाई बुझाएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ, रसुवा, नुवाकोट र दाहदिङमा स्थापना गरिएको 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनको काम अघि बढ़ाएको पनि प्राधिकरणले बताएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ। भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाको सुरुङ क्षेत्रमा आज पनि खोजी र उद्धार कार्य निरन्तर छ। मुख्य गरी टनेलमा खोज तथा उद्धार भइरहेको नेपाली सेनाले बताएको छ। रसुवा गढ़ी जलविद्युत त्रिशुली 3A, त्रिशुली 3B चिमिली र माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनामा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा बीके सहितको टोलीले खोज तथा उद्धार गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हिजो रसुवागढ़ी जलविद्युत आयोजनामा विद्युत गृहको 6 तलामा पुगेर खोजी गरेको र त्यस क्रममा केही फेला नपरेको सेनाले बताएको छ। त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेका उद्धारका लागि सेनाको 75 सशस्त्र प्रहरीको 18 एवं नेपाल प्रहरी र विज्ञ सहितको संयुक्त टोली खोज तथा उद्धार तीव्र पारेको छ। त्रिशुली 3B सेना 89, गैर सैनिक 3 र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त टोलीले 3 सानो डोजर र जेनेरेटरको प्रयोग गरी खोजी जारी राखेको छ। टोलीले अडी र 2 टनेलबाट एक्सकाभेटर लैजान सक्ने गरी बाटो सफा गरेको छ। चिमीले जलविद्युत आयोजनामा विदेश सहितको संयुक्त टोलीले पनि मिनी एक्सकाभेटर र पम्पको सहायताले लेदो फाली 150 मिटर भित्रसम्म खोजी गरेको छ। त्यहाँभित्र जाने गरी टोलीले काम गरिरहेको छ। माथिल्लो त्रिशुली 1 हाको सुरंगको 250 मिटर भित्रबाट विदेशी सहितको संयुक्त उद्धार टोलीले हिजो चिनिया नागरिक लु हैताओको जीवित उद्धार गरेको थियो। बाढ़ीपछि सुरुङमा फँसेका 3 र नुवाकोटको विदुरमा एउटा घरबाट 1 महिला गरी दुई दिनमा 4 जीवित उद्धार भएको छ। भोटेकोशी नदीमा भदौ 10 गति आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार झण्डै 64 करोड़ रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीबाट प्रभावित नुवाकोटमा सबैभन्दा धेरै 22 खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्रै 4,11,50,000 रूपियाँ बराबरको क्षति भएको विभागले बताएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढ़ीका कारण धादिङका 20, गोर्खाका 5 तथा रसुवाका 8 आयोजनामा क्षति भएको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य पनि भइरहेको छ।
बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढ़ाएको जनाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिएको महानिर्देशक श्रेष्ठले बताउनुभयो। विशेष गरी विदुर नगरपालिका खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण सहज बनाउन 100 केभी क्षमताको डिजल जेनेरेटर सञ्चालनमा ल्याइएको छ। दाङ जिल्ला उद्योग वाणिज्य संघको 21 साधारण सभा तथा 18 अधिवेशन हिजो सम्पन्न भएको छ। संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य राजु खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि खनालले निजी क्षेत्रको संरक्षण र सहजीकरण बिना देशको आर्थिक समृद्धि असम्भव रहेको बताउनुभयो। दाङलाई लुम्बिनी प्रदेशको आर्थिक तथा व्यापारिक हबका रूपमा विकास गर्न र स्थानीय उद्योगिकीका समस्या हल गर्नतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताउँदै नीतिगत तहबाट निरन्तर आफू क्रियाशील रहने बताउनुभयो। कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मन्त्री प्रचण्ड विक्रम न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघ जिल्ला नगर उपाध्यक्ष कृष्ण प्रसाद शर्मा, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डाक्टर अजय कुमार मिश्र, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्मा, प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डे, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष माधव प्रसाद शर्मा, मधुसूदन वैद्य, चन्द्रराज पन्त लगायतले बोल्नु भएको थियो। कार्यक्रममा अध्यक्ष वसन्त जोशीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने महासचिव महेन्द्र बुढाथुकले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष जगत प्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो थियो। त्यस अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान समेत गरिएको थियो। संघका वरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव महेन्द्र बुढाथुकेले गर्नुभएको थियो। र नेपाल राष्ट्रिय शिक्षक संगठन संघीय निर्वाचन क्षेत्र नम्बर 2 दाङको आयोजना तथा नेपाल किसान फिक्स चिम्नी इट्टा उद्योग घोराहे 2 घोराहे 9 खैराको समायोजनमा वृहत रक्तदान कार्यक्रम हिजो घोराहे 14 स्थित संगठनको आफ्नै सभाहलमा सम्पन्न भएको छ। नेपाल राष्ट्रिय शिक्षक संगठन संघीय निर्वाचन क्षेत्र नम्बर 2 दाङका अध्यक्ष लालमणि खड्काको अध्यक्षता एवं संगठन जिल्ला समितिका अध्यक्ष मीनराज शर्मा पण्डितको प्रमुख आतिथ्यता तथा निवर्तमान जिल्ला अध्यक्ष दामोदर बस्नेत र संगठनका इतिहासका लेखक पद्मप्रसाद शर्माको विशिष्ट आतिथ्यतामा सञ्चालित वृहत रक्तदान कार्यक्रममा बोल्ने वक्ताहरूले नेपाल राष्ट्रिय शिक्षक संगठनले यस्ता खालका रचनात्मक कार्यक्रमको आयोजना गर्नु आफैमा गौरवपूर्ण कार्य भएको बताउनु भएको थियो। अवस्त बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487
2: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
3: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: नाक बुझिने सिँगान आइरहने पहेँलो गराउने सिँगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
2: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
3: थाइराइड घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने तङसिल आइरहने
2: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
4: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार
3: समय बिहान 10 बजेदेखि
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89028।

0: बाय नेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
2: VFX सिनेमाज घोराईदा समरीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
3: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ
5: खुशीको खबर
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
5: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653-23
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
10: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिस बगिरहने कान गडा हुने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
11: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001 अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
12: हाम्रा सेवाहरू
13: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
12: सामान्य किराले खाएको दाँत भर्ने,
11: मेसिन द्वारा आरसीटी गर्ने,
12: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
11: खोल लगाउने,
12: बाङ्गो टिङ्गो दाँत मिलाउने,
11: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
12: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
11: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
13: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: రంగం రెడ్డి, మీరు ఎవరెస్ట్.
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज.
2: काम चाहिँ के हो?
3: सबभन्दा पहिला अहिले सरकारले के गरिरहेछ भने अथवा गर्ने प्रक्रिया नै त्यही हो. हामीले जो बाँच्नु भएको छ उहाँहरूलाई, घाइतेहरूको त उद्धार गरेर उपचारमा शुरू भइसकेका छ होइन, त्यो पहिलो दिनबाट नै. अब अहिले हामीले होल्डिङ सेन्टर भन्छौँ क्या, त्यो होल्डिङ सेन्टरहरूमा अस्थायी, एकदम अस्थायी, हप्ता 10 दिनसम्ममा चाहिँ त्यहाँ राख्ने हुन्छ र त्यहाँ खाना खुवाउनेदेखि लिएर विभिन्न सामाजिक संघ संस्थाहरूले र सरकारले आफैले गरिरहेछ, जुन चाहिँ सराहनीय पनि छ होइन. अब त्यसमा केही समस्याहरू छन्, ती समस्याहरू बिस्तारै चाहिँ कम हुँदै जान्छन्। विपदमा कहिलेकाहीँ के हुन्छ भने चाहेर सबै थोक गर्न सकिँदैन, हाम्रो जस्तो प्रजातान्त्रिक मुलुकमा अलिकति गाह्रो पनि छ. दोस्रो कुरा चाहिँ अब तत्कालै सरकारले चाहिँ यो अस्थायी आवास भन्छ क्या, टेम्पोररी सेल्टर होइन. अब किनभने यो पुनर्निर्माण गर्न त वर्षौं लाग्छ, भनेपछि तत्काल चाहिँ अस्थायी आवासको जुन व्यवस्था गर्नुपर्छ, किनभने अब त हाम्रो जाडो पनि आउँछ होइन, अब हिउँदियामा आउँछ 3-4 महिनापछि, त्यो बेलासम्म त हामीले घर बनाउन सकिँदैन होइन, सरकारले बनाउन सक्दैन. त्यो जुन चाहिँ हाम्रो रियालिटी हो होइन, वास्तविकता हो. त्यसले गर्दा चाहिँ त्यो टेम्पोररी सेल्टर, अस्थायी आवास चाहिँ अलिकति राम्रो खालको चाहिँ बनाएर अब राम्रोसँग यो हामीले विपदपछिको ड्यामेज एसेसमेन्ट कसरी भएको छ भने, पोस्ट डिजास्टर निड एसेसमेन्ट भन्छ, त्यो के क्षति भयो र अब आवश्यकता के हो भन्ने युएनको स्ट्यान्डर्ड चाहिँ तरिका छ. यो तरिकाले यो गर्नुभयो, जस्तै हामीले भूकम्पपछि गरेका थियौँ त्यसैको आधारमा हामीले पुनर्निर्माण गरेको होइन. हो त्यो चाहिँ तत्काल शुरू गर्नुपर्छ र जति सक्दो छिटो पिडिएनए सकिसकेपछि हामीले चाहिँ पुनर्निर्माणमा जानुपर्छ. तर मुख्य कुरा चाहिँ सरकारले अब गर्नुपर्ने, अहिले जुन होल्डिङ सेन्टरमा राख्ने, टेम्पोररी सेल्टर राख्ने त यी अस्थायी कुराहरू भए होइन, त्यसमा त गर्नै पर्यो. अब त्यसमा लैङ्गिक हिंसादेखि लिएर उहाँहरूलाई चाहिँ चाहिने आवश्यकताहरू मिनिमम होइन, ह्युमानिटेरियनमा मिनिमम आवश्यकताहरू भन्छौँ हामी. तर त्योभन्दा पनि अब जोखिम संवेदनशील भूभाग योजना गराउनको लागि अहिले जस्तै खोलाको किनारमा अब बस्ती बनाउने कि नबनाउने,
2: एकदम
3: होइन. आज मात्रै बिहान मैले कुराकानी गरेँ त्यहाँको साथीहरूसँग, जस्तै भनौँ न एउटा, अब यो एकदमै वास्तविकता म भन्दैछु, वरिपरि बारीले चाहिँ भत्कायो, एउटा घर भत्केन, अरू सबै घर भत्किरहेछ. अब त्यो घरमा अलिकति तल्लो तल्ला पुरिएको छ, त्यहाँ चाहिँ मान्छेले सफा गरेर त्यहाँ बस्न थालिसक्यो. अब सरकारले भोलि पुनर्निर्माण गर्नको लागि त्यो चाहिँ संवेदनशील छ, जोखिम संवेदनशील छ, त्यहाँ बनाउन पाइँदैन भन्यो भने त्यो घरको मान्छेलाई निकाल्ने कि ननिकाल्ने, उसलाई ननिकाल्ने हो भने अरूलाई घर बनाउन दिने कि नदिने,
2: एकदम.
3: यो चाहिँ अबको सबभन्दा चुरो विषय हो र म यसैमा छलफल गरिरहेको छु अहिले होइन. आज बिहान मात्रै पनि मैले यसमा छलफल गरेँ, डिबिनेटले यसमा छलफल चलाउँदैछ, किनभने अबको पुनर्निर्माण चाहिँ वैज्ञानिक हिसाबले हुनुपर्छ र तथ्याङ्कत हिसाबले हुनुपर्छ र जोखिम
2: संवेदनशील. यो विषयमा तपाईँसँग विस्तृतमा कुरा गर्छौ. अहिले चाहिँ खास अहिले तत्कालको लागि चाहिँ तपाईँले भने जस्तै एउटा चाहिँ यो खोजलाई अझै प्रभावकारी बनाउने, उद्धारलाई प्रभावकारी बनाउने, घाइतेको उपचार भइरहेको छ र राहत वितरणलाई चाहिँ अझै पनि यो समष्टिगत रूपमा सबैले पाउने हिसाबले, विकटमा पनि पुर्याउने हिसाबले चाहिँ सरकार लाग्नु पर्यो भन्ने तपाईँले कुरा गर्नुभयो. अब यो राहतकै कुरा गर्दा नि, घरबार गुमाएका, परिवारका सदस्य गुमाएका र जीविको उपार्जन गुमाएका मानिसलाई चाहिँ एउटै प्रकारको राहतले न्याय हुन्छ कि त्यसलाई चाहिँ अलिक फरक फरक दृष्टिले हेर्नुपर्छ?
3: होइन, यस्तो हुन्छ. अब यो सुरुवातका केही दिन र हप्ता चाहिँ हामीले सबैले एकै हिसाबले हेर्नुपर्ने हुन्छ, किनभने त्यो एकदम इमर्जेन्सी हो. अब भनौँ आज 10 गतेपछि, आज लगभग
2: अब झन्डै दुई हप्ता हुन लाग्यो,
3: अब दुई हप्ता पछि चाहिँ फरक हिसाबले हेर्नुपर्छ. दुई हप्तासम्म चाहिँ एकै किसिमले हेर्ने हो, किनभने सरकार त्यसको लागि रेडी नै भइसकेको हुँदैन. अब चाहिँ उहाँहरूको आवश्यकता के हो त्यही अनुसारको चाहिँ हामीले राहत वितरण गर्नुपर्ने हुन्छ. तर विपदमा राहत भनेको चाहिँ के हुन्छ त भन्दाखेरि, मिनिमम क्राइटेरिया फुलफिल गर्नुपर्ने हो होइन. हिजो उहाँहरू घर हुँदाखेरि जसरी बसिराख्नु भएको थियो, जसरी खाइराख्नु भएको थियो, जसरी लगाइराख्नु भएको थियो, त्यस्तो हिसाबले त सरकारले गर्न सक्दैन, किनभने यो त्यो इमर्जेन्सीको पिरियड हो होइन. तर अब चाहिँ जस्तै अब हामीले पनि अब जनसमुदायले अथवा स्थानीयवासीले पनि के भन्नुपर्छ अब भने, ल ठिक छ, एक दुई हप्तासम्म सरकारले गर्यो, अब म चाहिँ आफै सक्षम छु है, अथवा मेरा परिवारका सदस्यहरू, मेरा नातागोताले पनि मलाई अब सहयोग गर्छन् भन्ने अवस्था हो भने चाहिँ त्यो होल्डिङ सेन्टरबाट चाहिँ बाहिर निस्किनु पर्छ।
2: पीडितहरू आफैले पनि त्यो संवेदना चाहिँ बुझ्नु पर्यो,
3: संवेदना बुझ्नु पर्यो र सरकारको कार्य क्षमता जुन छ त्यसमा चाहिँ आफूले पनि सहयोग गर्नु पर्यो। पीडित त हो,
2: सक्नेले सहयोग गर्नु पर्यो, नसक्नेलाई फेरि सरकार र सम्बन्धित निकायले
3: गर्नै पर्छ।
2: कार्यक्रम बदलिन्दो नेपालमा आज हामी भोटेको सी बाढ़ीबाट सिक्नु पर्ने पाठ, अहिलेको खोज उद्धार तथा राहतको प्रभावकारिता, आउँदा दिनको तयारी र पुननिर्माणका विषयमा कुराकानी गरिरहेका छौं। इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर बसन्तराज अधिकारीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
5: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
6: सम्पर्क फोन नम्बर 01-46-20-310।
5: मोबाइल नम्बर 98514-0-41-98 र 98412-55-957।
7: सबैभन्दा बढी कस्तो माया लाग्छ?
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
9: मेरो छोरीलाई राम्रो स्कुलमा
10: हेलो पिङ्की,
11: बोल्दिन।
10: एलईडी टिभी किन्न नजाने?
11: जान्न।
10: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
11: जान्न।
10: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
11: जान्न।
10: किन?
11: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
10: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
11: पाइने भएर त जान लाग्यो नि।
10: हो र, कहाँ
11: भन्दिन के?
10: सत्य भन्दिनौ।
11: आई लभ यु पिङ्कुली भनेको
10: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिन अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
12: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
11: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
10: फोन नम्बर
11: 082-562-452
10: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
13: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको 30 को नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
4: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
13: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
14: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50
15: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दान। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।

0: प्रोडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट
1: हेर हेर हेर यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस
2: घटनापछिको अवस्थाले चाहिँ
3: घटनापछिको अवस्था मात्रै नहेरौं समष्टिगत घटनालाई हेरौँ जस्तो लाग्छ
2: हुन्छ
3: त्यहाँबाट अलिकति सजिलो हुन्छ र यो बुझ्न पनि कुरा छ यसले के देखायो त भन्दाखेरि हामीले हिमालले हामीलाई के भन्यो त हिमालले भन्यो के हिमालले के भन्यो त भन्दाखेरि तिमीहरूले मलाई बुझेकै छैनौ भन्नुको मतलब हामीले हिमाललाई जति राम्रो हिसाबले बुझ्न पर्ने त्यो बुझेका छैनौ हिमालयमा भएको तापक्रम वृद्धि हिमालय आफै बनिरहेछ यसलाई हामीले योङ माउन्टेन भनेर भन्छौं त्यसपछि हामीले गर्ने भौतिक विकासहरूका नकारात्मक प्रभावहरूले हिमालयमा जोखिम बढ्दो छ हामीले अहिलेसम्म के भनेका छौँ त हिमताल मात्रै फुट्छ भनिरहेको थियौँ तर त अहिलेको बाढीले त त्यो देखाएन
2: पहिरो हिमचट्टा नै आयो
3: आइस स्नो रक एभलान्स भन्छ यसलाई त्यो चाहिँ माथिबाट चाहिँ 300 मिलियन क्युबिक मिटरको चाहिँ एउटा चट्टान र त्यो हिउँ चाहिँ एकैचोटि तल खस्यो 1200 मिटर चाहिँ तल खसिसकेपछि त्यो पग्लेर चाहिँ पानी बन्यो र जुन चाहिँ 180 किलोमिटर प्रति घण्टा अथवा 50 मिटर प्रति सेकेन्डको दरले आएको बाढी थियो र त्यो त्यसको गति मात्रै होइन वेग मात्रै होइन कि त्यो चाहिँ 40-50 मिटर माथिसम्म पनि आएको देखिन्छ खोलामा होइन त्यसले गर्दा चाहिँ यस्ता किसिमका प्रकोप जुन विपदमा परिणत भयो त्यसको लागि हामीले हिमालयमा जुन अनुगमन अथवा मोनिटरिङ गर्न पर्थ्यो त्यो चाहिँ हामीले गरेका रहन्छौं हामीले चाहिँ हिमालमा भइरहेका परिवर्तनहरूलाई राम्रोसँग बुझेका रहन्छौं भन्ने कुरा चाहिँ यसले सबभन्दा पहिला यो घटना कसरी भयो भन्ने तरिकाले विश्लेषण गर्यो भने यो देखिन्छ वैज्ञानिक विषयमा
2: अब यो चाहिँ तपाईँले भनिहाल्नुभयो हामीले हिमाललाई नचिने भने हामीले मात्रै होइन विश्वका मान्छेले नि नचिने विश्व हाम्रो नेपालको भन्दा अरू देशको कारणले गर्दाखेरि चाहिँ जलवायु परिवर्तनको असर हिमालमा देखियो भन्ने बुझ्दा हुन्छ
3: होइन यसलाई म अलिकति फरक ढङ्गबाट व्याख्या गर्छु हिमाल अरूको लागि सौन्दर्य हो हाम्रोलाई त आत्मा हो नि त हिमाल नभए हामी बाँच्न सक्दैनौँ त्यसले गर्दा हामीले हो बुझ्नुपर्ने अरूले नबुझ्नु उहाँहरूको कुरा भयो जस्तै कुनै युरोपमा बस्ने अमेरिकामा बस्ने अथवा ल्याटिन अमेरिकामा बस्ने अफ्रिकामा बस्नेले उहाँले हिमाल राम्रोसँग नबुझेर उहाँलाई खासै केही फरक परेन तर हामी त दिनादिन यसबाट प्रताडित छौं नि त होइन जलवायु परिवर्तनको जुन जानी नजानी शक्ति राष्ट्रहरूले गरेको कार्बन उत्सर्जनले गर्दा जुन हाम्रो तापक्रम वृद्धि भइरहेछ अहिले तपाईँले हेर्नुहुन्छ भने संसारमा भएको तापक्रमको ग्लोबल एभरेज हेर्ने हो भने त्यसको 2 गुणा चाहिँ हिमालयमा बढ्छ भनेर वैज्ञानिकहरूले प्रक्षेपण गरेको अवस्थामा अब त आउँदा दिनहरूमा यस्ता त घटनाहरू अरू पनि बन्नेवाला छन् यो मात्रै घटना होइन यो आउँदा वर्षहरूमा पनि अरू घटनाहरू हुन्छन् यस्ता होइन त्यसले गर्दाखेरि चाहिँ हामीले हाम्रो हिमाललाई राम्रोसँग अध्ययन गर्न नसकेको भन्ने कुरा यसले प्रष्ट बुझाएको छ
2: अब हामीले कसरी बुझ्ने र बुझ्यो भने पनि हामीले के गर्न सक्छौँ त
3: हो त्यसको लागि त स्पष्ट खाका छ मैले भन्ने गरेको छु मसँग 4-5 वटा स्पष्ट खाका छन् जुन चाहिँ म यहाँ भन्न चाहन्छु पहिलो हामीले मैले के भनिरहेको छु त भन्दाखेरि यो हिमालय अनुगमन केन्द्र हिमालय मोनिटरिङ सेन्टर बनाउनुपर्छ जहाँ चीन भारत पाकिस्तान बंगलादेश भूटान नेपाललाई सँगै लिएर आउने त्यसको केन्द्र हामीले नेपालमा राख्ने किनभने रणनीतिक हिसाबले चाहिँ नेपाल केन्द्रबिन्दुमा छ
2: एकदम
3: त्यो राखिसकेपछि चीन र भारतका सेटेलाइटहरू छन् अथवा अरू देशका भूपग्रहहरू छन् त्योबाट तस्विर लिएर सम्पूर्ण हिमालयको सबभन्दा पहिला मोनिटरिङ गर्ने त्यो गरिसकेपछि हामीले जहाँ जहाँ जोखिम छ भनेर जुन पत्ता लगाउँछौ त्यहाँ राखिसकेपछि स्थलगत रूपमा अनुगमन मेसिनहरू राख्ने मोनिटरिङ सेन्टर भन्छ मोनिटरिङ इन्स्ट्रुमेन्टहरू राख्ने त्यो राखिसकेपछि कसरी हलचल त्यहाँ हामीले क्यामराहरू पनि लाग्छौँ लाइभ क्यामराहरू जुन चाहिँ हाम्रो काठमाडौँमा अथवा जहाँ गरिन्छ त्यहाँ एउटा डिस्प्ले बोर्ड हुन्छ त्यहाँ चाहिँ सबै देखिन्छ कहाँ बढिरहेछ के छ कस्तो मोनिटरिङ छ भने सबै हुन्छ त्यसको आधारमा हामीले के गर्छौँ त पूर्व सूचना दिन्छौँ पूर्व सूचना प्रणाली व्यवस्थापन गर्नु पर्यो त्यो तेस्रो कुरा चौथो कुरा चाहिँ त्यसको यदि हामीले चाहिँ त्यस्तो हुँदैछ भने जोखिमको मूल्याङ्कन गर्नु पर्यो र जोखिम संवेदनशील भूउपयोग योजना लागू गर्नु पर्यो जसले गर्दा जस्तै अहिले भनौँ न हामी अब सरकारले म एउटा नेपाली नागरिकले मेरो जग्गामा के मैले घर बनाउन खोज्दाखेरि चाहिँ नेपाल सरकारले के भन्नु पर्यो त भन्दाखेरि तेरो घर नजिकै पहिरो रहेछ जहाँ तैँले घर बनाउन खोजिरहेछ
2: आउने सम्भावना
3: छ त्यहाँ तैँले घर बनाउन पाउँदैनस् भनेर भन्नु पर्यो क्या अहिले त मैले के पाउँछु भने मेरो जग्गा छ, मैले घरको डिजाइन गरेछु, लाल पूजा मेरो नाममा छ भने त मैले घर बनाउन पाउँछु नि त। तर अब त्यस्तो गर्न दिनु हुँदैन। बाढी खोलाको किनारमा छ भने कुन लेभलको चाहिँ बाढी आएर चाहिँ असर गर्छ भन्ने कुराको चाहिँ निर्कुल गरेर जोखिम संवेदनशील चाहिँ भूपयोजना लागू गर्नु पर्यो। अर्को महत्वपूर्ण कुरा चाहिँ के हो भने विपदलाई आत्मसात गर्नु पर्यो। विपत्ति भनेको के हो, यसको लागि पूर्व तयारीलाई हामीले के गर्ने, स्थानीय समुदायले के गर्ने, अथवा म एउटा व्यक्तिले के गर्ने भन्ने कुरा चाहिँ बुझ्नु पर्दो रहेछ। किनभने विपदमा मानवीय संवेदनशीलता हराएको देखियो यसपालि। तपाईँले घटनामा हेर्नुहुन्छ भने बगाएर ल्याएका मान्छेहरूलाई तानेर कानका मुन्द्रा तानेकादेखि लिएर नारायणघाटमा चाहिने ग्यासका सिलिन्डरहरू बोकेर लिएर जाने, उदाहरण दिउँ म तपाईँलाई, मलेखुबाट धादिङ जाने पुल कसरी बगेको त भन्दाखेरि माथिबाट जुन अर्को पुल बगाएर स्ल्याबले ल्याएर हानिसकेपछि भत्केको छ नि, तपाईँ त्यो चाहिँ ग्यास लिन जाँदा माथिबाट एउटा बगाएर ल्याएको दाउराले हानेको भए त्यो मान्छेको जीवन रोक बस्थ्यो। त्यस कारण चाहिँ मानवीय संवेदनशीलता, विपदको आत्मसात र विपदको पूर्व तयारी सबभन्दा ठूलो र महत्वपूर्ण शर्त हो र त्यसमा चाहिँ हामीले काम गर्नुपर्ने देखिन्छ।
2: एकदम महत्वपूर्ण कुरा गर्नुभयो डाक्टर वसुन्धरा अधिकारी। त्योभन्दा अगाडि तपाईँले शुरूमा यो हिमालको अध्ययन गर्नको लागि नेपाल सहित वरपरका सम्बन्धित देशहरूको चाहिँ एउटा सामूहिक प्रयास हुने र त्यसलाई चाहिँ अध्ययन गरेर पूर्व सूचना प्रणाली चाहिँ नयाँ ढंगको बनाउने भन्नुभयो। अब अहिलेकै कुरा गरौं, त्यो बनाउने समय नि जस्तो अहिलेदेखि नै एउटा हो गर्नुपर्दछ भन्ने लागेर सरकारले गर्यो भने त्यो समय अवधि कति समयसम्ममा चाहिँ त्यसो गर्न र अनि हामीले व्यवहारमा उतार्न सक्छौ?
3: अब यो एक रातमा हुने कुरा होइन, होइन हामीले मैले आफ्नो एउटा यो दुई दशक भन्दा बढी हिमालय क्षेत्रमा गरेको अध्ययनको हिसाबले चाहिँ के देख्छु भने अहिले हामीले सुरु गरेर एक वर्षभित्रमा कमसेकम यो स्थापना गर्न सकियो। यसमा फेरि हामीले मात्रै भनिरहेको छौँ, यसमा विभिन्न अरू राष्ट्रहरूले पनि सहयोग गर्छु भन्नुभएको छ, तयार पनि हुनुहुन्छ, त्यसको लिडरसिप नेपालले लिने हो, होइन गरियो भने
2: प्रयास चाहिँ नेपालले गर्ने हो,
3: होइन सुरुवात प्रयास भन्दा नि लिडरसिप नेतृत्व नै लिनु पर्यो नि त, होइन किनभने भूराजनीतिक हिसाबले पनि नेपाल त केन्द्रबिन्दुमा छ नि त रणनीतिक हिसाबले पनि, होइन त्यसले गर्दाखेरि चाहिँ त्यो बनाइयो। एक वर्षभित्रमा हामीले गर्न सकियो भने कमसेकम पाँच वर्ष सम्ममा चाहिँ हामीले हिमालमा कमसेकम चाहिँ जोखिमयुक्त ठाउँहरू कहाँ कहाँ हुन् भनेर पत्ता लगाएर गर्न सकिन्छ। पाँच वर्षपछि चाहिँ हाम्रो केही हदसम्म जोखिम न्यूनीकरण चाहिँ
2: पूर्व सूचना प्रणालीले व्यवस्थित गर्न सकिन्छ। त्यो अवधिसम्म तपाईँले भन्नुभयो साँच्चै अब नेपालले चाहिँ उयो गर्नुपर्ने रहेछ भनेर अहिले पाठ सिकेर नेतृत्व लिएर अरूलाई चाहिँ कन्भिन्स गरेर काम सुरु गर्यो भने त कम्तीमा नै पाँच वर्ष लाग्छ। त्यो बेलासम्म चाहिँ अब जति हेरे अहिले पनि चीनले आउन सक्छ भनेर भनिरहेको छ, होइन खोला किनारमा बस्ने नागरिकता अहिले पनि डर त्रास छ, त्यति बेलासम्मलाई चाहिँ हाम्रो पूर्व सूचना प्रणाली चाहिँ नि अहिले भएको पूर्व सूचना प्रणाली चाहिँ कतिको भरपर्दो विश्वसनीय छ र अब तपाईँले भने जस्तै साँच्चै नेपालले त्यो खालको चाहिँ रणनीति गरूञ्जेललाई चाहिँ काम गरूञ्जेललाई चाहिँ अब हामी के गर्नुपर्छ?
3: नेपालमा पूर्व सूचना प्रणाली जुन वर्षेनी खोलामा आउने बाढी छ त्यसको लागि चाहिँ राम्रै गरेका छौँ हामीले, किनभने बीस वर्षको इतिहास हेर्ने भने पहिला बाढीबाट धेरै मान्छेको नाश हुन्थ्यो अथवा क्षति हुन्थ्यो, अहिले चाहिँ त्यो हुँदैन, कम भएको छ। तर पहिरोमा हाम्रो छैन र अलिअलि केही हिमतालहरू चाहिँ हामीले मोनिटरिङ गरिरहेको छौँ, होइन तर सबै गर्न सकेका छैनौँ। त्यस कारण पूर्व अझ अहिले हामीले के भनेको छौँ भन्दा बहुप्रकोपीय सूचना प्रणाली, पूर्व सूचना प्रणाली भनिएको छ, एउटा मात्रै होइन बहुप्रकोपीय पूर्व सूचना प्रणाली, सबै खालको चाहिँ हामीले चाहिँ सूचना दिनुपर्छ भन्ने छ नि त। हो त्यसले गर्दाखेरि चाहिँ त्यो गठन गर्नलाई हामीले अहिलेसम्म त्यसको चाहिँ नि कार्यविधि त्यसका निर्देशिकाहरूमा छलफल गरिरहेको छ, सरकारले पासै गर्न सकेको छैन। त्यो पास गरिसकेपछि नियमावली आइसकेपछि अथवा कार्यनीति अथवा कार्यदिशाहरू आइसकेपछि चाहिँ अब गर्न सकिन्छ। अहिलेसम्म हामी पूर्व सूचना प्रणालीमा यस्तो उच्च तटीय क्षेत्रमा अथवा उच्च हिमाली क्षेत्रबाट हुने प्रकोपको लागि चाहिँ पूर्व सूचनामा चाहिँ हामी पूर्व तयारी छैनौँ।
2: एकदम बाढीको पूर्व सूचना प्रणाली व्यवस्थित हुँदै गएको छ, तर अघि हामीले भने जस्तै यो जसरी अघिल्लो हप्ता 10 गते भोटेकोसी नदीमा त्यस्तो खालको चाहिँ बाढी आयो, त्यस्तो खालको पूर्व सूचना दिने प्रणालीले चाहिँ व्यवस्थित भइसकेका
3: छैन।
2: त्यही बेला पनि अलिकति तपाईँलाई मैले जोड्न खोजेको, यो बाढी आउँदैछ भनेर चाहिँ भनिएको भनेर जस्तो केही कुराहरू आएका छन्, हामीले पहिले जानकारी दिएका थियौँ, सूचना दिएका थियौँ भनेर सरकारले पनि भनेको छ। खास गरी माथिल्लो क्षेत्र जहाँ चाहिँ उति धेरै बाढी आयो, टिमुरे क्षेत्रदेखि लिएर तल यो स्याप्रुबेसीसम्मको स्थानीयले चाहिँ त्यति धेरै थाहा पाउनु पाएन, तर तलकाले चाहिँ पूर्व सूचना बेत्रावधिसम्म आइपुग्दा चाहिँ थाहा पाउनु भयो भन्ने कुरा आयो। तर पूर्व सूचना आउँदा आउँदै पनि त्यहाँ भाग्ने मेसो बाढी त के यति ठुलो त के आउला र भन्ने धेरैलाई लाग्यो होइन, त्यो खालको कुरा नै सुनिन्छ। भनेपछि हाम्रो पूर्व सूचनालाई अलिकति एउटा त समयमै पुर्याउन नसक्ने माथिल्लो तहको उसमा तटीय क्षेत्रमा पुगेन, र समयमै पाइयो भने पनि त्यसलाई विश्वास गर्ने आधार नपत्याउने त्यस्तो देखिया हो, तपाईँलाई के लाग्यो कि लागेन? त्यो
3: मैले तीन चारवटा कुरा भन्छु, यो एकदमै महत्वपूर्ण कुरा हो होइन, यसमा मैले अध्ययन पनि गरिरहेको छु। पहिलो कुरा, सरकारले सूचना दिएन भनेर कसैले भन्छ भने त गलत हो। घटना घटिसकेपछि चीन सरकारबाट प्राप्त एसएमएसको आधारमा हामीले 9 बज्नुभन्दा अगाडि नै हामीले सूचना दिएका थियौं भनेर एनडीआरआरएमआईका कार्यकारी प्रमुखले भन्नुभएको छ र त्यो दिनुभएको पनि छ। मसित त्यसको एसएमएसको माथिसम्मै सबैलाई एसएमएस गर्नुभएको छ होइन, तुरुन्तै। अब कतिपय ठाउँमा तुरुन्तै आएर चाहिँ उहाँले चाहिँ रियाक्ट गर्न सक्नु कस्तो भने, जस्तै तपाईँले भिडियो हेर्नुभयो भने नि के भने यति ठुला, मलाई त हलिउडको फिल्म जस्तो लाग्छ
2: होइन,
3: त्यो आउँदाखेरि त्यो भाग्ने ठाउँ छैन, तपाईँ आउनुभयो भने मरिन्थ्यो कि, भाग्नै सक्ने चान्सै छैन होइन। एउटा अर्को कुरा, अलिक तल्लो भागतिर आइसकेपछि चाहिँ भेत्रावती त्योभन्दा तल्लोतिर पनि अथवा टिमुरेसम्म पनि धेरै मान्छेलाई कस्तो लाग्यो भने यो हाम्रो यो विज्ञानलाई नबुझ्ने जस्तो लाग्छ कि मलाई। हामी नेपाली धेरै भाग्यवादी फेटलिस्टिक भन्छ कि, भगवान्मा विश्वास गर्ने होइन। विज्ञानले भन्या छ, सरकारले सूचना दिएछ, उहाँले के भन्नुभयो त धेरै त्यहाँ मैले सुने त्यो पनि हेर्नुहोस् है, आज मात्रै मैले पत्रिकामा पनि पढाएको थिएँ, त्यहाँ पनि सुने मैले, फोन गरेर ल तल बाढी आउँदैछ तपाईँहरू बस्नुहोस् तयारी हुनुहोस् है भाग्नुहोस् भन्दाखेरि, या पोहोर साल आज जस्तै थियो भने बरु हेरौँ न कति माथिसम्म आउँदो रहेछ भनेर घरबाट छतमा हेर्न गएका मान्छेहरू बगेका छन्,
2: पुलमा
3: गएर फोटो खेच्ने पनि चाहिँ बगेका भन्ने चाहिँ मैले धेरै कुरा सुनेछु होइन। त्यसले गर्दाखेरि चाहिँ हामीले त सरकारले दिएको सूचनाले पनि पत्याउन सकिएन। अनि अर्को कुरा के भयो त भन्दा, हामीसँग बाढी आयो भन्ने मात्रै भयो नि, कत्रो बाढी छ भन्ने कुरा थाहा भएन,
2: कत्रो बाढी आउँदैछ भनेर पूर्व सूचना दिन सकिएन,
3: दिन सकिएन, बाढी आउँछ मात्रै भनियो
2: हो
3: तर कत्रो आउँछ चाहिँ भन्न सकिएन। त्यसले गर्दा चाहिँ के भयो त भन्दाखेरि स्थानीय जनताहरूले चाहिँ त्यो बाढीको म्याग्निच्युड भन्छ क्या, कत्रो ठूलो बाढी आउने हो भन्ने कुरा पत्याउन नसकेको हुनाले, आकलन गर्न नसकेको हुनाले चाहिँ अब यो खोलामा अलिअलि आउने बाढी त हो नि भनेर बस्दाखेरि
2: एकदम त्यो आकलन दिने सरकारी निकायले पनि गर्न सकेन, दिन सकेन,
3: सूचना थिएन, सूचना हामीसँग भएका स्टेसनहरू बगाइहाल्यो, यति छिटो बाढी आयो कि हामीले किन चिनिया साथीहरूले पनि सक्नु भएन, नत्र त चिनिया पोर्ट पनि भयो नि त,
2: हजुर
3: उहाँहरूसँग पनि सूचना थिएन। फेरि एउटा कुरा के म यहाँ जानकारी गराउँछु भने, त्यो हिम पहिरो खसेको नेपालकै पहाडबाट हो है, फेरि
2: हो
3: लाङटाङको उत्तरी पहाडबाटै खस्या हो होइन, त्यो खसेको नेपाल र चीनको सिमानामा हो, त्यो छुट्टै कुरा हो होइन, तर खसेको त नेपालबाट, भने हामीसँग त त्यसको सूचना पनि थिएन, चिनिया साथीहरूलाई पनि सूचना थिएन, किनभने यो भएको बेलामा म चीनमा थिएँ, ठ्याक्कै घटना भएको बेलामा म चीनमा थिएँ, अनि मैले त्यहाँ तुरुन्तै चीनका साथीहरूलाई जो यही यस्तै हामी छलफल गरिरहेको थियौँ, लौ न के भएको हेरिहाल्न पर्यो भनेपछि लगभग 2-3 घन्टामा चाहिँ हामीलाई लगभग थाहा भएको भइसकेको थियो के भएको भन्ने कुरो होइन। त्यसले गर्दाखेरि चाहिँ तर पहिला त थाहा भएन नि त, पछि थाहा भएर त काम भएन, पछि थाहा भएर चाहिँ भोलिका दिनहरूमा हुने यस्ता किसिमका प्रकोपहरूको बारेमा बुझ्न चाहिँ पाइयो, तर यो घटनाले त घटनाको रूप त रौद्र रूप त लिइहाल्यो नि।
2: एकदम एकदम प्रष्ट पार्नुभयो बसन्तराज अधिकारीज्यू, तपाईँ इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक सँगसँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष समेत हुनुहुन्छ। अब हामी अन्त्यन्त्यतिर आइपुगेका छौँ, अब चाहिँ के गर्ने? तपाईँले धेरै कुरा भन्नुभयो, एउटा अघि महत्वपूर्ण कुरा चाहिँ अब हिमालको अध्ययन गर्नु पर्यो, पूर्व सूचना प्रणालीलाई व्यवस्थित पार्नु पर्यो, अहिले हाम्रो पूर्व सूचना भए पनि हामीले जोखिम कतिको भनेर आकलन न हामीले सरकारी निकायले गर्न सक्यौं, न स्थानीय बासिन्दाले त्यो खालको चाहिँ आकलन गर्न सके, त्यसकारणले गर्दाखेरि पनि जनधनको ठूलो क्षति भयो, एउटा पूर्व सूचना नहुँदाखेरि जनधनको क्षति भयो, र पूर्व तयारी हामीले यस्तो खालको विपद आइसकेपछि पूर्व तयारी र पूर्व योजना जे जे बनाउनु पर्थ्यो त्यो हुँदाखेरि पनि पर्याप्त नभएर पनि होइन केही हुँदाखेरि पनि हामीले त्यो गर्न सकेनौँ भन्ने कुरो तपाईँले अगाडि पनि गर्नुभयो। अब चाहिँ भोलि या पर्सि फेरि यस्तै ठूलो बाढी आयो भने अब हामीले अहिलेदेखि नै के तयारी गर्नुपर्छ, बाढी आउँदैछ भन्ने कुरा चाहिँ मनमा राखेर दिमागमा राखेर के गर्नुपर्छ?
3: पहिला कुरा चाहिँ यो घटना को जुन अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्नुभएको छ, यो चाहिँ नेपालमा हिमालयलाई बुझ्नको लागि ठूलो मौका पनि हो। हुन त विपदले के भन्ने गरिन्छ भने ठूलो क्षति गर्छ तर मौका पनि दिन्छ, त्यसले गर्दाखेरि अहि मैले भनेको जुन 4-5 वटा क्याटेगोरिकली मैले जुन भने त्यो त गर्नै पर्ने आवश्यकता नै छ। सबभन्दा पहिलो कुरा त यही घटनामा के भनौँ भने विपद पछिको आवश्यकता के हो भन्ने कुरा सरकारले तुरुन्तै गर्नुपर्छ, पोस्ट डिजास्टर निड एसेसमेन्ट तुरुन्तै शुरू गर्नुपर्छ, र छ महिना अथवा सकेसम्म तीन महिनामा नसके छ महिनामा सकाएर तुरुन्तै रिकन्स्ट्रक्सन पुनर्निर्माण शुरू गर्नुपर्छ। त्यसको लागि चाहिँ लगानी सम्मेलन गर्नुपर्छ, त्यसको लागि चाहिँ हामीले हाम्रा मित्र राष्ट्रहरूबाट, हाम्रा चाहिँ शुभेच्छुकहरूबाट, विभिन्न संघ संस्थाहरूबाट दान दातव्यदेखि लिएर सम्पूर्ण चाहिँ जुन सहयोग हुन्छ त्यो लिएर एकद्वार प्रणालीबाट पुनर्निर्माण तुरुन्तै शुरू गर्नु पनि यो एउटा भोटेको सीमा छ भने यसमा फेरि जोखिम संवेदनशील भूपयोग योजनाको त कुरै गर्नु पर्यो होइन। तर समष्टिगत हिमालमा हेर्ने हो भने भोलि यस्ता घटनाहरू आउन नदिनको लागि अघि मैले भनेका हिमाललाई हेर्ने बुझ्ने मोनिटरिङ गर्नेदेखि लिएर हाम्रा क्षमता अभिवृद्धि, हाम्रा सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, हाम्रा स्थानीय सरकारको क्षमता अभिवृद्धि, पूर्व तयारी गर्नको लागि हामीले गर्ने सम्पूर्ण प्रयासहरू विज्ञानदेखि अभ्याससम्म गर्नुपर्ने सम्पूर्ण कार्यहरूमा आजैबाट शुरू गर्नुपर्छ।
2: एकदम अब अघि नै तपाईँले भन्नुभएको थियो यो पुनर्निर्माणको कुरा, अबको पुनर्निर्माणमा सड़क, पुल, बस्ती, विद्यालय, स्वास्थ्य संस्था, विद्युत संरचना बनाउँदा चाहिँ अझ सुरक्षित बनाएर पुनर्निर्माण गर्ने अवधारणा चाहिँ कसरी लागू गर्नुपर्छ?
3: अब सबभन्दा पहिला म विद्युत गृहबाट शुरू गर्छु, किनभने हामीले चाहिँ सफा इनर्जी, क्लिन इनर्जी युज गर्नुपर्छ भनेर हामीले हाइड्रो पावरहरू बनायौं, शुरू गर्यौं। हाम्रो हाइड्रो पावर बनाउनको लागि पहाड़ चाहिन्छ, किनभने त्यो पानीको बहाव त्यो सर्टेन एउटा उचाइबाट तल झर्नुपर्छ टर्बाइन घुमाउनको लागि, त्यही भएर पहाड़मै बनाउने हो। तर समस्या हाम्रोमा के छ भने त्यो जुन पहाड़को माथि छ त्यहाँ चाहिँ हिमतालहरू छन्, यस्ता हिम नदीहरू छन्, त्यस कारण ती कुराहरू चाहिँ त्यो आइहाल्यो भने भोलि कस्तो असर गर्न सक्छ भन्ने कुराको सबभन्दा पहिला अध्ययन गर्नु पर्यो। अब आवश्यक पूर्वाधारहरू जुन बाटो, पुल, हस्पिटल, स्कूल्सहरू बनाउँदाखेरि चाहिँ हामीले के गर्ने, अघिल्लो साल जुन हाम्रो काठमाडौँ वरिपरि जुन बाढी आयो नि त्यो आइसकेपछि पनि नेपाल सरकारले चाहिँ अब हामीले बनाउने डिजाइन क्राइटेरियाहरू नै चेन्ज गर्नुपर्ने हो कि, जस्तै पुल बनाउँदाखेरि अहिले चाहिँ 100 वर्षमा आउने एकचोटि आउने बाढी भयो भने चाहिँ कति आउन सक्छ भनेर मात्रै आकलन गरेका थियौँ भने अब 500 वर्षमा आउनेलाई हेर्ने हो कि होइन, अथवा चाहिँ नि हामीले चाहिँ खोलाको किनारमा चाहिँ सड़क बनाउने कि नबनाउने होइन, अथवा चाहिँ हाम्रा चाहिँ हस्पिटल्सहरू चाहिँ त्यो खोलाको किनारमा चाहिँ सरकारी जमिन छ भनेर त्यहाँ गएर हस्पिटल स्कूल बनाइदिने हो कि अथवा त्यो होइन कि होइन, त्यो कुराहरूको चाहिँ वैज्ञानिक वित्तमा छलफल गर्नु पर्यो क्या। जस्तै हामी विश्वविद्यालयमा त हामी छलफल गरिरहेछौँ नि त, हो हामी विश्वविद्यालयमा बसेका साथीहरूसँग पनि तादन्यता गरेर विज्ञानमा आधारित नीति निर्माण र त्यसको सफल कार्यान्वयन गरियो भने चाहिँ पुनर्निर्माण सक्सेसफुल हुन्छ, होइन भने फेरि के हुन्छ त भने 3-4 वर्षपछि तपाईँले मलाई फेरि यहाँ बोलाउनु भयो भने मैले फेरि के भन्छु, यस्तै कुरा हुन्छ, नेपालको पुनर्निर्माण सक्सेस भएन भन्छु मैले।
2: एकदम एकदम तपाईँले एकदम प्रश्न यो हामीले हाम्रो बानी प्रवृत्तिलाई तपाईँले कोट्याउनु भयो, प्रश्न पार्नुभयो। जस्तो तपाईँले यो विद्युतकै आयोजनाकै कुरा गर्दा जहाँ चाहिँ खोला छ, जहाँ चाहिँ नदी छ, विद्युतको पावर हाउस छ, त्यहीँ बनाउनु पर्यो। तर अहिले त्यो बनाउनु पर्ने बाध्यता हुँदाहुँदै पनि जसरी नागडुङ्गा सुरुङ मार्ग बनाउँदा रेस्क्यू टनल भनेर अर्को छ नि, यस्तै खालको जलविद्युत परियोजनाका सुरुङहरूमा पनि यस्तै खालको आपद विपद पर्दाखेरि रेस्क्यू गर्ने खालको अर्को खालको त्यो बनाउनु पर्ने हो कि त के लाग्छ तपाईँलाई यसमा?
3: यो त यस्तो भयो, अब यहाँ यो चाहिँ तपाईँले त्यो हाइवे भनेको चाहिँ सधैँ गाडी चलिराख्ने हो, विद्युतमा त के हुन्छ बनाइन्जेल मात्रै भित्र मान्छे बस्ने हो नि त, पछि त पानी मात्रै बग्ने हो, भनेपछि त्यो हाइवेको जुन बाटोको टनल र विद्युतको टनल फरक विषय हो
2: कि। चिलिमेको त फेरि भूमिगत रूपमै कार्यालय छ,
3: त्यो हो भूमिगत कार्यालय भएकोमा चाहिँ त्यो हुनु पर्यो होइन, तर हामीले टनलबाट पानी मात्रै बगाउँछौ भने त फेरि त्यो परेन नि त, हो भूमिगत रूपमै पावर हाउस हामीले बनाउँछौ भने चाहिँ त्यसको, तर यस्तो हो नि त अल्टरनेटिभ के, जस्तै अहिले पनि हाम्रो त छिरेको त बाढीको सुरुङभित्र छिर्या हो नि त, तपाईँले अहिले अल्टरनेटिभ टनल बनाएको पनि त्यहाँबाट नि छिर्यो नि त, भनेपछि त हामीले त हिजो खोला यति माथि आउँछ भनेर चाहिँ आकलन गरेर त्यो माथि चाहिँ हामीले चाहिँ पावर हाउसको के अरे टनलको पोर्टल राखेको, अहिले त्योभन्दा माथि आइदियो भनेपछि अब तपाईँले के गर्ने, भनेपछि यो त महापौरले त्यसै भने होइन नि त।
2: एकदम एकदम यो नि प्रश्न पार्नु, अघि नै तपाईँले कुरा गर्नुभएको थियो यो पालिकाको आफ्नो क्षेत्रमा यो यस्तो खालको विपद आइसकेपछि के गर्ने, कहाँ गएर बस्ने, सुरक्षित ठाउँ कहाँ हो, कसरी भाग्ने भन्ने कुरा हुन्छ नि, त्यो खालको व्यवस्था मिलाउनको लागि चाहिँ अब चाहिँ के गर्नुपर्छ, जस्तो विद्यालयको पाठ्यक्रमदेखि लिएर पालिकाहरूको चाहिँ रणनीतिक योजना अथवा चाहिँ कस्तो हुनुपर्छ, तपाईँको सुझाव चाहिँ खास त अलिक बढी पालिकाको भूमिका हुन्छ यसमा?
3: अब हामीले चाहिँ के भन्ने गरिन्छ भन्दाखेरि सामान्यतया सकिन्छ भने 5%, सकिन्न भने 2-3% चाहिँ आफ्ना वार्षिक जुन बजेट हुन्छ त्यो चाहिँ हाम्रो चाहिँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन छुट्याउनु पर्छ भन्ने मान्यता छ। त्यसले गर्दा चाहिँ आफ्नो पालिकामा के कस्ता जोखिमहरू छन् त्यसको सबभन्दा पहिला नक्साङ्कन गर्नु पर्यो र वैज्ञानिक नक्साङ्कन भनिरहेको छु है मैले। तपाईँले आफैले हुन त स्थानीय जनसमुदायहरूको विज्ञानसँगै नजिक भएर चाहिँ बुझाइ हुन्छ, तर त्यो विज्ञानले के बनाएको छ भन्ने कुरो चाहिँ राम्रोसँग हेर्नु पर्यो। त्यसको आधारमा नक्साङ्कन गर्नु पर्यो। नक्साङ्कन गरिसकेपछि जोखिमयुक्त क्षेत्र पहिचान गरेर आफ्नो जुन कार्यपालिकाको बैठक हुन्छ वार्षिक रूपमा गर्ने अथवा त्रैवार्षिक कसरी गर्नुहुन्छ त्यसमा चाहिँ योजनाहरू गरेर यदि जोखिमयुक्त क्षेत्रहरू छन् भने तिनलाई सकिन्छ भने जोखिम न्यूनीकरण गर्ने, सकिन्न भने चाहिँ विस्थापन गर्ने। र अर्को कुरा प्रत्येक, अब म यहाँ एकदमै जोरदार साथ भन्छु, प्रत्येक स्कूलका पाठ्यक्रममा प्राथमिक तहबाट नै नेपालमा विपद र प्रकोप कस्ता कस्ता हुन सक्छन्, त्यो कसरी आउँछ र त्यसबाट बस्न हामीले के गर्नुपर्छ भन्ने चाहिँ पाठ्यक्रममा समावेश गर्नै पर्ने आवश्यकता छ। यो अरू देशमा छ, हाम्रो देशमा चाहिँ सामान्य प्रकोप भनेको के हो भन्ने मात्रै पढाइन्छ, तर नेपालमा चाहिँ प्रकोप कस्तो हुन्छ कसरी आउँछ भन्ने कुरा गरिएको छैन। त्यसकारण चाहिँ प्राथमिक तहबाट विश्वविद्यालय तहसम्म विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका पाठ्यक्रममा समावेश गरेर त्यसका विज्ञानदेखि अभ्याससम्म, मैले दुइटै भनेको छु, विज्ञानदेखि अभ्याससम्मका सम्पूर्ण क्रियाकलापहरूलाई चाहिँ जोरदार रूपमा चाहिँ लागू गरेर यसको पठन पाठन र अभ्यास गर्नुपर्छ।
2: यदि म यसलाई अझै प्रश्न भन्दाखेरि किताबी ज्ञान सँगसँगै व्यवहारमा पनि उतार्ने खालको, जस्तो भाग्नुपर्छ भनेर भन्यो भने कसरी भाग्ने, कहाँ भाग्ने, होइन आफ्नो ठाउँमा, आफ्नो गाउँमा, आफ्नो बस्तीमा त्यस्तो सुरक्षित ठाउँ कहाँ छ, त्यहाँसम्म कसरी पुग्ने भनेर त्यो व्यवहारिक ज्ञानकै खाँचो छ।
3: हजुर,
2: एकदम प्रश्न पार्नुभयो बसन्तराज अधिकारीज्यू। अब हामी अन्त्यमा आइपुगेका छौँ। अब तपाईँले धेरै कुरो भन्नुभयो, अन्त्यमा चाहिँ अब दोहोऱ्याए पनि केही भएन, भोटेकोसी बाढीबाट राज्य, स्थानीय सरकार, नागरिकले सिक्नुपर्ने सबैभन्दा ठूलो पाठ के हो र अर्को विपद आउनु अघि हामीले आजदेखि गर्नुपर्ने काम के हो?
3: सबभन्दा ठूलो पाठ त नेपालमा यो किसिमको विपत्ति हिजो पनि आएको थियो, आज पनि देखिएकै छ भोटेकोसी बाढी, र भोलि आउँछ भन्नेमा चाहिँ कन्फर्म छ, प्रकोप हुन्छ, भोलि यस्ता घटनाहरू हुन्छन् भन्नेमा हामी आश्वस्त हुनु पर्यो, विश्वस्त हुनु पर्यो। विज्ञानले भनेको छ सकिन्छ रोक्ने, सकिँदैन त्यसको लागि पूर्व तयारी गर्ने, सकिन्छ धनको रक्षा गर्ने, सकिँदैन भने जीवको रक्षा गर्ने, त्यो गर्नको लागि के कुराहरू गर्नुपर्छ। हामी क्याटेगोरिकल्ली अघि नै हामीले धेरै कुराहरूमा बहस छलफल गर्यौं, त्यस्ता अरू पनि कुराहरू छन्, अब अहिले समय छोटो भएको न सबै भन्न सकिँदैन। हामीले विश्वविद्यालय तहमा चाहिँ यसका अध्ययन अनुसन्धान गरेर के गर्ने चाहिँ भन्ने गरिसकेका छौँ। त्यस कारण यी कुराहरूलाई चाहिँ राज्यले आफ्नो नीति निर्माणमा लागू गर्नु पर्यो, राष्ट्रिय योजना आयोगले योजनामा चाहिँ समावेश गर्नु पर्यो, र समावेश मात्रै होइन यसको सफल कार्यान्वयन गर्नु पर्यो, जहाँ सरकार, स्थानीय प्रदेश सरकार, संघ संस्थाहरू, हामी संस्था विश्वविद्यालयहरू र स्थानीय समुदायहरू सँगसँगै काम गरियो भने चाहिँ विपद जोखिम न्यूनीकरण चाहिँ भविष्यमा हुन्छ।
2: अब नागरिकलाई सुझाव जाँदा जाँदै, जो चाहिँ प्रभावित क्षेत्रमा नि हुनुहुन्छ र प्रभावित क्षेत्रमा नभए पनि उहाँहरूले पीड़ा भोगिरहनु भएको छ, देखिरहनु भएको छ, उहाँलाई के आग्रह गर्नु?
3: प्रभावित क्षेत्रमा हुनेलाई त अब हेर्नुहोस्, यो महाप्रलय हो, विपत्ति हो, अब हजुरहरूको पीड़ा मैले पनि आत्मसात गरेको छु, त्यही भएर म यसैमा रातो दिन काम गरिरहेको छु। त्यसकारण चाहिँ सरकारले काम गरिरहेछ, केही समस्याहरू भएका छन्, त्यसलाई हामी निराकरण गर्छ सरकारले भन्नेमा विश्वस्त गराउन पनि म आग्रह गर्न चाहन्छु, किनभने यस्ता विपदबाट उठ्नलाई निकै समय लाग्छ, जो पीड़ित छ उसलाई मात्रै थाहा हुन्छ, तर अरू चाहिँ जुन साथीहरूलाई, स्थानीय समुदायहरूलाई, व्यक्तिलाई चाहिँ आफ्नो वरिपरि कस्ता विपदका घटनाहरू हुन सक्छन् भन्नेमा चनाखाउनु पर्यो, त्यो भइहालेमा सुरक्षित ठाउँ कहाँ जाने भन्ने कुरा आफू अस्वस्थ हुनको लागि त्यो चाहिँ थाहा पाउनु पर्यो, र आफ्नो घरमा आवश्यक पर्ने कागजातहरू,
4: दाँत, गिजा तथा मुख सम्बन्धी

0: प्लास्टिक मेसिन द्वारा दाँत को सफाई
1: मेसिन बाट जरेदेखि दाँत भरिने
0: दाँत को पोस्ट तथा कोल प्रविधि द्वारा उपचार
1: किराले खाएको दाँत को विभिन्न पद्धति द्वारा उपचार
0: बाल बालिका को दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
1: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डे द्वारा दैनिक रूपमा
1: बाङ्गो टिङ्गो दाँत तार बानेर मिलाउने सुविधा पनि छ
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीप ज्योति अस्पताल को 20 मीटर माथि फोन 082562707
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
4: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
5: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
4: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
4: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
1: सम्पर्क फोन 082590079 मोबाइल नम्बर 98478010030 र 98229554555
6: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
7: डाक्टरद्वारा दिइने सेवाहरू
6: सुगर रोग सम्बन्धी उपचार
7: हर्मोन सम्बन्धी समस्याको उपचार
6: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
7: हुनबाट पनि नाम दर्ता
8: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार
9: सम्पर्क विद्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082590410 मोबाइल नम्बर 98478829913 र 98095128071
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 00 88 04 98 43 00 88 04 www.pashupatiicare.com
11: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
12: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आजै मरिसक्यो
11: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
12: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
13: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
13: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराहिदान सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478423572
14: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा
5: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध शल्यक्रियाहरू
5: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
14: बालबालिकाको न्युरो सर्जरी
5: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
14: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
5: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ

0: संजीवनी टीचिंग हॉस्पिटल बरगदुआ घोराही दांग संपर्क फोन नंबर 082-591-101 र मोबाइल नंबर 97-090-65-255
1: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
2: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाद टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
3: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
4: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
5: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 082-582-93-98-78-1617 98-78-35-643।
6: मध्य पश्चिम चाङ च्याक यति बेला बिहानको 9 बजेको छ।

बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। पहिरो खसेपछि घोराही थबाङ सहित मार्ग र साफे मार्ता डी सड़क खण्ड अवरूद्ध भएका छन्। रोल्पाको परिवर्तन गाउँपालिका एक खोलाबाङमा आज बिहान सड़क माथिबाट पहिरो खस्दा घोराही थबाङ सहित मार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरी चौकी कुरेलीले बताएको छ। पहिरो खसेपछि यो सड़क हुँदै दाङ रोल्पा रूकुम ओहोरदोहोर गर्ने गाड़ी र यात्रु रोकिएका छन्। पहिरो हटाउने काम भइरहेको प्रहरीले बताएको छ। यस्तै बाजुराको जिल्ला सदरमुकाम जोड्ने साफे मार्ताडी सड़क खण्ड पनि अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको नेतृत्वमा पहिरो हटाउने टोली परिचालन भएको प्रहरीले बताएको छ। बाँकीमा उत्पादन हुने जड़ीबुटी जन्य तेलको गुणस्तर जोगाउन र किसानलाई उचित मूल्य दिने उद्देश्यसहित आधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ। डिभिजन वन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिका दुई कचनापुर स्थित जय दुर्गा भवानी सामुदायिक वन क्षेत्रमा आधुनिक प्रशोधन जड़ीबुटी तेल भण्डारण केन्द्र निर्माण गरेको हो। बाँकी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा मानव वन्यजन्तु द्वन्द प्रभावित क्षेत्रमा वैकल्पिक आय आर्जनका रूपमा मेन्था लेमन ग्रास र क्यामोमाइल जस्ता जड़ीबुटी केन्द्र खेती प्रवर्धन गरिएको छ। सब डिभिजन वन कार्यालय शमशेरगंजका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार जय दुर्गा भवानी सामुदायिक वन क्षेत्रमा किसानले मेन्था लेमन ग्रास र क्यामोमाइलको व्यवसाय खेती गर्दै आएका छन्। प्रशोधनपछि निस्कने तेल सुरक्षित राख्ने पूर्वाधार नहुँदा गुणस्तरमा ह्रास आउने समस्या थियो। सोही समस्यालाई सम्बोधन गर्न भण्डारण केन्द्र निर्माण गरेको उहाँले बताउनुभयो। वन उपभोक्ता समूहका अध्यक्ष दीर्घबहादुर बुढाथोकीका अनुसार यस क्षेत्रमा मात्र 70 भन्दा बढ़ी परिवारले तेल उत्पादन हुने जड़ीबुटी खेती गर्दै आएका छन्। जाजरकोटका भूकम्प पीड़ितले रोस्तमा आएको बाढ़ीपछि आफूहरूको पुननिर्माण कार्य सरकारको प्राथमिकतामा नपर्ने हो कि भन्ने चिन्ता व्यक्त गर्न थालेका छन्। उनीहरूले रसुवा बाढ़ी पीड़ित सँगै जाजरकोटको भूकम्प पीड़ितको पुननिर्माणलाई पनि समान प्राथमिकतामा राखेर काम अघि बढ़ाउन सरकारसँग आग्रह गरेका छन्। विपद जहाँ भए पनि पीड़ा उस्तै हुने भन्दै उनीहरूले घरवास गुमाएका परिवारका लागि राज्यको साथ समान रूपमा रहनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्। 2080 कार्तिक 17 गते गएको जाजरकोट भूकम्पबाट क्षतिग्रस्त घर परिवार मध्ये अधिकांश अझै टिनका अस्थायी टहरामा बस्दै आएका छन्। सयौं परिवार घरबार गुमाएर लामो समयदेखि जोखिमपूर्ण अस्थायी आवास तथा टेन्टमा बस्न बाध्य छन्। बर्खायाम जारी रहँदा चिसो सर्पको जोखिम तथा बाल बालिकामा देखिने स्वास्थ्य समस्याले उनीहरूको दैनिकी थप कष्टकर बनेको छ। भूकम्पबाट घरमा क्षति पुगेपछि अस्थायी टहरामा बस्दै आएका कतिपय परिवारका टहरा गत साउन 30 गते आएको बाढ़ी पहिरोले समेत पूरिएपछि उनीहरू अहिले टेन्टको सहारामा बसिरहेका छन्। बर्खायाम अझै जारी रहेकाले टेन्ट मुनिको बसाई दिन प्रतिदिन जोखिमपूर्ण बन्दै गएको पीड़ितहरूको भनाइ छ। र रसुवाको भटेकोशी नदीमा भदौ 10 गति बुधबार आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन रहेका छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले बेपत्ताहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्। अहिलेसम्म 1,331 जनाको शव भेटिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क छ। फेला परेका शव मध्ये रसुवामा 156, नुवाकोटमा 195, धादिङमा 67, गोरखामा 74, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 219 तथा चितवनमा 360 रहेका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सम्पर्कविहीन हुने मध्ये रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त 1,967 जना, नुवाकोटबाट 2,340 जना, 599 जना विदेशी नागरिक तथा सुरक्षाकर्मी र कर्मचारी गरी 100 जना रहेका छन्। अवस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली जीविस रोड खोराहिदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
8: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
8: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
8: सम्पर्क मोबाइल 98478-27977
3: र 98578-30689।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
9: हुलास फुड्सका उत्पादकहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
9: हुलासले बनाउँदैछ परिवार एक साथ।
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
13: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
14: उपचार हुने रोगहरू
13: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
14: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
13: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
14: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
13: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
14: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
13: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
11: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिटिसोक दाङ। सम्पर्क फोन नम्बर 98686-61694।
15: भर्ना सम्बन्धी सूचना।
16: गोर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
15: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
17: सम्पर्क फोन नम्बर 082-5-63-133, मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
18: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
19: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
18: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
19: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
19: ल ल काका, गइहाले म।
20: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
21: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
20: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
22: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
20: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-5-78-45-226।
23: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
24: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
23: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
24: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
23: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
24: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
23: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
24: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
23: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
24: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
23: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
24: सम्पर्क नम्बर 082-5-60-23।
23: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
25: बजाज आरी नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
26: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
25: सर्भिस चार्जमा 50% छुट,
26: इन्जिन आयलमा 15% छुट,
25: टायर किन्दा 10% छुट,
26: पार्क पुर्जामा 15% छुट,
25: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
26: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
25: सुनेर होइन हेरेर पत्याउ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
27: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
25: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5-63-919। सम्पर्क मोबाइल नम्बर 98-013-48-761, 98-686-37-244 र 98-229-16-768।

0: देशभरका विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइन मार्फत एकैसाथ सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधि सँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। नेपाल राष्ट्र बैंकको सहायक निर्देशक पदको लिखित परीक्षाको नतिजा प्रकाशनका क्रममा लोकसेवा आयोगले चरम लापरवाही गरेको पाइएको छ। परीक्षा दिएकाहरूले रिटोटलिङमा आवेदन दिएपछि उत्तर पुस्तिका हेर्दा परीक्षार्थीले पाएको नम्बर नै फरक भेटिएपछि लोकसेवा आयोगको चरम लापरवाही सतहमा आएको हो। नम्बर नै फरक देखिएपछि यसअघि प्रकाशित नतिजा रद्द गरी अर्को नतिजा सार्वजनिक गरिएको छ। आफ्नो गम्भीर लापरवाही स्वीकार्दै आयोगले नेपाल राष्ट्र बैंकको विज्ञापन नम्बर 15/2082 खुल्ला तथा समावेशी प्रशासन सेवा अधिकृत तृतीय श्रेणी सहायक निर्देशक पदको नतिजा संशोधन गरेको हो। एनसेलका प्रमुख कार्यकारी अधिकृत सीईओले राजीनामा दिएका छन्। एनसेलका सीईओ माइकल फोलेले पदबाट राजीनामा दिएका हुन्। उनले पारिवारिक कारण देखाउँदै पदबाट राजीनामा दिएको कम्पनीका एक अधिकारीले पुष्टि गरेका छन्। फोले गत वर्षको असोज अन्तिम सातामा एनसेलको सीईओ नियुक्त भएका थिए। माइकलको राजीनामा कम्पनीले भदौ 9 गते स्वीकृत समेत गरिसकेको छ। सो बारे कम्पनीले नेपाल दूरसंचार प्राधिकरणमा जानकारी पठाइसकेको छ। भोटेकोशीमा आएको बाढ़ीमा परेर ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारले 20 लाख बढ़ी पाउने भएका छन्। नेपाल प्रहरीका अनुसार बाढ़ीमा परेर ज्यान गुमाएका प्रहरीका परिवारले प्रति परिवार 20,40,000 रूपियाँ पाउने भएका हुन्। 20 लाख मध्ये कल्याण कोषबाट 3 लाख, कल्याण कोषबाटै 40,000 काज क्रिया खर्च, राष्ट्रिय वाणिज्य बैंकबाट बीमा बाफत 5 लाख रूपियाँ र राष्ट्रिय बीमा संस्थानबाट 2 लाख पाउनेछन्। मृतक प्रहरी कर्मचारीका परिवारले प्रहरी संगठनबाट राहत स्वरूप थप 10 लाख रूपियाँ पाउनेछन्। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। सांग्रीला डेभलपमेन्ट बैंकको सीईओमा रविन सिजापति नियुक्त भएका छन्। संचालक समितिले उनलाई 4 वर्षका लागि सीईओ नियुक्त गरेको हो। उनी यसअघि नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा कार्यरत रहेका थिए। खाना पकाउने एलपी ग्यासको मूल्य बढ़ेको छ। कृष्णभीरमा गएको पहिरोले सड़क अवरूद्ध भएपछि ढुवानी महँगो भएको भन्दै उद्योगीहरूले ग्यासको मूल्य बढ़ाएका हुन्। वैकल्पिक ढुवानी महँगो परेको भन्दै ग्यासको मूल्य प्रति सिलिण्डर 105.38 रूपियाँ बढ़ाइएको उद्योगीहरूले जनाएका छन्। यो सँगै अब काठमाण्डुमा ग्यासको मूल्य प्रति सिलिण्डर 2,165.38 रूपियाँ पर्नेछ। उद्योग संघका अनुसार पहिला बुलेटमा ग्यास ढुवानी हुँदा एक बुलेटमा 1,250 सिलिण्डर ग्यास आउने गर्थ्यो, तर हाल राईमा बोटलिङ गरी अर्को माध्यमबाट ढुवानी गर्ने काम भइरहेको छ। यसरी ढुवानी भाड़ा मात्रै प्रति सिलिण्डर 180 रूपियाँ पर्ने भए पनि उपभोक्ताका लागि 105 रूपियाँ थप गरिएको उद्योग संघको भनाई छ। उद्योगीहरूले नेपाल आयल निगम संघको सहमतिपछि मूल्य बढ़ाइएको बताएका छन्। यता नेपाल आयल निगमले भने बढ़ेको ग्यासको मूल्य 50 किलोमिटर दूरीका लागि मात्रै तोकिएको बताएको छ। अर्थात 50 किलोमिटर भन्दा बढ़ी दूरीबाट ग्यास ढुवानी गर्दा उद्योगीहरूले आफै ढुवानी भाड़ा जोडेर लिन पाउनेछन्। यता नेपाल आयल निगमले भने बढ़ेको ग्यासको मूल्य 50 किलोमिटर दूरीका लागि मात्रै तोकिएको बताएको छ। नेपाल विद्युत प्राधिकरणका इन्जिनियर कृष्ण नारायण यादव पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्राधिकरणको इटहरी वितरण केन्द्रका इन्जिनियरलाई घुस रकमसहित पक्राउ गरेको हो। सातौं तहका इन्जिनियर यादवलाई 50,000 रूपियाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको अख्तियारले जनाएको छ। अख्तियारका अनुसार उनीमाथि एक गार्मेन्ट उद्योगमा 20 केभी क्षमताको विद्युत लाइन जडानका लागि सहजीकरण गर्ने भन्दै घुस मागेको आरोप छ। उनलाई इटहरी उपमहानगरपालिका 9 बाट पक्राउ गरिएको थियो। सीईओ नियुक्त भएदेखि नै ई सेवा विवादै विवादमा परेको र 87 पटक बिग्रिएको भन्दै ई सेवाले जगदीश खड्काको नियुक्ति नवीकरण नगर्ने भएको छ। खड्काको कार्यकाल सकिन केही महिना मात्रै बाँकी रहेको अवस्थामा कम्पनीले खड्कालाई पद नवीकरण नगर्ने भन्ने भएकाले सोही अनुसार तयार रहन खड्कालाई जानकारी गराइसकिएको छ। ई सेवाका संचालकले खड्काको सीईओ पद नवीकरण नगर्ने तयारी भएको र थप 2 जनालाई सीईओ अफर गरिएको पुष्टि गरेका छन्। अफर गरिएका 2 जना हाल बैंकिङमा छन्। राजमार्ग सहज नहुँदासम्म हवाई भाड़ा नबढ़ने भएको छ। बुद्ध एयरले बाढ़ीका कारण क्षति भएको राजमार्ग पुनः सहज नहुँदासम्म भाड़ा नबढ़ाउने घोषणा गरेको हो। भदौ 10 गते भोटेकोशीमा आएको बाढ़ीले पृथ्वी राजमार्गका विभिन्न स्थानमा क्षति पुर्याउँदा सड़क सञ्जाल पूर्ण रूपमा अवरूद्ध भएको छ। राजमार्ग अवरूद्ध हुँदा काठमाडौँ आउने जाने ठूला सवारी साधन ठप्प छन्। राजमार्ग अवरूद्ध भएसँगै हवाई चाप बढ़ेको छ। यही बीच राजमार्ग सहज नहुँदासम्म हवाई भाड़ा नबढ़ाउने बुद्ध एयरले घोषणा गरेको छ। अर्थ मन्त्रालयका कर्मचारीहरूले बाढ़ी प्रभावितहरूको लागि 18 लाख बढ़ी सहयोग गरेका छन्। भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार राहत र पुनर्स्थापनाका लागि मन्त्रालयका कर्मचारीहरूले 18,32,721 रूपियाँ सहयोग गरेका हुन्। सहयोग बापत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ। विपद व्यवस्थापनमा राज्यका सम्पूर्ण संयन्त्र सक्रिय भएका बेला सरकारलाई सहयोग गर्ने उद्देश्यले सो रकम सहयोग गरेको अर्थ मन्त्रालयका कर्मचारीहरूले बताएका छन्। भोटेकोशी बाढ़ीमा बैंकिङ कागजात हराएकाहरूले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन्। बैंकहरूलाई परिपत्र गर्दै राष्ट्र बैंकले बाढ़ीमा कागजात हराएका नागरिकले पनि कारोबार गर्न पाउने व्यवस्था गर्न निर्देशन दिएको हो। यो सँगै बाढ़ीमा चेक एटीएम कार्ड मोबाइल तथा अन्य बैंकिङ कागजात हराएका नागरिकले पनि बैंकिङ कारोबार गर्न पाउने भएका छन्। राष्ट्र बैंकको परिपत्र अनुसार बैंकहरूले ग्राहकको पहिचान केवाईसीसँग भिड़ाएर पुष्टि भएमा बैंकिङ कारोबार गर्न मिल्नेछ। अर्थात हस्ताक्षर फोटो वा अन्य विवरणका आधारमा ग्राहकको पहिचान गरी कारोबार गर्न मिल्ने व्यवस्था मिलाइने भएको छ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ़ेपछि वर्तमान परिस्थितिलाई ध्यान दिँदै अहिलेका लागि पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निगमले निर्णय गरेको हो। निगमका अनुसार भारतीय आयल कर्पोरेशन आईओसीबाट पेट्रोलको मूल्य प्रति लिटर 3.34 रूपियाँ र डिजल 4.33 रूपियाँ, मट्टीतेल 10.19 रूपियाँ, हवाई इन्धन 4.46 रूपियाँ र एलपी ग्यास प्रति सिलिण्डर 35.62 रूपियाँले बढ़ेर आएको छ। तर भोटेकोशीमा आएको बाढ़ीका कारण सृजित परिस्थितिलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ। यसरी पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राख्दा पनि निगमलाई पाक्षिक रूपमा 1,24,37,00,000 रूपियाँ घाटा हुने देखिएको निगमले जनाएको छ। बाढ़ी प्रभावित क्षेत्रको बीमा दावी भुक्तानी सहज बनाउन अर्थमन्त्री डाक्टर छोडी मुवाग्लेले निर्देशन दिएका छन्। बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्च स्तरीय छलफलमा बोल्दै अर्थमन्त्री मुवाग्लेले बाढ़ीका कारण भएको क्षतिपछि बीमा दावीको भुक्तानी सरल र सहज बनाउन निर्देशन दिएका हुन्। बाढ़ीका कारण निजी सम्पत्तिसँगै जलविद्युत आयोजना तथा सार्वजनिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ। हालसम्म प्राप्त विवरण अनुसार बाढ़ीपछि कुल 583 बीमा दावी परेका छन्। यो दावीहरूको कुल अनुमानित रकम 25,87,00,000 रूपियाँ रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ी पीड़ितको सहयोगका लागि सरकारले सार्वजनिक गरेको खाता बाहेक म्याग्दीमा व्यक्तिगत तथा संस्थागत रूपमा राहत संकलन गर्न नदिइने भएको छ। जिल्ला प्रशासन कार्यालयमा बसेको राजनैतिक दल सुरक्षा निकाय तथा सामाजिक संघ संस्थाका प्रतिनिधिको बैठकले सरकारले सार्वजनिक गरेको आधिकारिक खाता नम्बर र क्यूआर कोड मार्फत मात्रै आर्थिक सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो। चीनले नेपाल चीन व्यापारको प्रमुख स्थल मार्ग मध्ये एक तातोपानी नाका अनिश्चितकालका लागि बन्द गरेको छ। कोदारी क्षेत्रमा भत्किएको सड़क मरमतपछि नाका पुनः सञ्चालन गर्ने तयारी भइरहेका बेला चीनले अर्को सूचना जारी नभएसम्मका लागि नाका बन्द रहने जानकारी गराएको हो। भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण रसुवागढ़ी नाका अवरूद्ध भएपछि केरूङमा रोकिएका सामानलाई रूट डाइभर्ट गरी तातोपानी नाकाबाट नेपाल ल्याउने प्रयास भइरहेको थियो। व्यापारीहरूले तातोपानी नाका सञ्चालनका लागि पहल गरिरहेका बेला चीनले भने नाका बन्द गर्ने जानकारी दिएको छ। विपत्तिमा पनि ग्यास पकाउने एलपी ग्यासमा कालोबजारी भइरहेको पाइएको छ। गोर्खामा वितरण भएका ग्यासमा व्यापक कालोबजारी भएको पाइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद कविन्द्र बुर्लाकोटीले सामाजिक सञ्जाल फेसबुक मार्फत ग्यासमा कालोबजारी भइरहेको जनाएका हुन्। सांसद बुर्लाकोटीका अनुसार गोर्खामा वितरण भइरहेका एलपी ग्यासका सिलिण्डर स्ट्याण्डर्ड तौल भन्दा करिब 5 किलो कम रहेका छन्। यसरी विपत्तिमा पनि कालोबजारी भइरहेको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर कार्यवाही प्रक्रिया अघि बढ़ाइएको बुर्लाकोटीको भनाइरहेको छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी प्रविधि कम्पनी र एनभिडियाका प्रमुख कार्यकारी अधिकृत सीईओ जेनसेन हुआङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 1.5 अर्ब रूपैयाँ भन्दा बढ़ी सहयोग गरेका छन्। उनले बाढ़ी प्रभावितको उद्धार, राहत र पुनर्स्थापनाका लागि भन्दै 1 करोड़ अमेरिकी डलर अर्थात करिब 1 अर्ब 50 करोड़ रूपैयाँ सहयोग गरेका हुन्। अर्थमन्त्री डाक्टर स्वर्णिम बाग्रेले एनभिडियाका सीईओले सो रकम सहयोग गरेको पुष्टि गरेका छन्। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले शेयर विश्लेषक विमोदे पन्तसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। देशमा आइपरेको महाविपत्तिपछि शेयर बजार के हुन्छ भन्ने प्रश्नमा आजको संवाद केन्द्रित रहनेछ। प्रस्तुत छ उनै पन्तसँग गरिएको खास कुराकानी।
1: ठूलो संकटमा छौ, देश एउटा महाविपत्तिमा छ। यो देशमा जसरी यो भोटेकोसीमा आएको बाढ़ीले यो ती ठूलो जनधनको क्षति गरेको छ। यो क्षतिका बीचमा लगानीकर्ताको एउटा ठूलो प्रश्न छ, देश यति ठूलो संकटमा गइरहेको बेलामा अब शेयर बजार चाहिँ के हुन्छ भन्ने।
2: ठिक छ, देशमा ठूलो संकट भइरहेछ होइन, त्यो एकदम अनपेक्षित एउटा घटना घट्यो। हिजो 72 सालमा घट्दाखेरि एउटा भुइँचालो हामीले एक्सपेक्ट गरेका थिएनौ, त्यो बेलामा घट्यो। कोविड त अलिअलि हामीलाई आउँदैछ भन्ने कुरो अनुभूति थियो, त्यो थियो
1: केही तयारी गर्नु भयो।
2: तर हिजोको घटना भनेको 81 मान्छेले चाहिँ 10 मिनट पनि पाएनन्, 15 मिनट पनि पाएनन्, आफूलाई सम्हाल्न पाएनन्। एकदमै फिल्मी शैलीमा जुन हामीले मुभीमा देख्ने जस्तो खालको चाहिँ होइन, त्यो खालको चाहिँ एकदम प्रकृतिको अगाडि कसैको केही लाग्दैन भन्ने कुरा चाहिँ हिजोको अस्तिको घटनाले देखायो होइन। यसले चाहिँ ठूलो मानवीय अनि त्यसपछि भौतिक क्षतिहरू गरेको छ। यसले चाहिँ एउटा लेभलमा चाहिँ आर्थिक रूपमा पनि केही न केही देशलाई चाहिँ होइन अलिकति क्षति चाहिँ पुर्याएको चाहिँ देखिन्छ होइन। अब यस्तो अवस्थामा शेयर बजार के हुन्छ कस्तो हुन्छ भन्ने कुरा त मार्केटले चाहिँ त्यो घटनाको चाहिँ सूचना पाउने बित्तिकै रियाक्ट गरिहाल्ने
1: भनेको। यो जुन एकदम त्यो ह्युज प्यानिक देखियो बजारमा वा लगानीकर्तामा, यसको प्रत्यक्ष प्रभाव वा यसको प्रत्यक्ष असर भनेको चाहिँ जुन बाढ़ी पश्चात चाहिँ लगानीकर्ता एकदमै डराए,
2: हजुर
1: अब त सकिन्छ, अब त सकियो सबै भन्ने त्यो खालको मनोविज्ञानले त्यहाँ खेल्यो।
2: हजुर एकदम, जब डर हावी हुन्छ होइन, डरको अगाडि होइन, जब मान्छेले केही पनि देख्दैन त्यसपछि चाहिँ उसले चाहिँ कुनै पनि कुराको चाहिँ डिसिजन लिँदाखेरि चाहिँ एउटा तटस्थ भावले लिँदैन कि एउटा इमोसनमा बगेर लिन्छ होइन। त्यस्तै खालको प्रवृत्ति चाहिँ अस्तिको यो रेड क्यान्डल जुन अहिले मैले यहाँ देखाइरहेको छु, अलिकति जुम गरेर पनि देखाउँछु होइन, यो रेड क्यान्डलमा चाहिँ हजुरको चाहिँ देखियो झझल्को आयो होइन। त्यो दिनको तपाईँले हेर्नुभयो भने हाइड्रो पावर सेक्टर र नन लाइफ इन्सुरेन्समा चाहिँ यो दुई दिन, यो अस्तिको क्यान्डल र यो हिजोको क्यान्डल होइन, यो क्यान्डलमा चाहिँ धेरै क्षति पुग्यो सेयर मार्केटलाई पनि, यहाँबाट चाहिँ धेरै क्षति पुगेको चाहिँ देखिन्छ।
1: एउटा कारण चाहिँ जस्तो यसमा अब बाढ़ीले धजन हाइड्रो पावर बगायो, अब हाइड्रो पावरै बगाइसकेपछि त अब के रहन्छ भन्ने खालको एउटा लगानीकर्तामा परेको हुन सक्छ भने, अर्कोतिर चाहिँ अब जति पनि क्षति भयो मानवीय भौतिक त्यसको चाहिँ अब इन्सुरेन्सले पनि भरपाई गर्नुपर्छ, त्यसले गर्दा चाहिँ दबाव सृजना हुन्छ भन्ने मनसायले खेलेर चाहिँ खास गरी विशेष गरी हाइड्रो र इन्सुरेन्समा चाहिँ अलिकति बढी यो पैनिक सिचुएसन देखिएको हो।
2: एकदम हाइड्रोमा देखियो अनि नन लाइफ इन्सुरेन्समा विशेष गरी चाहिँ देखियो, तर ओभरअल अहिलेको क्यापिटलाइजेसन अनि त्यहाँ नम्बर अफ सेयरको हिसाबमा त हाइड्रो पावर कम्पनीहरूले चाहिँ नम्बर अफ सेयर्स 100 भन्दा बढी भइसक्यो, क्यापिटलाइजेसनमा पनि तपाईँको बैंकिङ सेक्टरलाई जित्न आँटिसक्यो। सो हाइड्रो पावर सेक्टरमा एफेक्ट गर्ने बित्तिकै ओभरअल नेप्से अथवा ओभरअल मार्केटमै चाहिँ एफेक्ट गर्छ कि होइन, र साइड बाई साइड अब हाइड्रोमा गर्यो, अब कति हाइड्रो गयो के गयो भन्ने मान्छेहरूलाई याद भएन, थाहा भएन, डेटाहरू आएन। सो पक्कै पनि इन्सुरेन्स त भएको हुन्छ, ब्याङ्कले पनि इन्सुरेन्स गराउन लाएको हुन्छ कुनै पनि हाइड्रोलाई चाहिँ प्रोजेक्ट लोनहरू दिँदाखेरि. सो इन्सुरेन्सलाई पर्ने इम्प्याक्ट होइन र हाइड्रोलाई पर्ने इम्प्याक्ट यो दुईटा हेरेर चाहिँ यो दुईटा सेक्टरलाई चाहिँ एफेक्ट गर्यो. त्यो एफेक्टले चाहिँ ओभरअल मार्केटलाई नै एफेक्ट गरेर चाहिँ यो ठूलो रातो क्यान्डल चाहिँ फर्म भएको.
1: जस्तो यो यस्तो परिस्थितिमा चाहिँ धेरैजनाको प्रश्न के हुन्छ भने विशेष गरी हाइड्रोलाई लिएर, जस्तो खोलामा हाइड्रो थियो त्यही खोलामा आएको बाढीले हाइड्रो जति सबै बगाएर लग्यो, त्यो हाइड्रोको नाममा नाम निशान बाहेक काहीँ केही छैन, हाइड्रो कहाँ थियो भनेर खोज्दा पनि नभेटिने अवस्था छ. यस्तो अवस्थामा चाहिँ मेरो लगानी के हुन्छ भन्ने धेरैजनाको प्रश्न हुन्छ, के हुन्छ यस्तोमा चाहिँ?
2: जस्तो हामीले डेटा नआइकन होइन एकदम हतारमा डिसिजन गर्दाखेरि सधैँ राइट हुन्छ भन्ने छैन, अनुमानमा गरेको डिसिजनहरू गलत पनि हुनसक्छ. र अहिले टेन्टेटिभली डेटाहरू आउन थालेको छ, कति हाइड्रोलाई इम्प्याक्ट गर्यो र त्यो हाइड्रोमा चाहिँ कुन कुन इन्सुरेन्स भएका छन् ती डेटाहरू बिस्तारै आउँदैछन्. सो अहिले सरसर्ती हेर्दाखेरि त हाम्रो 3000 भन्दा माथिको चाहिँ हाम्रो प्रोडक्सन भइरहेछ नि त होइन, त्यसमा चाहिँ अनुमानित 300-400 मेगावाट भन्दा माथिमा चाहिँ एउटा लेभलको इफेक्ट पर्यो भन्ने चाहिँ छ होइन. अब ती सबै नेर्सेमा लिस्टेड हाइड्रो थिए त भन्यो भने धेरै चाहिँ थिएनन्, विशेष गरी चाहिँ हामीले सरस्वती हेर्दाखेरि रसवागढी होइन देखि त्रिशुलीमा चाहिँ बनेका हाइड्रोहरू होइन, रसुवागढीमा बनेका, रसुवा त्यो भेगमा बनेका र त्रिशुलीमा चाहिँ बनेका केही हाइड्रोहरूमा चाहिँ क्षति भयो भन्ने छ. तर त्यो लेभलको ठूलो क्षति चाहिँ जुन अहिले प्रोडक्सन सर्टन टाइमले बन्द होला, त्यो रिकभरेबल फेजमा चाहिँ धेरै हाइड्रो छन् होइन, एउटा दुईटा चाहिँ अलिकति नराम्रोसँग चाहिँ प्रभावित भएको भन्ने कुरा चाहिँ आएका छन् होइन. त्यही नै
1: अब यो विपत्तिको कुरा त गर्यौँ हामीले, हामीले योभन्दा अगाडिको विपत्ति पनि देख्यौँ, तपाईँले भने जस्तै भूकम्पको अवस्था पनि हामीले विकराल अवस्थामा पनि पार गरेर यहाँसम्म पुग्यौँ, त्यसपछि कोरोना, त्यसपछि फेरि पनि यो मेलम्चीदेखि लिएर लेन्दे खोलामा आइरहने यी विपत्तिहरूको हामीले सामना गरिरहेछौँ. केही समय अगाडि मात्र जेएनजी आन्दोलन जस्तो यो देशै पुरै ध्वस्तै भयो भन्ने स्थिति पनि हामीले पार गरेर यहाँसम्म आयो. विगतमा फर्केर हेर्दा चाहिँ जब जब यो देशमा यस्ता महाविपत्तिहरू आइपर्छन् त्यो अवस्थामा चाहिँ शेयर बजार के हुन्छ वा के भएको विगत वा इतिहास छ?
2: हजुरलाई चाहिँ हार्स रियालिटी भन्नुपर्दाखेरि चाहिँ जब मान्छे विक्षिप्त हुन्छन्, जब मान्छेहरू लगानीकर्ताहरू डराउँछन् होइन, त्यस्तो बेलामा चाहिँ सेयरको प्राइसहरू अन्डर भ्यालुड हुने देखिन्छ, अथवा त्यस्तो बेलामा चाहिँ सेयरको प्राइसहरू एकदम घट्ने अवस्था देखिन्छ. त्यसले चाहिँ के गरिदिरह हुन्छ भन्दाखेरि चाहिँ लगानीकर्ताहरू जो टाठो बाटो छन् उनीहरूले चाहिँ कहाँ लगानी गर्ने, कुन बेला लगानी गर्ने भनेर हेरिरहेका मान्छेहरू चाहिँ यस्तै बेलामा चाहिँ जुन बेलामा चाहिँ सेयरको प्राइस आफूले सोचेको भन्दा तल्लो रेन्जमा आइपुग्छ अथवा आफूले भनेको रेन्जमा आइपुग्छ अनि बल्ल लगानी गर्छु भन्ने मान्छेहरूले लगानी गरेका हुन्छन्. फर एक्जाम्पल, तपाईँको धेरै मान्छे डढाए नि त कोभिड आउँदाखेरि होइन, एउटा मार्केटले ऱ्याली लिँदै थियो, कोभिडको खबर आयो, खबर आएपछि त्यो 1600-1700 पुगेको मार्केट त फेरि कहाँ आइपुग्यो भन्दाखेरि 1100 लाइनमा आइपुग्यो कि. कति टाइममा भन्दाखेरि चाहिँ त्यो मान्छेले अनुमान गर्नै नसक्ने, त्यो बढ्दाखेरि कति पिरियड लगाएर बढेको मार्केट लगभग एक हप्ताको अन्तरालमा चाहिँ त्यो पिरियडमा आइपुग्यो क्या. अनि जो मान्छे छुटेका थिए, यो गर्थे, म लगानी गर्थे भनेर बसिरहेका मान्छेहरूको लागि चाहिँ अपर्च्युनिटी भयो, उनीहरूले चाहिँ त्यो बेला लगानी गरे. सो त्यो बेलाको कोभिडको बेलाको जुन बन्यो लगभग 1100 चान्सुनको एउटा एरिया छ, त्यो नै सबैभन्दा लोएस्ट भयो होइन, र एकैचोटि कहाँसम्म पुग्यो, 3200 पुग्यो होइन. र तपाईँले चाहिँ हजुरले चाहिँ भुइँचालोको ताकाको चाहिँ कुरा गर्नुभयो भने, अब मान्छेलाई त थाहा होइन भुइँचालो गयो, एक महिनासम्म मार्केटै बन्द भयो त्यो बेला होइन, महिनौ दिनसम्म मार्केट बन्द भएको थियो. र त्यो महिनौ दिनसम्म मार्केट बन्द भइसकेपछि जब मार्केट ओपन भयो, लगातार 3 चाहिँ नेगेटिभ सर्किट लाग्यो होइन, लागेकै हो पुरै ओभरअल नेप्सेमै लगातार कुनै पनि कम्पनी 10% घट्ने, क्लोज हुने, ल पहिलो दिन 2-3 मिनटमै नेगेटिभ सर्किट लगायो भन्नाले टोटल कारोबारको उसमा, त्यसपछि अर्को दिन खुल्यो 5-10 मिनटमा लाग्यो, अर्को दिन खुल्यो लगभग 20-25 मिनटमा नेगेटिभ सर्किट लाग्यो र चौथो दिनबाट जब खुल्यो नि त त्यो बेला खुलिएको मार्केट कहाँ पुग्यो भन्दाखेरि अल टाइम हाई बनाउनलाई 1881 सम्मको हाईमा पुग्यो भूकम्पको बेलामा होइन र अहिले पनि त्यही हुन्छ भनेर ग्यारेन्टी गर्न खोजेको होइन तर ओभरअल मार्केटको सिचुएसन होइन यो त क्रूर मार्केट हो होइन जब कुनै पनि कुराहरू सस्तोमा भेटिन्छ मान्छेहरूले चाहिँ किन्छन् होइन अनिखेर महँगोमा हुन्छन् बेच्छन् भन्ने नै हो फन्डामेन्टल कुरा नै हो होइन अब अहिले धेरै मान्छे डडाएको अवस्थामा कतिपय मान्छेहरूले चाहिँ डराएर बेचेको अवस्थामा चाहिँ ठूलो पैसा भएका मान्छेहरूले चाहिँ कम्पनी हेरी हेरी किनेको हुन सक्छ भन्ने देखिन्छ
1: यो प्रश्न चाहिँ विशेष गरी यस्तो अवस्थामा एकदम धेरै आत्तिएका लगानीकर्ताहरूको अवेरनेसका लागि जस्तो यस्तो बेलामा एकदम यो बजारमा चल्ने हल्ला चाहिँ कस्ता कस्ता हुन्छ
2: यस्तो म कस्ता मान्छे आत्तिन्छन् म भनिदिन्छु होइन म चाहिँ फर एक्जाम्पल कोभिडको टाइमको एउटा एक्जाम्पल दिन्छु होइन त्यो बेला एकजना मेरो साथी थियो मार्केटमा चाहिँ मेरै रिकमेन्डेसनमा चाहिँ मार्केटमा छिरेको थियो अनि त्यो बेलाको एकदम रियल कोभिडको कुरा रियल कुरा गरिरहेको छु ल यो कम्पनी ठिक छ नेभिल ब्याङ्क भन्ने त्यो बेलाको कुरा गरिरहेको छु त्यो बेलामा 600 चान्चुनमा चाहिँ नेभिल ब्याङ्क चलिरहेको थियो अनि नेभिल ब्याङ्क ठिक छ अहिले अलिकति प्राइस पनि तल आएको छ यो किन्दै जाऊ तिम्रो क्यापेसिटी के हुन्छ त्यो हिसाबले किन्दै जाऊ भने मैले उसले किन्यो किन्दै गइरहेको थियो 81 के भयो कोभिड आयो होइन कोभिड आएपछि त ऊ मार्केटमा के भयो नयाँ नौलो भयो होइन नयाँ नौलो जस उसले सेयर बेचेको थिएन खालि किनि मात्रै रहेको थियो बेच्ने एक्सपिरियन्स थिएन र भयो के भन्दाखेरि कोभिड आइसकेपछि त सम्पर्क पनि त टुट्यो नि त अनि त्यसपछि चाहिँ मार्केट एउटा लयमा खुल्यो खुल्ने बित्तिकै के भन्दा नेगेटिभ उसमा चाहिँ गयो होइन अनि यस्तै होला भनेर चाहिँ मैले साथीलाई चाहिँ मेसेज गरेर के भन्यो भन्दाखेरि चाहिँ साथी के गरिरहेछौ सेयर किनिरहेछौ कि बेचिरहेछौ भनेर सोधेँ मैले र त्यति मात्रै लेखेन कि मैले चाहिँ अलिकति सेयर चाहिँ सकेको किनिरहेछु भने होइन अनि त्यो मेसेज गर्दा गर्दै उसले रिड गर्नुभन्दा अगाडि चाहिँ उसले के गरिसकेको रहेछ सेयर बेचिसकेको रहेछ त्यो उसले बेचेको पोइन्ट भनेको त्यो बेलाको चाहिँ लाइफ टाइम त्यो अल टाइम लोमा थियो कि त्यो पछि बढेर कहाँसम्म पुग्यो भन्दाखेरि 1400-1500 पुग्यो होइन सो त्यसरी चाहिँ हामीले चाहिँ डराएर किनकि उसलाई थाहा थिएन नि त डर भने केही पनि थाहा थिएन लोभ भने केही पनि थाहा थिएन टेक्निकल भने के पनि थाहा थिएन कहाँ किन्ने हो पनि थाहा थिएन कहाँ बेच्ने हो पनि थाहा थिएन कसैले भनेको मैले भनेको भरमा त उसले सेयर किनिरहेको थियो होइन बेच्नलाई त उसलाई मैले सिकाएको थिएन उसले सिक्न पनि पाएको थिएन बुझ्नुभयो नि सो अहिलेको कन्टेक्स्टमा पनि के हुनसक्छ भन्दाखेरि कति मान्छेहरू आत्तेर चाहिँ अन्धधुन्ध बेचेका हुन सक्छन् सेयरको प्राइस नहेरिकन कति त ओभर भ्यालुड छन् त्यो ओभर भ्यालुड भएको सेयरहरू बेच्दाखेरि खास फरक पर्दैन तर जो चाहिँ अन्डर भ्यालुडमा आइसक्यो जसको चाहिँ भ्यालुएसन तल आइसक्यो त्यस्तोहरू सेयर चाहिँ आज 10%, 20%, 30% होइन यो 3 दिनमा त तपाईँले हेर्नुभयो नि कति कम्पनीहरूमा त 20%, 25%सम्म गएका छन् त्यो गएकोमा पनि त्यहाँ लोमा बेच्ने मान्छेहरू त होला नि त होइन कसैले नि त कसैले त्यो लोमा बेचेको छ होइन अब त्यो फेरि लोमा आउने सम्भावना कति छ त होइन अब कुनै कुनै हाइड्रो अब फुल्ली डिस्ट्रक भएको छ केही फङ्सनल छैन पावर हाउस छैन हाइड्रोको ड्याम पनि छैन केही पनि छैन होइन जेरो भएको छ भने त्यसमा आई एग्री त्यो चाहिँ इमोसनल भएन होइन भ्यालु बेस चाहिँ हजुरको लगानी गर्ने मान्छेहरूले बेच्छन् ठिक छ होइन तर कुनमै केही भएकै छैन तर एउटा दुईटा तिनवटा हाइड्रोको लयमा लाएर बाँकी सबै हाइड्रो गर्नुपर्छ भन्ने छैन एउटा दुईटा तिनवटा इन्सुरेन्सलाई चाहिँ एफेक्ट गरे भने बाँकी सबै इन्सुरेन्स घट्नुपर्छ भन्ने छैन त्यो चाहिँ अपर्च्युनिटी हुनसक्छ भन्ने कुरा नै हो
1: भनेको यस्तो परिस्थितिमा चाहिँ सही सूचना केलाउनु नै बुद्धिमत्ता हुन्छ
2: यस्तो प्यानिक टाइममा चाहिँ एब्सर्ट रूपमा चाहिँ इम्पल्सिभ भएर डिसिजन लिनु भन्दा चाहिँ अलिकति धैर्यता लिएर होइन आफूलाई काम डाउन गरेर वास्तविक यथार्थ थाहा पाएर बरू भोलि म 20 रुपियाँ तल बेच्छु होइन तर यथार्थ थाहा पाएर बेच्छु होइन जस्तो दुई चारवटा हाइड्रो गएको छ नि त अब त्यसमा चाहिँ सेयर छ भनेपछि अब हाइड्रो नै छैन भनेपछि त्यसमा लगानी गरेको त कुनै अर्थ भएन
1: होइन
2: अब त्यस्तो आइडेन्टिफाई गरेर चाहिँ ल मैले चाहिँ 20 रुपियाँ भए पनि अर्को 30 रुपियाँ भए पनि होइन यो त जेरो भ्यालुमा गइसक्यो भन्ने कुरालाई म आज 200-300 कतिमा छ बेच्न पाएँ भने त राम्रो भयो नि त त्यो चाहिँ मोनिटरी भ्यालु हेरेर गर्ने डिसिजन भयो होइन त्यसरी चाहिँ हामीले गर्नुपर्छ
0: हवस् त यहाँको विशेष समय र सम्वादका लागि धेरै धेरै धन्यवाद
2: धन्यवाद
0: हवस् त आदरणीय श्रोता आजका लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सिधै 9855006448 सम्पर्क गर्न सक्नुहुनेछ आजका लागि कार्यक्रम सकियो कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि बिदा दिनुहोस् नमस्ते

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही सोह्र सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही सोह्र सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98 494 67 487
10: भर्ना खुल्यो
11: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगञ्जमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
10: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
11: हाम्रा विशेषताहरू
10: उत्कृष्ट शैक्षिक वातावरण
11: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
10: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
11: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
2: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगञ्ज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
0: सम्पर्क फोन 081-536-086
10: र मोबाइल नम्बर 98-480-96-600 98-580-36-086 र 98-481-72-73

0: पुस्तकहरु कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
3: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 का लागि भर्ना खुल्यो।

0: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा एघारमा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
0: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
2: सम्पर्क फोन नम्बर 01-46-20-310
1: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: मध्यपश्चिम ट्याङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट 19,00,000 परिवार लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 रूपियाँ खर्च गरिएकोमा आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जित बहादुर चन्दले जानकारी दिनुभएको छ। 10 वर्षका लागि तयार पारिएको परियोजनाका लागि 1,30,00,000,000 परियोजना तयारी गरिएकोमा 56,35,00,000,000 विनियोजन गरिएको अर्थात प्रक्षेपित रकमको 40% मात्र रकम प्राप्त भएको छ। आर्थिक वर्ष 2073-74 शुरू भएको परियोजना 2082-83 सम्पन्न गरिएको थियो। रसुवा बाढ़ीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि बाँकेमा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन शुरू गरिएको छ। पेरी अस्पतालमा शनिबार 16 जनाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको अस्पतालका फोरेन्सिक विशेषज्ञ डाक्टर अरविन्द साक्यले जानकारी दिनुभएको छ। नेपाल प्रहरी संघको सहकारीमा नमूना संकलनको काम भइरहेको उहाँले जानकारी दिनुभयो। संकलन गरेका नमूना शनिबार नै काठमाडौँ पठाइएको छ। बाढ़ीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा नआएपछि उनीहरूको पहिचानका लागि आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन शुरू गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिस्तीले जानकारी दिनुभएको छ। डीएनए परीक्षणका लागि नमूना दिन आउने अधिकांश कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका बेपत्ताका आफन्तहरू रहेको पनि एसपी जिस्तीले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भदौ 10 गते भोटेको सी नदीमा आएको बाढ़ीमा परि बाँकेका 29 जना सम्पर्क विहीन भएका थिए। ती मध्ये कोहलपुरका 2 जनाको शव फेला परेको छ भने अझै 27 जना सम्पर्क विहीन रहेको प्रहरीले बताएको छ। गैराती परेको विरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको शहीद मार्ग अवरूद्ध बनेको छ। रोल्पा स्थित प्रहरी चौकी कोरेलीका अनुसार परिवर्तन गाउँपालिका 1 खोलाबागमा सड़क माथिबाट पहिरो खस्दा आज बिहानदेखि घोराही थबाङ शहीद मार्ग पूर्ण रूपमा अवरूद्ध भएको हो। सड़क अवरूद्ध हुँदा उक्त सड़क हुँदै दाङ रोल्पा रूकुम जाने यातायातका साधनहरू बीच सड़कमा नै रोकिएका छन्। र बाँकेमा उत्पादन हुने जड़ीबुटी जन्य तेलको गुणस्तर जोगाउन र किसानलाई उचित मूल्य दिने उद्देश्यसहित आधुनिक भण्डारण केन्द्र निर्माण गरिएको छ। डिभिजन वन कार्यालय बाँकीले राप्ते सोनारी गाउँपालिका 2 कचनापुर स्थित जय दुर्गा भवानी सामुदायिक वन क्षेत्रमा आधुनिक परशोधित जड़ीबुटी तेल भण्डारण केन्द्र निर्माण गरेको हो। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र तथा मानव वन्यजन्तु द्वन्द्व प्रभावित क्षेत्रमा वैकल्पिक आय आर्जनका रूपमा मेन्था लेमन ग्रास र क्यामोमाइल जस्ता जड़ीबुटी खेती प्रवर्धन गरिएको छ। सब डिभिजन वन कार्यालय शमशेरगंजका वरिष्ठ वन अधिकृत मनोज शर्माका अनुसार जय दुर्गा भवानी सामुदायिक वन क्षेत्रमा किसानले मेन्था लेमन ग्रास र क्यामोमाइलको व्यवसाय खेती गर्दै आएका छन्। प्रशोधनपछि निस्कने तेल सुरक्षित राख्ने पूर्वाधार नहुँदा गुणस्तरमा ह्रास आउने समस्या थियो। सोही समस्यालाई सम्बोधन गर्न भण्डारण केन्द्र निर्माण गरिएको उहाँले बताउनुभयो। वन उपभोक्ता समूहका अध्यक्ष दीर्घबहादुर बुढाथोकीका अनुसार यस क्षेत्रमा मात्र 70 भन्दा बढ़ी परिवारले तेल उत्पादन हुने जड़ीबुटी खेती गर्दै आएका छन्। अवस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: के तपाईलाई पायल फुस्दा फुस्दा भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।

0: वाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: घर घर अनि गृहिणी को साथ हुलासले बनाउँदै छ परिवार एक साथ
2: बुबालाई हुलास आटा को रोटी को स्वाद होस् वा आमालाई बासमती चामल को भात खानामा रहर दाल को साथ हुन्छन् सबै खाएर गद गद हुलास को पापड
1: हुलास फुड्स का उत्पादहरू हुलास आटा हुलास बासमती राइस जीरा मसिनो राइस
2: हुलास को कुरुम कुरुम चिउरा हुलास को इडली राइस
1: हुलासले बनाउँदै छ परिवार एक साथ
3: खुशीको खबर
4: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
3: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
5: होइन भाइला लखर लखर कहाँ हिँडिस
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
6: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45226
6: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
7: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध शल्यक्रियाहरू
7: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
6: बालबालिकाको न्यूरो सर्जरी
7: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
6: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
6: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255 होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
7: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
6: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
7: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
6: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34910
6: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 गेट दाङ
8: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
9: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
8: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
10: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
11: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन,
6: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 0825625 98478 1817 र 98478 3543।
3: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
12: मोटुमै मेरो छौ तिमी सानो।
13: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
3: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
14: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्, पुरस्कार जित्नुहोस्। भयङ्कर मजा।
15: सञ्चालक नरेश कुमार श्रेष्ठ।

देशैभरका विभिन्न रेडियो स्टेशनबाट एकसाथ प्रसारणमा रहेको नेपाली लोक तथा दोहोरी गीत संगीतको यो कार्यक्रम इन्द्रेणीलाई सुनिरहनु भएको छ। मेरा प्यारा प्यारा साथीहरू, मलाई विश्वास छ रेडियो नजिक रहेर इन्द्रेणीको बसाई सुन्दै गर्दा मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट हामी आउँछौ। सामाजिक सञ्जाल फेसबुक लाइभमा छौं, टिकटक लाइभमा छौं, नेपाली पात्रो हाम्रो पात्रो लगायतका विभिन्न माध्यमहरूबाट सँगै भइरहँदा हरितालिका तीज 2083 नजिकिँदै गर्दा हरितालिका तीजसँग सम्बन्धित रहेका यिनै गीत संगीतका बान्कीहरू हामी इन्द्रेणी मार्फत प्रसारण गरिरहेका छौं। देश रोइरहेको छ भोटेकोशी रसुवा बाढ़ीका कारण। आज हजारौं हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू चाहिँ यो पीड़ामा हुनुहुन्छ। हजारौं भन्दा बढ़ीका चाहिँ अहिले निधन भएको अवस्था छ, बढ़ीको निधन भएको छ। धेरैको संख्यामा मानवको चाहिँ एकदम भनौं अब बेखबर भनौं न, अब अहिलेसम्म कहाँ के हो भन्ने नै छैन। उद्धारका क्रमहरू जारी छन् र रसुवा भोटेकोशीदेखि तल जहाँसम्म यो बाढ़ीग्रस्त क्षेत्रहरू छ ती ठाउँहरूसम्म खोजी कार्यसँगै अहिले पनि राहतसँगै राहत त आफ्नोमा छ, उद्धारका कुराहरू पनि यसका लागि पनि सरकार लागिरहेको छ, विभिन्न संस्थाहरू लागिरहनु भएको छ अनि विभिन्न चाहिँ हाम्रा कलाकार साथीहरूले विभिन्न बाढ़ीग्रस्त क्षेत्रहरूमा गएर चाहिँ अहिले राहतसँगै त्यहाँ चाहिँ बन्दोबस्तीको कामहरूदेखि लिएर उद्धारमा खटिरहनु भएको छ। खैर जे भए पनि हाम्रो यो भनौं एकपटक यो हामीले चाहिँ यस्तो महाविपत्ति अहिले झेल्नु पर्यो। हुन त योभन्दा अगाडि पनि धेरै हामीले विपत्तिहरूको सामना गरिसकेका छौं, तर अहिलेसम्म सामना गरेको विपत्तिमा हाम्रो पुस्ताले देखेकोमा सबैभन्दा ठूलो विपत्ति यो रहेको छ र हामीभन्दा अगाडिका पुस्ताले त देख्नु नै भयो र अहिले पछिल्लो समय हामीभन्दा अझै पछिका पुस्ताहरूले पनि अहिलेको यो अवस्था देख्दै गर्दा काली लाग्दो अवस्थामा छ। त्यसैले हरेक गीत संगीतका कार्यक्रम अहिले तीज आउने बित्तिकै चाहिँ तीज विशेष कार्यक्रमहरू हुन्थे, अब यी कार्यक्रमहरू अलिकति कम हुँदै गएको अवस्था छ किनभने देशलाई विपत्ति परेको छ, शोकमा सबैजना हुनुहुन्छ। सो कारणले गर्दा पनि ती त्यस्ता खालका कार्यक्रमहरू अहिले रद्द भएका छन्। अलि केही समयपछि गरौं न, चाडबाड त अर्कोचोटि पनि मनाउला, त्यो पनि कुरा सही नै छ, त्यही हिसाबले पनि सबैजना लाग्नु भएको छ। अहिले भनेको देशलाई संकट परेको छ, यो संकटको घड़ीमा सबैजना एकसाथ भएर उभिनु पर्छ र डटेर हुन्छ कसरी हुन्छ, हामीले चाहिँ हरेक ठाउँहरूमा चाहिँ उद्धार गर्न लाग्नुपर्छ र 11 दिनपछि पनि उद्धार भएर जीवित रहेको हामीले फेला पारेका छौं। अब ती ठाउँहरूमा जहाँ जहाँ चाहिँ धेरै घरहरू देखिएका छन् ती ठाउँहरूमा अझै पनि हामीले उद्धारको लागि पुग्यौं भने हामीले जसरी 11 दिनमा हामीले जीवित अवस्थामा भेटेका छौं त्यसरी नै हामी भेट्न सक्छौं कि भन्ने एउटा आशा हो। त्यसैले सबैजना ती ठाउँहरूमा पुगेर सहजीकरण गर्दै हामी अगाडि बढ़यौं भने पक्कै पनि अहिले जसरी यो विपत्ति परेको छ, आज रसुवा नुवाकोट धादिङ होइन देखि लिएर यो धेरै ठाउँहरूमा चाहिँ यो खालको अवस्था सिर्जना भएको छ, गोर्खासम्म तनहुँसम्म पनि पुगेको अवस्था, सँगै चितवनसम्म चाहिँ बाढ़ीले बगाएर शवहरू अहिले भेटिएको, अझ हाम्रो चाहिँ छिमेकी मुलुक भारतमा समेत हामीले चाहिँ शवहरू भेटेको अवस्थाका समाचारहरू पनि सुन्न पाएका छौं। त्यसैले चाँडोभन्दा चाँडो सबैजना अब जति जे भइरहेछ भइ नै रहेको छ, सबैजना लागि नै रहनु भएको छ, लाग्दा लाग्दै कहिलेकाहीँ ढिला हुने अथवा त्यो ढिला भएर पनि काम गर्न नसकेको अवस्था पनि छन्, तथापि हामी सबैजना उद्धारमा लाग्नु नै अहिलेको एउटा उत्तम चाहिँ विकल्प हो, त्यसका लागि सबैजना लागि पनि रहनु भएको छ। हामी इन्द्रणीको बसाईमा छौं, नेपाल टपले यस कार्यक्रमलाई प्रायोजन गरेको छ, नेपालको नम्बर वान पीपीआर पाइप फिटिङका लागि आज नै नेपाल टपलाई सम्झनुहोला। अब घरका कामहरू गर्दै हुनुहुन्छ, पाइप फिटिङहरू चाहिएको छ, यसका लागि नेपाल टपलाई नै रोज्नुहोला। अब यो विपत्तिसँगै व्यापार व्यवसायलाई पनि हामीले अगाडि बढ़ाउनुपर्छ, त्यसैले पनि यी जानकारीहरू हामीले यहाँलाई गराइरहेका छौं। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा हुनुहुन्छ, ढिला नगरिकन अर्को एउटा गीत राख्ने यतिखेर अनुमति चाहन्छु, त्यसपछि म आउँछु है, सुन्दै रहनुहोला।

हामी देशै भरकारी रेडियो स्टेशनबाट एकैसाथ प्रसारणमा रहेको इन्द्रणीको बसाईमा छौं। असाध्य मन छुने आमा तिम्रो दुःख बोलको यो गीतलाई सुनायौं र यो गीत सुन्दै गर्दा तपाईँलाई पनि कता कता होइन अब हो कस्तो राम्रो आवाज भयो कि गायिका भन्ने लाग्यो। यो आवाज अञ्जिता विश्वकर्माको हो। नेपाली गीत संगीत र लोक दोहोरीमा एउटा विचित्रै खालको आवाज रहेको अञ्जिता विश्वकर्माको आवाज हो। विशाल छेत्री युट्युब च्यानल मार्फत यो गीत बजारमा आएको छ अनि विशाल छेत्रीको शब्द र संगीतमा याम थापा मगरले एरेन्ज गर्नुभएको छ र यो वर्ष असाध्यै धेरै राम्रा गीतहरूमा एरेन्ज गर्ने याम थापा मगर पर्नु भएको छ। सम्भवत उहाँका जति गीतहरू हामीले यहाँ रेडियोमा प्रस्तुत गरिरहेका छौं त्यसमा हामीले याम थापालाई नै देखेका छौं। यति मिठो यो गीत छ र यति मिठो एरेन्ज गर्नु भएको छ र यो गीतमा जुन खालको आवाज छ अञ्जिताको नेपाली लोकदोहोरीमा अब अन्यलाई बिर्साउने होइन चाहिँ गायिकाको रूपमा अब हुनुहुन्छ कि भन्ने एउटा आशा चाहिँ हामीले गरेका छौं। अनि यसमा चाहिँ हाम्रो विशाल छेत्री मैले भनिसके अनि परदेशमा रहेर पनि नेपाली गीत संगीतलाई माया गरिरहनु भएको छ। इन्द्रणीको बसाईमा रहिरहँदा विष्णुमाझीका धेरै कुराहरू आउँछन् र विष्णुमाझीलाई टक्कर दिने आवाजमा चाहिँ अञ्जिता विश्वकर्माको यो गीतलाई हामीले पाउँछौं र अञ्जिताले स्वरबद्ध गर्नुभएका अन्य गीतहरू पनि त्यत्तिकै दमदार छन्। आशा छ नेपाली लोकसंगीतमा अञ्जिता विश्वकर्माले जुन एउटा भूमिका निर्वाह गर्नको लागि उहाँको उदय भएको छ यो उदय खेर नजाओस् हामी शुभकामना व्यक्त गर्न चाहन्छौ। अझ कलाकार साथीले अब यस्तो मिठो आवाज भएकी गायिकालाई गीत गाउन दिन चाहनुहुन्छ भने पनि अञ्जितालाई सम्झनु होला किनभने तपाईँ हामीले नै हो यो भविष्य गर्ने अथवा दिशा निर्देश गर्ने तपाईँ हामीले नै हो। यदि सम्भावना राम्रो बोकेकी गायिका छन् र उनलाई हामीले सपोर्ट गर्दा राम्रो हुन्छ नेपाली लोकसंगीत पनि ले पनि नयाँ स्वाद चाख्न पाउँछ होइन यसका लागि पनि हामीले सपोर्ट गर्न जरूरी छ। यो गीत यहाँलाई सुनाइसकेपछि फेरि पनि स्वागत छ। अब यो असाध्यै मन छुने गीत हो आमा तिम्रो दुःख जहाँ आफू आमा भइसकेपछि आमाको दुःख के हो भन्ने कुरा बुझ्ने होइन बुझ्ने त्यसपछि हामीलाई यस्तो एउटा जन्माउन यति गाह्रो छ भने तिमीले यति धेरै धेरै सन्तान जन्मायौ तिमीले कति पीड़ा झेल्यौ होला आज म एउटा हुँदा त मलाई यो खालको अवस्था सिर्जना भएको छ भन्ने कुराहरू पनि यो गीतमा छ। सुख दुःख यस्तै हो जिन्दगीको चाहिँ उकाली ओह्राली भने जस्तै हो। इन्द्रणीको बसाई हो हामी अगाडि बढ़िरहेका छौं। फेरि पनि हामी एउटा गीत सुनाउँछौ बाहिरबाट हुन्छ भन्नुभएको छ। फेरि पनि एउटा राम्रो गीतलाई इन्द्रणीमा राख्छु।

देशैभरका रेडियोबाट इन्द्रणी सुनिरहनु भएको छ। हामी नेपाटपद्वारा प्रायोजित इन्द्रणीको बसाईमा रहेका छौं र माइती घरको आँगनी बोलको यो गीतलाई पनि हामीले प्रस्तुत गरिसकेका छौं। बोधी एसडी मार्फत यो गीत बजारमा आएको छ र भर्खरै आएको छ। माइतीको आँगन यसमा विशेष गरी झरना रिसाल दिप्सा कार्कीलाई हामीले कलाकारको रूपमा देख्न सक्छौं। त्यसपछि यो गीत अब सर्वत्र बजारमा छ। सुमन पण्डितको शब्द र संगीतमा निर्मला घिमिरे निरूको आवाजमा यो गीत बजारमा छ। अब सुमन पण्डित भन्ने बित्तिकै सुमन जो म्युजिक खबरका प्रमुख हुनुहुन्छ, धेरै तीजका कार्यक्रमहरू पनि गर्नुहुन्छ, तर यो पालि तीजको कार्यक्रम 21 गति आज गर्ने कुरा थियो, तीजको अवार्ड कार्यक्रम। तर म्युजिक खबरले यो पालि तीज म्युजिक अवार्डलाई चाहिँ यो 26 गते गर्ने निर्णय गरेको छ। किनभने अहिलेको यो विपत्ति सँगै अगाडि बढ्दै गर्दा अझै पनि उद्धार कार्यमा खटिनुपर्ने होइन, कलाकारहरूदेखि लिएर सबै ठाउँमा पुग्नु भएको कारण यो बेला रमाइलो गर्ने बेला छैन भनेर लगभग एक हप्ता पछाडि सार्नु भएको छ। यसको लागि पनि म सुमनजी सविताजी सबैलाई नमन व्यक्त गर्न चाहन्छु। यति मिठो शब्द र संगीत सुमन, एकदम म तपाईँलाई धन्यवाद दिन चाहन्छु। यो गीत बजारमा छ। अब यो गीत यहाँलाई सुनाइसकेपछि म फेरि पनि स्वागत गर्दै हामी इन्द्रणीको बसाईमा रहिरहँदा नेपाटपले यस कार्यक्रमलाई प्रायोजन गरेको छ। देशैभरका रेडियोबाट हामीलाई सुनिरहनु भएको छ। कार्यक्रम कस्तो के लागिरहेछ, सल्लाह सुझाव प्रतिक्रियाहरू दिनुहोला। अनि त्यसपछि अब अहिले कलाकार संचारकर्मी सबैजना अहिलेको उद्धारमा खटिनु भएको छ। प्राय धेरै कलाकार साथीहरू, धेरै हाम्रा संचारकर्मी पत्रकार साथीहरू, कोही रसुवाको झुन्से पुग्नु भएको छ, कोही बेत्रावतीतिर पुग्नु भएको छ, कोही तपाईँको देवीघाटतिर हुनुहुन्छ, कोही धादिङ गजुरीमा हुनुहुन्छ, कोही ढुङ्गे बट्टार बजारमा हुनुहुन्छ, होइन, यसरी नै सबै ठाउँमा साथीहरू लागिरहनु भएको छ। हिजो मात्र संचारकर्मी नेपालका सचिव कमल सरगम कलाकार अन्य कलाकारसँगै संचारकर्मी भोजराज थापा सहितको एउटा टोली रसुवा सामान बोकेर त्यहाँ जानुभएको समाचार त यहाँले प्राप्त गरिरहनु भएको छ। सँगसँगै इन्द्रणीका कृष्ण कलेल केही दिनदेखि नै रसुवाका विभिन्न ठाउँहरूमा हुनुहुन्छ। हिजो मात्र संचारकर्मी नेपालका प्रवक्ता शेखर गजरकोटे लगायतको एउटा टोली पनि रसुवा पुगेको छ। हामी स्वयं केही दिन अगाडि नुवाकोटको ढुङ्गेमा पुगेर आयौं र ती ठाउँहरूको अवलोकनसँगै त्यहाँ चाहिँ उद्धारका लागि जसरी काम भइरहेको छ त्यसमा हामीले होस्टेमा हैसे गर्यौं, साथ सपोर्ट समर्थन गरेर फर्क्यौं। यसरी नै धेरै ठाउँमा कलाकार साथीहरू पनि लागिरहनु भएको छ। अब यो विपत्ति परेको बेलामा विष्णुमाझीको गीत आएको छ, तर विष्णुमाझीको गीत आएको छोटो समयमै आम श्रोता दर्शकको नजर त परेको छ। हुन त अहिलेको यो बेला गीत प्रस्तुत गर्न पनि गाह्रो छ, जति गीतहरू आए ठिकै छ, अहिले चाहिँ यो विपत्तिको बेलामा भन्ने कुरा छ। तैपनि विष्णुमाझीको गीत सुन्नको लागि प्रतीक्षारत रहनेहरूको लागि यो पालि विष्णुमाझीको घरबार आइसकेको छ। आएको छोटो समयमा राम्रो भ्युज पनि प्राप्त गरेको छ र यतिखेर देश डुबिरहेछ, जस्तै यतिखेर शोकमा छ, देश स्तब्ध छ, अनि गीत संगीतहरूको अवस्था त्यस्तै छ। कलाकारहरूले विभिन्न कार्यक्रमहरू रद्द गरेका छन्, तर यही परिवेशमा विष्णुमाझीको गीत आयो। उहाँ नेपाली लोकधोरीको चाहिँ एउटा सबल कलाकार, सबैले मन पराउने कोकिल कण्ठ आवाज कि धनीको रूपमा हामीले विष्णुमाझीलाई लिन्छौं। तर उहाँ बेखबर हुनुहुन्छ, जस्तै यत्रो राष्ट्र अहिले शोकाकुल हुँदा, यत्रो ठूलो विपत्ति आउँदा, आज कलाकार साथीहरू त्यही ठाउँमा बसेर अहोरात्र खटेर त्यहाँ चाहिँ खाना खुवाउनेदेखि लिएर उद्धारका कामदेखि राहतका कामसँगै आफ्ना केही पैसाहरू बचत गरेर पनि सरकारी कोषमा राखिरहनु भएको छ, राहत कोषमा राखिरहनु भएको छ। तर सबैले मन पराउने विष्णुमाझी आज किन गुमनाम छिन्, सरकार अथवा राहत कोषमा उनले पनि किन सहयोग गरिनन्, अहिले आम चर्चाको विषय बनेको छ। धेरै कलाकार साथीहरूमा हामीले पायौं विष्णुमाझी एउटै गीत गाएको 6-8 लाख रुपियाँ लिनुहुन्छ, तर देशलाई यस्तो विपत्ति पर्दा आज विष्णुमाझी कहाँ लुकेकी छिन्, किन विष्णुमाझीले राहत कोषमा मैले यति सरकारको नाममा जम्मा गरे बाढी पीड़ितको लागि भन्न सक्दिनन् भन्ने प्रश्नहरू बजारमा छन्। हाम्रो पनि यही प्रश्न छ। तपाईंलाई माया गर्ने आम श्रोता दर्शकहरूको चासो छ विष्णुमाझीज्यू, फेरि पनि हामी आग्रह गर्छौं तपाईंलाई मन पराउने आम श्रोताले तपाईँको गीत आएको छोटो समयमा यति धेरै माया दिनुभएको छ, तर यतिखेर राष्ट्र रोइरहेको बेलामा लोकप्रिय गायिका विष्णुमाझीबाट किन
कुनै पनि खालका चाहिँ स्टेटमेन्टहरू आउँदैनन् स्टेटमेन्टहरू आउँदैनन् भन्ने कुराहरू जनगुनासो छ, त्यो गुनासोलाई मैले जस्ताको जस्तै आम संचार माध्यमबाट राखे, किनभने हामीले तपाईँका गीत संगीतहरूलाई आम श्रोता दर्शकमा पुर्याएका छौं। त्यो एउटा भन्ने यो क्षेत्रमा भएको कारण हाम्रो पनि अधिकार छ। त्यसैले पनि मैले विष्णु माझीदेवीलाई यतिखेर यहीँबाट आग्रह गर्न चाहन्छु। देश असाध्यै यो पीड़ाको छेनमा छ। तपाईँ लोकप्रिय कलाकार, लोकप्रिय गायिका, सारा दुनियाँले तपाईँका आवाजलाई मन पराउँछन्, तपाईँको गीत आउने बित्तिकै आम श्रोता दर्शक हेर्नुहोस् त यति धेरै माया दिन्छन् भने यो विपत्तिमा तपाईँ पनि सारथी बन्नुपर्छ है भन्ने एउटा सुझाव चाहिँ मैले विष्णु माझीलाई यहीँबाट दिन चाहे। अब एउटा गीत राखौं, त्यसपछि हामी आउँछौ, सुन्दै रहनुहोला।

0: पत्ता खरू, कोकोनट, सोकोनट, वीटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्की।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अद्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
5: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45 226।
3: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
7: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
7: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
3: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
7: थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
3: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
8: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
9: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
7: समय बिहान 10 बजेदेखि।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर।

0: भुराई 15 बाल मंदिर चोक दांग।
1: संपर्क फोन नंबर 98479-57193 र 98128-89028।
2: मध्य पश्चिम जांच यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजना प्रभावित भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार झण्डै 64 करोड़ रूपियाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीबाट प्रभावित नुवाकोटमा सबैभन्दा धेरै 22 खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्रै 4,11,50,000 रूपियाँ बराबरको क्षति भएको विभागले जनाएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढ़ीका कारण धादिङका 20, गोर्खाका 5 तथा रसुवाका 8 आयोजनामा क्षति भएको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने भइरहेको छ। बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढ़ाएको जनाएको छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्। कृषि वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, यातायात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट 19,00,000 परिवार लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने विरत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 रूपियाँ खर्च गरिएकोमा आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जीत बहादुर चौहानले जानकारी दिनुभएको छ। 10 वर्षका लागि तयार पारिएको परियोजनाका लागि 1,30,00,000,000,000 परियोजना तयारी गरिएकोमा 56,35,00,000,000,000 विनियोजन गरिएको अर्थात पक्षेपित रकमको 44% मात्र रकम प्राप्त भएको छ। रसुवा बाढ़ीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि बाँकीमा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन शुरू भएको छ। पेरी अस्पतालमा शनिबार 16 जनाको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको अस्पतालका फोरेन्सिक विशेषज्ञ डाक्टर अरविन्द साक्केले जानकारी दिनुभएको छ। नेपाल प्रहरी संघको सहकारीमा नमूना संकलनको काम भइरहेको उहाँले जानकारी दिनुभयो। संकलन गरिएका नमूना शनिबार नै काठमाडौँ पठाइएको छ। बाढ़ीमा बेपत्ता व्यक्तिहरू सम्पर्कमा आएपछि उनीहरूको पहिचानका लागि आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन शुरू गरिएको बाँकेका प्रहरी प्रमुख एसपी अंकुर जीशीले जानकारी दिनुभएको छ। डीएनए परीक्षणका लागि नमूना दिन आउने अधिकांश कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका बेपत्ताका परिवारहरू रहेको पनि एसपी जीशीले बताउनुभयो। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार भदौ 10 गते भोटेकोशी नदीमा आएको बाढ़ीमा परि बाँकेका 29 जना सम्पर्कविहीन भएका थिए। तीमध्ये कोहलपुरका 2 जनाको शव फेला परेको छ भने अझै 27 जना सम्पर्कविहीन रहेको प्रहरीले बताएको छ। र गैराती परेको विरल वर्षाका कारण पहिरो खस्ता रोल्पाको सहित मार्ग अवरूद्ध बनेको छ। रोल्पा स्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका 1 खोला बाङमा सड़क माथिबाट पहिरो खस्ता आज बिहानदेखि घोराही थबाङ सहित मार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क अवरूद्ध हुँदा उक्त सड़क हुँदै दाङ रोल्पा रूकुम जाने यातायातका साधनहरू बीच सड़कमा नै रोकिएका छन्। अवस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
6: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825367775।
6: सम्पर्क नम्बर 98478263।
8: हजुर, हामी दिन्छौ तपाईलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
10: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
10: फोन नम्बर 0825562601, 98578353990, 98578313684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
11: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
12: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
11: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
12: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
11: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
13: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
14: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
15: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
17: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
7: सम्पर्क फोन नम्बर 0825362027,
17: 98418747446।
7: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
18: सीता, के भयो तिमीलाई, घुम्सेर बसेछौ?
19: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए, कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
18: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
19: ए, ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
20: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
21: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
20: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478273572।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98438804, 98438804, www.pashupatiicare.com।
0: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
1: सामान्य किराले खाएको दाँत भर्ने,
0: मेसिन द्वारा आरसीटी गर्ने,
1: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
0: खोल लगाउने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
0: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
1: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: Hangout Ladies, Meru Everest.
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: ठुलो जात हेर्ने यस्ता साना जातको लागि त
1: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-414
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
2: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
3: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700

0: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
1: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याहको 12 बजेको छ।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीबाट 64 करोड़ बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान। नुवाकोटको देवीघाटमा एक्रो वृद्ध चढ़ान तीव्र। राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रमको एक दशक 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएको विवरण। मनासलु आरोहणका लागि 348 जनाले अनुमति लिए, 15 करोड़ भन्दा धेरै राजस्व संकलन। ज्वालामुखी विस्फोटपछि इण्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित, पर्यटकलाई कम्तीमा 3 किलोमिटर टाढा रहन आग्रह। र एनबीएलमा आज पनि दुईवटा खेल हुँदैछ।

0: नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका 55 वटा खानेपानी आयोजना प्रभावित भएका छन्। बाढ़ीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरण अनुसार झण्डै 64 करोड़ रूपियाँ बराबरको क्षति भएको अनुमान छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीबाट प्रभावित नुवाकोटमा सबैभन्दा धेरै 22 वटा खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्रै 4,11,50,000 रूपियाँ बराबरको क्षति भएको विभागले जनाएको छ। विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढ़ीका कारण धादिङका 20, गोरखाका 5 तथा रसुवाका 8 वटा आयोजनामा क्षति भएको छ। बाढ़ीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भने भइरहेको छ। बाढ़ीका कारण खानेपानी सेवा अवरूद्ध भएका क्षेत्रमा नागरिकलाई तत्कालै खानेपानी उपलब्ध गराउन अल्पकालीन तथा दीर्घकालीन योजना अगाडि बढ़ेको छ। बाढ़ीको आज 12 दिन पनि प्रभावित जिल्लामा खोजी र उद्धारको काम भइरहेको छ। नुवाकोटको विदुर नगरपालिका 5 देवीघाट र बेलकोटगढ़ी नगरपालिका 8 जिलिङ जोड्ने देवीघाटको तादी खोलामा एक्रो ब्रिज जडानको कामलाई नेपाली सेनाले तीव्र पारेको छ। भोटेकोशी नदीको बाढ़ीको बहाव तादीमा पसेर त्यहाँका 2 वटा पक्की पुलमा क्षति पुगेपछि नुवाकोटको बेलकोटगढ़ी हुँदै धादिङसँगको यातायात सम्पर्क टुटेको छ। सम्पर्क सञ्जाल जोड्न एक्रो ब्रिज निर्माण कार्य भइरहेको हो। यो पुल अबको 4-5 दिनमा जोड़िसक्ने गरी काम भइरहेको पुल निर्माणको नेतृत्व गरिरहेका नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाई जानकारी दिनुभयो। अहिले 55 जनाको टोली काममा खटिएको छ। अहिले निर्माण थालिएको पुलले 70 टन भारवहन क्षमता थेग्न सक्छ। पुल निर्माणपछि देवीघाट तथा आसपासका बस्तीमा आवत जावत र यातायात सेवा सहज हुने अपेक्षा छ। सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्। कृषि मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने उद्देश्यसहित देशभर सञ्चालन गरेको कार्यक्रमबाट 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएका हुन्। सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने वृहत राष्ट्रिय कार्यक्रम अन्तर्गत 39,58,00,000 रूपियाँ खर्च गरिएकोमा आंशिक र पूर्ण गरी 23,83,184 जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डाक्टर जितबहादुर चन्दले जानकारी दिनुभयो। 10 वर्षका लागि तयार पारिएको यो परियोजनाका लागि 1,30,00,000,000 परियोजना तयारी गरिएकोमा 56,35,00,00,000 विनियोजन भएको अर्थात प्रक्षेपित रकमको 44% मात्र रकम प्राप्त भएको छ। आर्थिक वर्ष 73-74 शुरू भएको परियोजना 82-83 सम्पन्न गरिएको थियो। किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिएको कार्यक्रममा पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा कार्यक्रम आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय एकीकृत कार्यक्रम बनाइएको छ। कार्यक्रममा खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलू, दलहन, तेलहन, गाई भैंसी त्यसै गरी बाख्रा, बंगुर तथा आयात प्रतिस्थापनमा मकै, फलफूल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्धन बालीमा कफी, अलैची, अदुवा, बेसार र मौरी खेतीलाई प्राथमिकतामा राखिएको सूचना अधिकारी डाक्टर चन्दले जानकारी दिनुभयो। यो वर्षको शरद ऋतु अर्थात असोज कार्तिकमा मनाश्रु हिमालारोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। पर्यटन विभागको पछिल्लो तथ्याङ्क अनुसार 29 टोलीका 348 आरोहीले मनाश्रु आरोहणका लागि अनुमति लिएका हुन्। विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 जना आरोहीले शरद ऋतुमा हिमाल चढ़न अनुमति लिएको मध्ये मनाश्रुका लागि मात्र 29 टोलीका 348 आरोही रहेका छन्। यो सिजन मनाश्रुका आरोहीबाट 15,67,56,250 राजस्व संकलन भएको छ। गोरखाको चुनुम्री 1 सामागाउँमा रहेको 8,163 मिटर उचाइको मनाश्रुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण क्षेत्र बढ़दै गएको छ। अहिले मनाश्रु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याम्प निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेका आरोही नारस्याल छोदेनले बताउनुभयो। आरोहीहरू भने भोलि सोमबारपछि मात्र बेस क्याम्प आउने उहाँले जानकारी दिनुभयो। अहिले बेस क्याम्प नजिकै रहेको सामागाउँ आरोही र उनीहरूका सहयोगीले खचागच भरिएको छ। मनाश्रु हिमाल विश्वको 8 र नेपालको 7 अग्लो हिमाल हो। यसलाई किलर माउन्टेनका रूपमा पनि चिनिन्छ। आज विभिन्न 38 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान निकालेको बुलेटिन अनुसार काठमाडौँ उपत्यकासहित 38 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम छ। काठमाडौँ उपत्यकासहित दोलखा, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर, चितवन, नवलप्रासी, गोर्खा, तनहुँ, लमजुङ, कास्की लगायत जिल्ला र आसपास भएर बग्ने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भएर बहने भोटेकोशी, त्रिशुली नदी तथा ससाना नदीको बहाव पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 3,100 रूपियाँले घट्यो। पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष यादव क्यासिनोबाट पक्राउ लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 98550-6076-8, 98550-6076-9, 98511-62594, 98510-5422-4।
3: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले भोटेकोशी बाढ़ीबाट 64 करोड़ बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान, नुवाकोटको देवीघाटमा 1 करोड़ विद्युत जडान तीव्र लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मैथिली साहित्यका वरिष्ठ साहित्यकार डाक्टर रेवती रमण लालको 83 वर्षको उमेरमा निधन भएको छ। धनुषाको जनकपुरधाम 11 बस्दै आएको उहाँको धनुषाधाममा उपचारको क्रममा हिजो बेलुका निधन भएको हो। मैथिली विषयमा पीएचडी गरेका डाक्टर लाल नेपाल राष्ट्र बैंकको सेवाबाट अवकाश प्राप्त हुनुहुन्थ्यो। उहाँले कथा, कविता, गीत, यात्रा, वृत्तान्त, लोक साहित्य लगायत विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। डाक्टर लालको निधनसँगै मैथिली साहित्यले एक अनुभवी स्रष्टा गुमाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुन चाँदीको भाव घटेको छ। सुन आज तोलामा 3,100 रूपियाँले घटेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार भाव घटेर सुन आज तोलाको 3,04,300 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार सुनको भाव तोलाको 3,07,400 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले घटेर तोलाको 4,725 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सरकारी गाड़ीसहित क्यासिनो पुगेका पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन्। जिल्ला प्रहरीकारले पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सखुवा पर्सौनी गाउँपालिका 6 का बासिन्दा एवं गाउँपालिका अध्यक्ष यादव पक्राउ परेका हुन्। छड्के जाँचको क्रममा वीरगंजको एक क्यासिनोबाट गएर ती अध्यक्ष यादवसहित 8 जना पक्राउ परेका हुन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। गाउँपालिकाको NA1J1687 नम्बरको गाड़ी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरीकारले पर्साले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै उडान स्थगित गरिएको छ। इण्डोनेशियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि बढ़ेको अनाक क्राकाटाउ आज बिहान 3:53 झण्डै 30 सेकेण्डसम्म विस्फोट भएको थियो। विस्फोटपछि निस्किएको ज्वालामुखीको खरानी पश्चिम इण्डोनेशियाका विभिन्न क्षेत्रमा फैलिएको छ। विमानस्थल प्रशासनले स्थानीय समयअनुसार बिहान 5:30 बजेदेखि 9:30 बजेसम्म उडान सञ्चालन अस्थायी रूपमा रोकेको जनाएको छ। जकार्ता, वानतेन, पश्चिम जाभा, लामपुङ र बेंगु प्रान्तका केही क्षेत्र तथा सुमात्राको पश्चिमतर्फको हिन्द महासागर ज्वालामुखीको गतिविधि फैलिएको छ, तर मानवीय क्षतिबारेको विवरण प्राप्त छैन। स्थानीय बासिन्दा तथा पर्यटकलाई ज्वालामुखीको सक्रिय मुख क्षेत्रबाट कम्तीमा 3 किलोमिटर टाढा रहन त्यहाँका अधिकारीहरूले आग्रह गरेका छन्। अब खेल खबर नेपाल भलिबल लीग एनबीएलमा आज पनि दुईवटा खेल हुँदैछन्। आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर्स किंग्स र काठमाडौँ रेड्स बीच दिउँसो 4 बजे खेल हुनेछ। त्यस्तै अर्को खेल बेलुका 7 बजे कर्णाली शिवराज र खप्तड फाल्कन सुदूरपश्चिम बीच हुनेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। भोटेको सिबाड़ीबाट 64 करोड़ बराबरका खानेपानी आयोजनामा क्षति पुगेको अनुमान। नुवाकोटको देवीघाटमा एक्रो वृद्ध चढ़ान तीव्र। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमको 1 दशक 18 लाख भन्दा धेरै परिवार लाभान्वित भएको विवरण। मनास लोहारोहणका लागि 348 जनाले अनुमति लिए। 15 करोड़ भन्दा धेरै राजस्व संकलन। ज्वालामुखी विस्फोटपछि इण्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित। पर्यटकलाई कम्तीमा 3 किलोमिटर टाढा रहन आग्रह। र एनबीएलमा आज पनि दुईवटा खेल हुँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: 99.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
3: इन्डोस्कोपी सेवा
8: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ। फोन नम्बर 0825 60 734 र 0825 60 138।
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
13: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
14: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू,
15: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
13: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
15: पाछे घरमा समस्या, पाछे घर खस्नेको समस्या,
13: पाठे घरमा मासु पलाउने,
15: निसन्तान महिलाको चेक जाँच,
13: स्तन क्यान्सर, पाठे घरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
16: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825 90 410, मोबाइल नम्बर 98 4 78 28 900 13 र 98 095 12 871।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825 90 847, 0825 90 847।
9: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-065-23।
18: राप्ती इंजीनियरिंग कलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इंजीनियरिंग कलेज घोराही दांग।
19: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
20: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
21: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
21: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
20: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
21: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
20: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
21: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
16: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार।
21: समय बिहान 10 बजेदेखि।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
20: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ।
22: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।
23: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
24: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू:
25: सर्भिस चार्जमा 50% छुट,
24: इन्जिन आयलमा 15% छुट,
25: टायर किन्दा 10% छुट,
24: पार्क पुर्जामा 15% छुट,
25: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
26: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
25: सुनेर होइन हेरेर पत्याउँ, बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउँ।
27: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
28: सम्पर्क ओम बाबा अटो प्राली बिपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5635-919। सम्पर्क मोबाइल नम्बर 98013-48761, 98686-37244 र 98229-16768।

0: 果实。
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिंग प्रोग्राम प्रिसिन टाइममा तपाई सम्पूर्णलाई। अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत और निर्मा सुन्न सक्नुहुनेछ। 082-5784 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाईको यो गीत तपाईँको लागि

0: มันแม่ I love her
1: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईं पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जडेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीव ज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562777।
5: हेलो पिङ्की,
6: बोल्दिन।
5: एलईडी टिभी किन नजाने?
6: जान्न।
5: फ्रिज डी फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइ

0: इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
2: सम्पर्क फोन नम्बर 0825361133, मोबाइल नम्बर 9847802983 र 9765226286।

0: सुरक्षित जीवन जीउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: బలంగా ఉండేది మీరు ఎవరెస్ట్.
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ. नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला. आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ. यस दङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला.
2: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको.
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ. युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ.
3: मध्यपश्चिम ट्रान्जेक्ट यति बेला दिउँसोको एक बजेको छ.

दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। परम्परागत उपचारका नाममा हुने झारफुक तन्त्र मन्त्र तथा अन्धविश्वासका कारण हुन सक्ने जोखिम न्यूनीकरण गर्दै मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गढवामा परम्परागत उपचारकर्ताहरूका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बागनाथ सामुदायिक सिकाई केन्द्र

गाउँपालिकाको गढवा गाउँपालिकाको आयोजनामा बाघनाथ सामुदायिक सेवा केन्द्रमा कार्यक्रम सञ्चालन भएको हो। गढवा गाउँपालिकाको समन्वय तथा सहकार्य युनिसेफको सहयोग र समुन्नत नेपालको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा गढवा गाउँपालिकाका मनोपरामर्शकर्ता बलदेव गेवालीले परम्परागत उपचारकर्ताहरूलाई मानसिक स्वास्थ्य मनोसामाजिक समस्या पहिचान तथा आवश्यक सहयोगका विषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा 20 जना भन्दा बढ़ी परम्परागत उपचारकर्ताहरूको सहभागिता रहेको थियो। प्रशिक्षणका क्रममा मानसिक स्वास्थ्य सम्बन्धी समस्या तथा अन्य स्वास्थ्य समस्या देखिएका व्यक्तिलाई झारफुक तन्त्र मन्त्र वा अन्धविश्वासमा भर नपरी समयमै स्वास्थ्य संस्थामा पुर्याउनु पर्नेमा जोड़ दिएको थियो। मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई झारफुक गर्ने क्रममा शारीरिक तथा मानसिक यातना दिने, बाँधेर राख्ने वा उपचारमा ढिलाइ गर्ने जस्ता गतिविधिले अवस्था झन गम्भीर बन्न सक्ने र कतिपय अवस्थामा ज्यान समेत जाने खतरा हुने भएकाले यस्ता अभ्यासबाट बस्नुपर्ने बताइएको थियो। परम्परागत उपचारकर्ताहरू समुदायसँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले उनीहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान प्रदान गरी समस्या भएका व्यक्तिलाई उचित परामर्श र उपचारका लागि स्वास्थ्य संस्था पुर्याउन सहजीकरण गर्ने वातावरण निर्माण गर्नुपर्नेमा समेत जोड़ दिएको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमका सभाध्यक्ष तथा गढवा गाउँपालिका वडा नम्बर 2 का वडा अध्यक्ष भक्तु चौधरीले अन्धविश्वास होइन समयमै स्वास्थ्य उपचार झारफुक होइन आवश्यकता अनुसार स्वास्थ्य संस्थामा उपचार भन्ने सकारात्मक सन्देश प्रवाह गर्दै समुदायमा सामाजिक स्वास्थ्य प्रतिको बुझाइ र उपचार खोज्ने व्यवहारमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको थियो। तरकारीमा विषादी न्यूनीकरण गर्नका लागि सल्यानको कपुरकोटमा विषादी परीक्षण गरिने भएको छ। तरकारीको हब मानिएको कपुरकोटमा ठूलो मात्रामा तरकारी उत्पादन हुने गरेको छ, तर कतिपय किसानले तरकारीमा अत्याधिक विषादी प्रयोग गर्ने गरेका कारण तरकारीमा विषादीको मात्रा परीक्षण गर्न लागेको हो। विषादी परीक्षण प्रयोगशालाका लागि आवश्यक उपकरण तथा सामग्री व्यवस्थापन भइसकेको छ। अब प्राविधिक जनशक्ति व्यवस्थापनको काम अघि बढ़ेको कपुरकोट गाउँपालिकाले जनाएको छ। कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले तरकारी तथा फलफूल बजारमा पठाउनु अघि नै उत्पादन स्थलमा विषादी परीक्षण गर्न सकिने बताउनुभयो। किसानलाई सुरक्षित र आवश्यकता अनुसार मात्रै रासायनिक विषादी प्रयोग गर्न नियमित रूपमा सचेत पनि गराइँदै आएको उहाँले बताउनुभयो। रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गते गएको विनाशकारी बाढीमा परि मृत्यु भएका मध्ये हालसम्म 1341 जनाको शव फेला परेको छ भने 4044 जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 325 महिला, 523 पुरूष तथा 493 वटा शव चिन्न नसकिने अवस्थामा फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेले जानकारी दिनुभयो। उहाँका अनुसार अझै 4044 जना सम्पर्कविहीन छन्। सम्पर्कविहीन मध्ये स्वदेशी पुरूष 2863, महिला 575 तथा स्वदेशी नागरिकतर्फ पुरूष 269, महिला 332 र अन्य 5 जना रहेका प्रवक्ता काफ्लेले जानकारी दिनुभयो। र पाल्पामा यो आर्थिक वर्ष मात्रै 231 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय पाल्पाका अनुसार आर्थिक वर्ष 2083-84 को साउन र भदौ महिनाको 20 गतेसम्ममा 231 जनामा संक्रमण पुष्टि भएको हो। यो तथ्याङ्क लुम्बिनी प्रदेशका जिल्ला मध्ये सबैभन्दा धेरै हो। यो आर्थिक वर्ष शुरू भएदेखिको परीक्षणको दर हेर्दा लुम्बिनी प्रदेशका 12 जिल्लामा सबैभन्दा धेरै पाल्पाबाट रिपोर्टिङ भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी मधुसूदन भट्टराईले जानकारी दिनुभयो। जिल्लाका 4 वटा अस्पतालमा भएको परीक्षणमा डेंगूका बिरामी देखिने क्रम बढ़ेका हुन्। पाल्पा अस्पताल तानसेन, रामपुर अस्पताल रामपुर, लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिशन अस्पताल तानसेनमा उपचारका लागि पुगेका बिरामीलाई गरिएको परीक्षणमा डेंगू संक्रमण पुष्टि भएको पाइएको सूचना अधिकारी भट्टराईले जानकारी दिनुभयो। जिल्लाका अन्य स्वास्थ्य संस्था र निजी मेडिकलहरूमा समेत डेंगूका बिरामीहरू देखिने क्रम बढ़दो क्रममा रहेको सूचना अधिकारी भट्टराईले बताउनुभयो। जलवायु परिवर्तन परीक्षणको दायरामा वृद्धि भएपछि जिल्लामा संक्रमितको संख्या बढ़ेको जनाइएको छ।
हवस् त दिउँसो 1 बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल। मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98477977
8: र 98578309।
9: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
10: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471993944, 98471993944।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
4: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
4: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
6: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।

0: అన్ గౌ రేడియస్ మీరు ఎవరెస్ట్
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: मोटुमै मेरो छौ तिमी सानो।
3: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
4: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
5: अब टाढा जानु पर्दैन। नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
4: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
5: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
4: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
5: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।
4: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्।
5: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा, किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
4: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा। तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ।
5: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा।
5: सम्पर्क नम्बर 082-560-23।
4: नेपाल परिवार नियोजन संघ दाङ शाखा, गुणस्तरीय स्वास्थ्य सेवा तपाईँको अधिकार।
6: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो, लाइक, सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त, अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो त मजा।
7: सञ्चालक नरेश कुमार श्रेष्ठ।
1: बजाज आरी नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
3: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
1: सर्भिस चार्जमा 50% छुट।
3: इन्जिन आयलमा 15% छुट।
1: टायर किन्दा 10% छुट।
3: पार्क पुर्जामा 15% छुट।
1: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
8: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
1: सुनेर होइन हेरेर पत्याउँ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्यून हो कि होइन छुट्याउँ।
9: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
1: सम्पर्क ओम बाबा अटो प्राली, बिपी चौक, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-563-919। सम्पर्क मोबाइल नम्बर 98013-48761, 98686-37244 र 98229-16768।
10: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज। यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: 1 लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराई 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराई 16 सर्रा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
1: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया
2: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
1: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
2: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
1: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
2: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494 67487।
3: तेरे बिना काब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
4: VFX सिनेमास घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
5: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98 43 0

0: लोकल नमै चाहिएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
2: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
3: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
4: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
3: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
4: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
3: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
4: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
5: सबैभन्दा बढी कस्तो माया लाग्छ
6: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
7: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछन्
8: होइन भाइला लखर लखर कहाँ हिँडिस
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा उमेर जो जाँग सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र मोबाइल नम्बर 98578-45-226
12: मध्य पश्चिम ट्राङ च्याट यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। लुम्बिनीमा बाल बालिकाको सिकाई उपलब्धि कमजोर देखिएको छ। लुम्बिनी प्रदेशका 32 स्थानीय तहका 34 गणना क्षेत्रमा 680 घर परिवारमा गरेको अध्ययनले कक्षा 4 का बाल बालिकाको सिकाई उपलब्धि कमजोर देखिएको छ। असर नेपालले 5 देखि 16 वर्ष उमेर समूहका बाल बालिकालाई घरमै पुगेर सरल मौखिक परीक्षण मार्फत गणित र पठन सिपको मूल्यांकन गरेको थियो। अध्ययन अनुसार कक्षा 4 का 59.91% बाल बालिकाले गणितमा 36.84% र भाषामा न्यूनतम दक्षता हासिल गरेका छन्। गणित र भाषामा दुवै विषयमा न्यूनतम दक्षता हासिल गर्ने बाल बालिकाको संख्या 29.36% मात्रै छ। राष्ट्रिय स्तरमा कक्षा 4 का बाल बालिका मध्ये गणित 54.8%, भाषामा 35.13% र दुवै विषयमा 28.4%ले न्यूनतम दक्षता हासिल गरेको प्रतिवेदन उल्लेख छ। लुम्बिनीको अवस्था राष्ट्रिय औसत भन्दा केही राम्रो देखिए पनि समग्र सिकाई उपलब्धि सन्तोषजनक नरहेको अध्ययनले देखाएको छ। प्रतिवेदनले बाल बालिकाको सिकाई कमजोर हुनुमा प्रारम्भिक

सिकाईमा हुने ढिलाइसँगै घरको बिसिकाई वातावरण, पुस्तकको पहुँच, ग्रामीण तथा शहरी क्षेत्रको अन्तर र घरमा बोलिने भाषाले समेत प्रभाव पार्ने देखाएको छ। विद्यालयमा भर्ना हुनु मात्रै पर्याप्त नभएको, कक्षा अनुसारको सिकाई उपलब्धि नियमित रूपमा मापन गर्नुपर्नेमा प्रतिवेदनले जोड़ दिएको छ। लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री रामजी प्रसाद घिमिरेले विद्यालय भर्ना दर बढ़दै गए पनि बाल बालिकाको सिकाई उपलब्धि कमजोर हुनु चुनौतीपूर्ण विषय भएको बताउनु भएको छ। वैदेशिक रोजगारीको मोह र रोजगारीको बाध्यता बीच नेपालका ग्रामीण बस्तीहरू विस्तारै खाली हुँदैछन्। तर बाँकेका स्थानीय तहहरूले भने गाउँमै रोजगारीको सृजना गरिरहेका छन्। हिजोसम्म घरमै बेरोजगार बसेका हातहरूले आज आफ्नो वडाका नाली सफा गर्ने, बाटो मरमत गर्ने र पर्खाल लगाउने जस्ता काम पाएका छन्। खजुरा वडा नम्बर 1 गोरी सुनारको अनुभव यसको एउटा बलियो उदाहरण हो। गोरी सुनार जस्तै धेरै स्थानीय बासिन्दाहरू अहिले राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम मार्फत काममा जोड़िएका छन्। वडा नम्बर 2 राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम मार्फत जाली निर्माण र पर्खाल लगाउने काम सफलतापूर्वक सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष वीरसिंह थापाले बताउनुभयो। आन्तरिक रोजगार प्रवर्धन कार्यक्रमले केवल रोजगारी मात्र दिएको छैन, स्थानीय आवश्यकताका पूर्वाधारहरू पनि निर्माण गरिरहेको छ। खानेपानी पाइपलाइन विस्तार, नयाँ ट्र्याक निर्माण, सार्वजनिक शौचालय र नाली सरसफाई जस्ता कार्यले गाउँको स्वरूप बदल्दैछन्। उपाध्यक्षसँग एकल महिला रोजगार कार्यक्रम अन्तर्गत 20 एकल महिलाहरूलाई 30 दिने हाते होजियारी तालिम दिएर स्वरोजगार बनाइएको थियो। श्रमको सम्मान नै विकासको आधार हो भन्ने मान्यताका साथ खजुरा गाउँपालिकाले उत्कृष्ट श्रमिकहरूलाई पुरस्कृत गर्ने परम्पराको पनि थालनी गरेको छ। पसिना बगाउनेहरूलाई अपहेलना गर्ने प्रचलनलाई कमजोर बनाउन उहाँहरूलाई पुरस्कृत गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकट तोफानले बताउनु भएको छ। लुम्बिनी प्रदेशमा जनता समाजवादी जसपा नेपालले आफ्ना 4 प्रदेश सभा सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि मुख्यमन्त्री चेतनारायण आचार्य नेतृत्वको सरकारको बहुमतमाथि प्रश्न उठेको छ। जसपा नेपालले कार्यवाहीमा परेका सांसदको विवरण सहितको पत्र प्रदेश सभा सचिवालयमा पठाउने तयारी गरेसँगै उहाँहरूको प्रदेशसभा सदस्य पद सम्बन्धी प्रक्रिया अघि बढ़ने भएको छ। पार्टीबाट निष्कासनको जानकारी प्रदेश सभा सचिवालयमा आएपछि सभामुखले त्यसबारे प्रदेश सभालाई जानकारी गराउने संवैधानिक प्रक्रिया छ। तर सभामुख तुलाराम खत्री मगरले जसपा नेपालले प्रदेश सभा सदस्यमाथि गरेको कार्यवाही बारे आफूलाई औपचारिक जानकारी आइ नपुगेको बताउनुभयो। आफूले पनि संचार माध्यममा नै सुनेको बताउँदै उहाँले पार्टीको औपचारिक पत्र आएपछि मात्र त्यसको कानूनी प्रक्रिया अगाडि बढ़ाउने बताउनुभयो। कार्यवाहीमा पर्ने प्रदेश सभा सदस्यहरूमा सन्तोष कुमार पाण्डे, हेमा बेलवासी केसी, हरि भण्डारीलाल अहिर र आदेश कुमार अग्रवाल रहनुहुन्छ। पाण्डे सहकारी विकास, ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्री र अहिर आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्री रहनुभएको थियो। र परम्परागत उपचारका नाममा हुने झारफुक तन्त्र मन्त्र तथा अन्धविश्वासका कारण हुन सक्ने जोखिम न्यूनीकरण गर्दै मानसिक स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले गढ़वामा परम्परागत उपचारकर्ताका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। बाघनाथ सामुदायिक सिकाई केन्द्र गढ़वा गाउँपालिकाको आयोजनामा बाघनाथ सामुदायिक सेवा केन्द्रमा कार्यक्रम सम्पन्न भएको हो। गढ़वा गाउँपालिकाको समन्वय तथा सहकार्य युनिसेफको सहयोग र समुन्नत नेपालको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा गढ़वा गाउँपालिकाका मनोपरामर्शकर्ता बलदेव गेवालीले परम्परागत उपचारकर्ताहरूलाई मानसिक स्वास्थ्य, मनोसामाजिक समस्या पहिचान तथा आवश्यक सहयोगका विषयमा प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा 20 भन्दा बढ़ी परम्परागत उपचारकर्ताहरूको सहभागिता रहेको थियो। हवस् त, दिउँसो 2 मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली जीविस रोड खोराहीदाङ।
4: फोन 562-5121।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: एकत्र नो इट लाइक प्रो फ्रॉम टू एंड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराई सोह्र सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राजो सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमर भन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 9843-0653-23
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
9: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
12: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
13: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
12: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
14: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
16: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
17: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
18: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही, दाल। फोन नम्बर 082-5562-23, 98-78-18-617 र 98-78-35-645।
18: होइन, के भयो दाई, किन झोक्राएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए, त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
18: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
20: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।

तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 मा खरीद गर्दा सोही इंटरनेट प्याकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महिना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड
1: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के
0: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि
1: पाइने भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्ते भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जार इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जार इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौं।

0: సర్దిగట్టుకొని రా, రాదు
1: ఎక్కడికో.

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-5904-66 98-29-81-50-53।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद करता सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा
5: सम्पर्क मोबाइल नम्बर 9822964
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बाल बालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुसीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847
8: के तपाई पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
7: उपचार हुने रोगहरू
8: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
7: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
8: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
7: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
8: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
7: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न

0: यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै यात्रा हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
1: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
2: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहालको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
3: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
2: शिशु क्लिनिक फर्टिलिटी खोराहिदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847723572।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
8: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
6: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857745226।
9: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
10: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।
11: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेपछि बाँचेको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 शव भेटियो, 4996 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा राहत र पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय, रसुवा, नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै। चीनसँगको 2 मुख्य नाका रसुवा गठित तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने 1 वर्षको समय, चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य। र लगातार तेस्रो जित सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी नदीमा बाढ़ी आएको आज 12 दिन, आज पनि खोज तथा उद्धारको काम चलिरहेको छ। अस्ति 10 दिनमा 2 जना र हिजो एघारौं दिनमा दुईजनाको जीवितै उद्धार भएकोले आज पनि जीवित उद्धारको आशासहित खोजीको काम भइरहेको छ। हराइरहेका व्यक्तिका आफन्तले पनि झिनो आशा राखेर खोजीलाई निरन्तरता दिएका छन्। तर 6 मानिस फँसेको आशंका गरेको चिलिमी जलविद्युत आयोजनाभित्रको उद्धारका लागि अहिलेसम्म ठूला उपकरण लैजान सकिएको छैन। यस्तै रसुवागढ़ी जलविद्युत आयोजनाका 93 कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन्, जसका परिवार उद्धारको पर्खाईमा छन्। परिवारजनले जंगल र खोलाका खोजमा समेत तत्काल खोजी गर्न माग गर्दै संयन्त्रको ढिलाइप्रति गुनासो गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 11 बजेसम्म 1341 जनाको शव भेटिएको छ। अब 4996 जना सम्पर्कविहीन छन्। यस्तै 6075 जना घाइतेको उपचार भएको छ। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन्। प्रहरीका अनुसार एकैपटक धेरै शव आउँदा

0: व्यवस्थापनमा कठिनाई भएकाले डीएनए का लागि नमूना संकलन गरी जमीन मुनि शव व्यवस्थापनको काम भइरहेको छ। अहिलेसम्म 1037 वटा शव जमीन मुनि राखेको प्रहरीले जनाएको छ। 98 वटा शव आफन्तले बुझेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत 900 मोगलिन सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्र्याकलाई फराकिलो बनाउने काम भइरहेको छ। 900 मोगलिन सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओसार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम भइरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 वटा एस्काभेटर, बुलडोजर र लोडर सहितका भारी उपकरणहरू परिचालनमा ल्याइएको छ। अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्। बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनर्स्थापनाका काम तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय बनेका हुन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल एआईएनमा आबद्ध 30 वटा संस्थाहरूले खाद्यान्न, त्रिपाल, कम्बल, हाइजिन किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम गरिरहेको एआईएनका अध्यक्ष डाक्टर सञ्जय कार्कीले जानकारी दिनुभयो। प्राथमिक चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बालबालिका, महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पुनर्स्थापना काम अघि बढ़ाइने एआईएनको विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनुभयो। सरकारले दीर्घकालीन पुनर्स्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 वर्षदेखि सक्रिय 101 सदस्य रहेको एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ। चीनसँगका मुख्य दुई नाका रसुवागढ़ी र तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवागढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोराला नाका मात्र सञ्चालन छ। नाका फेरिएसँगै नजिकै गरेका चाडबाड़का बेला बजारमा भोगे वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाण्डौसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 रूपियाँ र रसुवागढ़ीबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढ़ी दूरीमा रहेको कोराला नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जुमसुम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकोले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन र रसुवागढ़ी नाका तत्काल खुलाउन सम्भव नै छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़ने सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पडाजुलले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-3333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सरकारी गाड़ी सहित क्यासिनो पुगेका पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन्। जिल्ला प्रहरीकाहरूले पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार सखुवा पर्सौनी गाउँपालिका 6 का बासिन्दा एवं गाउँपालिकाका अध्यक्ष यादव पक्राउ परेका हुन्। छड्के जाँचको क्रममा वीरगंजको क्यासिनोबाट गैराती अध्यक्ष यादव सहित 8 जना पक्राउ परेका छन्। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। गाउँपालिकाको ना 1/1687 नम्बरको गाड़ी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकहरूलाई स्थानीय मराठी भाषा सिक्ने 1 वर्षको समय सीमा दिएको छ। चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सहज बनाउने उद्देश्यले लागू गर्न लागेको भाषा सम्बन्धी नयाँ नियमको चौतर्फी विरोध भएपछि सरकारले यो निर्णय गरेको हो। यसअघि गएको अगस्त 20 महाराष्ट्रका यातायात अधिकारीहरूले चालकहरूको मराठी भाषामा कुराकानी गर्ने क्षमता परीक्षण गर्न थालेका थिए। परीक्षणमा असफल हुने चालकहरूलाई भाषा सिक्न 1 महिनाको समय दिएको थियो। तोकिएको अवधिभित्र भाषा नसिक्ने चालकहरूको अनुमति पत्र, लाइसेन्स निलम्बन वा खारेज गर्ने समयको कड़ा व्यवस्था गरिएको थियो। तर सरकारको यो कदमप्रति चालक संघ संगठनहरूले तीव्र आपत्ति जनाएका थिए। भाषा सिक्ने क्रममा नै कामदारहरूले आफ्नो रोजगार र जीविकोपार्जन गुमाउनु पर्ने जोखिम रहेको चालकहरूको तर्क थियो। महाराष्ट्रमा कार्यरत बहुसंख्यक ट्याक्सी चालकहरू भारतका अन्य हिन्दी भाषी राज्यहरू उत्तर प्रदेश र बिहारबाट पुगेका हुन्। राज्यका यातायात मन्त्री प्रताप सरनाईकले यो अन्तिम मौका भएको र यस वर्षभित्रै चालकहरूले भाषा सिकिसक्नुपर्ने बताउनु भएको छ। महाराष्ट्रभर अहिले झण्डै 9,79,000 वैध ट्याक्सी र टुकटुक दर्ता छन्, जसमध्ये आधाभन्दा बढ़ी राजधानी मुम्बई क्षेत्रमा सञ्चालित छन्। अब खेल खबर। लगातार तेस्रो जीत सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार तेस्रो जीत हासिल गरेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेटमा भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेट हराएको। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 40 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रनमा रन बनाउँदा अल आउट भयो। यसअघि नेपालले पहिलो खेलमा बहरानलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको थियो। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बिहोरेको छ। डार्बिनमा आज भएको खेलमा नेपाल ए न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो। नेपाल एले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 7 विकेट गुमाएर 211 रन बनाएको थियो। यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। चार भन्ज्याङ भित्रको खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1,341 शव भेटियो। 4,996 जना अझै सम्पर्कविहीन। बाढ़ी प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय। रसुवा, नुवाकोट र धादिङमा 30 संस्थाले काम गर्दै। चीनसँगको 2 मुख्य नाका रसुवा गढी र तातोपानी नाका ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाका केन्द्रित। तातोपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने एक वर्षको समय चालक र यात्रुबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य र लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार।

0: 91.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्याएको यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 082-5635-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
5: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराईमा
8: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू
9: पाठेघरको मुखको क्यान्सर तल्लो पेट दुख्ने महिनावारी गडबडी गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा
8: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा
10: अन्य विशेषज्ञ सेवाहरू
11: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक
12: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
13: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
14: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
15: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा
16: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
17: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 082-5630-218
18: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस् 50 कार्टुन पुरस्कार जित्नुहोस् लो गोजीबाट मोबाइल झिकी हाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस् पुरस्कार जित्नुहोस् भयो नि त मजा
19: सञ्चालक नरेश कुमार श्रेष्ठ
20: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
21: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जाउलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्
22: डाक्टरद्वारा दिइने सेवाहरू
21: सुगर रोग सम्बन्धी उपचार
22: हर्मोन सम्बन्धी समस्याको उपचार
21: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
22: हुनबाट पनि नाम दर्ता गर्न
23: बिरामी जाँच हुने मिति यही भदौ 28 गते आइतबार
24: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-5590-410 मोबाइल नम्बर 98-4-78-28913 र 98-095-12-871
25: भर्ना खुल्यो
26: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
25: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
26: हाम्रा विशेषताहरू:
25: उत्कृष्ट शैक्षिक वातावरण,
26: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
25: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
26: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
0: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
1: सम्पर्क फोन 081-536-086
25: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
3: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
26: हाम्रा सेवाहरू:
3: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
26: छाती, दम, निमोनिया, खोकी, छेरो,
3: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
26: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
3: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
23: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
3: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
26: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
3: युरिक एसिड, बात भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
26: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
26: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
26: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गना हुने,
3: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
26: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98-478-26-001।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।

0: బలంగా ఉండండి. మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0-41-98 र 98412-55-957.

0: नमस्ते दया बाबुजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छौँ।
5: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
6: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
5: हाम्रा विशेषताहरू:
6: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
5: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
6: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
7: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड, खोराहीदाङ।
8: फोन 562-521।
5: सम्पर्क मोबाइल
7: 98578-32819
9: र 98578-32223।
10: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। टिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ENT डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
10: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान हात्तीको जाँच तथा शल्यक्रिया,
11: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन,
10: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था,
11: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन,
10: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
11: सम्पर्क स्थान: राई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर छ त टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
15: होइन, के भयो दाई, किन झुक्रे आएर बस्नु भएको?
14: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
9: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
14: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
9: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
14: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
9: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
15: आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ? यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ?
16: अब टाढा जानु पर्दैन, नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्।
15: यहाँ स्त्री रोग सेवा तथा परामर्श, परिवार नियोजन सेवा तथा परामर्श, विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्।
16: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ।
15: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठ्यघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ।
16: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ।

0: सम्पर्क नम्बर 082-560-023
1: नेपाल परिवार नियोजन संघ दाङ शाखा गुणस्तरीय स्वास्थ्य सेवा तपाईको अधिकार। त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
2: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
3: विस्तृत आँखा परीक्षण उपचार,
4: बाल दृष्टि रोग निदान उपचार,
2: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
3: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
2: कन्ट्याक्ट लेन्स सेवा,
1: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
2: कृत्रिम आँखा फिटिङ गरिन्छ,
3: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
2: दाङ जिल्लाकै पहिलो र एकमात्र भिजन थेरापी सेवाहरू, अल्छी आँखा उपचार,
1: डेढो आँखा उपचार,
2: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
3: डबल भिजन उपचार,
2: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
3: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
2: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बाल बालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
3: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
0: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दान र घोराही 15 सड़क विभाग रोड दान।
1: फोन नम्बर 98-6-89-84-602 र 98-64-83-84-73।
5: मध्यपश्चिम जाङ च्याट यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल नेशनल प्याप संघका केन्द्रीय महासचिव प्रकाश चन्द्र खड्काले संगठनमा टुटफुट भएर संस्था कमजोर भएको भन्ने भ्रममा नपर्न आग्रह गर्नुभएको छ। आजदेखि शुरू भएको दाङको 7 औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव खड्काले निजी शिक्षालयमा लगानी गर्नेहरूमा फरक फरक प्रवृत्ति देखिएको बताउनुभयो। उहाँले समस्यासँग जुधेर अघि बढ़ने, संगठनले सबै काम गरिहाल्छ भनेर पर्खिने र बाहिर बसेर संगठनका गतिविधि हेर्ने प्रवृत्ति रहेको उल्लेख गर्नुभयो। अब संगठनका गतिविधिमा सबै सक्रिय भएर लाग्नुपर्ने भन्दै उहाँले कसैलाई पनि जिम्मेवारीबाट पन्छिने छूट नभएको बताउनुभयो। कार्यक्रममा प्याप्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, तुलसीपुर उपमहानगरपालिका नगर प्रवक्ता माधव ओली, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दाङका प्रमुख धनबहादुर केसी, तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसी, अडिटर्स एसोसिएशन दाङका अध्यक्ष ललित बहादुर खत्री, युवा व्यवसाय विमल रिजाल र शैक्षिक अभियन्ता हिमाल बाबु डाँगी लगायतले निजी क्षेत्रले शिक्षा क्षेत्रमा पुर्याएको योगदान, संस्थागत एकता तथा शैक्षिक सुधारका विषयमा धारणा राख्नु भएको थियो। अधिवेशनका अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरिएको छ। जिल्लाध्यक्ष भोजराज न्यौपानीको विषय प्रवेश तथा स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव हरिप्रसाद भण्डारीले गर्नुभएको थियो। यसैबीच आज हुने बन्द सत्रबाट नयाँ जिल्ला समितिको चयन गरिने अध्यक्ष न्यौपानीले जानकारी दिनुभएको छ। जनप्रतिनिधिको जिम्मेवारीमा दिन बिताउने शारदा नगरपालिकाकी उपप्रमुख सुस्मिता सापकोटा सुनारको अर्को परिचय पछिल्लो समय उद्यमीसँग जोड़िएको छ। नगरपालिकाको कामबाट बचेको समयले उहाँले कार्यालय वा राजनीतिक गतिविधिसँगै स्थानीय उत्पादनलाई परिकारमा बदल्ने काममा खटिरहनु भएको छ। श्रीनगर बजारमा उहाँले सल्यानी अर्गानिक परिकार उद्योग सञ्चालन गर्नुभएको हो। कुखुरा, खसी, आँप, कटहर, हलेदो, अदुवा र टिमुरबाट अचार बनाउनेदेखि 28 प्रकारका अन्न लगायत सामग्री मिसाएर तयार गरिने पोसिलो मल्टीग्रेन सातुसम्म उहाँको उद्योगबाट एक महिना

यता उत्पादन भइरहेका छन्। ती मध्ये सातुको माग बढ़िरहेको उपप्रमुख सापकोटा बताउनुहुन्छ। स्थानीय स्तरमा उत्पादन हुने कृषि उपजलाई त्यसै बेच्नुभन्दा प्रशोधन गरेर मूल्य अभिवृद्धि गर्ने र आर्थिक रूपमा सक्षम बन्ने उद्देश्यका साथ उद्यम शुरू गरिएको उहाँको भनाइ छ। अहिले उत्पादित परिकारहरूको माग सल्यान जिल्लाभित्रै सीमित छ, तर उत्पादनको गुणस्तर परीक्षण भइसकेकाले अब ब्राण्डिङ र लेबलिङको काम पूरा गरेर बजार विस्तार गर्ने उहाँको तयारी छ। उद्योग सञ्चालनका लागि करिब 3-4 लाख रूपियाँ लगानी गरिएको छ। अहिलेसम्म कुनै सरकारी वा अन्य निकायबाट अनुदान नलिएको भन्दै उहाँले सानो लगानीबाट शुरू गरिएको उद्यमलाई बजारको माग अनुसार क्रमशः विस्तार गर्दै लैजाने योजना रहेको सुनाउनुभयो। उद्योगमा बनाइने परिकारका लागि सम्भव भएसम्म सल्यानमै उत्पादित कच्चा पदार्थ प्रयोग गरिएको छ। आफूले पनि परिकार उत्पादन सम्बन्धी तालिम लिएको र उद्योगमा संलग्न अन्य व्यक्ति पनि तालिम प्राप्त रहेको सापकोटाले बताउनुभयो। लुम्बिनीमा बालबालिकाको सिकाई उपलब्धि कमजोर देखिएको छ। लुम्बिनी प्रदेशका 32 स्थानीय तहका 34 गणना क्षेत्रमा 680 घर परिवारमा गरेको अध्ययनले कक्षा 4 का बालबालिकाको सिकाई उपलब्धि कमजोर देखाएको छ। असर नेपालले 5-16 वर्ष उमेर समूहका बाल बालिकालाई घरमै पुगेर सरल मौखिक परीक्षण मार्फत गणित र पठन सिपको मूल्याङ्कन गरिएको थियो। अध्ययन अनुसार कक्षा 4 का 59.91% बाल बालिकाले गणितमा 36.84% र भाषा न्यूनतम दक्षता हासिल गरेका छन्। गणित र भाषामा दुवै विषयमा न्यूनतम दक्षता हासिल गर्ने बाल बालिकाको संख्या 29.36% मात्रै छ। राष्ट्रिय स्तरमा कक्षा 4 का बाल बालिका मध्ये गणितमा 54.8%, भाषामा 35.13% र दुवै विषयमा 28.4%ले न्यूनतम दक्षता हासिल गरेको प्रतिवेदनमा उल्लेख छ। र वैदेशिक रोजगारीको मोह र बेरोजगारीको बाध्यता बीच नेपालका ग्रामीण बस्तीहरू विस्तारै खाली हुँदैछन्, तर बाँकेका स्थानीय तहहरूले भने गाउँमै रोजगारीको सिर्जना गरिरहेका छन्। हिजोसम्म घरमै बेरोजगार बसेका यी हातहरूले आज आफ्नै वडाका नाली सफा गर्ने, बाटो मरमत गर्ने र पर्खा लगाउने जस्ता काम पाएका छन्। खजुरा वडा नम्बर 1 की गोरी सुनारको अनुभव यसको एउटा बलियो उदाहरण हो। गोरी सुनार जस्तै धेरै स्थानीय बासिन्दाहरू अहिले राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम मार्फत काममा जोड़िएका छन्। वडा नम्बर 2 मा राष्ट्रिय रोजगार प्रवर्धन कार्यक्रम मार्फत जाली निर्माण र पर्खाल लगाउने जस्ता कामहरू सफलतापूर्वक सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष बीरसिंह थापाले बताउनुभयो। हवस् त, प्रहान 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजा तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजा तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एकसाथ

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
5: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
4: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
5: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
4: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
6: सम्पर्क फोन नम्बर 01-46-20-310
5: मोबाइल नम्बर 98-514-041-98 र 98-412-55-957
7: बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प
8: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू
7: सर्भिस चार्जमा 50% छुट
8: इन्जिन आयलमा 15% छुट
7: टायर किन्दा 10% छुट
8: पार्क पुर्जामा 15% छुट
7: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ
9: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ
7: सुनेर होइन हेरेर पत्याउ बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ
10: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्
7: सम्पर्क ओम बाबा अटो प्राली बीती चौक घोराही दाङ सम्पर्क फोन नम्बर 082-563-919 सम्पर्क मोबाइल नम्बर 98-013-48-761 98-686-37-244 र 98-229-16-768

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
8: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिक चलेन, अब त आश्रय मरिसक्यो।
7: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
9: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिती चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
11: के तपाईँलाई पायल सुस्ता भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने,

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: गंगा उदय देश मेरो एवरेस्ट
1: मध्य पश्चिम ट्रान्जेक्ट यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सन्जे पाँच बजे थारूभाषक मध्यपश्चिम खबरमा शालिगराम चौधरीको हार्दिक स्वागत बा। परम्परागत उपचारका नाममा हुन झारफुक तन्त्र मन्त्र तथा अन्धविश्वासको कारण हुइसक्न जोखिम न्यूनीकरण गर्ने मानसिक स्वास्थ्य प्रति सचेतना अभिवृद्धि गर्न उद्देश्य गढ़वामा परम्परागत उपचारकर्ताको नक्लाक मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न हो रहल बागदात सामुदायिक सिकाई केन्द्र गढ़वा गाउँपालिकाको आयोजनामा बागनाथ सामुदायिक सेवा केन्द्रमा कार्यक्रम सम्पन्न हुलक हो। गढ़वा गाउँपालिकाको समन्वय तथा सहकारी युनिसेफको सहयोग तथा समुन्नत नेपालको प्राविधिकको सहयोगमा कार्यक्रम आयोजना गरिल रह। कार्यक्रममा गढ़वा गाउँपालिकाको मनोपरामर्शकर्ता बलदेव गिवालीले परम्परागत उपचारकर्ताको नक्ला मानसिक स्वास्थ्य मनोसामाजिक समस्या पहिचान तथा आवश्यक सहयोग विषयमा प्रशिक्षण दिएल रह। कार्यक्रममा 20 जना से धुर परम्परागत उपचारकर्ताको नक सहभागिता रहल रह। प्रशिक्षणको क्रममा मानसिक स्वास्थ्य सम्बन्धी समस्या तथा अन्य स्वास्थ्य समस्या देखगिलक व्यक्तिको नक्ला झारफुक तन्त्र मन्त्र ओ अन्धविश्वासमा भर निपर्कन समयमा जो स्वास्थ्य संस्थामा पुगाई पर्नामा जोड़ दिगिल रह। मानसिक स्वास्थ्य समस्या हुलक व्यक्तिको नक्ला झारफुक गर्न क्रममा शारीरिक ओ मानसिक यातना दिन वाहन गर्न धरना ओ उपचारमा ढिलाइ गर्न जस्तो गतिविधि से अवस्था झन गम्भीर बन्न सिक्ना ओ कुछ अवस्थामा ज्यान समेत जैन खतरा होइन हुलक हुर्से असिन अभ्यासले बच पर्न बटवाइगिल रह। परम्परागत उपचारकर्ता समुदायसे प्रत्यक्ष सम्पर्कमा रहन हुलक हुर्से हुकनक्ला मानसिक स्वास्थ्य सम्बन्धी आधारभूत ज्ञान प्रदान गरिकन समस्या हुलक व्यक्तिको नक्ला उचित परामर्श वा उपचारका लागि स्वास्थ्य संस्थासे पुगेकला सहजीकरण गर्न वातावरण निर्माण गर्न परामर्श समेत जोड़ दिगिल रह। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल नेशनल प्याप्सनका केन्द्रीय महासचिव प्रकाश चन्द्र खड्काले संगठनमा टुटफुट हुइलक संस्था कमजोर हुना भ्रम निपर आग्रह गरिरहल। आजसे शुरू हुइलक दाङ सातौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम हुन सम्बोधन गर्दै महासचिव खड्काले निजी शिक्षालयमा लगानी गर्नमा फरक फरक प्रवृत्ति देखगिलक बटुवा राख्ल। उहाँसे समस्यासे जुत्कन अगाडि बढ्न संगठन शीर्षकको काम गर्दै

0: 91 थुप्लो 4 मेगा हर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98478727976
8: र 98578309।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।

0: प्रडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर, यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रिमियम उत्पादनहरू।
2: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू
4: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
3: सामान्य किराले खाएको दाँत भर्ने,
2: मेसिन द्वारा आरसीटी गर्ने,
3: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
2: खोल लगाउने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
3: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
2: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहिदान तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
4: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।
5: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
4: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
5: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: यस गीतमा स्वर दिनु भएको छ बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
4: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ। बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
2: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
4: सर्भिस चार्जमा 50% छुट।
2: इन्जिन आयलमा 15% छुट।
4: टायर किन्दा 10% छुट।
2: पार्ट पुर्जामा 15% छुट।
4: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
6: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
4: सुनेर होइन हेरेर पत्याउ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
7: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
4: सम्पर्क ओम बाबा अटो प्राली बीपी चौक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-63-919। सम्पर्क मोबाइल नम्बर 98-013-48-761 98-686-37-244 र 98-229-16-768।
8: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रस्तुति।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-536-414
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर स्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: युनिच्छामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
10: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
11: अन्य 26 गते डाक्टरी सेवाहरू:
12: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
11: मुटु रोग विशेषज्ञ डाक्टर
12: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6383 र सम्पर्क मोबाइल नम्बर 98-479-3500।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
17: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
19: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
20: इन्डोस्कोपी सेवा
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
21: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
22: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
23: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
24: विशेषज्ञ डाक्टरी सेवाहरू:
23: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
24: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
25: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
24: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
23: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
10: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6694, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-49-41-944।
0: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
3: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
3: नाक बुझिने, सिंगान आइरहने, पहेँलो गनाउने सिंगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
0: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
3: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
0: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
3: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
3: समय बिहान 10 बजेदेखि।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
0: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-128-89-028।
25: खुसीको खबर।
6: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
0: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
7: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
0: उपलब्ध। शल्यक्रियाहरू:
7: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
0: बालबालिकाको न्युरो सर्जरी,
7: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
0: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
7: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
0: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
20: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
20: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको यस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
0: छाती दम निमोनिया खोकी छेरो
2: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
0: मधुमेह सुगर मृगौला रोग पिसाब
2: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गडाउने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
20: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
0: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
8: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
8: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर

0: पुगिसके पछि पछुताउला छै बाबु।
1: के गर्नु त काका, राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
0: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो घरे काइलो पनि त्यही बाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
3: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
2: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98578 45226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्य पश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्य पश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: दाङ प्रहरीद्वारा बजार क्षेत्रमा बढ्दै गएका चोरीका घटना रोक्न विशेष अभियान। सुनका गरगहना, मोबाइल र पैसा चोर्नेदेखि चोरीको सुन किन्ने 12 जना प्रहरी नियन्त्रणमा।
1: 5 दाङ जिल्ला स्तरीय हाकिडो प्रतियोगिता घराईमा सम्पन्न। घराई उपमहानगरपालिका प्रथम, विभिन्न विधाका उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरू सम्मानित।
0: भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि दाङका 54 जना अझै सम्पर्क विहीन। घटनाको 12 दिन बितिसक्दा कतिले अन्तिम संस्कार गर्न थाले, कति अझै पर्खाईमा।
1: र एन प्याप्सन दाङको अध्यक्षमा हरिप्रसाद भण्डारी चयन।
0: अब खबर विस्तारमा।
1: जिल्ला प्रहरी कार्यालय दाङले जिल्लाका विभिन्न स्थानमा चोरीमा संलग्न र चोरी गर्न सहयोग गर्ने 12 जनालाई पक्राउ गरेको छ। प्रहरीले यही भदौ 14 गते बाटोमा खेल्दै गरेका 6 वर्षीय बालकले कानमा लगाएको सुनको मुद्रा चोरी गर्ने कार्यमा संलग्न प्युठान मल्लरानी 4 घर भई हाल घोराई 15 बस्ने 22 वर्षका सन्देश श्रेष्ठ, लुटिएको सुनको मुद्रा बिक्रीमा सहयोग गर्ने घोराई 15कै 23 वर्षका कुर्दिस अली सिद्दिकी र सुनको मुद्रा किन्ने घोराई 15का 23 वर्षीय प्रतिम आदकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। त्यसै गरी प्रहरीले जिल्लाका विभिन्न स्थानमा सुनका गरगहना, मोबाइल, पैसा र अन्य सामग्री चोरीमा संलग्न 9 जनालाई पनि पक्राउ गरेको छ। पक्राउ परेका अन्य 9 जनामा घोराई 15का 26 वर्षका सुशांक चन्द, 22 वर्षका रोहन हमाल, 21 वर्षका सुन्दर बुढा रहेका छन्। त्यसै गरी घोराई 21 वर्षका तिलक घरती मगर, 28 वर्षका सम्राट एनबी, घोराई 19 वर्षका राजु पुनमगर, 18 वर्ष

0: का रामू पुन मगर र घोराई दशका 18 वर्षका पवन भण्डारी रहेको प्रहरी प्रवक्ता केसीले जानकारी दिनुभएको छ। जिल्ला प्रहरी कार्यालय दाङ अनुसार चोरी गरेको सुन किनेको आरोपमा घोराईकै एक व्यापारीलाई पनि पक्राउ गरेको छ। प्रहरीका अनुसार चोरीको सुन किनेको आरोपमा घोराई 15 शुभ प्रभात सुन चाँदी पसल सञ्चालन गर्ने 66 वर्षका गुण रत्न साक्यलाई पनि पक्राउ गरेको हो। चोरी गरेको सुन र गरगहना सस्तो मूल्यमा किन्ने र चोरीमा संलग्नहरूलाई सघाएको आरोपमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूका बारेमा अनुसन्धान भइरहेको र चोरी डाका तथा अनुचित लाभको मुद्दा चलाउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ।
1: दाङ जिल्ला हात्किडो संघको आयोजनामा 5 दाङ जिल्ला स्तरीय हात्किडो प्रतियोगिता सम्पन्न भएको छ। भदौ 19 गतेदेखि 21 गतेसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका विभिन्न हात्किडो डोजाङ तथा खेलाड़ीहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रतियोगिताले जिल्लामा हात्किडो खेलको विकास, खेलाड़ीको क्षमता अभिवृद्धि तथा प्रतिभावान खेलाड़ी पहिचानमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। प्रतियोगिताको टीमतर्फ घोराई उपमहानगरपालिका प्रथम भएको छ। घोराईले 23 स्वर्ण, 13 रजत र 15 कास्य पदक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो। त्यस्तै तुलसीपुर उपमहानगरपालिका 18 स्वर्ण, 10 रजत र 16 कास्य सहित दोस्रो स्थानमा रह्यो। बंगलाचुली गाउँपालिका 4 स्वर्ण, 6 रजत र 3 कास्य पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरूलाई विभिन्न विधामा सम्मान गरिएको छ। पुरूषतर्फ उमंग घरतीमगर, महिलातर्फ अंकिता घरतीमगरलाई बेस्ट प्लेयर घोषित गरिएको छ। त्यसै गरी पुरूषतर्फ जेनिसा खड्का र महिलातर्फ जसलिन पौडेललाई बेस्ट अनुशासन अवार्ड प्रदान गरिएको छ। रेफ्रीतर्फ पुरूषमा चन्द्रबहादुर बोहरा र महिलामा अञ्जली केसी बेस्ट रेफ्री घोषित भएका छन्। प्रशिक्षकतर्फ पुरूषमा राजन चौधरी र महिलामा आशिका घरतीमगर बेस्ट कोच घोषित भएका छन्। यस्तै पुरूषतर्फ सुनिल परियार र महिलातर्फ सुप्रिया घरतीमगरलाई राइजिङ प्लेयरको सम्मान प्रदान गरिएको छ। बेस्ट अनुशासन स्कूल डोजाङको उपाधि शान्ति निकेतन स्कूल घोराईले प्राप्त गरेको छ। प्रतियोगिताको उद्घाटन समारोहमा लुम्बिनी प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव प्रमुख अतिथि तीरन्दाज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रममा खेलकुद क्षेत्रका पदाधिकारी, प्रशिक्षक, रेफ्री, खेलाड़ी, अभिभावक तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो। त्यसै गरी प्रतियोगिताको समापन समारोहमा जिल्ला खेलकुद विकास समिति दाङका अध्यक्ष विवेक श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता दाङ जिल्ला हात्किडो संघका अध्यक्ष विशाल थापाले गरेका थिए। समापन समारोहमा उत्कृष्ट खेलाड़ी, टीम, प्रशिक्षक, रेफ्री र अनुशासनतर्फ उत्कृष्ट हुनेहरूलाई प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो। प्रतियोगिता सफल बनाउन आयोजकले दाङ जिल्लाका हात्किडो खेलप्रतिको आकर्षण थप बढ़ाउनका साथै नयाँ प्रतिभाको पहिचान र खेलाड़ीहरूको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकले जनाएको छ। कार्यक्रममा नेपाल हात्किडो संघका अध्यक्ष काली बहादुर घरती मगर, कोषाध्यक्ष विजया कुमारी वाइवा, केन्द्रीय सदस्य राजेन्द्र मडई तथा लुम्बिनी प्रदेश हात्किडो संघका अध्यक्ष त्रिभुवन बर्तौला लगायतका पदाधिकारी तथा हात्किडो खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
0: तुलसीपुर 18 मानपुर गौरी डाँडा खानेपानी उपभोक्ता संस्थाको तेस्रो साधारण सभा आज सम्पन्न भएको छ। साधारण सभालाई सम्बोधन गर्दै राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले स्वच्छ तथा सुरक्षित खानेपानी नागरिकको मौलिक अधिकार भएको बताउनु भएको छ। उपभोक्ताको मेहनत र लगानीबाट संचालन तथा संरक्षण हुँदै आएका खानेपानी संस्थामाथि विद्युतमा 13% कर लगाएर जनतालाई थप आर्थिक भार पार्ने काम गरेको भन्दै अध्यक्ष ओलीले खानेपानीको दायित्व सरकारले लिनुपर्नेमा जोड़ दिनुभयो। संस्थाका अध्यक्ष भोगबहादुर केसीको अध्यक्षतामा भएको साधारण सभामा सचिव मेनराज ओली र कोषाध्यक्ष कविराज ओलीले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदनमाथि छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको छ। संस्थाका उपाध्यक्ष कविराज ओलीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सचिव मेनराज ओलीले गर्नुभएको थियो।
1: गोर्खा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड घोराही दाङले गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित भएका नागरिकहरूको राहत तथा पुनस्थापनाका लागि 55,555 रूपियाँ सहयोग गर्ने भएको छ। गोर्खा बहुउद्देश्यीय सहकारी संस्थाको संचालक समिति, लेखा सुपरिवेक्षण समिति तथा ऋण उपसमितिको एक एक महिनाको बैठक भत्ता तथा कर्मचारीहरूको 3 दिनको बराबरको तलबबाट जम्मा रू 24,916 रूपियाँ र संस्थाका सामाजिक उत्तरदायित्व अन्तर्गत 30,639 रूपियाँ गरी 55,555 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरिएको संस्थाका कोषाध्यक्ष कमल कंवर मगरले जानकारी दिनुभएको छ।
0: मध्यपश्चिम खबरमा अब रिपोर्टको पालो। भडौ 10 गतेको विनाशकारी बाढ़ीमा परि दाङका 60 जना सम्पर्कविहीन भएकोमा अहिलेसम्म 6 जना मात्रै सम्पर्कमा आएका छन्। दाङबाट बेपत्ता हुनेहरू अधिकांश रसुवा जिल्लामा हाइड्रो पावरमा कामका लागि गएका रहेका छन् भने केही सरकारी जागिरेहरू पनि रहेका छन्। सम्पर्कविहीन भएका मध्ये 6 जना मात्रै परिवारको सम्पर्कमा आएका छन् भने बाँकीको अवस्था अज्ञात रहेको छ। घटनाको 12 दिन बितिसक्दा कतिले आश मारिसकेर अन्तिम संस्कार गर्न थालेका छन् भने केही परिवार अझै फर्की पो हाल्छन् कि भन्ने आशमा छन्। एक रिपोर्ट।
2: दाङको लमही नगरपालिका वडा नम्बर 3 पनगाउँका सम्बुजी चौधरी फागुन 5 गते रसुवा त्रिशुले हाइड्रो पावर A216 काम गर्न घरबाट निस्कनु भएको थियो। भदौको 9 गते साँझ परिवारसँग कुराकानी गर्नुभएका शम्भुजीले त्यस पछाडि कुनै सम्पर्क गर्नुभएको छैन। 10 गतेको बाढ़ी आइसके पछाडि छोराको खबर केही आउँछ कि भनेर बुवा तुलसीराम, आमा चङ्खी र श्रीमतीहरू छोराको पर्खाईमा हुनुहुन्छ।
3: हामी सुरुमा चाहिँ यहाँदेखि त्यो चितवनमा गयौँ, डिस्प्ले मार्फत चाहिँ ओपनिङ गरेका छ। त्यसमा पनि छिया छिया कसैको कस्तो कसैको कस्तो चाहिँ अनुहार चाहिँ केही यत्रो पट्टो चाहिँ हामीले चिन्न नसकिने त्यस्तो चाहिँ लासहरू थियो। अनि त्यहाँदेखि विश्वास लागेन, अनि हामीले चाहिँ अर्को बिहान चाहिँ हिँड्यौँ त्यहाँ भन्नाले चाहिँ अब टिचिङ हसेल्फ कास्ट भन्नुभयो। अनि त्यहाँ पनि चाहिँ अब साँझसम्म पुग्यौँ, साँझ पुगेर त्यो लिस्टमा चाहिँ नाम लिस्ट सबै हेऱ्यौँ, त्यहाँ पनि केही पाइएन। फेरि अर्को एक रात त्यहाँ बसेर अर्को बिहान फेरि हामी नुवाकोट गयौँ, त्यो जाँदा चाहिँ यहाँ छ उहाँ छ भन्थे त्यो स्थानीय मान्छेहरू। त्यो भनेअनुसार चाहिँ हामी त्यो प्रत्येक उसमा चाहिँ हेऱ्यौँ, त्यहाँ पनि लिस्ट चाहिँ त्यो हेर्दाखेरि नाम नभेटेर एक रात त्यहाँ बस्यौँ, त्यही पनि पत्ता लागेन।
1: घरको सबै व्यवहार हेर्ने बुढेसकालको सहारा कान्छो छोरो सम्बोजित फर्किने आशामा आमा चङ्खीले अझै आश मार्नु भएको छैन। घरको भित्तो समाएर दिनहुँ टोलाइरहने आमा चङ्खीलाई छोराको यादले सताइरहेको छ भने गर्भवती श्रीमती सुस्मिता बोल्न सक्ने अवस्थामा छैनन्।
4: काममा गेलबाट मोर छोरा आश कहिले तु काममा गेल त कहिके कहाँबाट मैले खोज्मे खोज त कहिके आशा बेबटु भेटै छ कि नै कहिके आशा ढेर बा तर छोरा कान्छो हो ढेर माया करी मही हे मम्मी मै बाबा डाइ हे मै पालम कले रहे मोर छोरा हराइल बट खोज के आशा बटु मै धैर्य कैले बट मोर छोरा अभिन बाँचल हुई भेटैम कन आशा मे बटु।
1: रसुवामा आएको भीषण बाढ़ीपछि दाङका सम्पर्क विहीन भएका 60 जनाको सूचीमा हुनुहुन्छ राजपुर गाउँपालिका 5 सिमलखुटीका अर्जुन घरतीमगर। 40 वर्षीय अर्जुन घरतीमगर रसुवाको अप्पर त्रिशुली 3B जलविद्युत आयोजनाको सुरुङमा काम गर्नुहुन्थ्यो। भदौ 10 गते बिहान परिवारसँग फोनमा कुराकानी भयो। बिहान 11 बजे फेरि फोन गर्छु भन्दै विदा भएका अर्जुन त्यसपछि सम्पर्कमा आउनु भएन।
5: मेरो केही पनि पुग्दैन, अर्जुन मैले दुःख सुख गरेर ओराउँथे खुवाउँथे पुऱ्याउँथे, अब मेरो केही पनि छैन, कमाएर जाने कमाएर दिने मान्छे उयो यता भएको मलाई अन्नु बटो मलाई केही चाहन्छ छैन, मलाई केही नभए मेरो मैले लाज दिएन भाइ, मेरो मनी दिएको जीवन डो मैले केही खबर सुन्छु भने मोबाइल हेरेको हेरेँ, आज उनीहरूबाट खबर आउँथे उनीहरूबाट खबर आउँथे मलाई।
1: अर्जुनका दाई रेग बहादुर भाइको खोजीका लागि त्रिशुलीसम्म पुग्नुभयो, चितवन स्थित अस्पतालमा भेटिएका शव समेत हेर्नुभयो, तर भाइको
6: कुनै अत्तो पत्तो लागेन।
7: अद्युदो भए पनि नराम्रो भए पनि हामीले भेट्न पाऊ भन्ने हाम्रो धारणा सोच अनि टिचिङ हस्पिटल नै खोज्न गइयो, हेर्यो यताउता कतै कतै कतै पनि पत्ता लागेन। उहाँ बुहारीहरू चितवन पनि जानुभयो, त्यहाँ पनि हेर्यो कतै पनि थाहा भएन। सकेसम्म हामीले जे भए पनि भेट्न पाऊ भन्ने आशा।
6: लमही नगरपालिका छ खैरीकी 26 वर्षीय शिवानी चौधरी पनि रसुवा बाढीपछि सम्पर्कविहीन हुनुहुन्छ। रसुवामा ज्यामी काम गर्ने शिवानीले दशैंमा घर फर्किने बताउनु भएको थियो। घर बनाउने कामबाट कमाएको पैसाले परिवारका लागि पक्की घर बनाउने सपना बोक्नु भएकी उहाँ अहिले आफै कहाँ हुनुहुन्छ परिवारलाई थाहा छैन। पुस्तौंदेखि भूमिहीन परिवार एलानी जग्गामा बस्दै आएको थियो, अहिले कच्ची घर समेत भत्किएको छ। छोरीको खबर नआएपछि परिवारमाथि पीड़ासँगै ऋणको बोझ पनि थपिएको छ।
8: घर कमाउने कोही छैन, छोरीले अब म पनि कमाउँछु, आफ्नो घर छैन, फेरि सबै घर भत्किएको छ, अर्को घरमा बस्छ। छोरीले भने म पनि जान्छु कमाउन, भाइ मात्रै कमाएर पुग्दैन, मम्मी कमाएर आउँछु अनि घर बनाउँछु।
6: जिल्ला प्रशासन कार्यालय दाङ र प्रहरीको तथ्याङ्क अनुसार रसुवा बाढीपछि अहिलेसम्म सम्पर्कविहीन भएका 60 जना मध्ये 6 जना पुरूष सम्पर्कमा आए पनि 44 पुरूष र 10 महिलाको खोज तथा उद्धार हुन बाँकी छ।
9: रसुवामा हाम्रो दाङ जिल्लाबाट टोटल 60 जना हराइरहेको अवस्था मध्ये 6 जना चाहिँ सम्पर्कमा आइसके र अन्य 54 जना चाहिँ स्टिल मिसिङ भइराखेका छन्। अब यिनीहरूलाई पहिचान गर्न लास छेद विच्छेद भएको हिसाबले राज्यले एउटा रणनीति बनाएर डीएनए परीक्षण गर्ने जुन प्रोग्राम छ त्यो प्रोग्राम अन्तर्गत हामीले स्वास्थ्य विज्ञान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा हाम्रो 38 जना इच्छुक चाहिँ यो आफन्तहरू छन् डीएनए परीक्षणको लागि। यो 38 जनाको चाहिँ हामीले त्यो डीएनए स्याम्पल लिएर डीएनएको लागि स्याम्पल लिएर त्यसले हामीले हाम्रो विधि विज्ञानमा पठाउँदैछौं।
6: सम्बोजित अर्जुन र शिवानी लगायत 54 जनाको परिवारलाई अहिले एउटै प्रश्नले सताइरहेको छ, बेपत्ता भएकाहरू सकुशल छन् कि छैनन्। जवाबको प्रतीक्षामा परिवारका आँखा अझै बाटोतिरै छन्।
0: अब बाँकी समाचार। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल एनपीएफसन दाङको अध्यक्षमा हरिप्रसाद भण्डारी चयन हुनुभएको छ। आज सम्पन्न 7 जिल्ला अधिवेशनबाट हरिप्रसाद भण्डारी अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो। अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मानबहादुर डाँगी, उपाध्यक्षमा लोकराज भूषाल, सचिवमा लोकेन्द्र खड्का र कोषाध्यक्षमा एकराज बोहरालाई चयन गरेको छ। यस्तै सहसचिवमा रोमहर्ष शर्मा, सहकोषाध्यक्षमा तारा बहादुर केसी तथा सदस्यहरूमा ओम प्रकाश नेपानी, मुकुन्द गिरी र अञ्जना खड्का सर्वसम्मत चयन हुनुभएको छ। हिजोदेखि शुरू भएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आज सम्पन्न भएको हो।
1: बागेश्वरी डाँगी बन्धु ट्रस्टको 22 साधारण सभा ट्रस्टका केन्द्रीय अध्यक्ष चतुर्मान डाँगीको अध्यक्षतामा दुद्रासमा सम्पन्न भएको छ। अक्षय कोषदाता एवं ज्येष्ठ सदस्य मानबहादुर डाँगी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पूर्व न्यायाधीश वीरबहादुर डाँगी, सल्लाहकार बमबहादुर डाँगी र अक्षय कोषदातालाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि मानबहादुर डाँगीका साथै विशिष्ट अतिथिहरू बमबहादुर डाँगी, पूर्वाञ्चल विश्वविद्यालयका अध्यक्ष विष्णु नारायण डाँगी, सल्लाहकार शक्तिराम डाँगी, योग प्रशिक्षक उदय बहादुर डाँगी, जिल्ला अध्यक्ष लोकराज डाँगी तथा युवा समाजका अध्यक्ष पूर्ण विक्रम डाँगी लगायत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। समारोहमा केन्द्रीय सदस्य दिल्ली बहादुर डाँगीको स्वागत मन्तव्य दिनुभएको थियो भने महासचिव शालिग्राम डाँगीले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष डाक्टर शास्त्री मोतीलाल डाँगीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण महासचिव शालिग्राम डाँगी र उपमहासचिव एम बहादुर डाँगीले गर्नुभएको थियो।
0: लुम्बिनीमा बालबालिकाको सिकाई उपलब्धि कमजोर देखिएको छ। लुम्बिनी प्रदेशका 32 स्थानीय तहका 34 गणना क्षेत्रका 680 घर परिवारमा गरेको अध्ययनले कक्षा 4 का बालबालिकाको सिकाई उपलब्धि कमजोर देखाएको छ। असर नेपालले पाँचदेखि सोह्र वर्ष उमेर समूहका बाल बालिकालाई घरमै पुगेर सरल मौखिक परीक्षण मार्फत गणित र पठन शिवको मूल्यांकन गरिएको थियो। अध्ययन अनुसार कक्षा चारका 59.91% बाल बालिकाले गणितमा 36.84% र भाषामा न्यूनतम दक्षता हासिल गरेका छन्। गणित र भाषामा दुवै विषयमा न्यूनतम दक्षता हासिल गर्ने बाल बालिकाको संख्या 29.36% मात्रै रहेको छ। राष्ट्रिय स्तरमा कक्षा चारका बाल बालिका मध्ये गणितमा 54.8%, भाषामा 35.13% र दुवै विषयमा 28.4%ले न्यूनतम दक्षता हासिल गरेको प्रतिवेदनमा उल्लेख छ।
1: रसुवा स्थित भोटेकोशी नदीमा भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि मृत्यु भएका मध्ये हालसम्म 1341 जनाको शव फेला परेको छ भने 4044 जना अझै सम्पर्कविहीन छन्। प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार फेला परेका मध्ये 325 महिला र 523 पुरूष तथा 493 वटा शव चिन्न नसकिने अवस्थामा फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्रेले जानकारी दिनुभएको छ। उहाँका अनुसार अझै 4044 जना सम्पर्कविहीन रहेका छन्।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको खबर। इण्डोनेसियाको अनाक क्राताउकामा ज्वालामुखी विस्फोटनपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै उडान स्थगित गरिएको छ। इण्डोनेसियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि बढ़ेको अनाक क्राताउ आज बिहान 3:53 झण्डै 30 सेकेण्डसम्म विस्फोट भएको थियो। विस्फोटपछि निस्किएको ज्वालामुखीको खरानी पश्चिमी इण्डोनेसियाका विभिन्न क्षेत्रमा फैलिएको छ। विमानस्थल प्रशासनले स्थानीय समय अनुसार बिहान 5:30 बजेदेखि 9 बजेसम्म उडान संचालन अस्थायी रूपमा रोकिएको जनाएको छ। जकार्ता, बान्तेन, पश्चिमी जावा, लामजुङ र बेकुङ प्रान्तका केही क्षेत्रमा सुमात्राको पश्चिमी तर्फको हिन्द महासागर ज्वालामुखीको गतिविधि फैलिएको छ।
1: मध्यपश्चिम खबरमा अब खेल खबर। लगातार तेस्रो जीत सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको कालाङमा रहेको बायोमास क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। नेपालका गुलशन झाले नट आउट 44, ईशान पाण्डेले 40, देव खनालले 39 रन बनाए। साउदी अरबका इस्तियाक अहमद र मुहम्मद अतिफले 2-2 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भयो। साउदी अरबका अब्दुल वाहिदले 77, मुहम्मद अतिफले 30 रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र दिपेन्द्र सिंह ऐरीले 3-3 विकेट तथा ललित राजवंशीले 2 विकेट लिए। यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई 7 विकेटले र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको थियो।
0: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.1 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23.7 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घोराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 0.8 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 1 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 88% रहेको मौसम कार्यालयकी प्रमुख श्रेया रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
0: दाङ प्रहरीद्वारा बजार क्षेत्रमा बढ़दै गएका चोरीका घटना रोक्न विशेष अभियान। सुनका गरगहना, मोबाइल र पैसा चोर्नेदेखि चोरीको सुन किन्ने 12 जना प्रहरी नियन्त्रणमा।
1: पाँचौं दाङ जिल्ला स्तरीय हापकिडो प्रतियोगिता घोराईमा सम्पन्न। घोराई उपमहानगरपालिका प्रथम विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ीहरू सम्मानित।
0: भदौ 10 गतेको विनाशकारी बाढ़ीमा परि दाङका 54 जना अझै सम्पर्कविहीन। घटनाको 12 दिन बितिसक्दा कतिले अन्तिम संस्कार गर्न थाले, कति पर्खाईमै।
1: र एन प्याटसन दाङको अध्यक्षमा हरिप्रसाद भण्डारी चयन।
0: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर छेत्री
0: अनि म शान्त कुमार बुढा मगर पनि बिदा हुन्छौ। नमस्कार।

0: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि छ पर्यो नि?
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ।
2: आई लभ यू पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जार इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जार इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि सक्थोक हो नि।
5: भीएफएक्स सिनेमाज घोराई 10 चौडी कुला दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानाक चलचित्र पार्वती।
6: मेरो छोरीलाई राम्रो स्कुलमा
5: र तिनीहरू इलिफेन्ट्स इन द पग।
7: गद्दी न तो विरासत से मिलती है न सियासत से, मिलती है तो सिर्फ और सिर्फ बाहुबल से।
5: साथै हिन्दी कथानाक चलचित्र मिर्जापुर पनि भव्य प्रदर्शन भइरहेको छ, हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
8: मम्मी मम्मी दाँत दुख्यो।
9: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
10: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
11: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
9: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
11: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
12: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
13: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
11: सम्पर्क फोन नम्बर 082-5902222।
9: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
14: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
15: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस।
14: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
4: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ? तिमी पनि मेरो लागि।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
6: मेरो छोरीलाई राम्रो स्कुलमा पढ्छ है छोरी?
16: रामा जस्ता बाबुहरू।

0: नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम बहसमा। प्रविधि मण्डलका प्राविधिक मित्र शालिकाम चौधरी सँगै म कमल ओलीको। श्रोता मित्र तपाईँ तुलाई सुन्दै हुनुहुन्छ आवाज जिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम मध्यपश्चिम बहस। र तपाईँले हामीलाई इन्टरनेट अनलाइनमा www.radioMP.org लगइन गरे पनि संसार भरेकै साथ सुन्न सकिन्छ। साथै मोबाइल एप्लिकेशनमा RMP डाउनलोड गरे पनि सुन्न सकिन्छ। हामी तपाईँहरूकै कार्यक्रम मध्यपश्चिम बहस लिएर प्रत्येक साताको आइतबार बेलुकी 36 बजेदेखि 7 बजेसम्म उपस्थित हुने गर्दछौ। एक साताको पर्खाई पछि फेरि पनि आज तपाईँहरूकै रेडियो सेटमा उपस्थित भएका छौ। हामीले यस कार्यक्रममा एकजना अतिथिसँग फरक विषय र फरक सन्दर्भमा बहस गर्ने गर्छौ र आज बहसका लागि हामीसँग हुनुहुन्छ प्याप्सन घोराई नगरका सचिव एवं मदन भण्डारी मेमोरियल स्कूलका प्रिन्सिपल विमल भण्डारी हुनुहुन्छ। आज हामीले यहाँसँग खास गरी कुरा जोड्नेछौ घोराईको समग्र शैक्षिक अवस्था अहिले कस्तो देख्नुहुन्छ, पछिल्लो समय विद्यार्थीको निजी विद्यालय प्रतिको आकर्षण बढ्नुको मुख्य कारण के हो र निजी विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेका छन् भन्ने दावीलाई तपाईँले कसरी पुष्टि गर्नुहुन्छ, यी लगायत विविध विषयमा केन्द्रित रहेर आज हामीले यहाँसँग कुराकानी जोड्नेछौ। सर्वप्रथम त घोराई नगर प्याप्सन घोराई नगरका सचिव एवं मदन भण्डारी मेमोरियल स्कूलका प्रिन्सिपल आदरणीय व्यक्तित्व विमल भण्डारीजीलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद कमलजी। यो सर्वप्रथम त तपाईँ लगायत मध्यपश्चिम रेडियो परिवारलाई म हार्दिक धन्यवाद आभार व्यक्त गर्न चाहन्छु किनभने यो अवसर प्रदान गर्नुभयो।
0: हजुर,
1: खास गरी तपाईँले सोधेको प्रश्न समग्र दाङ जिल्लाको शिक्षाको अवस्था अनि यहाँ शैक्षिकलाई कसरी एउटा निजी संस्थाहरूले कसरी गुणस्तरीयता प्रदान गरिरहेका छन् भन्ने खालको प्रश्न
0: राख्नुभयो।
1: र खास गरी दाङ जिल्ला अब यो नेपाल राज्यकै पश्चिमी बेल्ट, यो पश्चिमी बेल्टकै एउटा शैक्षिक हबको रूपमा चाहिँ अगाडि बढ़िएको छ। यसलाई हामीले पुष्टि गर्नको लागि हामीले विद्यालयका सर्वप्रथम त रिजल्ट नै हो, सबभन्दा पहिलो विद्यालयको एउटा नतिजा हुन्छ जुन किसिमको हाम्रा विभिन्न तहहरूमा खास गरी देखिने लेभलहरू हाम्रा प्रष्ट छन्। हाम्रा 8 क्लासको परीक्षा होस्, चाहे एसईको परीक्षा होस्, चाहे 12 क्लासको परीक्षाको इक्जामको रिजल्ट होस्, यी विविधले हेर्दाखेरि दाङ समग्र दाङ जिल्लाको एउटा परिणाम छ। यो एकदमै उपलब्धिमूलक छ यहाँको वस्तुस्थिति हेर्दाखेरि। अहिले दाङ जिल्लामा पनि विशेष गरी अझ घोराई उपमहानगरपालिकाभित्र रहेका विद्यालयहरूको शैक्षिक गुणस्तरीयता प्रदान गर्नको लागि यहाँका थुप्रै शिक्षण संस्थाहरू अब्बल नै छन् यहाँका अहिलेको अवस्थामा, त्यो चाहिँ हामी प्रष्ट रूपमा देख्न सक्छौ।
0: पछिल्लो समय यता विद्यार्थीको निजी विद्यालय प्रतिको आकर्षण बढ्नुको मुख्य कारण के हो जस्तो लाग्छ यहाँलाई?
1: यसमा 2-3 कारणहरू छन्। जस्तो अब एउटा प्रथम कारण त पहिलो कारण त एउटा मैले अगाडि पनि भनिसके, निजी विद्यालयहरूको तुलनात्मक हिसाबले रिजल्टलाई चाहिँ बेस मान्नियो भने अलि राम्रो मानिन्छ, उत्कृष्ट मानिन्छ। र दोस्रो कारण चाहिँ निजी विद्यालयहरू जस्तो यहाँका लगानीकर्ताहरू भयो, यहाँ कार्यरत शिक्षा कर्मचारीहरूको जुन खालको एउटा शिक्षण संस्थाप्रतिको लगाव, उहाँ शिक्षा संस्थाप्रतिको एउटा आफ्नो भूमिका होइन आफ्नो रोल सबै अलि दृढ रहन्छ तुलनात्मक हिसाब गर्ने भने, किनभने त्यहाँ सँगसँगै त्यसमा आर्थिक ऊ जोडिएको हुन्छ, लगानी जोडिएको हुन्छ होइन। अब त्यो भन्दै गर्दाखेरि सामुदायिक विद्यालयहरूमा पनि राम्रो अहिले पछिल्लो चरणमा धेरै उत्कृष्टहरू आइराखेको छ। अनि दोस्रो कुरा त्यो भयो भने तेस्रो कुरा अहिले निजी विद्यालयहरूले तुलनात्मक हिसाबले कार्यक्रमहरू विद्यार्थी केन्द्रित कार्यक्रमहरू धेरै कार्यक्रमहरू गरिराखेको अवस्था छ। विद्यार्थीसँग जोडिएका कार्यक्रमहरू होस्, चाहे शिक्षण सिकाइका कार्यक्रमहरूमा शिक्षकहरूलाई विभिन्न तालिमका कुराहरू भयो होइन, विषयगत तालिमहरूको व्यवस्था पनि गरिराखेको छ, अनि विभिन्न लगानीकर्ताहरूलाई पनि विभिन्न तालिमहरूको व्यवस्था गरिएको छ। यस्ता कारणहरूले गर्दाखेरि अनि अलिकति यस्ता हेर्ने भने तुलनात्मक उसमा हेर्ने भने अलि राजनीतिकरण जस्तो भन्न खोजेको सबै सामुदायिक विद्यालय मैले भन्न खोजेको होइन, अब तुलना गर्ने हो भने थोरै त्यो प्रभाव चाहिँ अलिकति कम चाहिँ देखिन्छ निजी विद्यालयहरूमा, यसको प्रभाव पनि कम देखिन्छ र खटनपटन नै हो भनौँ न, अब बिहानदेखि बेलुकासम्म आफ्नो यही नै हो भनेर त्यो खालको एउटा लगाव होइन छ।
0: मेहनत धेरै गर्नुहुन्छ भन्ने कुरा हो,
1: एकदम मेहनत नै धेरै छ किनभने त्यसमा चुनौती पनि छ। भोलि राम्रो मेहनत नगर्ने राम्रो रिजल्ट रिजल्ट प्राप्त नगर्ने भने एकातर्फ अभिभावकहरूले पनि त्यतिखेर धेरै एउटा फीहरू हैन विभिन्न उहरुमा चाहिँ रकमहरू पनि तिरिरहनु भएको हुन्छ उहाँको रकमलाई उहाँले तिरेको फीलाई पनि लगानीलाई पनि हैन खेर जान नदिने हिसाबले त्यो गर्नु पनि स्वाभाविक हो गर्नु पनि पर्छ हैन त्यो अनि त्यससँग जोडिया हुनाले अब निजी विद्यालयहरूले चाहिँ अलि मेहनत बेसी चाहिँ देखिन्छ र गर्नु पनि पर्छ
0: निजी विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेका छन् भन्ने दावीलाई तपाईले कसरी पुष्टि गर्नुहुन्छ त
1: यो गुणस्तरीयता प्रदान त गरिरहेका
0: छन्
1: अब यसमा त्यही मैले अगाडि पनि जोडिराखेँ अब गुणस्तरीयताको मापन गर्ने ठ्याक्कै ऊ त केही पनि छैन एउटा मोटामोटी रूपमा हामीले त्यही रिजल्ट बेस अनि बाहिरतिरका कार्यक्रमहरूमा सहभागिताको भूमिकाहरू रहला होइन यिनीहरूलाई हेर्दाखेरि विद्यालय निजी विद्यालयहरूले गरिराखेको जुन एउटा ऊ छ लगानी छ उहाँले भूमिकाको कारणले गर्दाखेरि नै अहिले यतातिर गुणस्तरीयता पनि प्रदान गरिराखेको छ र गुणस्तरीयता यदि प्रदान नगर्ने हो भने पनि अर्को चुनौती पनि छ अहिले त्यहीबाट चल्ने नै हो होइन चल्ने नै त्यहीबाटै हो अब जस्तो जे भने पनि हाम्रो त्यही अभिभावकज्यूहरूले उहाँहरूले सन्तुष्ट बनाएर उहाँहरूले तिरेको फीहरूबाट नै हामीले सबै विद्यालयहरू त्यस्तो खालको सञ्चालन गर्ने हो अब यदि हामीले गुणस्तरीयता दिन सकेनौँ राम्रो रिजल्ट निकाल्न सकेनौँ भने त उहाँहरूको त्यसमा चाहिँ वैमनस्यता चाहिँ ऊ हुने होइन नैराश्यता चाहिँ अगाडि बढ्ने अनि फेरि ऊ हुने खालको हुन्छ त्यस कारण चुनौतीले गर्दाखेरि पनि यसले एउटा त्यस्तो खालको वातावरण चाहिँ सिर्जना गरेको छ
0: अहिले घोराएका निजी विद्यालयहरूले भोगिरहेका प्रमुख समस्याहरू
1: त्यस्तो समस्या त केही पनि छैन अब थोरै कहिलेकाहीँ राज्य तहबाट नै राज्य संयन्त्रबाट नै कहिलेकाहीँ त्यस्ता विषयवस्तुहरू उठान गरिएका हुन्छन् यसले अलिकति थोरै के कसरी हो भन्ने खालको एउटा आउँछ अब अस्ति भर्खरैको हेर्नेवाला पनि तपाईँको होइन जस्तो करका कुराहरू जोडिराखेको थियो यद्यपि पछिल्लो चरणमा त्यसलाई चाहिँ फेरि पुनर्गर्यो होइन सरकारले चाहिँ त्यो गर्यो यस्ता बीचबीचमा यस्ता एउटा सरकारी संयन्त्रबाट कहिले के खालको होइन कस्तो खालको अब यो गर्नुपर्ने भन्ने खालको आउँछ त्यसले गर्दाखेरि अलिकति थोरै सञ्चालनमा चाहिँ देखिन्छ अरू अब अलि यसमा पनि निजीमा पनि प्रतिस्पर्धा चाहिँ छ निजी विद्यालयहरूमा पनि एक आपसमा पनि प्रतिस्पर्धा छ अब त्यसले अरू समग्रमा सञ्चालनमा त्यति धेरै कठिनाइ चाहिँ छैन आकर्षणले होला सायद त्यति कठिनाइ चाहिँ
0: पछिल्लो समयमा शिक्षा प्रणाली अवस्थालाई हेर्दाखेरि विद्यार्थीहरूको पढाइपट्टिको लगाव कस्तो देखिन्छ र के कुरामा अझ राम्रो दियो भने अथवा विद्यार्थीहरू अथवा अभिभावकहरूले राम्रो खालको सन्देश अथवा सल्लाह दिनुभयो भने अझ राम्रो गर्न सकिन्छ यो विषयमा के छ
1: यो एकदम अहिलेको यो जल्दो बल्दो प्रश्न चाहिँ एकदम जल्दो बल्दो हो खास गरी यो पछिल्लो चरणमा हामी अझ यो भन्नुपर्दा यो जुन COVID-19 जुन चाहिँ भयो त्यसपछि विद्यार्थी भाइ बहिनीहरूलाई उसमा हाम्रो यो अनलाइन कक्षाहरूमा जोडियो अनलाइन कक्षामा जोडिरहँदा विद्यार्थीहरूलाई त्यो मोबाइल स्क्रिनहरूसँग एकदम टचमा चाहिँ राख्ने भयो त्यो पछाडिको जेनेरेसन त्यो पछाडिको आउँदाखेरि अझ यो पढाइप्रति विद्यार्थीहरूको अलि आकर्षण घट्दो चाहिँ देखिरहेछ अहिले इभन अहिले अध्ययन गर्ने बालबालिकाहरूमा पनि खासै पढाइप्रतिको अभिरुचि नदेखिने घरबाट पनि अभिभावकले ल पढ्न जा भनेर पढाउने यहाँ पनि पढ्नको लागि आइदिया भन्ने जस्तो त्यस्तो खालको बुझाइ छ विद्यार्थी बजार कति आकर्षण छैन अब अथवा यसमा एउटा पनि हुन्छ अब अलिकति शैली होइन भनौँ न त्यो खालको शैलीलाई अहिले हामीले परिवर्तन गर्न नसक्यो उनीहरूको इच्छा अनुसारको हामी जान्न सक्यो जस्तो एउटा बच्चा मानलियो उसलाई पढाइप्रति होइन उसको चाहिँ कुनै पनि रुचि छैन मानलियो उसलाई फुटबल खेल्ने मन होला अर्को बच्चा क्रिकेट खेल्ने मन होइन होला अर्को बच्चा अर्को भलिबलतिर होला अर्को कुनै नृत्यतिर होला संगीततिर होला त्यो खालको वातावरण सृजना गरेर विद्यार्थीलाई क्याटागोराइज गरेर जस्तो त्यो फिल्डमा चाहिँ हामीले जोड्न सक्यौँ उसको अभिरुचि अनुसार बच्चाहरूलाई त्योतिर आकर्षित गर्न नसकेर हो कि जस्तो लाग्छ मलाई एउटा अनि त्यसपछि अब अर्को कुरा हामीले यो पढाइको जुन पद्धति छ होइन पढाइको पद्धति अब अलिकति यहाँको नेपालको अहिले हेर्दाखेरि कन्टेस्ट हेर्दाखेरि जस्तो पढेर पनि खासै के छ र होइन यहाँको रोजगारको अवस्था यहाँको यो होइन सबै समग्र हेर्दाखेरि पढेर यस्तो के हुन्छ भन्ने खालको त्यो खालको धारणा चाहिँ विकास अब अलिअलि बुझिन्छ होइन आखिर जाने विदेशै हो अब खासै के हो भन्ने खालको त्यो एउटा बुझाइ छ तर यद्यपि पढाइ विदेशमा पनि पढाइको एउटा महत्व छ भन्ने कुराको बुझाइ अलिकति कमी भइरहेछ र पछिल्लो चरणमा एकदम पढाइप्रतिको लगाव चाहिँ बिस्तारै घटिरहेछ अब यसलाई यो परीक्षा प्रणाली पनि अलिकति सुधार अलिक भएको छ हामीले एकदेखि क्लासदेखि कक्षा पाँचसम्म अहिले परीक्षा प्रणालीलाई पनि फरक ढंगले लगिराखेको छ नेपाल सरकारले होइन त्यसलाई पनि हामीले अवलम्बन गरिरहेका छौँ होइन त्यो एउटा क्यास मेथडबाट चाहिँ उभिरहेछ अलिक वान अप टू फाइभ भनिरहेछ यो पनि अलिकति च्यालेन्जिङ चाहिँ च्यालेन्जिङ देखिरहेछ बच्चाहरूलाई होइन अब हामी एउटा सिस्टममा चलाएको थियौँ यो सिस्टममा लग्दाखेरि थोरै सुरु सुरुको अवस्थामा अलिकति गाह्रो चाहिँ भएको छ तर सिस्टम चाहिँ राम्रो चाहिँ छ यो सिस्टम चाहिँ राम्रो छ यसले विद्यार्थीको समग्र एउटा विकासको लागि टिक एउटा डेभलपमेन्टको लागि यो प्रणाली चाहिँ एकदम राम्रो छ यसले पनि राम्रोसँग यसलाई अप्लाई गर्न सक्यो भने विद्यार्थीमा एउटा पढाइको एउटा महत्व छ भन्ने खालको बुझाइ चाहिँ आउँछ
0: निजी विद्यालय र स्थानीय सरकार बीच समन्वय कस्तो भएको देख्नुहुन्छ यहाँले र अझ राम्रो समन्वयका लागि के गर्नुपर्छ
1: एकदम यो पनि जस्तो अब एउटा जस्तो दुईवटा छ नि त विद्यालयहरू सामुदायिक छ होइन एउटा चाहिँ तपाईँहरूको निजी छ कुटी छ होइन अब यसमा के छ भने सरकारले स्थानीय सरकार होस् चाहे प्रदेश सरकार होस् है केन्द्रीय सरकार यिनीहरूले यो प्राइभेट सेक्टरलाई पनि उ गर्नुपर्छ भन्ने खालको बुझाइ चाहिँ छ होइन किनभने यसमा पनि जस्तो प्राइभेट विद्यालयहरूले पनि त सरकारलाई थुप्रो चाहिँ सहयोग गरिराखेका छन् करकै कुराहरू राख्न सकिन्छ होइन अब अहिले पनि अब यो भर्खरै हाम्रो उसमा हेऱ्यो भने जस्तो रसुवाहरू नुवाकोटमा भएको जुन चाहिँ उठ्यो होइन करोडौं रुपियाँ चाहिँ अहिले चाहिँ राहत संकलन चाहिँ गरिरहेको छ निजी विद्यालयहरू यिनीहरूले पनि सरकारलाई चाहिँ सपोर्ट गरिरहेछन् होइन सरकारले पनि यतातिर निजी विद्यालयहरूलाई पनि एउटा हाम्रै एउटा हामीले जन्माकै संस्था हो हामीले नै संरक्षण गर्नुपर्छ भन्ने खालको त्यो त्यो चाहिँ डेभलप भएको छ त्यसले गर्दाखेरि दुवै पक्षलाई एउटा सम्बन्ध राम्रो बन्छ त्यो हुनु पनि पर्छ किनभने दर्ता गर्ने सबै प्रक्रिया पुऱ्याएर खोल्ने एउटा दिएको त सरकारले नै हो नि सरकारले नै हो नि उसले आफूले गरेको संस्थालाई त बचाएर राख्ने दायित्व पनि त हो नि होइन
0: निजी विद्यालयको शुल्क महँगो भयो भन्ने जस्ता अभिभावकहरूको गुनासोहरू पनि सुनिन्छ यसको वास्तविकता के हो र यो नगर प्याप्सन त्यसै गरी प्याप्सन जिल्ला लगायतका तपाईँहरूको छलफल पनि हुन्छ होला यसले के गरेका छौँ हामीले भन्ने कुरा केही मूल्याङ्कन पनि गर्नुहुन्छ होला यो कुरालाई कसरी हेर्नुहुन्छ
1: हामीले अब शुल्कको सन्दर्भमा त अब तुलनात्मक हिसाबले महँगो नै छ किनभने जाँच सुविधा हुन्छ जहाँ अलिकति फेसिलिटी हुन्छ होइन त्यहाँ अलिकति पे पनि गर्नुपर्ने पर्छ अब महँगो केलाई भन्ने केलाई नभन्ने भन्ने कुरा रहन्छ होइन अब एउटा सामान्य मान्छेले होइन दिनमा सामान्य खर्च गर्दाखेरि पनि आफ्नो एउटा गर्दाखेरि पनि सयौं रुपियाँ हजार रुपियाँ खर्च गरेर आउँछ र बच्चाको तिन हजार चार हजार रुपियाँ जस्तो एउटा सामान्य उसमा हेर्ने भने फी तिर्नको लागि जस्तो दैनिक सय रुपियाँ पर्ला होइन त्यो हिसाबले सुविधा पनि दिएको छ अब सुविधा हिसाबले जस्तो अब सबै व्यवस्थापन त यहीँबाट गर्ने हो शुल्कबाट हो नि त जस्तो यहाँका टिचर व्यवस्थापन यहाँको भौतिक व्यवस्थापन यहाँको कर्मचारीहरूको सबै सुविधाहरू होइन यहाँको सबै व्यवस्थापन गर्ने अर्को छुट्टी पाठ हो त छैन कुनै कहीँबाट हुने अब यो सम्पूर्ण व्यवस्थापन गर्नको लागि खर्च जुटाउने माध्यम भनेकै त्यही शुल्क नै होइन त्यही शुल्कको कारणले गर्दाखेरि मैले त सुविधा पनि छ शुल्क पनि छ दुवै चिज छ र यसलाई अब धेरै नाफामूलक पहिला त जस्तो एकदम नाफामूलक पनि छैन नाफामूलक पनि छैन अनि नाफामूलक भन्दा पनि सेवामूलक तरिकाले चाहिँ धेरै शिक्षण संस्थाहरू चाहिँ गएका छन् अब त्यसमा सबै व्यवस्थापन गर्न पर्ने मिलाउनु पर्ने भावनाले यसमा त्यस्तो भएको हो तर उसमा हेर्ने भने समग्र घोराई जिल्ला घोराई नगरमा त्यस्तो एकदम हाई फी लिने सञ्चालन गर्ने त्यस्तो खालको विद्यालयहरू छैन
0: घोराईमा संस्थागत विद्यालयका लागि छात्रवृत्ति वितरण सम्बन्धी व्यवस्था छ यसको कार्यान्वयन व्यवहारमा कतिको प्रभावकारी भएको छ त
1: यो अहिलेको प्रश्न छ यस्तो खालको कस्तो छ भने अब एउटा मापदण्ड छ छात्रवृत्ति एउटा निर्देशिका छ कार्यनिर्देशिका छ त्यो हामी सबै विद्यालयहरूलाई हामीले उसबाट प्राप्त गरिसकेका छौँ, यति पर्सेन्ट यो यो यो यो भनेर सबै क्याटागोराइज गरेको छ यसमा, सबै क्याटागोराइज गरेको छ र हामीले त्यो सबै त्यसको विधि छ, त्यसलाई त्यहाँ त्यो प्रक्रिया नगर्ने होइन, सबै एउटा प्रक्रिया छ, एउटा विधि छ, त्यो विद्यालयले यदि समयमा होइन त्यहाँ नबुझाउने त्यस्तो गरेमा हामीलाई हाम्रो हामीलाई हेर्ने संस्था छ होइन, जस्तो नगर शिक्षा होइन, नगर शिक्षाबाट पनि हाम्रो धेरै त्यस्तो खालको उयोहरू गरिरहनुमा हुन्छ, कोर्डिनेसन गरिरहनुमा हुन्छ, अनि सबै प्रक्रियाहरू पुर्याएर एउटा होइन एकदम गरेर तरिकाले होइन हामीले सबै त्यो कार्यविधि अनुसार जुन मापदण्ड छ होइन त्यो कार्यविधि अनुसार हामीले त्यो हाम्रो पनि यहाँ पनि रेकर्डको लागि हामीले बुझाउनु पर्छ, जस्तो यहीँबाट मात्रै होइन हामीले त्यसको रेकर्डको लागि त्यो हामीले त्यो त्यो ठाउँमा लगेर बुझाउनु पर्ने हुन्छ। मलाई लाग्छ धेरैले जस्तो यो जुन खालको छात्रवृत्ति वितरण गर्ने एउटा प्रक्रिया छ सबै प्रक्रिया पुर्याएर नै बुझाउनु भएको छ। हामीले यता प्यासनको तर्फबाट पनि हामीले यो खालको कुराहरू गरेर सबैलाई कोर्डिनेसन गरेर आउँछ। छात्रवृत्तिलाई एउटा घोराई महानगरपालिकाभित्र रहेका सबै विद्यालयहरूले एउटा राम्रोसँग चाहिँ कार्यान्वयन गरिराखेको,
0: आर्थिक रूपमा अथवा कमजोर तथा जेहेन्दार विद्यार्थीलाई निजी विद्यालयमा अध्ययन गर्ने अवसर कसरी अझ बढाउन सकिएला?
1: नै अवसर अहिले पनि छ, विद्यालयका आफ्ना त्यो बाहेक विद्यालयका आफ्ना शिक्षकहरू पनि छन् होइन, विद्यालयहरूले आफ्नो हिसाबले छात्रवृत्ति दिने होइन, अब एउटा त्यो 10% भन्ने छ, त्यो बाहेक पनि जस्तो विभिन्न उसमा शिक्षकहरूमा विद्यालयले पनि आफ्नो हिसाबले चाहिँ छात्रवृत्ति दिइरहन्छ, विभिन्न कोटाहरू छुट्टै तरिकाले गरिरहन्छ होइन, कहीँ कुन कोटाबाट परिराखेको हुन्छ, कहिले कुन उसबाट परेको हुन्छ, आफ्नो हिसाबले विद्यालयले पनि गरिराखेका छन् होइन। छात्रवृत्ति जस्तो एउटा अब्बल विद्यार्थी छ, उसले चाहिँ पढ्नबाट वञ्चित छ होइन, उसले राम्रो एउटा संस्था खोजिरहेछ, म एउटा राम्रो गर्न सक्छु भन्ने खालको छ भने हामीले कोर्डिनेसन गर्छौँ, हामी नगर प्यासनले कोर्डिनेसन गरेर उसलाई उसले चाहेको जुन विद्यालय छ त्यसलाई मजा हामीले त्यो पनि कोर्डिनेसन चाहिँ गरिरहेछौँ। यदि उसलाई पढ्नको कारणले नै वञ्चित भएको छ होइन, उसले चाहिँ राम्रो भविष्य देखिरहेछ, राम्रो छ अन्त त्यसलाई त अवसर पनि त दिनु पर्यो, त्यो पनि हामीले कोर्डिनेसन गरिरहेछौँ। त्यस्तो छ भने अझै हामी त्यो पनि गर्न सक्छौँ होइन, त्यसरी चाहिँ कोर्डिनेसन।
0: निजी विद्यालयका शिक्षकको पारिश्रमिक र सेवा सुविधा प्रति तपाईँको धारणा के छ?
1: अब यसमा धारणा अब यस्तो छ, अब एउटा मापदण्ड छ, नेपाल सरकारको मापदण्ड पनि छ, अब निजी संस्थाहरूले अब धेरै अब्बल संस्थाहरू अलिकति होइन स्ट्याब वेल इस्टाब्लिस संस्थाहरू हुनुहोला होइन, अब त्यस्तोले आफ्नो नेपाल सरकारको मापदण्ड त्यो अनुसारको क्राइटेरिया होइन त्यो हिसाबले उहाँले प्रोभाइड गर्नुभयो होला। अब त्यो भन्दै गर्दा अधिकांश धेरै विद्यालयहरूले अब त्यो मापदण्डमा नपुगिया पनि हुनसक्छ होइन, नपुगिया पनि हुन्छ, किनभने आफ्नै बाध्यताहरू छ, त्यहाँ सबै म्यानेजमेन्ट गर्नुपर्ने छ। यद्यपि सन्तुष्टि चाहिँ हुनुहुन्छ, जो पढाउनुहुन्छ टिचरहरू सबै शिक्षा संस्थामा पढाउने उहरू हुनुहुन्छ, आफूलाई सन्तुष्टि लागेर होइन म यहाँ गर्न सक्छु मेरो यति ऊ छ भन्ने हिसाबले नै उहाँ छ। तर पछिल्लो अवस्थामा हेर्ने भने यो अहिलेको म्यान पावर क्राइसिस होइन, एक किसिमको अहिलेको म्यान पावर क्राइसिस पनि छ, र लगभग लगभग शिक्षण संस्थाहरूमा एउटा पारिश्रमिक राम्रै पारिश्रमिक दिएर राखेको चाहिँ अवस्था पनि छ अहिलेको अवस्था। अब पहिला हुँदो हो होइन एउटा उखालको होइन आफूले ऊ गर्ने होइन, तर अहिलेको यो जुन उसमा हेर्ने हो भने यस्तो खालको छैन।
0: त्यसै गरी जुन तपाईँको निजी विद्यालयका शिक्षकको पारिश्रमिकमा जुन तपाईँहरूले दिनुभएको छ, तत्सय शिक्षकलाई निजी विद्यालयमा टिकाइ राख्न सबैभन्दा ठूलो चुनौती के हो जस्तो लाग्छ यहाँलाई?
1: अब यस्तो छ, मान्छे जहिले पनि मान्छेको एउटा नेचर हो क्या, अवसरको खोजी गर्छ, जहिले पनि त्यो स्वाभाविक होइन। अब यहाँ पढाइरहँदा जस्तो कहीँ कहीँ गभर्मेन्ट उसमा चाहिँ होइन त्यसलाई अपोइन्ट लिने त्यस्तो खालको होइन, उहाँले चाहिँ भविष्य राम्रो उज्जवल देख्नुभयो भने उहाँलाई होइन स्वतै स्फूर्त रूपमा ससम्मानसहित होइन उहाँलाई चाहिँ त्यो खालको छ होइन। अब अरू चाहिँ जस्तो विद्यालय धेरै विद्यालयहरूले अब उसका यही विद्यालयमा पनि भित्र पनि सञ्चय कोषका व्यवस्थाहरू समूहहरू गठन गर्ने, सञ्चय कोषका, सामाजिक सुरक्षा कोषका, नागरिक लगानी कोषका, यस्ता खालका अभ्यासहरू पनि अहिले गरिराखेको देखिरहेको छ पछिल्लो चरणमा, र यो गर्नु पनि पर्छ र एउटा स्थायित्वको लागि होइन, स्थायित्वको लागि उसलाई टिचरलाई पनि म अब यहाँ चाहिँ म मेरो सुरक्षा छु होइन, सुरक्षित छु भन्ने खालको त्यो फिलिङ चाहिँ गराउनुपर्छ, र कुनै न कुनै माध्यमबाट उसलाई चाहिँ लङ लास्टिङ टिकै राख्नको लागि अब त्यस्ता हाम्रा जुन उहरू छन् होइन उहाँहरूलाई त्योसँग जोडियो भने अझ त्यसको टिचरको चाहिँ अझै दीर्घकालीन होइन एउटा उहाँलाई पनि दायित्व चाहिँ बोध हुन्छ बोध भइसकेपछि संस्था चलाउने प्रशासनलाई पनि सहज हुन्छ है अनि त्यसै समग्र स्कुलको डेभलपमेन्टको लागि त्यो चाहिँ महत्त्वपूर्ण रहन्छ
0: सर तपाईँको जुन एउटा के छ भन्नुहुन्छ भने परीक्षामा राम्रो अङ्क ल्याउने भन्दा पनि विद्यार्थीको व्यवहारिक ज्ञान सिप र सृजनशीलतालाई कसरी प्राथमिकता दिने भन्ने विषयमा यहाँको धारणा के छ
1: एउटा दुईटै पाटोलाई सँगसँगै लाउनु रिजल्ट पनि एउटा महत्वपूर्ण अहिले हाम्रो समुदाय समाजमा हेर्ने सबभन्दा पहिले रिजल्ट नै
0: होइन
1: रिजल्ट कस्तो आयो त रिजल्ट कुन ए प्लस कति आयो त्यही नै छ मेन उसमा त्यो सँगसँगै अब त्यो मात्रलाई पनि एउटा राख्नुपर्छ त्यो सँगसँगै विद्यार्थीले कति कुरा जान्यो त कति कुरा सिक्यो कति कुरा बुझ्यो होइन कति कुरा आफूले त्यसले सृजनात्मक कुराहरू चाहिँ त्यसले कति गर्न अगाडि बढाएको छ विद्यालयमा त्यसलाई पनि अभिभावकहरूले विद्यालयले महत्व चाहिँ दिनुपर्छ त्यसलाई पनि जोड्नुपर्छ त्यस्तो खालको जस्तो हामीले त्यसको लागि अहिले धेरै विद्यालयहरूमा विविध कार्यक्रमहरू सृजनात्मक कार्यक्रमहरू शिक्षासँग जोडिएका विविध कार्यक्रमहरू ड्रइङका भयो हस्तलेखनका कुराहरू भयो होइन डान्सहरूका कुरा भयो नृत्यका कुराहरू स्पोर्ट्सका कुराहरू गेम्सका कुराहरू सबै कुराहरू चाहिँ जोडिएको छ त्यसले गर्दाखेरि विद्यार्थीको पढाइ सँगसँगै अरू क्रियाकलापमा पनि यो विद्यार्थी अब्बल छ है भन्ने खालको एउटा मेसेज चाहिँ गएको छ अहिले त्यो अभ्यास भइरहेछ
0: हजुर अहिले जुन एउटा प्रविधिको युग आइसकेको छ र विभिन्न ठाउँहरूमा एआई डिजिटल प्रविधि र स्मार्ट बोर्डको शिक्षणको तयारी सँगसँगै शिक्षण भइरहेको छ यहाँहरूले त्यो खालको भूमिका निर्वाह गर्नका लागि घोराई नगरले के गर्यो र यहाँको विद्यालयमा के छ अहिले
1: हामीले जस्तो अहिले डेफिनेटली एकदम रिसेन्ट एउटा डेभलपमेन्ट साइन्स एन्ड टेक्नोलोजीको एज हो रिसेन्ट डेभलपमेन्ट के छ भने टोटल्ली अहिले चाहिँ डिजिटलाइज भइसकेको छ है अझ डिजिटलाइजमा पनि यो एआई प्रविधि अहिले चाहिँ पुरै हाई भइसक्यो अब यो एआई प्रविधि अहिले विद्यालयहरूमा यसले पनि एउटा स्थान लिइसकेको छ चाहे विद्यार्थीको लेभलबाट होस् चाहे टिचरको लेभलबाट होस् चाहे विद्यालयको लेभलबाट होस् यो एआई चाहिँ सबैसँग जोडिसकेको छ अब एआईलाई अब हामीले गर्न पनि सक्दैनौँ रोक्न पनि सक्दैनौँ किनभने विश्व नै अहिले विश्व मार्केट नै विश्व बजार नै अहिले एआईसँग चाहिँ जोडिसकेको छ अब एआईका फाइदाहरू पनि छन् होइन एआईका राम्रोसँग प्रयोग गर्न सकियो यसलाई बुझेर प्रयोग गर्न सकियो भने यसका थुप्रै फाइदाहरू चाहिँ छन् हामीले धेरै हाम्रो चाहिँ क्रिएटिभिटीलाई जोड्न सक्छौँ धेरै हाम्रा क्षमताहरूलाई विकास गर्न सक्छौँ धेरै नयाँ नयाँ कुराहरूको इनोभेसनहरू गर्न सकिन्छ होइन त्यसले गर्दाखेरि यो अहिले एआईसँग डाइरेक्ट कनेक्ट गर्नको लागि हामीले यो प्रशिक्षणहरू जस्तो यहाँ घोराईमा पनि बाहिरबाट प्रशिक्षणहरू गरेर हायर गरेर होइन उहाँहरूलाई टिचरहरूलाई प्रशिक्षित गर्ने होइन अनि शिक्षकहरू विद्यालयका शिक्षकहरूलाई त्यसमा चाहिँ सहभागी गराउने अनि विद्यालयसँग कसरी एआईलाई जोड्न सकिन्छ विद्यालयलाई कसरी एआईसँग जोड्न सकिन्छ त्योसँग चाहिँ त्यो सम्बन्धी छलफलहरू गराउने होइन त्यस्तो खालको गरिरहेको छ र विद्यालयहरू पनि अहिले लगभग धेरै विद्यालयहरू भइसकेका छ कोही थोरै होला कोही धेरै होला होइन तर एकदम टचमा गइसकेका छ अब स्मार्ट बोर्डहरू हेर्ने भने क्लासहरूमा जोडिसकेको अवस्था छ अब नेट वाइफाईका कुराहरू भयो होइन लाइब्रेरीका कुराहरू भयो होइन लाइब्रेरीहरू हेर्ने भने अहिले सबै विद्यालयहरूमा लगभग धेरै भइसकेका छ र नभएका विद्यालयहरूमा पनि अब यो तयारीमा आउनुहुन्छ धेरै विद्यालयहरू तयारीमा आउनुहुन्छ र यो तयारी गर्नु पनि बेला आइसकेको छ
0: विद्यार्थीमा मोबाइल तथा सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई विद्यालयहरूले अवसरका रूपमा लिने कि चुनौतीका रूपमा
1: यसलाई अवसर नै हो हामीले अवसरलाई हामी भनौँ म एउटा अभिभावक पनि हो होइन अभिभावकले अवसरलाई अवसरको रूपमा चाहिँ प्रस्तुत गर्न नसकेको जस्तो बुझ्छु मैले धेरै बच्चाहरू अहिले कस्तो छ भने हामी अभिभावक नै होइन अभिभावकले नै अब सबै घरमा एन्ड्रोइड मोबाइलका सेटहरू प्रशस्त राखिदिने होइन महँगा महँगा मोबाइलका सेटहरू राखिदिने जोड दिने अनि आफूसँग पनि दुई तिनवटा मोबाइलहरू राख्ने आफू त्यो मोबाइलमा प्रयोग गर्ने बच्चालाई त्यतातिर उ गरिदिने भुलिदिने होइन निगरानी चाहिँ भएन हामीले अवसर दिउँ तर त्यसको निगरानी भएन सँगसँगै अवसर सँगसँगै निगरानी राख्न सकियो भने त्यसलाई चाहिँ त्यसको फाइदा लिन सकिन्छ नत्र भने विद्यार्थीहरूलाई त्यो फेरि चुनौती भन्न जान्छ नत्र
0: हजुर हजुर
1: है विद्यार्थी त्योबाट फेरि त्यसलाई दुरुपयोग गर्ने त्यसका चाहिँ मिसयुजहरू गर्ने होइन त्यसलाई प्रयोग गर्ने अनि अनावश्यक उहरू हेर्ने होइन त्यस्तो भयो भने त्यसले फेरि चाहिँ अलिकति हामीलाई नराम्रो चाहिँ रूपमा चाहिँ
0: हजुर सर घोराई प्याप्सन घोराईले निजी विद्यालयका साझा समस्याहरू समाधान गर्न अहिलेसम्म के कस्ता कामहरू गरे जस्तो लाग्छ यहाँलाई
1: ए अब सबै समस्या समाधान गर्नको लागि
0: हजुर
1: यहाँ एउटा प्याप्सन घोराई नगर कमिटी छ होइन जसमा लगभग 87 विद्यालयहरू यसमा चाहिँ छन् अब यहाँ धेरै कतिपय अलि ठुलै मुद्दाहरू पनि होइन त्यस्ता खालका पनि आउँछन् अनि कतिपय सामान्य कुराहरू पनि एउटा संस्थागत रूपमा चाहिँ आइराखेको हुन्छन् अब यसलाई हामीले हाम्रै विद्यालय हो होइन हाम्रै एउटा अम्रेला उसको चाहिँ विद्यालय हो अनि उसलाई समस्या पर्ने एउटा हामीलाई पर्नु हो भन्ने खालको गरी कोर्डिनेसन गर्ने छलफल गर्ने होइन अनि त्योबाट नि भयो भने अलिकति विज्ञहरू गर्ने है अनि अलिकति ठुलै समस्या आउन थाल्यो भने त्यसबाट केही उहाँ होइन अलि माथिल्लो लेभलसँग चाहिँ छलफल गर्ने है त्यस्तो भइरहेको छ त्यस्तो खास चाहिँ धेरै ठुला ठुला समस्याहरू चाहिँ छैन किनभने अहिले राज्यले भने एउटा विद्यालयलाई पनि निजी विद्यालयहरूलाई पनि राम्रो खालको होइन वातावरण सिर्जना गरेको छ
0: तपाईँ मदन मण्डारी मेमोरियल स्कुलको प्रिन्सिपल हालको समयलाई हेर्दाखेरि तपाईँहरूको विद्यालयमा शैक्षिक अवस्था कस्तो रहेको महसुस गर्नु
1: धन्यवाद म मदन मण्डारी मेमोरियल स्कुलको प्रिन्सिपल म चाहिँ आज लगभग सायद 15 भयो होला यो विद्यालयमा जोडिएको र म कन्टिन्युसली 10 यो शिक्षा संस्थामा प्रिन्सिपल भएको थियो र यो विद्यालय शैक्षिक सार्वजनिक गुठी अन्तर्गत सञ्चालित चाहिँ विद्यालय हो यहाँ तपाईँहरूको जस्तो यो विद्यालयमा हामीले थोरै राज्यले है त्यसपछि स्थानीय सरकारहरूले पनि हामीलाई चाहिँ सपोर्ट गरिराखेको अवस्था छ हिजोका दिनमा पनि गरिरहनु भयो अहिले पनि गरिरहनु भएको छ र हामी चाहिँ तपाईँको अबका दिनमा पनि चाहिँ गर्नुहुनेछ यस्तो खालको चाहिँ छ अब यहाँ विद्यार्थीको संख्या हामी यहाँ इन्ट्री गरिरहँदा एकदमै न्यून थियो भइसकेपछि हामीले पनि यसमा भविष्य छ है यतिका ठुलो एउटा क्षेत्र छ है यहाँका यो गाउँ समाज भएको लागि विद्यार्थीहरूलाई एउटा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ यहाँका लागि एउटा अङ्ग्रेजी माध्यमबाट चाहिँ शिक्षण गर्नुपर्छ यहाँका विद्यार्थीहरूलाई अब्बल बनाउनुपर्छ हरेक क्षेत्रमा भन्ने हिसाबले हामी चाहिँ जोड्यौँ बिस्तारै यहाँका अभिभावकहरू यहाँका सबै प्यारेन्ट्सहरू सबै यहाँका समुदाय यहाँका अगुवाहरू शैक्षिक अगुवाहरू हुनुहुन्छ होइन यहाँका सबै धेरै दिग्गज व्यक्तित्व उहाँले धेरै साथ सपोर्ट गर्नुभयो र त्यस साथ सपोर्टले गर्दाखेरि हामी कर्मश विद्यार्थीहरू अब एकैचोटि रातारात होइन ओभरनाइट चेन्जेस आउने कुरा त भएन अब बिस्तारै चेन्जेस चाहिँ धेरै आएछ यसमा भौतिक संरचना होस् चाहे विद्यार्थीहरूको नम्बर अफ स्टुडेन्ट्स होस् यो अहिले धेरै राम्रो चाहिँ प्रदान गरिराखेको छ घोराई महानगरपालिकाका 12-13 वडाहरूबाट नै विद्यार्थीहरू हामी कहाँ मदन मण्डारी मेमोरियल स्कुलमा आउनुहुन्छ होइन
0: हजुर
1: उहाँहरूलाई हामीले राम्रो शिक्षा प्रदान गरेका छौँ हामीले शिक्षा सँगसँगै विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा एकदमै जोडेका छौँ विद्यालयमा धेरै अतिरिक्त क्रियाकलापहरू हुने गर्छ यहाँ हाम्रा स्पोर्ट्सका नृत्यका है त्यसपछि हाम्रा अरू गेम्सहरू भयो म्युजिक क्लासहरू भयो है हाम्रा चाहिँ विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरू विद्यालयमा भयो होइन यस्ता खालका थुप्रै कार्यक्रमसँग विद्यार्थीलाई पनि जोडेका छौँ र शिक्षकहरूलाई पनि हामीले हाम्रो शिक्षकलाई शिक्षा प्रदान गर्ने त शिक्षक हो शिक्षकलाई पनि हामीले अब्बल बनाउनुपर्छ भनेर शिक्षकलाई तालिमहरूको व्यवस्था गर्छौँ मिटिङहरू ओरिएन्टेसनको व्यवस्था गर्छौँ त्यस कारणले गर्दाखेरि विद्यार्थीहरूलाई हामीले एउटा राम्रो शिक्षा प्रदान गरिराखेका छौँ र अहिले भौतिक संरचना पनि हामीसँग पर्याप्त मात्रामा छ हिजो थिएन धेरै कम थियो अहिले हामी बिस्तारै धेरै भौतिक संरचना पुरा गरिसकेका छौँ हामीसँग 700 विद्यार्थी करिब 700 विद्यार्थीहरू अहिले अध्ययन गरिराखेका छन् हामी अब यो अभियानलाई विद्यार्थी संख्या वृद्धि गर्ने प्लस गुणस्तरीय शिक्षालाई सँगसँगै अगाडि जोड्दै हामीले अब
0: हजुर हाम्रो कार्यक्रमको समाप्ति सकिन थालेको संकेत मलाई प्राविधिक मित्रले गर्नुभएको छ तपाईँसँग छुट्टै जानुपर्ने छ छुट्टै जानुभन्दा पहिले आज जुन एउटा घोराई नगर प्याप्सन को सचिव एवं मदन मण्डारी मेमोरियल स्कुलको प्रिन्सिपलको हिसाबले आम रेडियो सुने बस्नुका श्रोता मित्रहरूलाई के भन्न चाहनुहुन्छ
1: धन्यवाद सर्वप्रथम त फेरि पनि तपाईलाई धन्यवाद अवसर दिनुभएकोमा संयोगले आज ठ्याक्कै मदन भण्डारी मेमोरियल स्कूलमा घोराई उपमहानगरपालिका भित्र रहेका 54 विद्यालयका विद्यार्थी भाइ बहिनीहरू अहिले प्रतिस्पर्धा गरिराखेका छन् विद्यालय नै प्रतिस्पर्धा यही हाम्रै मदन भण्डारी मेमोरियल स्कूलमा यही प्रतिस्पर्धा गरिराखेका छन् यो राम्रो एउटा अवसर पनि मिल्यो र यहाँ यसले पनि के देखायो भने यहाँका शैक्षिक संस्थाहरू छन् एकदमै विदाको जस्तो आज त पब्लिक लिभ होइन विदाको बेला पनि ठ्याक्कै कार्यक्रम गरेर विद्यार्थीहरूलाई शैक्षिक कार्यक्रमसँग जोड्न सकिएको छ भन्ने बुझाइ चाहिँ छ र समग्रमा शिक्षा एउटा गुणस्तरीय शिक्षा प्राप्त गर्नको लागि विद्यार्थीलाई सबैतिरबाट चाहिँ सपोर्ट चाहिन्छ सबै अभिभावकहरू गाउँ समुदाय छर छिमेक होइन आफूले देखेको बुझेको सबैले चाहिँ साथ सहयोग भयो भने विद्यार्थीलाई एउटा राम्रो बनाउन सकिन्छ र सबैले अभिभावकहरूलाई मैले यो अनुरोध गर्न चाहन्छु तपाईँहरूले आफ्नो बच्चाहरूलाई केही समय छुट्याइदिनुहोस् दैनिकै कति 2 घण्टा 3 घण्टा प्रत्येक दिन छुट्याइदिनु भयो भने सजिलो हुन्छ विद्यालय मात्रै विद्यालयमा पठाएर मात्रै हुँदैन विद्यालय पठाछु विद्यालय सबै गरिहाल्छ भन्ने खालको त्यो खालको मानसिकता तपाईँहरूले नराखिदिनु होला तपाईँहरूको साथ सहयोग भयो भने एउटा विद्यार्थीको राम्रो नतिजा प्राप्त हुन सक्छ सबै आमा

0: धेरैभन्दा धेरै धन्यवाद छ। त्यसगरी कार्यक्रम सुनेर साथ दिने तमाम श्रोता मित्रहरूलाई पनि धेरैभन्दा धेरै धन्यवाद छ र मेरो आवाजलाई तपाईँहरूको रेडियो सेटसम्म पुरा सहयोग गर्ने प्राविधिक मित्र चालिकाम चौधरीलाई विशेष धन्यवाद दिँदै तपाईँहरूको रेडियो सेटबाट म कमल ओली पनि विदा हुन चाहन्छु। तपाईँहरूको साता सुखमय रहोस्। रेडियो मध्य पश्चिम 91.4 मेगा सुन्दै गर्नुहोला। नमस्कार।
1: यति बेला बेलुकीको 7 बजेको छ।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुघाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराही दान। फोन नम्बर 0825812110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि।
4: वरिष्ठ हार्ट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव, बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा।
5: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू:
4: हात खुट्टा भाँचिएको, हात खुट्टा झमझमाउने, ढाड कम्मर दुख्ने, हार्ट जोड्ने सम्बन्धी अपरेशन सेवा।
6: अन्य विशेषज्ञ सेवाहरू:
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
9: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिना पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पताल

0: काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
1: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपिसोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794। बजाज आरई नेशनल फ्री चेकअप एन्ड सर्भिस क्याम्प।
1: फ्री सर्भिस क्याम्पमा दिइने छुट तथा सेवाहरू।
3: सर्भिस चार्जमा 50% छुट।
1: इन्जिन आयलमा 15% छुट।
3: टायर किन्दा 10% छुट।
1: पार्क पुर्जामा 15% छुट।
3: साथै निशुल्क एफआई टेस्ट पनि गरिनेछ।
4: फ्री सर्भिस क्याम्प यही भाद्र 21 गतेदेखि 26 गतेसम्म रहनेछ।
3: सुनेर होइन हेरेर पत्याउ। बजाज स्पेयर पार्ट्सको पिंक स्टिकर हेरेर जिन्युन हो कि होइन छुट्याउ।
5: थप जानकारीको लागि नजिकैको बजाज अटो विक्रेताकोमा सम्पर्क गर्नुहोस्।
3: सम्पर्क ओम बाबा अटो प्राली बीपी चोक घोराही दाङ। सम्पर्क फोन नम्बर 0825-63-919। सम्पर्क मोबाइल नम्बर 98-013-48-761, 98-686-37-244 र 98-229-16-768।

0: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज
1: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
2: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने हाच्छिउ आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
1: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
2: थाइराइड घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने सफा बोली नफुट्ने तङसिल आइरहने
1: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ
3: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
4: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार
2: समय बिहान 10 बजेदेखि
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
2: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
1: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028 होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
5: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
1: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
5: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
1: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
5: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34 910
1: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ
3: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
3: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ
6: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
3: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ
2: सम्पर्क फोन नम्बर 01-46-20-310
6: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957 आफ्नो स्वास्थ्य प्रति सचेत हुनुहुन्छ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी गुणस्तरीय सेवा खोज्दै हुनुहुन्छ
3: अब टाढा जानु पर्दैन नेपाल परिवार नियोजन संघ दाङ शाखामा विभिन्न यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवाहरू उपलब्ध छन्
6: यहाँ स्त्री रोग सेवा तथा परामर्श परिवार नियोजन सेवा तथा परामर्श विभिन्न गर्भ निरोधक साधन तथा विधिहरू उपलब्ध छन्
3: यहाँ गर्भवती जाँच तथा आवश्यक परामर्श सेवा पनि उपलब्ध छ
6: महिलाको स्वास्थ्य सुरक्षाका लागि पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ तथा थर्मोकोएगुलेसन सेवा उपलब्ध छ
3: त्यसै गरी यौनजन्य रोगको उपचार तथा परामर्श सेवा पनि उपलब्ध छ
6: स्वास्थ्य परीक्षण तथा आवश्यक जाँचका लागि भिडियो एक्सरे लगायतका स्वास्थ्य परीक्षण सेवा पनि उपलब्ध छन्
3: सुरक्षित गर्भपतन सम्बन्धी परामर्श तथा सेवा किशोर किशोरी तथा युवाका लागि यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी तथा परामर्श र आवश्यक अन्य स्वास्थ्य सेवाका लागि
6: आउनुहोस् नेपाल परिवार नियोजन संघ दाङ शाखा तपाईँको स्वास्थ्य गोपनीयता र सम्मानलाई प्राथमिकता दिँदै सेवा ग्राही मैत्री वातावरणमा सेवा प्रदान गरिन्छ
3: थप जानकारी तथा परामर्शका लागि आजै सम्पर्क गर्नुहोस्
6: नेपाल परिवार नियोजन संघ दाङ शाखा
3: सम्पर्क नम्बर 082-560-23
6: नेपाल परिवार नियोजन संघ दाङ शाखा गुणस्तरीय स्वास्थ्य सेवा तपाईको अधिकार।
7: होइन माइला, लखर लखर कहाँ
8: हिँडिस्? कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। भोटेको सीबाढ़ीको आज 12 दिन 4,946 जना अझै सम्पर्कविहीन। बाढ़ीपछि बेपत्ताको खोजी जारी। क्षति 3,87 अर्ब भन्दा बढ़ी।
1: प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रभावित क्षेत्रको संचार सेवा लगभग सुचारू भइसकेको छ भने विद्युत सेवा पनि सुचारू भएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्र संघको महासभामा जाँदै बर्खायाममा बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक। रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता। खोजी कार्य जारी।
2: घर फर्कने क्रममा यो साङ खोलामा काठको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ।
0: केरूङमा रोकिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याइने। नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार। बाढ़ीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह।
3: फोन गरेर भन्नु सक्नुहुन्छ उहाँले, मैले यस्तो चाहिँ देखेँ, म अहिले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्नु चाहिँ पुलिस गएर त्यहाँ लिएर आउँछ।
0: र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 जना विद्यार्थी पुरिएको आशंकामा उद्धार जारी। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले बाढ़ीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन अहिलेदेखि नै योजना बनाउनु पर्दछ। त्यहाँबाट पाठ सिकेर त्रिशुली किनारमा मात्रै होइन हिमालबाट बग्ने अन्य नदी किनारको बस्ती पनि सुरक्षित हुने गरी बस्ती योजना बनाउनु पर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
5: भोटेकोसीमा आएको बाढ़ीका 12 दिन बित्दा बेपत्ताको खोजी र उद्धार जारी रहेको छ। हालसम्म 1,341 जनाको शव फेला परेको छ भने 4,996 जना सम्पर्कविहीन भएका छन्। त्यस्तै 6,075 जना घाइते भएका छन्। त्यस्तै 13,104 जनाको उद्धार गरिएको छ। बाढ़ीबाट भएको प्रारम्भिक क्षति भने 3,87,54 करोड़ रूपियाँ अनुमान गरिएको छ। उद्धार तथा राहतका लागि 21,465 सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले राहत तथा सहयोग वितरणका लागि एकद्वार प्रणाली लागू गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
1: माथिल्लो त्रिशुली 1 को अडिट 3 बाट आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउण्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टिम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाइल टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाइल टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
5: यसैबीच रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पीड़ितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढ़ीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक र नापी विभागका कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधि सदस्य रहनेछन्। पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ग्याउलीले भने पूर्व तयारी गरेर मात्रै पुनर्निर्माणमा जानुपर्ने बताउनुभयो।
6: अब त्यो केस इस्टाब्लिस गर्नलाई साइन्टिफिक खालको इभिडेन्सहरूलाई प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको निम्ति पनि रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्वपूर्ण केस चाहिँ यो हुन सक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।
5: यसैबीच विभिन्न होल्डिङ सेन्टरमा बसेकाहरूले भनी आफूहरूलाई सामान्य दैनिकी जीवनमा फर्काउनका लागि पहल गर्न माग गरेका छन्। सीआईएमसँग कुरा गर्दै नुवाकोटका भवन भवानी घिमिरे
7: बच्चा बच्चीको अब के होला, बिरामी हुन्छन् कि भन्ने टेन्सन हुन्छ। अब सबै परिवारै भनौँ न, अब बिरामी हुन्छन् कि केही हुन्छ कि बिरामी भए कहाँ लाने, अब अहिले बाटो छैन, पुल छैन, केही छैन, अब त्यसको लागि के गर्ने, कहाँ लाने, हरेक कुराहरूको समस्या हुन्छ। अब हामीलाई नि नदेखा सपना जस्तो भयो, अब यो देख्दाखेरि त हाम्रो दिमागले काम गरिरहेन, यो सबैलाई त्यस्तो हुन्छ। त्यसलाई चाहिँ अब सबैजनाले ध्यान दिएर त्यहाँ ध्यान पुर्याएर अब यो के गर्दा हुन्छ भनेर, अब अहिले हामीलाई सबैभन्दा समस्या के, हामी यसरी खाना खाइरहेछौँ, सबैलाई दुःख दिइरहेछौँ। अब यो चाउचाउ बिस्कुट यस्तो बाँड्नु भन्दा अब चाहिँ हामीलाई एउटा यसो कुनै ठाउँमा यो ठाउँ बस्छ भनेर व्यवस्था मिलाइदिएर, अनि ग्यास अब पकाएर खाने कुरो, यसो पानी तताउने भाँडो, यसो दुई चार पैसा त्यस्तोको चाहिँ गर्दै सब जसले गर्दाखेरि पनि सहयोग गर्दा त्यस्तो गर्दै चाहिँ अब चाहिँ अलिक सहज हुन्थ्यो कि।
5: वर्षायाममा सड़क जोखिमपूर्ण र हिलाम्बे बनेपछि मनाङको बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक लगाइएको छ। ठूला गाड़ीका कारण सड़क थप बिग्रिने, भासिने र आवाजात नै बन्द हुन सक्ने भन्दै स्थानीयले रोक लगाएका हुन्। सड़कको अवस्थाका कारण स्थानीयको दैनिकी काम, घाँस दाउरा र बालबालिकाको विद्यालय आवाजात सम्बोधन गर्न प्रशासनले समन्वय गरिरहेको समेत जनाएको छ। यसैबीच रूकुम पूर्वको पुता उत्तरगंगा गाउँपालिका छमा एक खोलामा आएको बाढ़ीले बगाउँदा दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा स्थानीय मयाङ गाउँका 70 वर्षीय तीर्थराज साई र 49 वर्षीय सम्बोधन गर्न प्रशासनले समन्वय गरिरहेको समेत जनाएको छ। यसैबीच रूकुम पूर्वको पुता उत्तरगंगा गाउँपालिका छमा एक खोलामा आएको बाढ़ीले बगाउँदा दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा स्थानीय मयाङ गाउँका 70 वर्षीय तीर्थराज साई र 49 वर्षीय बुद्धक्रममा उनीहरूलाई खोलाले बगाएको प्रहरीले जनाएको हो। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको टोलीले खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी कोपिला राईले सीआईएनलाई बताउनुभयो।
2: वडा नम्बर 6 मयाङ बस्ने हाम्रो वर्ष 49 को बुद्धिराज सेन र वर्ष 70 को तीर्थराज साई चाहिँ घर फर्कने क्रममा यो साङ खोलामा चिकाटको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ। म आफै पनि हाम्रो सबै सुरक्षाको जिल्ला स्थित सबै सुरक्षाको टिम लिएर हाम्रो यो सानो भेरी नदीको आसपासमा हामी खोजी कार्यको लागि गएका थियौँ र पत्ता लागेको छैन।
5: संयुक्त राष्ट्रसंघको महासचिव सभामा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह सानो संख्याको टोली लिएर त्यसतर्फ नेतृत्व गर्ने हुनुभएको छ। परराष्ट्र मन्त्रालयका अनुसार विगतको तुलना भन्दा यो पटक निकै सानो टोली लिएर प्रधानमन्त्री अमेरिका जान लाग्नु भएको हो। प्रधानमन्त्रीको टोलीमा 10-11 जना मात्रै रहनेछन्। यसअघि परराष्ट्र मन्त्री खनालसँग जाने 5 सदस्यीय टोलीको बारेमा भनी मन्त्री परिषदले निर्णय गरिसकेको छ। प्रधानमन्त्रीको टोलीमा प्रमुख सल्लाहकार, निजी सचिवहरू सहभागी हुने परराष्ट्र मन्त्रालय सूत्रले बताएको छ। महासभामा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्ने कार्यतालिका तय भइसकेको छ। भोटेकोशीमा बाढ़ी आएपछि चीनको केरूङमा भण्डारण गरी राखिएका व्यापारिक सामान कोरोला नाकाबाट नेपाल ल्याइने भएको छ। हिम पहिरो सहित लेन्दी खोलामा हुँदै भोटेकोशीमा गएको अकल्पनीय बाढ़ीले रसुवागढ़ी स्थित दुवैतर्फका सरकारी कार्यालय सहित राजमार्ग बगाएपछि केरूङका गोदाममा रहेका 400 कन्टेनर भन्दा बढ़ी सामान वैकल्पिक सड़क मार्ग प्रयोग गरी ढुवानी गर्ने काम शुरू गरिएको छ। मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार वीणा जोशीको नेवार समुदायको परम्परागत मुकुण्ड नाजलाई दिने निर्णय गरेको छ। साथै यस वर्ष जगदम्बाश्री सम्मान भने वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गर्ने निर्णय गरिएको गुठीले जनाएको छ। मदन पुरस्कार 2082 का लागि उत्कृष्ट 10 कृतिको कृतिमध्ये श्रेष्ठ सूची यस अघि नै सार्वजनिक भइसकेको थियो। ती उत्कृष्ट कृतिमध्ये नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार 2082 प्रदान गरिएको गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिनुभएको छ। मदन पुरस्कारको राशि 4 लाख रूपियाँ रहेको छ। साझा खबरमा अब विदेशका खबर। भारतको नयाँ दिल्ली स्थित मोतीबागको सत्य निकेतन क्षेत्रमा 4 तले भवन अचानक भत्किँदा 50-60 जना विद्यार्थी भग्नावशेषमा फँसेको आशंकामा उद्धारलाई तीव्र पारिएको छ। लगातार 3 दिनदेखि परिरहेको वर्षापछि भवन

0: हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाण्डु रेडर्सलाई 3-0 सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो खेल सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 पराजित गरेको हो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो।
1: बाढ़ीमा बगेका हात हतियार भेटिए प्रहरी वा सेनालाई खबर गर्न आग्रह।
2: जहाँ जसले भेट्नुभयो त्यहीँबाट चाहिँ जुन प्रहरी युनिट चाहिँ नजिक पर्छ उहाँलाई जता पाएको पर्छ त्यतैको पाएको पर्ने सुरक्षा निकायमा लगेर बुझाउनु भन्ने अब यसमा।
1: बाढ़ीमा भेटिएको धन सम्पत्ति पनि प्रहरीलाई बुझाउन निर्देशन। जानकारी सहितको
3: विशेष ब्याग खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अडगुरी
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
3: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
4: अनुहार हड्डी भाँचिएको जोड्ने,
5: दाँतको एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकाल्ने,
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
4: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
5: मेसिनबाट जरेदेखि दाँत भरिने,
4: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
4: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
5: साथै
3: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: अब मिलीजुली नेपाली।
1: मिलीजुली नेपालीमा महत्वपूर्ण खबर तथा जानकारीहरू। रसुवा भोटेकोशी बाढ़ीबाट धादिङ जिल्लाको केही स्थानीय तहका नागरिक प्रभावित भएका छन्। प्रभावितहरूका लागि अहिले के कस्ता काम भइरहेको छ भनेर हामीले प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमलाई सोधेका छौं।
2: उहाँहरूलाई चाहिँ राहत वितरण गर्ने, टेन्टहरू लगाएर अस्थायी बसोबासको व्यवस्थाहरू मिलाउने, उहाँहरूको बेसिक हेल्थको कुराहरू, बेसिक खानेपानीदेखि लिएर सामग्रीहरू वितरण गर्ने काम भइरहेको छ भने अब केही विस्थापितहरूलाई चाहिँ पालिकाले भाडामा बस्नको लागि पैसा उपलब्ध गराएर प्याकेज सहितको राहत दिएर पुनर्स्थापना गर्ने काम पनि भइरहेको छ। केही नदी किनारका घरहरू जोखिममा छन्। अब ती जोखिमयुक्त घरमा चाहिँ अहिले तत्काल बस्ती सार्न सम्भव छैन, तर जुन घरमा लेदो पुगेर विस्थापित हुनुभएको थियो उहाँहरूको घरको लेदो सोर्नको लागि चाहिँ अहिले त्यहाँ नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न जिल्लाहरूबाट भोलन्टियरहरू आएर त्यो लेदो सफा गर्ने काम भएको छ र अब लेदो सफा गरिसकेपछि उहाँहरूलाई चाहिँ प्याकेज सहितको राहत उपलब्ध गराएर हामीले पुनर्स्थापना गर्ने काम गरिराखेका छौं।
1: बाढ़ीमा बगेका हतियार तथा सैनिक सामग्री भेटिए नजिकैको प्रहरी युनिट कार्यालय वा सेना र प्रशासनमा बुझाउन जिल्ला प्रशासन कार्यालय नुवाकोटले आग्रह गरेको छ। कार्यालयले शेर्पागण श्री डाँडा ब्यारेक अन्तर्गतका सुरक्षा पोस्ट तथा रसुवा जिल्लाको टिमुरी, स्याप्रुबेसी र मैलुङ क्षेत्रमा तैनाथ नेपाली सेनाका सुरक्षा पोस्ट बाढ़ीले प्रभावित भएको जनाएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले बाढ़ीमा बगेका हतियार, गोलीगठा, सैनिक सामग्री वा उपकरण भेटिएमा आफू खुशी नचलाउन र नछुन समेत आग्रह गर्नुभएको छ।
3: भदौ 10 गते रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्र भएर बग्ने त्रिशुली नदीमा प्रलयकारी बाढ़ी आयो। त्यो बाढ़ीको कारणले हाम्रा कतिपय सुरक्षा युनिटहरू क्षति पुर्याएको हुँदा त्यो युनिटबाट चाहिँ केही अब हराएका हतियारहरू कतै फेला परेमा सम्बन्धित सुरक्षा निकायहरू अथवा नजिकको प्रहरी कार्यालयमा बुझाइदिनु होला। सुरक्षा निकायले प्रयोग गरेको हतियार सम्बन्धित सुरक्षा निकायमा बुझाउन सम्बन्धित नागरिकहरूको कर्तव्य पनि हो। जसले भेट्नु भएको छ त्यो चाहिँ लाइसेन्स प्राप्त बाहेक अरूले हतियार बोक्न पाउँदैन, राख्न पाउँदैन। त्यस्ता हतियारहरू सुरक्षा निकायको जिम्मामा छोड्नुपर्ने नै हुन्छ, कानूनले नै त्यही भन्छ। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका केही युनिटहरूमा क्षति पुगेको छ, त्यहाँबाट हराएका हतियारहरू सभामा नुवाकोट जिल्लामा धेरै युनिटहरू छन्। नेपाल प्रहरीका युनिटहरू
1: सम्बन्धी केही समस्या परे वा गुनासो भए पैसा नलाग्ने फोन नम्बर 1234 फोन गर्न सक्नुहुनेछ। तपाईले प्रहरीको 100 नजिकको प्रहरी कार्यालय वा जनप्रतिनिधिलाई राहत, खोज तथा उद्धारका लागि सहयोग माग्न सक्नुहुनेछ। के तपाईले विपदका बेलामा कसैको सुन चाँदी, पैसा, सरकारी कागज पत्र वा धन सम्पत्ति भेटाउनुभयो? यसरी भेटिएका सामान आफैसँग राख्ने र बेच्ने काम नगर्नुहोस्। एकैछिन सुनौ नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डीआईजी अभिनारायण काफ्लेलाई।
4: लालपुर जाँदाखेरि त सुन चाँदीहरू पर्यो, पैसो पर्यो, बैंकका डकुमेन्टहरू परे, सरकारी कागज पत्रहरू पर्न सक्छन्। जे जे भेटिन्छ भनौँ न, अरूको आफ्नो अधिकारका बाहेक अरू कुराहरू त सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिने, हामी सार्वजनिकरण गर्छौँ त्यसलाई, उहाँहरूले अर्को बनाउनु पर्ने वा चाहिँ तनाव लिनुपर्ने अवस्था हुँदैन र सहजमा उहाँहरूले त्यो पाउनुहुन्छ। त मिसयुज पनि हुँदैन क्या, त्यो अरूको चिज राख्यो भने मिसयुज हुने सम्भावना हुन्छ नि त। उहाँले आफूले लगाएर अन्त युज गर्न सक्नुहुन्छ, कहिलेकाहीँ उहाँहरूले लगेर घरमा राखिदिनु होला। यता सम्बन्धित व्यक्तिले हरायो भन्ने नभेटिने, अर्को व्यक्तिले उता लगेर चाहिँ युजलेस रूपमा राख्ने, नियत खराब नभए पनि त्यस्ता कुराहरू चाहिँ जसको हो उसैलाई दिनुपर्छ। त्यसको लागि सार्वजनिक निकाय भनेको नेपाल प्रहरी हो। नेपाल प्रहरीको अब रसुवादेखि लिएर पश्चिम नवलपरासीसम्म रेगुलर कन्ट्याक्ट हुन्छ, नेटवर्क छ भनेपछि तुरन्तको तुरन्त सम्बन्धित व्यक्तिलाई खबर हुन्छ र निजी व्यक्तिले त्यो पाउन सक्नुहुन्छ। चाहे नभएर फोन गरेर भन्न पनि सक्नुहुन्छ, उहाँले मैले यस्तो चाहिँ देखेँ, म अहिले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्नु चाहिँ पुलिस गएर त्यहाँ लिएर आउँछ।
1: बाढ़ी तथा विपदमा भेटिएका अरूका सामान, पैसा नलाग्ने फोन नम्बर 100 फोन गरेर जानकारी गराउनुहोस् वा आफूलाई पाएक पर्ने प्रहरी कार्यालयमा बुझाउनुहोस्।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि बालबालिका र किशोरीहरू हिंसाको जोखिममा,
5: तर एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने, कहाँ नजाने, कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि
0: नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ीपछि बालबालिका र किशोरीहरू हिंसाको जोखिममा,
5: तर एक दुईटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने कहाँ नजाने कसरी सुरक्षित बस्ने बच्चा एक दुईमा परिवारलाई पनि
6: द्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटी
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
9: फोन नम्बर 082-563-479
7: मोबाइल नम्बर 98-494-67-487।
10: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
12: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
13: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेरचन
14: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-568-98-78-6-17 98-78-35-643।
7: भर्ना सम्बन्धी सूचना
11: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
7: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
14: सम्पर्क फोन नम्बर 082-563-133 मोबाइल नम्बर 98-47-80-92-83 र 97-625-26-286।
1: सुवा नुवाकोट धादिङ लगायतका जिल्ला बाढ़ीबाट बढ़ी प्रभावित छन्। यस्तो अवस्थामा बालबालिका किशोरीहरूमाथिको जोखिम कस्तो हुन्छ, उनीहरूलाई हिंसा र दुर्व्यवहारबाट कसरी जोगाउने, यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई छोरी चेलीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन्, उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ रेकर्ड राख्ने एउटा सिस्टम चाहिन्छ कि, यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ, सबैको राडारमा परोस् भन्ने सिस्टम चाहिन्छ, को कहाँ जाँदा ट्र्याक गर्ने होइन, यो फ्यामिली सेपरेसन ट्राफिकिङ र बालबालिकामा बालबालिका अथवा किशोर किशोरी छोरी चेली महिलाहरूमाथि हुन सक्ने हिंसा यौन हिंसा लगायतका दुर्व्यवहार र हानिहरू प्रशस्त हुन सक्छ।
15: जस्तो बाढीपछि जसरी परिवारका केही सदस्यहरूको बीचमा नै त्यो सम्पर्क हुन नसकेको अथवा कतिपयले त अभिभावक पनि गुमाए बालबालिकाहरूले, अब यस्तो हामी कति ठाउँमा सुन्दैछौ कि अब सुरक्षा दिनको लागि बनाइएका गृहहरूमा लिन चाहन्छौ भन्ने कुरा अथवा लैजानु पर्यो भन्ने कुराहरू पनि आइरहेको छ भन्ने छ।
5: मलाई त अब यो संस्थागत हिसाबले बालबालिकालाई संस्थागत स्याहार भनौ न, संस्थागत स्याहार भनेको अथवा कुनै संस्थामा लगेर होम सहरमा राख्ने भनेको त अन्तिम विकल्प गर्नुहोस्, अन्तिम विकल्प हुनुपर्छ।
15: त्योभन्दा अगाडि चाहिँ के के हुन्छ,
5: त्योभन्दा त धेरै कुरा हुन्छ। एउटा चाहिँ पहिलो कुरा सिंगल प्यारेन्ट्स छ भने आफ्नै परिवार छ, हजुरआमा हजुरबाले हेर्न सक्छन्, त्यसपछि भएन भने हाम्रो त संस्कार। अधिकारीहरू छन् उहाँहरू मोबिलाइज हुनु पर्यो, प्रत्येक बच्चाहरूको सिचुएसन प्रत्येक बच्चाहरूको अवस्था अध्ययन गरेको हुनु पर्यो, रेकर्डमा हुनु पर्यो, प्रत्येक बच्चाको एउटा योजना हुनुपर्छ कि, कोही चाहिँ आफन्तको हातमा छ, कोही उसको हातमा छ, कोही कहाँ छ, कोही इन्स्टिट्युसनल केयर, कोही स्कूलमा छन्, कोही दिनभरि एटेन्डेड अनएटेन्डेड छन्, कोही दिनभरि कसैले हेरेका नि हुन सक्छन्। प्रत्येक बच्चाको लागि एउटा योजना हुनुपर्छ।
15: त्यसको लागि कुनै विद्यालयले अथवा कुनै केन्द्रहरूमा पठाउँदा र परिवारभित्रै रहँदाको यसले विकासमा पार्ने प्रभाव कस्तो हुन्छ?
5: अहिले इन्स्टिट्युसनल केयरमा जाँदा धेरै फरक पर्छ। इन्स्टिट्युसनल केयर लास्ट अप्सन हो, तर हामीले स्कूलहरूमा अथवा होल्डिङ सेन्टरहरूमा परिवारसँग सँगै बसे डिजास्टरमा सबैको प्रत्येक बच्चाको प्रोफाइल हुनुपर्छ, प्रत्येक बच्चाको प्रोफाइलिङ गर्नुपर्छ। हाम्रो स्थानीय सरकारका अब त्यहाँ बाल कल्याण अधिकारी नै तोकिया कति ठाउँमा छन् भने कतिमा तोकिएका छन्, कतिमा त नियुक्ति नै गरेका छन्। उहाँहरूको काम भनेको छैनन् भने छिमेकी असर नभएको ठाउँबाट बाल कल्याण अधिकारी जान सक्छन् नि, होइन? त्यो कुरा हाम्रो राष्ट्रिय बाल अधिकार परिषदले एकैछिन व्यवस्था गर्न सक्छ नि। अब जस्तो उदाहरणलाई नुवाकोटमा 10-12 पालिका छ, त्यो पालिका मध्ये हाम्रो चाहिँ 3-4 पालिका चाहिँ एकदमै गम्भीर रूपमा क्षतिग्रस्त छ, र अरू क्षतिग्रस्त नभएको पालिकाको बाल कल्याण अधिकारीहरू गएर त्यसका डाटा बनाएर त्यहाँ गएका बालबालिकासँग सरकार र हामी संस्था जस्तो उदाहरण धेरै छन्, बालबालिकासँग बालबालिकाको लागि काम गर्ने, बालबालिकासँग काम गर्ने धेरै अन्तर्राष्ट्रिय ठूल्ठूला संस्थाहरू छन्। उहाँहरू एकदम परिचालित पनि हुनुहुन्छ, मैले ग्राउण्डमै देखा छु।
15: दुर्व्यवहारको जुन घटनाहरू हुन नपाओस् भन्नको लागि स्वयं व्यक्ति र अथवा परिवारको अभिभावकको भूमिका के हो अहिलेको यो विपदमा?
5: सबैभन्दा पहिला त अब यो पहिला बच्चाहरूलाई पनि आफूलाई हुन सक्ने हानिको होइन जानकारी हामीले गराउनुपर्छ त्यहीँ गएर, त्यसपछि परिवारलाई सजग गराउनुपर्छ। अहिले स्थानीय अहिले राम्रो कुरा चाहिँ सुरक्षा निकाय पनि त्यो होल्डिङ सेन्टरमा भए हुनाले मान्छेलाई अलिकति डर अलिक त्रास त हुन्छ, तर एक दुईवटा घटना त आइ पनि सक्यो, यहाँले थाहा पाइसक्नु भयो होला होइन, बच्चीहरू खोलामा अलिकति दुर्व्यवहारमा परेका आदि इत्यादि। अब बच्चाहरूलाई कहाँ जाने कहाँ नजाने कसरी सुरक्षित बस्ने, बच्चा एक दुईमा परिवारलाई पनि आफ्नो बच्चाहरू अनएटेन्डेन्ट नछोड्नुहोस्, बाहिर नछोड्नुहोस्। अर्को कुरा बाल बच्चाहरूलाई चाहिँ म सुरक्षित ठाउँ बा आमाले पनि त यस्तो दुःखमा के बस्नु भनेर सुरक्षित ठाउँमा पठाउने कोसिस गर्छन्, ल भइहाल्यो काठमाडौँ पठाइहालौँ कहाँ पठाइहालौँ भन्छन्। बच्चाहरू परिवारबाट सेपरेट हुनासाथ अर्को रिस्क अर्को चाहिँ जोखिममा पर्छन्। फेरि त्यो परिवारबाट सेपरेट हुँदाखेरिको कसरी म्यानेज गर्ने र ट्राफिकिङमा पो पर्छन् कि त
15: बेचबिखन,
5: यो भेगमा थिएन होला अर्को भेगमा थियो होला, तर झेल्दैछौँ हामी त्यो समस्याहरू। त्यस कारण बाल बच्चाहरू अरू फेरि अरू कनेक्सनमा अरू मान्छेको कनेक्सनबाट के अरे बेचबिखन पर्न सक्ने,
15: जस्तो बाढी गयो, बाढी गइसकेपछि अहिले खोज तथा उद्धार र राहत वितरणको काम चल्दै गर्दाखेरि किशोर किशोरीहरू अथवा बाल बालिकाहरू बेचबिखनमा पर्ने अवस्था कसरी आउँछ, के कस्तो खालको प्रलोभन देखाएर अपराधिक कार्यमा लागेका व्यक्तिहरू अझ बढी सलबलाउन सक्छन् समाजमा?
5: होपफुल्ली त्यो भएको छैन, किनभने यो क्षेत्र हाम्रो नुवाकोटको त्यो भेग चाहिँ अलि सजग अलिकति सम्पन्न ठाउँ पनि हो, तपाईँले गएर हेरिहाल्नुभयो अन्न हिसाबले सब सम्पन्न ठाउँ पनि हो। तर सम्भावना के हुनु, सम्भावना कुनै पनि सम्भावनालाई खारेज नगरौँ, सम्भावना के छ भने नुवाकोट धेरै नै चेलीबेटी बेचबिखनले अलि थलिएको ठाउँ पनि हो है। त्यसमा यो भन्नलाई म नुवाकोटकै मान्छे भयो भने मलाई केही अप्ठ्यारो लाग्दैन, हो सजग भएर बस्न जरुरी छ कि त्यहाँबाट छुटिएका परिवारबाट सेपरेट भएका हुर्केका अथवा बालबालिकाहरूलाई स्पेसली बालिकाहरूलाई चाहिँ चेलीबेटी बेचबिखनको हानि पुर्याउँछ कि त्यसमा पनि हामी एकदम सजग हुन जरुरी छ।
15: माटी पहिरो लगायतका विपदको समयमा बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै प्रश्न, जिज्ञासा, गुनासा वा विचार भएमा सीआईएनको विभिन्न सामाजिक सञ्जाल वा इमेल saajhakhabar@gmail.com मा पठाउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो माटी पहिरो लगायतका विपदको समयमा बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै प्रश्न, जिज्ञासा, गुनासा वा विचार भएमा सीआईएनको विभिन्न सामाजिक सञ्जाल वा इमेल saajhakhabar@gmail.com मा पठाउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो
0: बेपत्ताको खोजी जारी छ भने क्षति 3.87 अर्ब भन्दा बढ़ी भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्रसंघको सब महासभामा जाँदै हुनुहुन्छ। बर्खायाममा बेसी सहर चामे सड़कमा ठूलो सवारी चलाउन रोक लगाइएको छ। रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको छ। केरूङमा रोकिएका व्यापारिक सामान कोरोला नाकाबाट नेपाल ल्याइने भएको छ। नेवार समुदाय गाएको परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार प्राप्त भएको छ। बाढ़ीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह गरिएको छ र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 जना विद्यार्थी पुरिएको आशंकामा उद्धार कार्य जारी रहेको छ। नेपाल भलिबल लीग एनबीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जीत भएको छ। नमस्कार, शुभरात्रि।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: घटेको सेबाडीमा परि मृत्यु हुनेको संख्या 1342 पुग्यो। अधिकांशको मृत्यु घटनास्थलमा नै भएको पाइयो। पाँचवटा सुरुङमा खोजी चल्दै।
0: काठमाडौँ उपत्यका सहित देशभर ग्यासको चरम अभाव, उपभोक्ता मारमा सरकारले लाचारीपन देखाएको भन्दै चौतर्फी आलोचना।
1: कांग्रेस महाधिवेशन असोज 16 मई शुरू हुने सभापति थापाको भनाई। महाधिवेशन नरोकिए कांग्रेस विभाजन कसैले रोक्न नसक्ने रमेश लेखकको चेतावनी।
0: पुटिनसँगको वार्तापछि अमेरिकी प्रतिनिधिमण्डल युक्रेन पुग्यो। युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग पनि भेटवार्ता।
1: र साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमी फाइनलमा प्रवेश। नेपालको ए टोली तेस्रो अभ्यास खेलमा पनि पराजित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। रसुवाको भोटेकोसी त्रिशुली करिडोरमा भदौ 10 गते आएको भीषण बाढ़ीमा परि हालसम्म 1342 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज साँझ नियमित प्रेस ब्रिफिङ को आयोजना गर्दै यस्तो जानकारी गराएको हो। ब्रिफिङका क्रममा प्राधिकरणकी प्रवक्ता शान्ति महतले मृतक मध्ये 98 जनाको शनाखत भई परिवारलाई हस्तान्तरण गरिसकिएको बताउनुभयो। उहाँका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित राज्यका विभिन्न संयन्त्र, प्राविधिक तथा विज्ञ टोली खोज तथा उद्धारमा परिचालित भएका छन्। अन्तर्राष्ट्रिय विज्ञहरूले समेत खोज तथा उद्धार कार्यमा सहयोग गरिरहेको उहाँले बताउनुभयो। प्रवक्ता महतले बाढ़ीले क्षति पुर्याएका विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा समेत खोजी कार्य जारी रहेको बताउनुभयो।
4: आज पनि विभिन्न जलविद्युत आयोजनाका सुरुङहरूमा खोजी कार्य जारी रह्यो। त्रिशुली 3A 160 मिटर, त्रिशुली 3B हेलिकप्टरबाट एक्जामिटर ड्रप गरी 30 मिटर, रसुवागढ़ीमा 275 मिटर, लाङटाङमा 150 मिटर, सिरिमेमा 170 मिटर र अप्पर त्रिशुली 1 टनेल हेड टेलसम्म पुगेर खोजी कार्य निरन्तर जारी रहेको छ। माथिल्लो त्रिशुली 1 अडिट 3 आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्।
0: प्रवक्ता महतले बाढ़ीमा बेपत्ता भएका तथा फेला परेका सबको पहिचानका लागि आफन्त तथा नातेदारहरूको डीएनए परीक्षण भइरहेको समेत जानकारी दिनुभएको छ।
1: भोटेकोसी रसुवा बाढ़ीमा परेर ज्यान गुमाउने मध्ये अधिकांशको मृत्यु घटनास्थलमा नै भएको पाइएको छ। बाढ़ीपछि हालसम्म करिब 1300 बढ़ीको ज्यान गएकोमा 4 जनाको मात्रै अस्पतालमा मृत्यु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय आपतकालीन तथा विपद व्यवस्थापन केन्द्रको विवरण अनुसार जारी गरेको अध्यावधिक स्थिति प्रतिवेदन अनुसार हालसम्म बाढ़ी प्रभावित रसुवा नुवाकोटमा 316 घाइतेलाई उद्धार गरेर विभिन्न अस्पतालमा उपचार गरिएको थियो। उद्धार गरिएका मध्ये 4 जनाको उपचारको क्रममा मृत्यु भएको हो। यसमध्ये

0: 210 जना उपचार पश्चात घर फर्किसकेका छन्। मन्त्रालयको विवरण अनुसार हाल 72 जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। विपद पश्चात 19 वटा विभिन्न स्वास्थ्य संस्थाहरूबाट घाइतेहरूलाई आपतकालीन स्वास्थ्य सेवा प्रदान गरिएको छ। बाढ़ी प्रभावित क्षेत्र रसुवामा हैजाको जोखिम बढ़ेपछि 21,000 डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान रसुवा पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरणका लागि औषधि खोप स्वास्थ्य सामग्री र आवश्यक जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ।
1: भट्टेकोशी बाढ़ी प्रभावित क्षेत्र रसुवास्थित विद्युत आयोजनाका 5 वटा सुरुङमा मानिसहरूको खोज तथा उद्धार कार्य चलिरहेको छ। नेपाली सेनाका अनुसार रसुवागढ़ी जलविद्युत आयोजनामा खोज तथा उद्धारको टोली तथा आयोजनाको प्राविधिक सहितको टोली पावर हाउस र कन्ट्रोल प्वाइन्टसम्म पुगी खोजी गरिरहेको छ। त्रिशुली 3A को पावर हाउस तथा टनेलमा नेपाली सेनाका 8 जना फौज रेस्क्यू इक्विपमेन्ट सामग्री सहित खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइरहेको नेपाली सेनाले जनाएको छ। 3B मा अडिट 2 बाट फौज छिरी अडिट 1 बाट निस्किएको छ। उद्धार कार्य 12 दिनमा पनि जारी रहेको छ। अडिट 2 टनेलबाट एस्काभेटर जान सक्ने गरी बाटो सफा गरिँदैछ। उत्खनन तथा उद्धार कार्य मा हाल 3 वटा मिनी एक्साभेटर प्रयोग गरिएको छ। साथै 3 वटा ठूला एक्साभेटर परिचालन गर्न सुरुङ खाली गर्ने तथा पहुँच तयार गर्ने कार्य पनि जारी रहेको छ। विभिन्न चुनौतीका बावजूद सम्बन्धित विभिन्न निकायसँग आवश्यक समन्वय गरी जेसीबी ब्रेकर लगायत उपलब्ध आवश्यक उपकरणहरूको प्रयोग मार्फत उद्धार तथा उत्खनन कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ। चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले मिनी एक्साभेटर र मड पम्पको सहायताले लेदो फाल्ने पावर हाउसको करिब 50-60 मिटर नजिक पुगेको सेनाले जनाएको छ। स्याप्रोबेसीमा स्लिङ अपरेशन मार्फत एस्काभेटर लगेर टनेल इलाकामा लैजाने कार्य भइरहेको छ। माथिल्लो त्रिशुली 1 मा विदेशी सहितको टोलीले थर्मल क्यामेरा मार्फत टनेलभित्र थप खोजी कार्य गर्ने जनाइएको छ।
0: नुवाकोटको देवीघाटमा 60 मिटर लामो एक्रो ब्रिज निर्माण थालिएको छ। भदौ 10 गते आएको भट्टेकोशी बाढ़ीले तारी नदीको पक्की पुल बगाएपछि नेपाली सेनाले फलामे एक्रो ब्रिज निर्माण अघि बढ़ाएको हो। विदुर नगरपालिका 5 देवीघाट स्थित तारी नदीमा नेपाली सेनाका इन्जिनियर र फौज सहित 55 जनाको टोली एक्रो ब्रिज निर्माणमा खटिएका छन्। अबको केही दिनमै पुल निर्माण सकिने र पैदल आवत जावत तथा यातायात संचालन सहज हुने नेपाली सेनाले जनाएको छ। भदौ 10 गते आएको बाढ़ीले त्रिशुली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवत जावत प्रभावित भएको छ। बाढ़ीका कारण विदुर नगरपालिका 5 देवीघाट स्थित तादी नदीको पुल तथा सड़क संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवत जावत पुनस्थापित गर्न एक्रो ब्रिज निर्माणको काम तीव्रता दिएको हो। बाढ़ीका कारण सड़क तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवत जावत सहज बनाउन सेनाले 60 मिटर लामो 5.5 मिटर चौड़ा तथा 50 टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको हो।
1: सड़क विभागले धादिङको कृष्ण भीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको छ। आज स्थलगत अनुगमनका क्रममा संचारकर्मीसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर विजय जयसीले कृष्ण भीरको स्थायी समाधानका लागि 2 वटा मुख्य विकल्पमा अध्ययन गरिरहेको जानकारी दिनुभएको हो। उहाँका अनुसार पहिलो विकल्पमा त्यहाँ सुरुङ मार्ग निर्माण गर्ने र दोस्रो विकल्पमा त्रिशुली नदीको अर्को किनारबाट वैकल्पिक सड़क विस्तारका लागि 2 वटा पुल बनाउने विषयमा गृह कार्य भइरहेको छ। राष्ट्रिय योजना आयोगका सदस्य तथा भौतिक पूर्वाधार मन्त्रालयका सचिव सहितको टोलीले कृष्णभीरको वस्तुस्थिति अवलोकन गरी छिटोभन्दा छिटो समस्या समाधान गर्न निर्देशन दिएको छ। कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरूद्ध भएपछि हेटौडा हुँदै काठमाडौँ प्रवेश गर्ने वैकल्पिक मार्गमा सवारी साधनको चाप उल्लेख्य रूपमा बढ़ेको छ। गत भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डहरूमा क्षति पुगेको छ। सड़क सञ्जाल विच्छेद भएपछि यातायातका साधनहरूले वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गरिरहेका छन्। मुख्य राजमार्ग अवरूद्ध हुँदा वैकल्पिक सड़कमा सवारीको चाप थपिएपछि आवागमन समेत प्रभावित बनेको छ। राजमार्गका विभिन्न स्थानमा सड़क बगाएका कारण मर्मत र पुनः सञ्चालनमा ढिलाइ हुँदा कान्ति लोकपथ भएर यात्रा गर्ने यात्रु र सवारीको संख्या पनि वृद्धि भएको हो।
0: गोर्खाको नामरुङ स्थित थिराङ खोलामा बाढ़ी आउँदा यस क्षेत्रका पदमार्ग होटल जलविद्युत आयोजनामा ठूलो क्षति पुर्याएको छ। बाढ़ीले चुम्नुब्री गाउँपालिका वड़ा नम्बर 2 र 4 जोड़ने फलामी पुल र गाबदेखि नामरूङ जंगल जाने बुढ़ी गण्डकी नदीको झुलुङ्गे पुल समेत बगाएको प्रशासनले जनाएको छ। दुईवटा लघु जलविद्युत आयोजना बगाएर लगेपछि बत्ती संचार सेवा तथा विद्युतबाट चल्ने सबै सेवाबाट प्रभावित बनेका छन्। यसैबीच जिल्ला प्रशासन कार्यालय गोर्खाले मनास्लु र लार्के पास पदमार्ग हुँदै यात्रा नगर्न आग्रह गरेको छ। आज सार्वजनिक सूचना जारी गरी यात्राको तयारी अवस्था वा यात्रामा रहेका पदयात्रीहरूले अर्को सूचना प्रकाशित नभएसम्म पदयात्रा नगर्न आग्रह गरेको हो। यो वर्षको शरद ऋतुमा 29 टोलीका 348 आरोहीले मनास्लो हिमाल आरोहणका लागि अनुमति लिएको पर्यटन विभागको तथ्याङ्कमा उल्लेख छ। विभागबाट अहिलेसम्म 32 टोलीका 367 आरोहीले शरद ऋतुमा हिमाल चढ़न अनुमति लिएका मध्ये मनास्लोका लागि मात्र 29 टोलीका 348 आरोही रहेको विभागले जनाएको छ। पुल बगाएपछि भर्खर शुरू हुँदै गरेको मनास्लोको पर्यटक आवागमन प्रभावित हुने भएको छ। लार्के पासका लागि गएका 100 पर्यटक पुल नहुँदा अलकपत्र परेका छन्।
1: नेपाल परिवेशमा एक सिलिण्डर ग्यास खरिदका लागि उपभोक्ताहरू हप्तौंसम्म लाइनमा कुर्न बाध्य लगायतका थप समाचार बाँकी नै छन्। सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भर।

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: विगत दुई महिनादेखि काठमाडौँ उपत्यका लगायत देशभर खाना पकाउने एलपीजी ग्यासको चरम अभाव देखिएको छ उपभोक्ताहरू एक सिलिण्डर ग्यास खरिदका लागि हप्तौंसम्म कुर्न बाध्य छन् बजारमा ग्यास नपाएर शास्ति बेहोर्नु परेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ यसरी बजारको माग अनुसार ग्यास आपूर्ति भइरहेको दावी गर्ने सरकारी निकायले धादिङको कृष्णभीरमा सड़क क्षतिग्रस्त भएकाले काठमाडौँमा ग्यासको आपूर्ति प्रभावित भएको नयाँ बहाना पाएको छ सड़क अवरूद्ध भएको भन्दै ग्यास उद्योगीहरूले वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत बढ़ेकाले प्रति सिलिण्डर 105 रूपियाँ 38 पैसा अतिरिक्त शुल्क असुल्न थालेका छन् बढ़ी शुल्क तिर्दा समेत उपभोक्ता भने रित्तो सिलिण्डर बोकेर पसल पसल धाउनुपर्ने अवस्था छ विगतमा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण थपघट आयल निगमले गर्दै आएकोमा यसपटक उद्योगीले नै ग्यासको मूल्य बढ़ाएको घोषणा गरेपछि जनताले सरकार कहाँ छ भन्दै प्रश्न गर्न थालेका छन् दुई तिहाईको सरकार हुँदा पनि जनताका न्यूनतम समस्या हल किन भइरहेको छैन आम प्रश्न छ आयल निगमको मिले महत्वमा बजारमा अभाव सृजना गरेर व्यवसायलाई पोस्ने काम गरिएको उपभोक्ता जागरण अभियानका अध्यक्ष कृष्ण प्रसाद मार्सेली भण्डारीले बताउनुभयो
5: सरकार त व्यवसायसँग लाचार भएको त पटक पटकका घटनाहरू देखिन्छ नि योभन्दा अगाडि त ग्यासको आपूर्तिमा अड्छ पनि कुनै परिस्थिति नै थिएन अहिले त लु भोटे कोसीको प्रोब्लम भयो किसीको प्रोब्लम भयो हिजो त कुनै प्रोब्लम नहुँदाहुँदै त्यो ग्यास किन अभाव गराइयो किन सेटिङमा चाहिँ आपूर्ति असर बनाइयो भनेर हामी संसदको प्रतिनिधि सभाको उपभोक्ताहरू समितिमा समेत हामीले कुरा राखेको हौं र अहिले पनि के हो भने ग्यास आएको छ त्यो परल मूल्यमा बिक्री वितरण गराउन सम्बन्धित वितरक काममा कतिवटा सिलिण्डर गयो यसको लगत राखेर रा, कुन कुन ठाउँमा गयो र त्यहाँ कसरी वितरण भइराखेका छ भन्ने कुरो प्रहरी प्रशासन लगाएर भए पनि उपभोक्ताहरूको मागको रेकर्ड अनुसार चाहिँ वितरण गर्नुपर्ने हुन्छ जथाभावी चाहिँ कालोबजारी गर्न पाइन्न
4: भोटेकोसी बाढ़ी अघि नै काठमाडौँमा हाहाकार रहेको ग्यास सहज अवस्थामा फर्किएको थिएन बाढ़ीले राजमार्गमा क्षति पुर्याएपछि ढुवानी थप बिथुलिएसँगै केही दिन यता डिपोहरूमा फेरि रित्ता सिलिण्डरका लाइन लाग्न थालेका छन् यही संकटलाई मौकाका रूपमा लिँदै उद्योगीले मूल्य वृद्धि गरेका हुन् आय निगमले असक्षमता लुकाउन गरेको क्रियाकलापले अहिलेको अवस्था आएको उपभोक्ता अधिकार मंचका अध्यक्ष प्रेमलाल महर्जनको बुझाइ छ जनआक्रोश बढ़दै गएपछि सरकारले 87,000 भन्दा बढ़ी ग्यास उपत्यका भित्रिसकेकाले अभाव नहुने आश्वासन दिएको छ नेपाल आयल निगमले भदौ 18 देखि 20 हिजोसम्म विभिन्न कम्पनीका कुल 87,887 सिलिण्डर ग्यास काठमाडौँ भित्रिएको जनाउँदै अब अभाव नहुने बताएको हो तर जति ग्यास आए पनि बजारमा अभाव जिउका त्यो किन हुन्छ भन्दै उपभोक्ता अधिकार मंचका अध्यक्ष महर्जनले प्रश्न गर्नुहुन्छ
6: हटपटना उसले के नगरे जस्तो नेपाल आयल निगमले फुल सिलिण्डरमा ल्याउँदाखेरिको यो समस्या हो अहिलेको समस्या चाहिँ नत्र होइन भने तपाईँको हुँदा हुनेको अवस्थामा पनि सानो गाडी मार्फत चाहिँ काठमाडौँ उपत्यकामा 87,000 ग्यास सिलिण्डर ल्याइसके भनिरहेको अवस्थामा हामीले पढाखेरि त्यो 87,000 सिलिण्डर कहाँ गइरहेछ प्रश्न यहाँनिर आउँछ त्यही कारणले चाहिँ मूल कुरा चाहिँ नेपालको व्यवस्थापन त्रुटिको कारणले र केही अवांछित यो जस्तो चाहिँ अनुचित व्यापारिक क्रिया गरेर बढी मूल्य लिने कालाबजारी गर्ने व्यवसायहरूको कारणले यो स्थिति आएको हो
4: उपभोक्ता ठगीमा पर्दा सरकार मुख दर्शक बन्नु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ बजारमा कालोबजारी मौलाउँदा पनि सरकारको उपस्थिति नदेखिएको उहाँले बताउनुभयो
6: सरकारको उपस्थिति बजारमा सघन रूपमा देखिनुपर्ने थियो सघन रूपमा देख्नै सके सरकारले चाहिँ जनताको विश्वास पनि जित्न सकिएन यो दुईटा कारणले चाहिँ अहिले समस्या गम्भीर ध्वानी भाडा भनेर मूल्य वृद्धि 105 रूपियाँ मूल्य वृद्धि गराउने काम जुन गरियो त्यसमा पनि तपाईँको ठूलो आशंका छ डिलर र सब डिलर मार्फतै घर घरमा पुग्न सक्ने वातावरण बनाउनु पर्ने थियो यसमा पनि हामीलाई चाहिँ शङ्कै लागेको छ गर्नुपर्ने यसरी गरेको छैन
3: नेपाली कंग्रेसका सभापति गगन थापाले 15 महाधिवेशन सार्न सक्ने वैधानिक सुविधा नभएको बताउनु भएको छ। कार्य सम्पादन समितिको बैठकमा थापाले तलमाथि नगरी निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने बताउनु भएको हो। कंग्रेसले महाधिवेशनको मिति असोज 16 देखि 18 गतेसम्म तय गरेको छ, तर बाढ़ीका कारण रसुवा, धादिङ र नुवाकोटमा वडा अधिवेशन गर्न कठिन रहेको थापाको भनाई छ। आजै कंग्रेसको देउबा समूहका नेता रमेश लेखकले भने पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कंग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने चेतावनी दिनुभएको छ। कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा कार्यकर्तासँगको भेटघाटका क्रममा नेता लेखकले पार्टी एकता जोगाउन आफूहरू अझै पनि अधिकतम लचकताका साथ अघि बढ़िरहेको बताउनु भएको हो। उहाँले विशेष महाधिवेशन मार्फत 14 महाधिवेशनको कार्यसमितिलाई हटाइएकाले अहिलेको समस्या सिर्जना भएको दावी समेत गर्नुभयो।
5: मैले उहाँहरूलाई पटक पटक भेटेर भनेको छु, तपाईँहरू विशेष महाधिवेशन नगर्नुहोस्, यदि विशेष महाधिवेशन भयो भने यो पार्टी विभाजन हुन्छ है, यो पार्टी विघटन हुन्छ है, विखण्डन हुन्छ है, दुईटा पार्टी बन्छ है। अब आउने मंसिरको महिनामा स्वतः तपाईँहरू सभापति बन्ने सम्भावना छँदैछ। शेरबहादुरजीले छोड्ने कुरा भनिसक्नुभयो, विधानले उहाँ सभापति बन्न पाउनुहुन्न, त्यस कारण तपाईँहरू जो सभापति बन्नुहुन्छ अगाडि बढ्नुहोस्, तर विशेष महाधिवेशन गरेर जबरजस्ती शेरबहादुरजीलाई हटाउनुभयो, चौथवा महाधिवेशनको निर्वाचित समितिलाई जबरजस्ती हटाउनुभयो भने पार्टीमा विखण्डन हुन्छ, विग्रह हुन्छ, झगडा हुन्छ, पार्टी विभाजन हुन्छ। मैले भनेको
3: विशेष महाधिवेशन र 14 महाधिवेशनबाट बनेको कार्य समितिलाई एक ठाउँमा राखेर विवाद समाधान गर्नुपर्नेमा उहाँले जोड़ दिनुभएको छ।
4: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री शरद राज पाठकले पार्टीका सबै जिम्मेवारी र सदस्यता परित्याग गर्दै राप्रपाबाट पूर्ण रूपमा अलग भएको घोषणा गर्नुभएको छ। पाठकले आज विज्ञप्ति जारी गर्दै आजकै मितिदेखि राप्रपाबाट अलग हुने निर्णय गरेको जानकारी दिनुभएको हो। वहाँले महामन्त्री लगायत पार्टीका सबै जिम्मेवारी परित्याग गरेको र अब पार्टी सदस्य समेत नरहने स्पष्ट पार्नुभएको छ। पाठकले पार्टीको विचारधारा र व्यवहारबीच चरम विरोधाभास कायमै रहेको बताउनु भएको छ। भ्रष्टाचार गरेर खानु आमाको रगत खाएसर हो भन्ने कठोर नारालाई मूल मन्त्र मानेको बताउने राप्रपाभित्र त्यस अनुरूपको व्यावहारिक प्रतिबद्धता र पारदर्शितामा ठूलो अभाव रहेको पाठकले उल्लेख गर्नुभएको छ। वहाँ रविन्द्र मिश्रसँगै एकताका क्रममा राप्रपामा समाहित हुनुभएको थियो। गत फागुनको चुनाव लगत्तै मिश्रले पनि राप्रपा परित्याग गरिसक्नु भएको छ। त्यसअघि महामन्त्री धवल शमशेर राणाले पनि पार्टी परित्याग गर्नुभएको थियो।
3: परराष्ट्र मन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेश मन्त्री चो ह्युन बीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा उहाँहरूबीच नेपालमा हालै आएको विनाशकारी भुटेकुसी बाढ़ीपछि जारी खोज, उद्धार र राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको हो। सो अवसरमा परराष्ट्र मन्त्री खनालले बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तर्निकाय द्रुत प्रतिकारीय टोली तथा कोरिया डिजास्टर रिलीफ टीम पठाएकोमा कोरिया सरकारप्रति आभार व्यक्त गर्नुभएको छ। विपदपछिको पुनर्निर्माणलाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री खनालले भविष्यमा यस्ता विपदबाट कम क्षति हुने गरी दिगो र सुरक्षित पूर्वाधार निर्माण तथा बिल्ड ब्याक बेटर अवधारणा अनुसार पुनर्निर्माण अघि बढ़ाइने बताउनुभयो। यस कार्यमा दक्षिण कोरियाबाट निरन्तर सहयोग प्राप्त हुने उहाँले विश्वास समेत व्यक्त गर्नुभयो। भेटवार्ताका क्रममा दक्षिण कोरियाका परराष्ट्र मन्त्री ह्युनले नेपालमा विपदपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका प्रयासमा आफ्नो सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन इच्छुक रहेको बताउनु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: कस्तो राम्रो जुत्ता लगाएको, मेड इन दंगाली हो नि त राम्रो त भइहाल्छ नि
8: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
7: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको
8: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
7: एकपटक दंगालीबाट किनेर हेर न
8: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
7: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
10: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एण्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
11: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
7: प्रोप्राइटर सोमराज रैदास
12: सम्पर्क फोन नम्बर 0825367775
7: सम्पर्क नम्बर 98478726873
13: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा
14: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखा छैनन्
15: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825365509 र मोबाइल 98453065323
3: विस्तार गर्न अन्तर नगर यातायात सञ्जाल विकास गरिने बताउनु भएको छ वहाँले उपत्यका स्थानीय तहको सहभागिता सुनिश्चित गरेर दिगो प्रणाली स्थापना तयारीमा रहेको बताउनु भएको हो 2083 वैशाख 1 गतेदेखि काठमाडौँ महानगरपालिकाले साझा यातायात संघको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा सिफारिश कार्यदलले डंगोल समक्ष प्रतिवेदन बुझाएको छ काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले यो अध्ययन गरेको हो अध्ययन समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत लगायतको सहभागिता रहेको थियो प्रतिवेदन बुझ्ने क्रममा परीक्षणकालीन सेवामा 3 महिना अवधिको समीक्षा गर्दै गरिएको थियो यस अवधिमा 66,952 जना यात्रीले सेवा लिएका छन् एउटा बसले दैनिक औसत 142 जना यात्री बोक्ने गरेको र यसबाट दैनिक 3,134 रूपियाँ आमदानी हुने गरेको देखिएको छ एउटा बसको दैनिक सञ्चालन लागत 4,814 रूपियाँ रहेको छ
4: भुटेकोशी बाढ़ीपछि विस्थापित भएका पीड़ितहरूको मानसिक स्वास्थ्य तथा स्वास्थ्य र मनोसामाजिक अवस्था सामान्य बनाउन सरकारले तीव्र रूपमा परामर्श सेवा सञ्चालन गरेको छ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय आपतकालीन तथा विपद व्यवस्थापन केन्द्रको विवरण अनुसार मन्त्रालयले विभिन्न संघ संस्था तथा चिकित्सकहरूको सहायतामा सञ्चालन गरेको परामर्श केन्द्रहरूबाट हालसम्म 6,268 जना नागरिकसम्म मनोसामाजिक परामर्शको सेवा लिएका छन् यी मध्ये 3,813 जनाले प्रत्यक्ष रूपमा साइकोलोजिकल फर्स्ट एड तथा एमएचपीएसएस सेवा समेत लिइसकेका छन् प्रभावित क्षेत्रमा बिरामी तथा पीड़ितहरूको मानसिक उपचारका लागि 125 जना विशेषज्ञ जनशक्ति खटाइएको छ जसमा 2 जना मनोचिकित्सक 2 जना साइकोलोजिस्ट र 121 जना मनोसामाजिक परामर्शदाताहरू निरन्तर क्रियाशील रहेका छन्
3: नेपाली कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कार्य संयोजन समितिले रसुवाको भोटेकोशी र त्रिशुलीमा आएको बाढ़ीबाट प्रभावित क्षेत्रको उद्धार राहत पुनर्स्थापना तथा पुनर्निर्माणका लागि 24 बुधे विशेष प्रस्ताव पारित गरेको छ आज पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको समितिको बैठकले यस्तो प्रस्ताव पारित गरेको हो बाढ़ीबाट भएको जनधनको क्षति प्रभावित क्षेत्रको स्थलगत अनुगमनका क्रममा देखिएका समस्या तथा उद्धार राहत पुनर्स्थापना र पुनर्निर्माणका चुनौतीबारे गम्भीर छलफल गरेको नेकपाले जनाएको छ बैठकले बाढ़ीको प्रभाव न्यूनीकरण तथा दीर्घकालीन समाधानका लागि खोज तथा उद्धार राहत वितरण अस्थायी आवास तथा पुनर् स्थापना अति आवश्यक सेवा तथा पूर्वाधार पुनः संचालनलाई प्राथमिकतामा राख्नुपर्ने प्रस्ताव गरेको छ।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। युक्रेन रूस युद्ध अन्त्य गर्ने उद्देश्यसहित अमेरिकाले आफ्नो कूटनीतिक प्रयासलाई तीव्र बनाइरहेको छ। अमेरिकी विशेष दूत स्टीभ विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाई जारेड कुस्नर मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग उच्चस्तरीय वार्ता सम्पन्न गरेपछि आज किव पुगेका छन्। युद्ध शुरू भए यता विटकफ र कुस्नरको यो युक्रेनी राजधानीको पहिलो भ्रमण हो। किवमा लगातार भइरहेका रूसी मिसाइल तथा ड्रोन आक्रमणबीच उनीहरू त्यहाँ पुगेका हुन्। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्तापछि अमेरिकी प्रतिनिधिमण्डलले रूसी आक्रमणबाट क्षतिग्रस्त मध्य किव स्थित ऐतिहासिक सेन्ट सोफिया क्याट्रिलको अवलोकन गरेको थियो। जेलेन्स्कीले युक्रेनमा हवाई प्रतिरक्षा प्रणालीका इन्टरसेप्टरहरूको तीव्र अभाव रहेको र त्यसका कारण देश रूसी ब्यालिस्टिक मिसाइल आक्रमणको उच्च जोखिममा रहेको बताउनु भएको छ। अमेरिकी प्रतिनिधिमण्डलसँगको भेटपछि उहाँले आफ्ना वार्ता टोलीसँग छलफल गर्नुभएको थियो। अमेरिकी प्रतिनिधिमण्डलको भ्रमणकै अवधिमा रूस र युक्रेनबीच 72 घण्टे अस्थायी युद्ध विराम लागू गरिएको छ।
3: नेपाल परिवेशमा अब खेल समाचार। नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जीत हात पारेको छ। आज भएको खेलमा नेपालले साउदी अरेबियालाई 5 विकेटले हराएको हो। साउदी अरेबियाले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि गुलशन झा 44 र रोहित पौडेल 24 रनमा अभिजित रहेका थिए। ईशान पाण्डेले 40 रन बनाउँदा देव खनालले 39 रनको योगदान दिए भने ओपनर अर्जुन कुमार 15 र आसिफ शेख 20 रन बनाएर आउट भएका थिए। त्यसअघि मलेसियाको बायोमास ओभरमा टस जितेर ब्याटिङ गरेको साउदी अरेबियाले 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। साउदीका लागि अब्दुल वाहिद अब्दुल गफरले सर्वाधिक 77 रनको योगदान गरे। मोहम्मद आतिफले 30 र मोहम्मद हिस्साम शेखले 28 रन थपेका थिए। नेपालका लागि कप्तान सन्दीप लामेछाने र दिपेन्द्र सिंह आइरीले 3-3 विकेट लिएका थिए। ललित नारायण राजवंशीले 2 तथा शेर मल्ल र गुलशन झाले समान 1-1 विकेट हात पारेका थिए। लगातार जीतसँगै नेपाली टोली 1 खेल अगावै सेमी फाइनलमा प्रवेश गरेको छ।
4: नेपाल एले जीत विहीन हुँदै अस्ट्रेलियामा भएको एक दिवसीय अभ्यास श्रृंखलाको अन्त्य गरेको छ। आज भएको तेस्रो तथा अन्तिम खेलमा
12: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: सीता के भयो तिमीलाई? गुम्सेर बसी छौ
3: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन। अब त आश्रै मरिसक्यो।
2: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
4: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
6: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
7: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
8: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
9: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
0: युनिचमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
10: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
11: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार।
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू:
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
14: मुटु रोग विशेषज्ञ डाक्टर
15: कृष्ण चन्द्र अधिकारी,
16: सुगर थाइराइड
17: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
18: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 9847-25-7000।
19: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
20: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
19: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
21: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
19: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
21: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
19: पाठेघरमा मासु पलाउने,
21: निसन्तान महिलाको चेक जाँच,
19: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
11: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
19: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-5594-410, मोबाइल नम्बर 9978 28====9913 र 9װ 95 12 871
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: अन्य सेवाहरू:
11: हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
15: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क सुवर्ण मेडिकल हल, ओराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-6994। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
22: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
23: खुशीको खबर।
24: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
23: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
26: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
27: छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
28: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती, मुटु, पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराही हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
27: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी, जम, खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
29: बिरामी जाँच हुने मिति यही असोज 3 गते शनिबार।
26: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
30: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
27: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही, दाल। फोन नम्बर 082-582-93-98-78-1817 र 98-78-35-643।
25: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
30: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
25: अरे केटा, उमेर जो जाँग छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
30: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
30: ल ल काका, गइहाले म।
31: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
30: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
31: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ।
0: साथै अन्तर्वार्ता ट्रेनिङ र स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानै नपर्ने, अब सबै सेवा हाम्रै दाङमा उपलब्ध छ।
31: घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
2: त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्रको सेवा अब घोराही 15 सड़क विभाग रोड दाङबाट पनि।
3: वरिष्ठ दृष्टि विशेषज्ञ निकिता केसीद्वारा दिइने सेवाहरू।
4: विस्तृत आँखा परीक्षण उपचार,
5: बाल दृष्टि रोग निदान उपचार,
7: मधुमेह तथा उच्च रक्तचाप भएका बिरामीहरूको लागि रेटिना परीक्षण, जलबिन्दु जाँच,
8: सुक्खा आँखा परीक्षण तथा उपचार, न्यूरोलोजिकल तथा चोटपटक भएका बिरामीहरूको उपचार,
9: कन्ट्याक्ट लेन्स सेवा,
10: न्यून दृष्टि व्यवस्थापन पुनस्थापना परामर्श,
12: कृत्रिम आँखा फिटिङ गरिन्छ,
13: स्वदेशी तथा विदेशी ब्रान्डका पावर लेन्स तथा चस्मा कम्प्युटराइज प्रविधिद्वारा फिटिङ गरिन्छ।
14: दाङ जिल्लाकै पहिलो र एकमात्र
32: भिजन थेरापी सेवाहरू।
33: अल्छी आँखा उपचार,
34: डेढो आँखा उपचार,
35: टाउको दुख्ने, आँखा दुख्ने, रिङ्गटा लाग्ने समस्याको उपचार,
36: डबल भिजन उपचार,
37: लेख्दा पढ्दा फोन हेर्दा अक्षर धमिलो डबल देखिने, आँखा तिर्मिराउने, निद्रा बढी लाग्ने समस्याको उपचार,
38: माइनस पावर जोखिम तथा वृद्धि नियन्त्रण उपचार,
39: एएसडी डाउन सिन्ड्रोम सेरेब्रल भिजुअल इम्पेरिमेन्ट भएका बालबालिकाहरूको दृष्टि विकास तथा भिजन थेरापी,
40: कुनै पनि चोटपटक अथवा दुर्घटनाले टाउकोमा चोट लागेका बिरामीहरूको दृष्टि पुनर्स्थापना।
31: सम्पर्क त्रिनेत्र नेत्रालय आँखा उपचार केन्द्र तुलसीपुर 5 ग लाइन दाङ र घोराही 15 सड़क विभाग रोड दाङ।
10: फोन नम्बर 98699 84602 र 98643874।

0: लाग्नुहोला। बाहिरी साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
2: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
3: सम्पर्क मोबाइल 98 4 77 27 977
4: र 98 5 78 3 6 8 9।

0: वायनेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-5940-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12-871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाड जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5563-509 र मोबाइल 98-453-0653-23।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: हंगाम रेडिस मेरो एवरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310।
2: मोबाइल नम्बर 98514-0-41-98 र 98412-55-957।
4: कोसेली बेकरी र बिएन फुड ट्रकको फेसबुक पेज फलो लाइक सेयर गर्नुहोस्। 50 कार्टुन पुरस्कार जित्नुहोस्। ल गोजीवाडा मोबाइल झिकिहाल्नुहोस् त अनि कोसेली बेकरी र बिएन फुडको पेज फलो गर्नुहोस्। पुरस्कार जित्नुहोस्। भयो त मजा।
5: सञ्चालक नरेश कुमार श्रेष्ठ।
6: तिमीलाई सबैभन्दा बढी कस्तो माया लाग्छ?
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पार्वती।
8: मेरो छोरीलाई राम्रो स्कुलमा पढाउँछु।
9: बाबुहरू

आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: या ये दांत दुखे मर्नु भयो।
1: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
0: अस्ति भर्खर त औषधि गरेको, बिसको उन्नीस भएको होइन।
1: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
0: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
1: घराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
6: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
3: सम्पर्क फोन नम्बर 082-8563-0027,
6: 98-41-68-46-46।
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
7: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

नमस्कार, दाङ सूचना तथा संचार सहकारी संस्था द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जमा तपाईहरु अब सुन्दै हुनुहुन्छ कार्यक्रम जीवन विज्ञान।

जीवन विज्ञान प्रतिष्ठान साबहिल काठमाडौँबाट उत्पादित कार्यक्रम जीवन विज्ञान, जसबाट मानवलाई जीवन जिउने कला, सकारात्मक सोच, मानव जीवनका हरेक समस्यालाई कसरी समाधान गर्न सकिन्छ, हामी भित्र बीजको रूपमा रहेको सम्भावनालाई चिरेर कसरी उजागर गर्न सकिन्छ, साथै सम्पूर्ण मानवमा सकारात्मक विचार प्रदान गर्ने उद्देश्यले तयार पारिएको कार्यक्रम जीवन विज्ञान, जसका प्रस्तोताहरू हुनुहुन्छ श्रदय गुरूदेव रमेश नेपाल र श्रदय गुरूदेव एलपी भानु शर्मा।

मित्रहरू, जीवन विज्ञान सत्संग, सत्संगको अर्थ हुन्छ सत्य हो संग, जहाँ सत्य छ त्यो सत्यमा आफू सत्यमा आफूलाई एक बनाउनु सत्संग। सत्यसँग सत्य मिल्यो सत्य जिन्दगानी, आफ्नो जीवनलाई सत्यमुखी बनाउनु अथवा सत्यको अनुसरण गर्ने व्यक्तिहरू, सत्यको साधना गर्ने व्यक्तिहरूको संघमा जानु यो पनि सत्संग। हामी सामान्यतया सत्संग भनेको कतै कथा प्रवचनहरू भइरहेको छ, धार्मिक अनुष्ठानहरू भइरहेको छ भने प्रवचनहरू भइरहेको छ त्यो ठाउँमा जानु सुन्नु, यसलाई सत्संग भन्छौ। तर सत्संगको परिभाषा त्यति मात्रै होइन, सत्संगको परिभाषा अलि विराट छ, किनभने सत्यभित्र धेरै कुराहरू लुकेको छ, जीवनको गहिराई छुपेको छ, जीवनको सत्यबोध सत्यको साधनाले गराउँछ। त्यसकारण साधनाको मूल पनि सत्य नै हो, सत्यको ज्ञान नभइकन साधना अगाडि बढ्दैन, त्यसैले जरुरी छ। मित्रहरू, यहाँहरूले दिव्य नवव्रत धेरै मानिसलाई जानकारी छ र यहाँहरूले प्रयोग गर्नुभएको छ। दिव्य नवव्रतमा 9 सूत्रहरू छन् जसले हाम्रो जीवनलाई एउटा नयाँ दिशा प्रदान गर्छ, बाटो खोलिदिन्छ, अगाडिको जीवन यात्रालाई अत्यन्तै सरल र सुगम बनाइदिन्छ। दिव्य नवव्रतको साधना नगरिकन, अभ्यास नगरिकन हामी साधनालाई अगाडि बढाउन सक्दैनौ। दिव्य नवव्रतको अभ्यास गर्नु नै वास्तविक साधना हो। ती दिव्य नवव्रतका 9 सूत्रहरूमध्ये एउटा सूत्र यहाँलाई थाहा छ, सत्यता। बिना सत्यता साधना सुरु हुँदैन, सत्यता नभइकन अगाडिको कुनै पनि सूत्र काम लाग्दैन, काम गर्न सकिँदैन। त्यसकारण दिव्य नवव्रतमा पनि सत्यता चाहिँ एउटा फाउन्डेसन जस्तै हो, एउटा पूर्वाधार अथवा जग जस्तो हो, पूर्वाधार बिना केही पनि हुँदैन। त्यही सत्यताको जगमा टेकेर हाम्रो जीवनको कल्याणकारी भव

0: घरको निर्माण हुन्छ। बिना सत्यता कल्याणकारिताको आशा गर्नु बुद्धिमानी हुँदैन। आफ्नो कल्याण होस्, सारा जगतको कल्याण होस्, जुन दिशामा काम गरे पनि सत्यता अनिवार्य छ। जहाँ सत्यता हुन्छ त्यही कल्याणकारिता शुरू हुन्छ। अहिले हामी यो वेलनेसको एउटा अभियान नै लिएर अगाडि बढेका छौं। आरोग्यतालाई प्रमुख आधार मानेर विकास लगायतका अन्य सुविधाहरूको निर्माण गर्नुपर्छ भन्ने एउटा अभियान नै शुरू भएको छ। यो कल्याणकारिताको, यो आरोग्यताको जग नै सत्यता हो। यदि तपाईँ हामीमा सत्यता छैन भने आरोग्यताको कल्पना नगरौं, किनभने आरोग्यताको मूल, कल्याणकारिताको मूल नै सत्य हो। सत्य जिन्दगानी भन्नुपर्छ, सत्य सँगै सत्य मिल्यो, सत्य जिन्दगानी हो। मित्रहरू, सत्यमा प्रवेश गरेपछि के हुन्छ त? सत्यमा उपलब्ध भएपछि अथवा सत्यको साधना गरेपछि के हुन्छ भन्ने यो गीतले यहाँहरूलाई पहिले नै प्रश्न गरेको छ। सत्य जिन्दगानी हो, यो गीत सुन्नु होला। यसमा सत्यको अनुसरण गर्ने व्यक्तिहरू के हाल के हुन्छ? तीर्खा स्वयं पानी भयो, प्यास नै पानी भन्दछ, यानि कि तृप्ति भन्दछ, मार्ग नै गन्तव्य भन्दछ। यस्तो जिन्दगानी भयो, तीर्खा स्वयं पानी भयो, सत्यसँग सत्य मिल्यो, सत्य जिन्दगानी भयो। जहाँ सत्य हुन्छ त्यहाँ मात्रै तीर्खा पानी भन्न सक्छ। यहाँलाई एउटा श्लोक, प्रसिद्ध श्लोक छ संस्कृतको, हाम्रा ऋषिहरूले देखाएको बाटो, असत्वमा सत्य गमाया। यो भने के हो? सत्यमा जानु भनेको होइन, असत्यभित्र पनि सत्य छ, असत्य बन्नलाई पनि सत्य चाहिँ चाहिन्छ। हरेक कुरा सत्यको जगमा छ। पानीको फोका बन्नको लागि पनि पानी चाहिन्छ। पानी छैन भने पानीको फोका बन्न सक्दैन। जबकि फोका असत्य हो, अहिले छ एकैछिनमा फुट्छ, फोकाको अस्तित्व धेरै बेर छैन। पानीको फोका उठ्यो एकैछिनमा फुट्यो, फेरि पानी नै बन्यो। फोका त एक प्रकारको माया हो, भ्रम हो, आज छ भोलि छैन, नष्ट हुन्छ। पानी सत्य हो त्यो, तर त्यो असत्य फोका बन्नलाई पनि त पानी त चाहिएन, त्यो सत्य त चाहिएन। सत्यको जगमा असत्य पनि कहीँ देखिन्छ भने त्यसको पनि गहिराई मूलमा जानुभयो भने सत्य नै भेटिन्छ। असत्यभित्र सत्य छ, त्यही भएर असत्यमा सत्कमाया, असत्यभित्रै सत्यको खोजी गर। किनभने यो संसारमा सत्यभन्दा बाहेकको केही पनि छैन, मूल सत्य हो। त्यही सत्यबाट सबै कुरा प्रकट भएको हुन्छ। रूप फरक फरक हुन्छन्, हामी झुकिन्छौँ अलग कुरा हो, सब एउटै माटोबाट बनेको छ। इँटा आकारमा फरक छ, माटोको त्यो पाला जहाँ बत्ती बालिन्छ दियो अलग आकारमा छ, त्यही माटोको मूर्ति बनाएको हुन्छ। हामी ढोग्न जान्छौँ भगवान भनेर, आकार रूप फरक छ, घैटो फरक छ, गाग्रो माटोको फरक छ, घ्याम्पो माटोको अलग होला, टाइल अलग होला, माटोका धेरै कुराहरू निर्माण भएका छन्। तर बिना माटो केही पनि बन्दैन, र ती सबै भाँडाकुँडाहरू फुटेपछि माटो नै बन्ने हुन्थ्यो, फेरि आफ्नो स्वरूपमै जान्छन् उनीहरू सबै। जुन स्वरूपबाट आयो त्यही स्वरूपमा विलय हुन्छन्। यदि माटो हुँदैनथ्यो भने कुनै पनि माटाका भाँडाहरू आकारहरू बन्दैनथे। यसको अर्थ सत्य माटो हो, आकारहरू त असत्य हो। आज नफुटुन्जेलसम्म आकार छ, फुट्यो फेरि सकियो, त्यो त माटोको माटो नै हुन्छ। यो सत्यलाई जान्नु पुरुषार्थ हो। यो जगतमा एउटै मात्रै पुरुषार्थ छ, त्यो सत्यको बोध। हामी धेरै मानिसहरू छौँ, आकार हाम्रो फरक फरक छ, रूप फरक फरक छ, त्यही माटोका धेरै रूपहरू आए जस्तै हाम्रो पनि रूप धेरै फरक छ। तर हामीले आफूभित्र सार खोज्दै गयौँ भने एउटै कच्चा पदार्थबाट तपाईँ हामी सबै बनेका छौँ। यो शरीर पनि एउटै कच्चा पदार्थबाट बनेको छ, पञ्च तत्त्वबाट। ऋषिहरू यही भन्छन्, यो पञ्च तत्त्वको शरीर, तपाईँको शरीर बन्ने पञ्च तत्त्व अलग, मेरो शरीर बन्ने पञ्च तत्त्व अलग होइन, एउटै पञ्च तत्त्वले तपाईँ पनि भन्नुभएको छ, म पनि भनेको छ। अनि फरक के छ भन्नुहोस् त? फरक त्यही रूपको मात्रै छ, आकारको मात्रै छ। कोही त्यही माटोको सानो लोटा भने होला, कोही त्यही माटोको ठूलो घ्याम्पो भने होला, त्यो अलग कुरा हो। तर सबको मूल माटो नै हो, हामी सबैको मूल पञ्चतत्व हो, हाम्रो शरीरको मूल त्यही हो। र त्यो पञ्चतत्वलाई आकर्षित गर्ने त्यो आकर्षण, त्यो आकर्षणको केन्द्रलाई आत्मा भनिन्छ। त्यो आत्मा एउटै तत्त्वबाट बनेको छ, त्यो परमात्मा तत्त्व। एउटाको आत्मा फरक तत्त्वबाट बनेको, अर्कोको आत्मा फरक तत्त्वबाट बनेको छैन। जसरी एउटाको शरीर एउटा पञ्चतत्वले अर्कोको शरीर अर्कै पञ्चतत्वले बनेको छैन, एउटै पञ्चतत्वले जसरी शरीर बनेको छ त्यसै गरी प्रत्येक आत्मा उही परमात्माबाट बनेको छ। सारमा खोज्दै गयौँ भने हामी कोही अलग छैनौँ, हामी एक छौँ, एउटै हौं, एउटै पानीका विभिन्न छिटाहरू थोपाहरू जस्तै हो हामी। अन्ततको त पानी पानीमै मिल्छ, पानी पानीबाट अलग हुन कहाँ सक्छ र? हामी सबै एउटै तत्त्वमा छौँ। त्यसकारण यो सत्यलाई जान्नको लागि, सत्य बोध गर्नको लागि के गर्नुपर्छ मित्रहरू? सबैभन्दा पहिला तपाईँ हामीले प्रयोग गर्ने है सत्यवादी भन्दाखेरि हामी केलाई सत्य भन्छौँ भने, यो मान्छेले झुटो गर्दैन, नभएको कुरा गर्दैन, सत्य वाणी बोल्छ। हामीले वाणीलाई मात्रै सत्य ठान्यौँ, यो त एउटा भाग हो, ठिक हो। सत्य भाषण, सत्य बोली, यो जरुरी छ। सत्य बोलीको अर्थ फेरि कसरी बुझ्ने? सत्य बोली भनेको एउटै कुरा हो, मनमा जे छ मुखमा त्यही। मनमा एउटा कुरा छ, मुखले अर्को कुरा बोल्नु असत्य, असत्य वाणी। या के सत्य के असत्य यो छुट्याउन असम्भव छ। साँचो अर्थमा भन्नुहुन्छ भने शब्दमा गयो कि असत्य हुन्छ। त्यसकारण वाणी कहिल्यै सत्य हुनै सक्दैन। सत्य त त्यो वाणीको ध्वनि चाहिँ हो, मात्रै ध्वनि सत्य हो, शब्द सत्य होइन। किन होइन भन्नु होला भने, एउटै शब्द बोलेको एउटै शब्द हो, त्यसको अर्थ हामी फरक फरक लगाउँछौँ। एउटा भाषामा त्यही शब्द राम्रो शब्द मानिन्छ भने, त्यही शब्द अर्को कुनै भाषामा पुग्दा अत्यन्तै नराम्रो शब्द मानिन्छ। हामीले साँच्चै भन्दा अरू धेरै भाषा खोज्नै पर्दैन, हिन्दी र नेपालीकै कति शब्द खोज्नु हो भने नि, हामीलाई हिन्दी शब्दमा त्यही शब्द बोल्दा हामीलाई यहाँ अश्लील लाग्छ, त्यहाँ राम्रो भनिन्छ। भनेको मतलब एउटै शब्दको पनि बुझाइ फरक फरक छ, अर्थ फरक फरक छ, भाषा अनुसार फरक छ। त्यसकारण शब्द त बुझाइ अनुसार सत्य या असत्य हुँदो रहेछ, शब्द आफैमा सत्य हुँदो रहन्छ। तर शब्द बन्ने जुन ध्वनि छ, जुन ध्वनिबाट शब्द बनेको छ, त्यो सत्य छ, त्यो शाश्वत छ, त्यो सबै ठाउँमा एक छ। मैले बोल्ने ध्वनि फरक र अर्को भाषा बोल्ने मान्छेको ध्वनि अलग हुँदैन। त्यो ध्वनिलाई मिलाउने जिब्रो, त्यो तरिका, शब्दहरू फरक होलान्, तर शब्द बनाउने जुन शब्दको कच्चा पदार्थ छ ध्वनि, त्यो चाहिँ सबको एउटै हो।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खोलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
9: सम्पर्क फोन नम्बर 082-595-4066 98-29-81-50-53।

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
2: अड्गुरी
3: तपाईलाई पायल फुस्फुसा फुस्फा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: हजुर बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
5: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
6: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
7: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
6: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
7: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
6: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ सम्पर्क फोन नम्बर 01-46-20-310
7: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957
8: त्यो फरक छैन त्यो चाहिँ सत्य हो त्यही भएर सत्यलाई शब्द अतीत भनिन्छ सत्य शब्दमा आउँदैन भनिन्छ सत्य भनिन्छ आउँदैन त्यस कारण कुन शब्द सत्य कुन शब्द असत्य यो छोडिदिनुहोस् सत्यलाई यसरी बुझ्नु सत्य वाणी भनेको चाहिँ के हो भने मनमा जे छ त्यही शब्दमा प्रकट भयो भने सत्य मनमा एउटा कुरा छ मुखमा अर्को कुरा भयो भने असत्य त्यस कारण तपाईँ हामीले एउटा अभ्यास गर्नुपर्छ पहिलो अभ्यास साधना पहिलो साधना भनेको मनमा जे छ त्यही अभिव्यक्ति दिउँ बरु नदिऊ बोल्न मन लाग्दैन नबोलौ बरु मौन नै ठिक छ तर यदि शब्द उच्चारण गर्नु पर्यो भने चाहिँ म असत्य शब्द उच्चारण गर्दिन मनमा एउटा मुखमा एउटा यो असत्य भाषण म कहिले पनि गर्दिन यो संकल्प तपाईँहरूले गर्नुपर्छ यदि एउटा नियम सत्यको एउटा मात्रै नियम पालना गर्नुभयो भने वास्तवमा जिन्दगी नै सत्य बन्दछ किनभने यति एउटा नियम पालना गर्ने व्यक्तिले न भ्रष्टाचार गर्न सक्छ न कसैलाई कुनै प्रकारले नोक्सान पुर्याउन सक्छ न कसैको अहितमा काम गर्न सक्छ बडो कठिनाई छ सत्य बोल मनमा जे मुखमा त्यही बोलेपछि त लुकाउनै मिल्दैन कसैसँग उसको जीवन त खुल्ला किताब हुन्छ कहाँ ढाट्नु कसरी लुकाउनु अब अलिकति गलत काम गर्यो भनेदेखि मैले अब मनमा त मैले गलत काम गरेँ भन्ने छ नि बोल्दाखेरि साँचो गरे भन्न मिलेन हो मैले गलत गरे भन्नु परेको परेन जे भित्र गर्यो त्यही जे मनमा छ त्यही अब यो हुने बित्तिकै मान्छेले गलत काम गर्दैन होला अब कामै गर्दैन मानिस त त्यतिखेर मात्रै गलत काम गर्छ जब ऊ लुकाउन पाउँछ असत्य भाषण गर्न पाउँछ त्यसकारण नराम्रो काम गर्छ असत्य भाषण बन्द गर्ने बित्तिकै नराम्रो काम आजको आजै बन्द हुन्छ हामीले आज देशलाई अरू केही गर्नु पर्दैन सत्य बोल्न मात्रै सिकायो भने नि देश आजको आजै सुध्रियो कि त नेताहरूको बोली बन्द हुन्छ असत्य नबोलेपछि यदि सत्य बोल्ने हो भने गलत काम गर्न सक्दैन उपाय छैन उपाय नै छैन कसैले पनि सक्दैन त्यस कारण सत्य भाषण सत्य बोल्नु एउटा त यति महत्वपूर्ण छ अरूको कुरा छोडिदिनुहोस् तर असली कुरा सत्य बोल्नु मात्रै होइन यहाँलाई म बताऊ सत्य बोल्नु मात्रै असली कुरा होइन सत्य बोल्नु मात्र महत्वपूर्ण होइन, सत्य जिउनु चाहिँ साधना हो, सत्य बाँच्नु साधना हो, सत्य बोलेर मात्रै पुग्दैन, हाम्रो जीवन नै सत्य बन्नु पर्दछ, सत्य बाँच्नु पर्दछ, सत्य भोग्नु पर्दछ। म असत्यको भोग गर्दै गर्दिनँ, चाहे जेसुकै होस्। सत्य नै साधना मूल, साधनाको मूल नै सत्य हो, सत्यबाट साधना सुरु हुन्छ। यदि हामीले सत्यको अभ्यास गर्दैनौँ भने साधना सुरु भएन। सत्य नै साधना मूल, सत्य नै ईश्वर सुनिवास, ईश्वरको सोनिवास। सोनिवासको अर्थ र निवासको र सोनिवासमा अलिकति फरक छ। सोनिवास भनेको स्वाभाविक उसको आफ्नो निवास, आफ्नो घर। निवास त कसैले पनि बनाउन सक्नुहुन्छ। आज तपाईँ मकहाँ आउनुभयो, मकहाँ बास बस्नुभयो भने आज तपाईँ मेरोमा निवास गर्नुभयो। बास त जहाँ पनि हुन्छ, तर आफ्नो बास, मेरो आफ्नो स्वाभाविक बासलाई स्वनिवास भनिन्छ। ईश्वरको स्वनिवास कहाँ छ? सत्यमा छ। यसको अर्थ ईश्वर नै सत्य हो। ईश्वरको स्वनिवास सत्यमा खोजा त्यसैमा छ। असत्य अन्धकार घोर, एकदमै भयानक अँध्यारो असत्य मात्रै हो। असत्य अन्धकार घोर, सत्य शाश्वत स्वप्रकाश। सत्य आफै प्रकाशित छ। सत्य त सूर्य जस्तो हो, जो आफै प्रकाशित छ। जसरी सूर्यलाई कसैले प्रकाशित गर्नु पर्दैन, अरू जति पनि ग्रहहरू छन् सबै सूर्यको प्रकाशले प्रकाशित छ, तर सूर्य आफ्नो प्रकाशले, सूर्य कसैको प्रकाशले प्रकाशित छैन, सो प्रकाश आफै प्रकाशित छ। त्यही सूर्य जस्तै हो सत्य। सत्य सो प्रकाशित छ, सत्यलाई कसैले प्रकाशित गर्नु पर्दैन। त्यसैले सत्यको अभ्यास गर्नुभन्दा ठूलो साधना यो संसारमा अर्को भनेको छैन। सबभन्दा ठूलो साधना नै सत्यको साधना हो। सत्य बोल्नु मात्र होइन, सत्य जिउनु हो साधना। जहाँ सत्य साधन बन्छ, प्रकट हुन्छ सचेतना। आज तपाईँ हामीलाई सबभन्दा कठिनाई सचेतनाको छ। ए बाबु, होसमा काम गर, सजग बन, सचेत भएर गर भन्यो, हामी कता कता अचेत भइहाल्छौँ। हाम्रो सचेतना अत्यन्तै कमजोर छ अहिले, हामी पूरी अचेतनामा बाँचेका छौँ। र सचेतना आफै प्रकट हुन्छ। सचेतना तपाईँ आफू बनिरहनु पर्दैन। यदि तपाईँ सत्यको साधना गर्नुहुन्छ, सत्य जिउन थाल्नुहुन्छ, सत्यको साधना सुरु गर्नुहुन्छ, अथवा तपाईँले गर्ने प्रत्येक कर्मको साधन सत्य बन्दछ, तपाईँ जे पनि गर्नुहुन्छ सत्यलाई साथमा राखेर अथवा सत्यलाई साधन बनाएर तपाईँ आफ्नो जीवनलाई अगाडि बढाउनुहुन्छ भने यही हो सत्य जिन्दगानी हो भने चाहिँ यही हो। त्यसपछिबाट तपाईँमा स्वतः सचेतना प्रकट हुन्छ, जुन सचेतना हामी सबैको खोज हो। सचेतना प्राप्त गर्नु सबैभन्दा ठूलो उपलब्धि हो। असत्यभित्र पनि सत्य लुकेको छ, यो ज्ञान सचेतनाबाट मात्रै प्राप्त हुन्छ। मित्रहरू, सत्यको अभ्यास गर्नु आफ्नो जीवनलाई मोक्षको यात्रामा अगाडि बढाउनु। सारा बन्धन भनेकै असत्य हो, मोक्ष भनेकै सत्य हो। सत्य कहिले कहिले कहिले कसैको बन्धन बन्न सक्दैन। सत्य त पूर्ण स्वतन्त्रता हो।
2: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
9: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
2: हाम्रा सेवाहरू
9: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
2: अर्डर अनुसार खाली बोतलको उत्पादन,
9: 20 लिटर जारमा होम डेलिभरी सेवा।
2: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर हरवेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
9: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
10: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
11: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
12: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
13: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
12: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
14: बिरामी जाँच हुने मिति यही असोज 10 गते शनिबार
15: अन्य 26 गते डाक्टरी सेवाहरू
16: नाक कान घाटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी
17: मुटु रोग विशेषज्ञ डाक्टर
18: कृष्ण चन्द्र अधिकारी
19: सुगर थाइराइड
20: हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
21: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25-7
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
22: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
22: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
23: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
22: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
22: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
9: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
24: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com
25: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
26: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
25: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
26: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
11: नाक कान का घाटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
27: कोहलपुर मेडिकल कलेज का वरिष्ठ नाक कान घाटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
11: डाक्टर द्वारा दिइने सेवाहरू
27: नाक बुझिने सिंगान आइरहने पहेलो गनाउने सिंगान आउने आछु आइरहने गन्ध थाहा नपाउने नाक भित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
11: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
27: थाइराइड घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली नजरी आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
11: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
27: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
14: बिरामी जाँच हुने मिति यही भदौ 27 गते शनिबार,
27: समय बिहान 10 बजेदेखि।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
27: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
11: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 15 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
0: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए, त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
0: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
0: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
11: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
1: विचार विज्ञानको नियम अनुसार मानिसको जीवन विचारले बनाउँछ भनिएको छ। आजको मानिस दुखी र गरीब हुनुमा के उसकै विचारको प्रतिफल हो त? मेरो आफ्नो विचार बाहेक मेरो जीवन निर्माण गर्ने अरू केही पनि छैन। मेरो जीवनको एकमात्र निर्माता मेरो मनमा जन्मिएको विचार हो। यो बुझ्नु नै जीवनको सबभन्दा ठूलो स्वतन्त्रता हो, यो अल्टिमेट फ्रिडम हो। द अल्टिमेट फ्रिडम इज टु नो द्याट योर भेरी थट्स आर द र मटेरियल्स द्याट मेक अर ब्रेक योर लाइफ। यति बुझेपछि बाँकी रहेको कुरा बुझ्न एकदमै कम रहन्छ सेफ। तर यो कुरालाई हामी एकपटक सुन्छौ बिर्सिन्छौ, बुझ्न चाहिँ बुझ्दैन। बुझ्नु भनेको भित्र हृदयसम्म जानु हो। जुन घडी मेरो जीवन मेरो विचारले बन्छ भन्ने थाहा हुन्छ, त्यस दिन म सबभन्दा राम्रो विचार कसरी जन्माउने त्यो सोच्न थाल्छु। त्यस दिन अरूले धन कमाए भनेर ईर्ष्या पनि गर्दिन, अरूले कस्ता काम गरे त्यतातिर म धेरै ध्यान पनि दिन्न। मेरो विचार सकारात्मक र उच्च कोटिको छ कि छैन म त्यतातिर ध्यान दिन थाल्छु, किनभने अन्ततो गत्वा मेरो जीवन बनाउने मेरै विचारले रहेछ, मेरो माता पिताको विचारले पनि होइन। विचारमा व्यक्ति स्वतन्त्र छ, कसैले चाहेर तपाईँको विचारलाई चलाउन सक्दैन। बाहिरी विचारलाई अलिअलि चलाउन सक्ला, जस्तो मैले तपाईँलाई गाली गरेँ, एकछिन गाली गर्दै गएँ भने तपाईँ रिसाउनुहुन्छ, मेरो गालीले तपाईँ रिसाउनु भयो भने बुझ्नु होला तपाईँ टेलिभिजन हो र म तपाईँको रिमोट हो। तपाईँलाई जस्तो चाहे त्यस्तै बनाउन सक्छु। यदि तपाईँ मेरो गालीबाट प्रभावित हुनुभयो भने नि भोलि तपाईँबाट केही कुरा निकाल्नु पर्यो भने तपाईँको प्रशंसा गर्न थाल्छु, तपाईँ खुसी भएर मैले भनेको मान्न थालिहाल्नुहुन्छ, तपाईँ दुई पैसाको मान्छे रहेछ भन्ने बुझियो। अरू कसैको गाली र प्रशंसाबाट प्रभावित हुने व्यक्तिले जीवनमा कुनै महत्वपूर्ण काम कहिले पनि गर्न सक्दैन। यसलाई एकदमै हृदयङ्गम गरौँ ल। अरूको गालीबाट प्रभावित हुनु भनेको के हो? अरूको विचारलाई आफ्नो बनाउनु हो। गालीको विचार अरूमा जन्मेको हो कि तपाईँमा जन्मेको हो? अरूमा जन्मेको त अरूको विचारलाई आफ्नो किन बनाउनुहुन्छ? तपाईँको आफ्नो विचार चाहिँ रहिनछ भन्ने बुझिन्छ। कसैले अपमान गर्यो, कसैले निन्दा गर्यो, आलोचना गर्यो र त्यसले तपाईँको मन खिन्न भयो भने बुझ्नु होला त्यस दिन तपाईँभित्र विचारको क्षमता मरेछ। आफ्नो विचार भन्ने रति पनि रहिनछ। आफ्नो विचार नभएको व्यक्ति त धोबीको हातको कपडा जस्तै हो, जतातिर लगेर पसारे पनि हुन्छ। आफ्नो विचार नभएको व्यक्तिले जीवन चाहिँ किन बाँचिरहेको छ? उधारो जीवन हो यो, सापट जीवन हो। र यस्तो व्यक्तिले स्वतन्त्रता कहिले पनि नखोज्नु। स्वतन्त्रता वा फ्रिडम, आजको युवाहरूमा हेर्नुहोस् त सबभन्दा ठूलो शब्द नै फ्रिडम। मैले आमा बुवाले चाहे जस्तै लुगा किन लगाउनु, आमा बुवाले चाहे जस्तै खाना किन खाने, समाजले नै भनेको मैले किन मान्ने, यो आन्दोलन चलिरहेको छ होइन। तर त्यो आन्दोलन एकदम कमजोर छ। किनभने नि जबसम्म तपाईँ मैले चाहे अनुरूपको विचार गर्न सक्छु अब भन्ने ठाउँमा पुग्नुहुन्न तबसम्म तपाईँ स्वतन्त्र हुनुहुन्न, तपाईँ कसैको दास हो, कमार हो। यसैलाई मोडर्न डे स्लेभरी भन्छ, आधुनिक दासता। कि अरू कसैले गाली गर्यो तपाईँ प्रभावित हुनुभयो, अरू कसैले प्रशंसा गर्यो तपाईँ प्रभावित हुनुभयो, अरू कसैले यस्तो पढ भन्यो त्यही पढ्नुभयो, अरू कसैले यो काम गर सफल भइन्छ भने त्यही गर्नुभयो, तपाईँको चाहिँ खोइ। त्यही भएर जीवन विज्ञानमा हामी पथको विषयबाट ऐश्वर्य विज्ञान प्रारम्भ गर्छौँ। त्यो पथ मेरो ब्लु प्रिन्ट हो यो। बल्ल आजबाट आफूले चाहे अनुरूपको जीवन निर्माण गर्ने पहिलो शिशु कदम, बेबी स्टेप शुरू भयो। यहाँबाट तपाईँको जीवन तपाईँको हातमा आउँछ बिस्तारै। र जेलाई ऋषिहरूले मुक्ति भन्नुहुन्छ त्यसैलाई फ्रिडम भनिन्छ। मुक्ति र फ्रिडम एउटै हो। त्यो फ्रिडम, त्यो सही मुक्ति बल्ल जीवनमा आउँछ। मैले चाहे अनुरूपको कर्म गरेर जीवन निर्माण गर्न जब प्रारम्भ गर्छु त्यसपछि बल्ल मुक्ति हातमा आउँछ, फ्रिडम हातमा आउँछ, स्वतन्त्रता हातमा आउँछ। त्यसकारणले स्वतन्त्र बन्ने प्रयास गर्नुहोस्, विचारलाई आफ्नो हातमा लिनु। अन्तमा सबैभन्दा ठूलो शक्ति के हो थाहा छ? सबैभन्दा ठूलो शक्ति हो आफूले चाहे अनुसारको विचार जन्माउन सक्ने शक्ति। के तपाईँसँग यो शक्ति छ कि तपाईँ नकारात्मक सोच्न बाध्य हुनुहुन्छ? तपाईँ नकारात्मक सोच्न बाध्य हुनुहुन्छ भने तपाईँ कसैको दास हो, कसैको कमार हो, कसैले छोडिदिएका गलत विचारको तपाईँ दास हो। त्यसकारणले आफ्नो शक्ति पहिचान्नुहोस्, काम शुरू गर्नुहोस्।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
4: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
5: आया, मम्मी मम्मी दाँत दुख्यो।
6: मम्मी मेरो दाँत बङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
7: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
17: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
6: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
17: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
18: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
19: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
28: सम्पर्क फोन नम्बर 0825902022।
6: रोड सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
29: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
30: हाम्रा सेवाहरू
29: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
30: छाती, दम, निमोनिया, खोकी, छेरो,
29: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
30: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
29: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
30: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
29: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्याति